0: डाक्टर विपिन भुसाल
1: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
2: सम्पर्क फोन नम्बर 0825902222
3: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्य पश्चिम बीआर डेन्टलको सहकार्यमा जारी सन्देश
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
5: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
5: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
5: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिन्छाहरू आउने तथा थाइराइड
5: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9847826001
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
10: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
12: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेसन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
13: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान फोन नम्बर 0825607334 र 0825607138
14: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्
15: डाक्टरद्वारा दिइने सेवाहरू
14: सुगर रोग सम्बन्धी उपचार
15: हर्मोन सम्बन्धी समस्याको उपचार
14: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
16: हुनबाट पनि नाम दर्ता गर्न
5: बिरामी जाँच निमिति यही ज्येष्ठ 31 गते आइतबार
17: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9847828913 र 9905912871
18: एक हप्तादेखि यो दाँत दुखेको देखिछ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
5: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
3: डाक्टरद्वारा दिइने सेवाहरू
19: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
3: बाङ्गा टिङ्गा दाँत मिलाउने
19: शल्यक्रिया गरेर दाँत निकाल्ने
3: खाली ठाउँमा दाँत भर्ने
19: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
3: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
19: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ सम्पर्क फोन नम्बर 0825903350 र सम्पर्क मोबाइल नम्बर 9857843123
2: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में।
13: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढ़ामगर द्वारा प्रत्येक दिन बिरामी चेक जांच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोग का बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्।
2: अन्य सेवाहरू
20: हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
23: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825166694। सम्पर्क मोबाइल नम्बरहरू 9858830145, 9848830153 र 9869414।
24: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
25: उपचार हुने रोगहरू
24: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
25: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
24: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
25: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
24: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
25: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
24: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
26: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराही 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 9686861694।
27: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
2: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
26: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
13: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 9749964643 र 9857853825।
28: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा।
29: यही जेठ 25 गते दाङ जिल्ला उद्योग वाणिज्य संघको सभा हलमा जाउँ। मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा दाङको ऐतिहासिक 5 जिल्ला अधिवेशन खुल्ला घोषणा सभा कार्यक्रम भव्यताका साथ मनाऊ।
30: प्रमुख अतिथि शान बहादुर मेचे, मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सर्वोच्च सभा सदस्य तथा केन्द्रीय कार्यकारिणी सभाका सह सचिव।
31: सभा अध्यक्ष राजबहादुर घरती मगर।
32: 5 जिल्ला अधिवेशन
30: लखन पार्कबाट झाँकी र्याली सहित घोराई नगर परिक्रमा गरी सभा हलमा गएर सभामा परिणत हुनेछ।
32: मिति 2083 जेठ 25 गते। तद अनुसार 2026 जुन 8 तारिक।
30: समय बिहान 10 बजे।
32: स्थान दाङ जिल्ला उद्योग वाणिज्य संघको सभा हल घोराई 14 दाङ।
30: मूल आयोजक MNO
32: जिल्ला
30: सभा दाङ।
33: होइन महिला, लखर लखर कहाँ हिँडिस्?
34: कहाँ हुनु हो काका?
0: यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको निकाका।
30: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
0: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
30: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
0: ल ल काका, गइहाले म।
1: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।
6: सीता के भयो तिमीलाई, घुम्छेर बसेछौ के हुनु नि? बिहे भएको छ, छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
7: के कुरा गर्थिनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
6: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
8: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ, समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ, आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
1: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
8: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खुराईदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा, सम्पर्क मोबाइल 98478723572।
9: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
10: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
11: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
12: काया कैरनका साथमा
14: किसान पाइप प्रोडक्ट प्रणाली,
12: राष्ट्रको शान किसान,
14: अ कम्प्लिट पाइपिङ सोल्युसन।
15: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
16: संसदमा अध्यादेश पेश भएको 4 हप्ता बितिसक्दा पनि स्वीकृत प्रक्रिया अघि बढाइएन, विधेयक नै लैजाने तयारी।
15: भारत संघको सीमा विवादमा नेपालको अडान यथावत, डिजिटल साझेदारीमा नयाँ फड्को, नेपाल र भारतका व्यक्तिगत खाताबाट प्रत्यक्ष भुक्तानी शुरू।
16: सरकारले विद्यालय शिक्षामा अरबौं खर्च गरे पनि कक्षा एकमै रोकिन्छन् 16% विद्यार्थी, देशभर स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक, दरबन्दी बल्ल 34,000।
15: बेरूतमा इजरायलले आक्रमण गरेपछि उत्तरी इजरायलतर्फ इरानको मिसाइल आक्रमण, मध्य पूर्वमा तनाव थप चर्कियो, दुवै पक्षलाई संयम बन्न ट्रम्पको आग्रह।
16: र एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिका लागि आज नेपालले हङकङसँग खेल्ने। मेरुडी मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस मेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। मेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
33: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज,
2: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरु घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको

0: क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
1: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333, 493-555।
3: काया कैरनमा अब खबरको सिलसिला। सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा 8 अध्यादेश पेश गरेको 4 हप्ता बितिसक्दा पनि त्यसको स्वीकृति प्रक्रिया अघि बढ़ाइएको छैन। अध्यादेश स्वीकृत भएपछि प्रतिस्थापन विधेयक अघि बढ़ाउनु पर्नेमा सरकार भने नयाँ विधेयक संसद लैजाने छलफल गरिरहेको खबर आजको कान्तिपुरले लेखेको छ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख 22 जारी गरेका 8 अध्यादेश वैशाख 28 संसदमा पेश गरिएको थियो। त्यसपछि अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नुपर्ने थियो, तर त्यसका लागि प्रक्रिया नै अघि बढ़ाइएको छैन। प्रतिनिधि सभाले आउँदो असार 15 लागि ल्याएको संसदीय क्यालेण्डरमा पनि अध्यादेश स्वीकृत गर्ने विषय समावेश छैन। सदनमा पेश भएको 60 दिनभित्र दुवै सदनबाट अध्यादेश पारित भए राष्ट्रपतिबाट प्रमाणीकरण गरिएपछि स्थायी ऐनमा रूपान्तरित हुने संवैधानिक व्यवस्था छ। संविधानको धारा 114 उपधारा 2(क)मा अध्यादेश दुवै सदनले स्वीकार नगरे स्वत निष्क्रिय हुने व्यवस्था छ। संसदको पहिलो बैठकमा पेश भएको 60 दिनभित्र कुनै निर्णय नभए पनि अध्यादेश स्वत निष्क्रिय हुन्छ। त्यसैले कुनै प्रक्रियामा लगिएन भने पनि असार 26 अध्यादेश स्वत निष्क्रिय हुनेछ। संसद बैठकमा विपक्षीहरूको अवरोध चलिरहेकाले सरकार र संसद दुवै बजेट सम्बन्धी विधेयक पारित गराउने दबावमा छन्। सरकारले संसदमा बजेट सम्बन्धी विधेयकमा राम्रोसँग छलफल हुन नसकेको, राष्ट्रिय सभामा विपक्षी दलले अस्वीकृतिको प्रस्ताव दर्ता गरेको, अध्यादेश ल्याउनुको उद्देश्य पूरा भएको जस्ता कारणले स्वीकृत प्रक्रिया अघि नबढ़ाइएको एक मन्त्रीले बताएका छन्। अध्यादेशका लागि प्रतिस्थापन विधेयक पेश गर्नुको सट्टा सिधै संसद सचिवालयमा विधेयक दर्ता गर्ने सहज बाटो बारे छलफल भइरहेको ती मन्त्रीले जानकारी दिएका छन्।
2: सत्तारूढ राजसपाको जिल्ला र पालिका अधिवेशन चलिरहँदा मधेसका अधिकांश जिल्लामा विवाद देखिएको छ। अधिवेशन सम्बन्धी कतिपय विवाद केन्द्रीय कार्यालयसम्म आइपुगेका छन्। बाराका कार्यकर्ताले हिजो केन्द्रीय कार्यालयमै प्रदर्शन गरेका थिए। राजसपाले अस्ति र हिजो जिल्ला अधिवेशन गर्ने कार्यसूची बनाएको थियो। मधेसमा भने विवादका कारण जिल्ला अधिवेशन भएको छैन। मधेस प्रदेशका अधिकांश जिल्लाका वड़ा वा पालिकामा विवाद देखिएको राजसपा नेताहरू बताउँछन्। राजसपा प्रवक्ता मनिष झाका अनुसार मधेस प्रदेशका 50% पालिकाले मात्रै अधिवेशन पालिकाको मात्रै अधिवेशन भएको छ। राजसपाका अनुसार हालसम्म 4,250 वडा समिति गठन भएका छन्। यसै गरी 516 पालिकामा पनि नेतृत्व चयन भएको छ। अस्ति 38 र हिजो 27 जिल्लाको अधिवेशन गर्ने कार्यसूची थियो, तर केही जिल्लामा अधिवेशन रोकिएको छ। कान्तिपुरमा खबर छ।
3: परराष्ट्र मन्त्री शिशिर खनालको 3 दिने भारत भ्रमणले नेपाल भारत सम्बन्धलाई नयाँ राजनीतिक तथा आर्थिक दिशातर्फ उन्मुख गराउने संकेत दिएको छ। एकातिर नेपालले लिपुले कालापानी र लिम्पिया धुरा जस्ता संवेदनशील सीमा विवादमा आफ्नो स्पष्ट राष्ट्रिय अडान दोहोर्याएको छ भने अर्कोतर्फ कृत्रिम बुद्धिमत्ता एआई, डिजिटल प्रणाली, ऊर्जा, व्यापार र लगायतका क्षेत्रमा सहकार्य विस्तार गरेर सम्बन्धलाई भविष्यतर्फ केन्द्रित गर्ने प्रयत्न गरिएको छ। नयाँ दिल्लीमा भ्रमणको अन्तिम दिन भारतीय संचार माध्यमहरूसँगको अन्तर्क्रियामा परराष्ट्र मन्त्री खनालले नेपालसँग परामर्श नगरी भारत र चीनबीच लिपुलेखसँग सम्बन्धित कुनै पनि सहमति वा समझदारी हुन नसक्ने स्पष्ट पार्नुभयो। नेपालको भूभागसँग सम्बन्धित विषयमा नेपाललाई व्यवस्था गरेर गरिने कुनै पनि निर्णय स्वीकार्य नहुने उहाँको भनाइ थियो। उहाँले लिपुलेख, कालापानी र लिम्पिया धुरा नेपालको ऐतिहासिक भूभाग हो भन्ने नेपालको स्थापित अडान पुनः दोहोर्याउनु भएको खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ। यसैबीच भारतमा रहेका नेपालीले अब सिधै खाता मार्फत नेपालमा पैसा पठाउने पाइने भएका छन्। परराष्ट्र मन्त्री खनालको भारत भ्रमणका क्रममा भएको पीटूपी क्रस बोर्डर रियल टाइम ट्रान्जेक्सनको उद्घाटन भएसँगै भारतबाट नेपालमा र नेपालबाट भारतमा रहेको व्यक्तिगत खातामा सिधै रकम जम्मा गर्न पाउने व्यवस्था भएको हो। 2080 नेपाल र भारतबीच अन्तर सीमा भुक्तानी सम्झौता भएको थियो। त्यही सम्झौता अन्तर्गत यो सेवा शुरू गरिएको छ। भारतको युनिफाइड पेमेन्ट इन्टरफेस र नेपालको नेशनल पेमेन्ट इन्टरफेसलाई अन्तर आबद्ध गरी यो सेवा शुभारम्भ भएको हो। यो सम्झौताबाट भारतमा रहेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीले त्यहाँको आफ्नो खाताबाट नेपालमा रहेको आफ्नो वा अरू नेपालीको खातामा रकम जम्मा गर्न पाउने व्यवस्था भएको नेपाल क्लियरिङ हाउसका अध्यक्ष तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हेमप्रसाद न्यौपानेले जानकारी दिनुभयो।

0: यसअघि भारतबाट रकम पठाउन रेमिट्यान्स कम्पनी मार्फत पठाउने व्यवस्था थियो। गोर्खापत्रमा खबर छ।
1: सरकारले विद्यालय शिक्षामा वर्षेनी अरबौं रूपियाँ खर्च गर्ने गरे पनि कक्षा एकमा भर्ना भएका मध्ये 16% विद्यार्थी त्यही कक्षामा रोकिने गरेको सरकारी तथ्याङ्कले देखाएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार कक्षा एकमा भर्ना भएका 100 जना विद्यार्थी मध्ये अहिले पनि कक्षा दुईमा पुग्दा 80 जना मात्रै बाँकी रहने गरेका छन्। जसमध्ये औसतमा 16 जनाले कक्षा दोहोर्याउँछन् भने 4 जनाले पढ़ाई छाड्ने गरेका छन्। सरकारी नीति अनुसार अहिले पनि कक्षा एकदेखि 3 सम्म 100% निरन्तर मूल्यांकन प्रणाली लागू भइरहेको छ। सामान्यतया यो प्रणाली अवलम्बन गर्दा विद्यार्थी कक्षामा अनुत्तीर्ण हुँदैनन्। तर पनि यति धेरै विद्यार्थी एउटै कक्षामा दोहोरिनुले विद्यालय शिक्षामा हाल गरिएको लगानी र विद्यार्थीको मूल्यांकन प्रणालीमाथि प्रश्न उठेको छ। तथ्याङ्क अनुसार कक्षा दोहोर्याउनेमा छात्र भन्दा छात्रा केही धेरै छन्, पढ़ाई छाड्नेमा भने छात्रा भन्दा छात्र केही बढ़ी देखिन्छन्। विद्यालय तहमा कक्षा दोहोर्याउने दर कक्षा एक पछि कक्षा आठमा धेरै छन्। यो कक्षामा 12.6% विद्यार्थीले कक्षा दोहोर्याउँछन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अर्ण प्रसाद न्यौपाने प्रारम्भिक बाल विकास केन्द्रमा राम्रोसँग नपढ़ी कक्षा एकमा भर्ना भएका कारण दोहोर्याउने दर उच्च रहेको बताउनुहुन्छ। अहिले 4 वर्ष पूरा भएका बाल बालिकालाई न्यूनतम 1 वर्ष प्रारम्भिक बाल विकास केन्द्रमा राख्नुपर्ने व्यवस्था छ। गोर्खापत्रमा खबर छ।
0: कायाकैरनमा सुर्तीजन्य पदार्थमा करको विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संसदमा अध्यादेश पेश भएको 4 हप्ता बितिसक्दा पनि स्वीकृत प्रक्रिया अघि बढ़ाइएन, विधेयक नै लैजाने तयारी, रासोपाको जिल्ला र पालिका अधिवेशन चलिरहँदा मधेसका धेरै जिल्लामा विवाद, भारत संघको सीमा विवादमा नेपालको अडान यथावत, डिजिटल साझेदारीमा नयाँ फड्को, नेपाल र भारतका व्यक्तिगत खाताबाट प्रत्यक्ष भुक्तानी शुरू, सरकारले विद्यालय शिक्षामा अरबौं खर्च गरे पनि कक्षा एकमै रोकिन्छन् 16% विद्यार्थी लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। सरकारले 35 वर्षपछि स्वास्थ्य सेवामा 977 दरबन्दी थपेको छ, जबकि नागरिकलाई सहज सेवा दिन देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक छ। अहिले 2048 स्वास्थ्य नीति अनुसार 33,480 दरबन्दी छ, जुन आवश्यक जनशक्तिको 1/3 मात्र हो। सरकारले संघीय पुल अन्तर्गत हालै 977 दरबन्दी थप्ने निर्णय गरेको छ। यसअघि पुलमा 831 दरबन्दी कायम छन्। थपेका दरबन्दीमा लोकसेवा मार्फत पूर्ति गर्ने सरकारको योजना छ। पछिल्लो पटक स्वीकृत दरबन्दीमा पदपूर्ति हुँदा पनि देशभर स्वास्थ्यको कुल दरबन्दी 34,457 मात्रै पुग्छ। नयाँ दरबन्दीले ठूला अस्पतालहरूमा केही राहत दिए पनि समग्र स्वास्थ्य जनशक्ति अभावको ठूलो खाडल पूर्ण सक्दैन। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका 33,480 दरबन्दीमा संघ अन्तर्गत 3,480 मात्रै छन्। पुल दरबन्दी अन्तर्गत हालै थपिएको 977 समेत गर्दा संघ अन्तर्गत 4,457 दरबन्दी पुग्छ। पुल दरबन्दी भनेको स्वास्थ्य मन्त्रालयले आवश्यकताका आधारमा संघीय अस्पतालहरूमा खटाउन सक्ने जनशक्ति हो। यसै गरी प्रदेशमा 7,000 र स्थानीय तहमा 23,000 दरबन्दी रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ। नयाँ पत्रिकामा देशभर स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक, दरबन्दी बल्ल 34,000 शीर्षकको खबर छ।
1: फेरि पनि स्वास्थ्यकै प्रसंग। बजेट मार्फत सरकारले सुर्तीजन्य पदार्थमा 10% कर बढ़ाएको भने पनि 3-4% मात्र बढ़ेको विज्ञहरूले बताउँदै आएका छन्। विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा 75% कर लगाउनु पर्ने भनेको छ। छिमेकी देश भारतमा 55% भन्दा बढ़ी नै कर लागिएको छ, तर नेपालले 10% भन्दा कम कर लगाउँदा यसले पार्ने प्रभाव र सरकारले गर्नुपर्ने प्रयासका बारेमा नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जय कुमार गुरूङसँग हामीले कुरा गरेका छौं।
3: सुर्तीजन्य पदार्थ यस्तो पदार्थ हो जसको चाहिँ हेल्थलाई यसको फाइदा सधैँ छैन, फाइदा हुँदै नहुने कुरा, यसलाई चाहिँ ट्याक्सले नियन्त्रणै गर्नुपर्छ, मानिसको बिहेभियर चेन्जसँग सम्बन्धित भएको हुनाले, र यसलाई ट्याक्सबाट नियन्त्रण गर्ने संयन्त्र विश्वभरि जुन राम्रो छ, अभ्यास छ, अब यसलाई पनि बढाएर WHOले रिकमेन्ड गरेकै हाराहारीमा पुर्याइयो भने चाहिँ यसले नियन्त्रण गर्न सक्छ भन्ने हाम्रो पनि आर्गुमेन्ट रहेको छ। तर त्यो चाहिँ हामीले अपेक्षा गरे अनुसार भएन, पहिले पनि थिँदै थिएन, त्यो भएको हुनाले अलिकति यसपालि सम्बोधन हुन्छ कि भन्ने आशा गरेको छौँ, त्यो पनि यसपालि रहेन।
2: बजेटमा र आर्थिक विधेयकमा जुन फरक आइरहेछ नि, बजेटमा 10% सुर्तीजन्य पदार्थमा, आर्थिक विधेयकमा 3-4%, अलिकति अझ हामीले बुझाउन सकेनौ कि?
3: अब एउटा त बजेट भाषण र विधेयकमा ऐनमा आउने कुराहरू फरक हुनु चाहिँ हुँदैन, त्यो चाहिँ गलतै भयो, त्यसलाई चाहिँ करेक्सन गर्नुपर्छ गभर्मेन्टले। उहाँहरूले चाहिँ यो भन्सार होइन बाहिरबाट आउने आयात हुने चुरोटको हिसाब गरे हो कि भन्ने मलाई लाग्छ, होइन त्यो पनि प्रश्न हुन बाँकी नै छ। अब त्यो बाहिरबाट आउने चुरोट अथवा चाहिँ सुर्तीजन्य पदार्थको कुरा गर्ने हो भने त्यो चाहिँ हिसाब किताब गर्नुको केही अर्थ हुँदैन, किनभने बाहिरबाट आउने चुरोटको प्रतिशत चाहिँ एकदमै कम हो, कर प्रष्ट हुनु पर्यो, यो चाहिँ 10% भनेको भए 10% हुनु पर्थ्यो ऐनमा पनि, त्यो पनि भएन, र 10% आफैमा चाहिँ पर्याप्त होइन, 20-25 त मिनिमम पनि हुन पर्थ्यो होइन।
2: अबको 5 वर्षमा चाहिँ जुन खालको जनस्वास्थ्यमा अहिले नसर्ने रोगहरूको भयावह स्थिति छ, त्यो रोक्नको लागि चाहिँ कति प्रतिशत कर बढाएर कस्ता खालका कार्यान्वयनहरू चाहिँ गर्न जरुरी छ?
3: 5 वर्ष भने ठ्याक्क SDG सस्टेनेबल डेभलपमेन्ट गोलको एउटा हाम्रो रिभ्यू गर्ने पनि बेला हुन्छ, त्यसमा चाहिँ अब यसको हरेक विकासको क्षेत्रहरूमा यो रणनीतिक योजनाहरू समीक्षा गर्नुपर्ने बेला पनि हो। त्यतिखेर किनेर चाहिँ अहिलेदेखि काम गर्ने हो भने हामीले केही न केही एचिभ गर्न सक्छौ। 75% नसकिएला तर कति सकिन्छ त त्यो गर्न पर्यो। हामीले चाहिँ एउटा क्रमशः इभल्भ गराउँदै विस्तारै बढाउँदै लाने, कम्तीमा नै भारतको बराबर बनाउनुहोस् भनेर भनेको छौ। 58% छ यसपालि।
2: प्रयोगकर्तालाई चाहिँ तपाईँले बुँदागत रूपमा सुझाव दिनु पर्दाखेरि चाहिँ के सुझाव दिनुहुन्छ?
3: पहिलो त प्रयोगकर्ताले सामान्य रूपमा नलिउँ, यो एकदमै घातक हुने क्यान्सर, फोक्सोमा क्यान्सर भयो भने उसको नियमित दैनिक खर्चले भ्याउँदैन। हेर्नुहोस्, सामान्य परिवार थियो भने उसले उसको गरिबीमा चाहिँ ठेलेको अवस्था छ क्या, पुस्ता जेनेरेशन किलरको रूपमा यो देखिराखेको छ। हामीले यो कुराहरूलाई मध्यनजर राखेर उपभोगलाई कम गरौं अथवा उपभोग गर्दै नगरौं।
1: नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा अनुसन्धानकर्ता डाक्टर जयकुमार गुरुङसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिउँदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, कर्जा माग बढ्न नसकेका कारण वर्षभर औसतमा 10 खर्ब भन्दा बढ़ी ऋण योग्य रकम, अधिक तरलता रहेको अवस्थामा पनि चालू आर्थिक वर्षमा वित्तीय र बीमा क्षेत्र 9.1% विस्तार हुने प्रक्षेपण गरिएको छ। यो वृद्धि दर गएको आर्थिक वर्षको तुलनामा 1.61% बिन्दुले बढ़ी हो। बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धि र निर्जीवन बीमा तथा जीवन बीमाको नवीकरण बीमा शुल्क प्रिमियम संकलन बढ़ने देखिएकाले गएको वर्षभन्दा यस वर्ष वित्तीय र बीमा क्षेत्रको वृद्धि दरमा सुधार हुने अनुमान रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका उप प्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले बताउनु भएको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
5: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
4: नारायणी टेलर सधैँ छ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
5: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
4: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
6: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
7: सम्पर्क मोबाइल नम्बर 9822964264।
8: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
11: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना, 300 शैयाको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
1: भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। म बोल्न र सुन्न सक्दिन लेखिएको हेलमेट लगाएर एक राइडर बल्खु सुन्धारा कोटेश्वर बौद्ध लगनखेलतिर स्कूटरमा प्यासेन्जर लिएर हुइकिरहेका देखिन्छन्। सिमलटाढी चितवनका 26 वर्षीय सुन्दर पौडेल पेसाले सेफ हुनुहुन्छ, तर उहाँ राइड सेयर चालक समेत हुनुहुन्छ। काठमाडौँको बुढा नीलकण्ठमा बस्दै आएका उहाँ बोल्न र सुन्न सक्नुहुन्न, केहीलाई टेक्स्ट म्यासेज पठाउनुहुन्छ तर केहीसँग उहाँ सांकेतिक भाषामै कुरा गर्नुहुन्छ। शुरूआती दिन सुन्दरका लागि सहज भने थिएनन्। मानिसहरू के काम पाएर के गर्ला र भन्थे त धेरै त उहाँको सांकेतिक संवादलाई व्यवस्था गर्थे। त्यस्ता व्यवहारले उहाँको मन कटक्क खाएको छ। तर सुन्दर आफै केही गर्नुपर्छ र गर्न सक्छु भन्नेमा ढुक्क हुनुहुन्थ्यो। अहिले उहाँ काठमाडौँको एक रेस्टुरेन्टमा सेफ हुनुहुन्छ। दुई वर्षदेखि उहाँ राइड सेयर चालकका रूपमा काम गरिरहनु भएको छ। यस्तो व्यस्तता बीच पनि फुर्सद निकालेर रिल्स र ब्लग समेत बनाउनुहुन्छ उहाँ। यति बेला सामाजिक सञ्जालमा उहाँको कामको प्रशंसा पनि भइरहेको छ। कान्तिपुरमा खबर छ।
1: अब विदेशको खबर। इजरायलले लेबनानको राजधानी बेरूतको दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेपछि इरानले उत्तरी इजरायलतर्फ मिसाइल आक्रमण गरेको छ। यसले मध्य पूर्वमा भइरहेको तनावलाई थप चर्काएको छ। अधिकांश मिसाइलहरू इजरायलको हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको दावी गरिएको छ। इरानी आक्रमणको केही घण्टा अघि इजरायलले बेरूतको दहीय क्षेत्रमा रहेको हिजबुल्ला लक्षित हवाई आक्रमण गरेको थियो। अमेरिकाको मध्यस्थतामा भएको युद्ध विराम सम्झौतापछि लेबनानको राजधानीमा भएको यो पहिलो ठूलो आक्रमण हो। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दुईवटा आवासीय भवनमा गरिएको आक्रमणमा कम्तीमा दुईजनाको ज्यान गएको छ भने महिला र बाल बालिका सहित 20 जना घाइते भएका छन्। हिजबुल्लाले इजरायली भूमितर्फ गोलाबारी गरेपछि त्यसको जवाब स्वरूप आक्रमण भएको इजरायली पक्षले प्रतिक्रिया दिएको छ। हिजबुल्लाले भने युद्ध विरामको बारम्बार उल्लंघन गर्दै आएको इजरायल विरूद्ध जवाफी कार्यवाही स्वरूप इजरायली सैन्य अड्डा र सैनिकहरूलाई लक्षित गरेर रकेट प्रहार गरेको जनाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षलाई संयम बन्न आग्रह गर्नु भएको बीबीसीले जनाएको छ। पछिल्ला घटनाले इजरायल इरान र हिजबुल्ला बीचको द्वन्द्व थप फैलिने चिन्ता बढ़ेको छ। विश्लेषकहरूका अनुसार बेरूतमाथिको पछिल्लो आक्रमणले अमेरिकाले मध्यस्थता गरेको युद्ध विराम कमजोर बनाएको छ।
2: अब खेल खबर। एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङ बीच प्रतिस्पर्धा हुँदैछ। खेल सिंगापुरको नेशनल क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो 12:15 शुरू हुनेछ। नेपालले सेमी फाइनलमा ओमानलाई 8 विकेटले हराउँदै फाइनलमा पुगेको हो। यता दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। नेपाल र हङकङ बीच अहिलेसम्म 14 अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएका छन्, जसमध्ये नेपालले 7 खेल जितेको छ भने हङकङ 5 खेलमा विजयी भएको छ। 2 खेल नतिजा विहीनमा सकिएको छ। यसअघि आज तेस्रो स्थानका लागि मलेसिया र ओमान बीच बिहान 7:15 प्रतिस्पर्धा हुँदैछ। लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाल उपाधि जित्ने लक्ष्य सहित आज मैदानमा उत्रनेछ। नेपालसँगै मलेसिया, हङकङ र ओमान एसियाली खेलकुदको लागि छनौट भइसकेका छन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती कोशी र गण्डकी प्रदेशका केही ठाउँमा मध्यम वर्षा भएको छ। कोशीको इलाम र सङ्खुवासभा तथा गण्डकीको कास्की, कोर्खा, तनौ लगायतका ठाउँमा पानी परेको हो। अबका केही दिन पनि तराईमा गर्मी बढ़ने तथा पहाड़ी र हिमाली क्षेत्रमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज र भोलि मध्य प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा बदली भई एक दुई ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
2: मकै उत्पादनको समयमा आएको हावाहुरी र वर्षा तथा उत्पादनपछि मूल्य घट्दा झापाका किसान दोहोरो मर्कामा परेका छन्। अहिले धमाधम मकै उठाउने सिजन भए पनि किसानलाई दोहोरो चिन्ता थपिएको छ। फागुन अन्तिम सातादेखि चैत दोस्रो सातासम्म आएको हावाहुरी र असिना सहितको वर्षाले मकैमा क्षति पुर्याउँदा र उत्पादनपछि मूल्य नपाउँदा किसान समस्यामा परेका हुन्।
1: मध्य पूर्वमा चलिरहेको युद्धका कारण सम्भावित आपूर्ति संकटलाई मध्यनजर गर्दै खाना पकाउने ग्यास आधा सिलिण्डर मात्र बिक्री गर्ने व्यवस्था हालसम्म कायम रहँदा उपभोक्ता, उद्योगी तथा विक्रेता मारमा परेका खबर नागरिक दैनिकले लेखेको छ।
2: 7% सरकारी लगानी रहेको उदयपुर सिमेन्ट उद्योगले 14 लाखको बोरा किन्न नसक्दा 6 करोड़ बराबर मूल्यको सिमेन्ट र क्लिंकर गोदाममै नष्ट हुने अवस्थामा पुगेको छ। 55,000 बोरा प्याकिङ गर्न पुग्ने सिमेन्ट र 27,000 बोरा सिमेन्ट उत्पादन गर्न पुग्ने क्लिंकर गोदाममै थन्किएको हो। उद्योग व्यवस्थापनका अनुसार 5,000 बोरा प्रयोग गर्ने नमिल्ने भएको र बाँकी पनि केही महिनामै नष्ट हुने हालतमा छ।
1: सरकारले खानी तथा खनिज पदार्थ सम्बन्धी पुरानो कानून खारेज गर्दै नयाँ विधेयक प्रस्ताव गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरकारवालासँग सुझाव माग गरेको छ।
2: सैनिक सेवा नियमावली 2069 संशोधन गर्दै नियमावली संशोधन मार्फत भर्नादेखि निवृत्ति भरणसम्मका प्रावधान हेरफेर गरिएको छ। जेठ पाँचमा बसेको मन्त्री परिषदले स्वीकृत गरेको नियमावली गएको बिहिबार राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा गएको छ।
1: र विश्वको अग्रणी आतिथ्य कम्पनी म्यारियट इन्टरनेशनल इंक र नेपालको सबैभन्दा ठूलो बहुराष्ट्रिय व्यापारिक समूह चौधरी ग्रुपको हस्पिटालिटी शाखा सीजी हस्पिटालिटी ग्लोबल बीज काठमाडौँमा दुईवटा अल्ट्रा लग्जरी होटल द रिटुज कार्ल्टन काठमाडौँ र द वेस्टिन काठमाडौँ सञ्चालन गर्ने सम्झौता भएको छ। काया कैरनमा अब पालो उखानको
2: बढ्न नसके पनि अर्न सक्नुपर्छ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: संसदमा अध्यादेश पेश भएको चार हप्ता बितिसक्दा पनि स्वीकृत प्रक्रिया अघि बढ़ाइएन, विधेयक नै लैजाने तयारी।
1: भारतसँगको सीमा विवादमा नेपालको अडान यथावत, डिजिटल साझेदारीमा नयाँ फड्को, नेपाल र भारतका व्यक्तिगत खाताबाट प्रत्यक्ष भुक्तानी शुरू।
2: सरकारले विद्यालय शिक्षामा अरबौं खर्च गरे पनि कक्षा एकमै रोकिन्छन् 16% विद्यार्थी। देशभर स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक, दरबन्दी बल्ल 34,000।
1: बेरूतमा इजरायली आक्रमण गरेपछि उत्तरी इजरायल तर्फ इरानको मिसाइल आक्रमण, मध्य पूर्वमा तनाव थप चर्कियो, दुवै पक्षलाई संयम बन्न ट्रम्पको आग्रह।
2: र एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिका लागि आज नेपालले हङकङसँग खेल्ने।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। हप्तै पछि फेसबुकमा केही न केही लेख्ने बानी भएका प्रधानमन्त्रीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना मान्छे प्रधानमन्त्री कार्यालय पुगेका छन् अनि कार्यालयमा रहेका कर्मचारी जस्ता मान्छे ती मान्छेलाई भन्दैछन्, रमिता हेर्न आरे, यहाँ आउने हो त, फेसबुक हेर्नु नि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
12: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
13: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50 मा।
14: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, घुराही दान। फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
15: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घुराही दाङमा।
16: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
17: नेपाली जुत्ता घर,
18: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
17: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% बम्पर छुट।
18: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
17: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी, थारू गल्ली, घुराही दाङ।
18: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
19: आवाज पश्चिम नेपालको आवाज। आवाज उनको आवाज जो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज़।

0: नमस्कार। पत्र पत्रिकाको संगालु कार्यक्रम खबर पत्रिकामा प्राविधिक मित्र शालिकराम चौधरी र सहकर्मी देवा भूषालसँगै म सुशीला ओलीको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाशुली तीन कमेडी चौरमा रहेको रेडियो बंगलाशुली र गढवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सक्नुहुन्छ।
0: समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: खाद्य स्वच्छतामा भएन सुधार, लुम्बिनी प्रदेशमा मन्त्री परिवर्तनले बजेटलाई प्रभाव नपर्ने।
0: लुम्बिनीका पत्रकारहरूका लागि तीन दिने क्षमता विकास तालिम भालुबागमा शुरू, मर्यादित र जिम्मेवार पत्रकारिता अहिलेको आवश्यकता रहेकोमा वक्ताहरूको जोड़।
1: र रोल्पाका स्थानीय तहमा 10.18 करोड़ बढ़ी बेरोजी थपियो।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियो।

0: अथवा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: आज हामीलाई दाङबाट प्रकाशित हुने पत्र पत्रिका मध्ये नयाँ राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले विभिन्न खबरलाई प्रकाशित गरेका छन्। आज हामीले नयाँ राष्ट्रिय दैनिकमा रहेको खाद्य स्वच्छतामा छैन सुधार शीर्षकको खबरलाई पहिलो खबर बनाएका छौं।
2: राप्ती गाउँपालिका एक भालुबाङकी एक उपभोक्ताले स्थानीय ओम सम्पूर्ण पोल्ट्री फार्मबाट ब्रोइलरको मासु किनेर ल्याइन्, घरमा पकाउनै लाग्दा मासुमा किरा भेटियो, किरा परेको मासु भान्सामा पुगेको भन्दै खिचिएको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भयो। त्यस सामग्री देखेर राप्ती उद्योग वाणिज्य संघ भालुबाङले जेठ 23 गते विज्ञप्ति नै जारी गरी खाद्य स्वच्छतामा गम्भीर हुन सरकारवालाको ध्यान आकर्षण गरायो। कार्यवाहक अध्यक्ष चन्द्र प्रकाश आचार्यले विज्ञप्ति जारी गर्दै खाद्य स्वच्छतामा गम्भीर लापरवाही भएको प्रति दुःख व्यक्त गर्नुभयो। त्यति मात्रै होइन, सामाजिक सञ्जालमा आएको घटनाको सत्य तथ्य छानबिन गर्न सरकारवालासँग माग समेत गर्नुभयो। तर घटनाको हप्ता दिन बित्दै लाग्दासम्म पनि उक्त घटनाका पीड़ित भनिएका र आरोपित दुवैका बारेमा कतै छानबिन भएको वा उजुरी नै परेको देखिएको छैन। बरु पीड़ित र आरोपित भनिएकाहरू नै आर्थिक लेनदेन गरी मिलापत्र गरेको दावी गरिएको छ। खाद्य अधिकार विरूद्ध भएका यस्ता गम्भीर घटना दाङमा नयाँ भने होइनन्। 3 महिना अघि 2082 चैत्र 10 गते लमहीमा किरा परेको चामलमा पुनः पालित गरेर उपभोक्तालाई पठाउनै लाग्दा स्थानीय सरकार प्रशासन व्यवसायीकै प्रतिनिधिले फेला पारेका थिए। लमही नगरपालिका 5 को आरके सप्लायर्सले म्याद नागेर किरा लागेको 111 बोरा सोना मन्सुली चामललाई पुनः पालिस गरेर उपभोक्तामा पठाउने तयारी भइरहेको बेला अनुगमन टोलीले बरामद गरी नष्ट मात्रै गरेन, खाद्य स्वच्छता ऐन 2021 विपरीतको कार्य गरेको भन्दै आरके सप्लायर्सलाई 2 लाख जरिवाना गर्यो। त्यति मात्रै होइन, दाङका मुख्य बजारमा कहिले खानेपानीमा अख्यात वस्तु, कहिले त मिठाई, खाद्यजन्य वस्तुमा गैर खाद्य रंगको प्रयोग, होटलहरूमा सरसफाई समस्या जस्ता खाद्य सुरक्षा र स्वच्छताको थुप्रै कमजोरीहरूमा उल्लेख्य सुधार हुन नसकेको अनुगमन टोलीले बताएका छन्। अझ जिल्लामा हुने मेला महोत्सव र त्यहाँ राखिने पसलमा झन अखाद्य वस्तुको खुलेआम बिक्री वितरण हुने र उपभोक्ता अधिकारलाई चुनौती दिने काम हरेक वर्ष भइरहेका छन्। पटक पटक अनुगमन टोली पुगेर सचेत पनि गराउँछन् तर उपभोक्तालाई अखाद्य वस्तु खानबाट बचाउन उत्पादन होस् या विक्रेता गम्भीर नभएको पाइएको छ। अझ खाद्य वस्तुको उत्पादनको अनुमति नै नलिएर वस्तु उत्पादन गरेर पकाइएको खाद्य तथा गुण नियन्त्रण कार्यालय तुलसीपुरका प्रमुख पदम बरालले बताउनुभयो। आजको युगबोध राष्ट्रिय दैनिकमा जेएन सागरले खबर लेख्नु भएको छ।
1: बजेटको समय नजिकै गर्दा लुम्बिनीमा केही मन्त्री परिवर्तन गरिएको छ, यसले बजेट निर्माणमा प्रभाव नपार्ने बताइएको छ। प्रदेश सरकारले नीति कार्यक्रम ल्याइसकेको छ भने असार 1 गते बजेट ल्याउनेछ। प्रदेश सरकार आगामी आर्थिक वर्षका लागि बजेटको अन्तिम तयारीमा जुटिरहेका बेला 4 जना मन्त्रीले राजीनामा दिएका थिए। भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, सिंचाई मन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खिम सारूले राजीनामा दिनुभएको हो। उहाँहरू नेकपा एमालेबाट मन्त्री बन्नुभएको थियो। खाली रहेको मन्त्रीको पदका लागि नयाँ मन्त्रीले नियुक्ति पाए पनि पदभार ग्रहण गरिसकेका छैनन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्री परिषद पुनर्गठन गर्दै नयाँ कार्य विभाजन गरेका छन्। मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा 168 को उपधारा 9 बमोजिम प्रदेश प्रमुख समेत मन्त्री परिषद पुनर्गठनका लागि सिफारिश गर्नुभएको हो। पुनर्गठित मन्त्री परिषदमा 5 जना नयाँ मन्त्री समावेश गरिएको छ। नेकपा एमालेबाट 4 जना र जनता समाजवादी पार्टी जसपाबाट 1 जना मन्त्री नियुक्त गर्दै मन्त्रालयगत जिम्मेवारी तोकिएको छ। पुनर्गठित मन्त्री परिषद अन्तर्गत एमालेका तुलसी प्रसाद चौधरीलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्न बहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा दिलीराज भूषालले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिएको छ भने जसपाका भण्डारी लाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिएको छ। यसअघि उक्त मन्त्रालयको जिम्मेवारी जसपाकै आदेश कुमार अग्रवालले सम्हाल्दै आउनु भएको थियो। आजको गोरक्षी राष्ट्रिय दैनिकमा अमरराज आचार्यले खबर लेख्नु भएको छ।
2: तुलसीपुर तेह्रका कृषक दिपा केसीले सानो परिमाणमा तरकारी खेती गर्दा जैविक विषादी प्रयोग गर्न सहज भए पनि व्यावसायिक तथा ठूलो स्तरको खेतीमा पर्याप्त विकल्पको अभाव रहेको बताउनुभयो। राज्यले जैविक विषादी उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्दै सहज रूपमा उपलब्ध गराउन थाल्यो भने मात्रै रासायनिक विषादी प्रयोगमा कमी हुन सक्छ। त्यस्तै भट्टे कृषि सहकारी संस्था तुलसीपुर तीनका अध्यक्ष कर्ण बहादुर ओलीले सरकारले सहकार्य गरे सहकारी संस्था जैविक विषादी उत्पादन तथा प्रवर्धनका कार्यक्रम सञ्चालन गर्न तयार रहेको बताउनुभयो। कृषि सहकारी र सरकारले 50-50% साझेदारीमा जैविक विषादी उत्पादनको काम अगाडि बढ़ाउँदा उपयुक्त हुन्छ र कृषकहरू पनि यसका लागि तयार हुने ओलीले बताउनुभयो। कार्यक्रममा एग्रोभेट व्यवसायी माधव केसीले रासायनिक विषादीको असरबारे प्रत्येक ओडामा सचेतनामूलक सूचना बोर्ड राख्न स्थानीय सरकारलाई आग्रह गर्नुभयो। उहाँले विषादीको प्रयोग घटाउने मात्र नभई जैविक विषादी उत्पादन गर्ने कारखाना स्थापना गर्नु पर्ने र त्यसको जिम्मेवारी सहकारी संस्थालाई दिन सकिने बताउनुभयो। उहाँले भन्नुभयो सरकारले रासायनिक विषादी उत्पादनलाई निरुत्साहित गर्दै कृषि सहकारी वा कृषि समूहहरूलाई जिम्मेवारी दिएर जैविक विषादी उत्पादन थालोस्। उत्पादित जैविक विषादीको बजारीकरणका लागि एग्रोबेट व्यवसायीहरू सहकार्य गर्न तयार छौ। रासायनिक विषादीका असरबारे जानकार हुँदाहुँदै पनि जैविक विषादी उत्पादन नहुँदा व्यवसायीहरूले रासायनिक विषादी बिक्री गर्नै पर्ने अवस्था रहेको उहाँले बताउनुभयो। आजको युगबोध राष्ट्रिय दैनिकमा एकराज भण्डारीले खबर लेख्नु भएको छ।
1: नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धमेन्द्र झाले प्रविधिको विकास र अस्पष्ट नीति निर्माणका कारण पत्रकारिता क्षेत्रमा जटिलता थपिँदै गएको बताउनु भएको छ। लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको समन्वयमा आइतबारदेखि सिद्धगंगा नगरपालिका 8-7 मारा अर्घाखाँचीमा शुरू भएको 3 दिने क्षमता विकास कार्यक्रममा बोल्दै झाले सो कुरा बताउनु भएको हो। उहाँले जति प्रविधिको द्रुत गतिमा विकास भइरहेको छ त्यसको व्यवस्थापन गर्न नसकिँदा त्यसले पत्रकारितामा जटिलता थपिँदै गएको बताउनुभयो। उहाँले नीति निर्माण गर्ने निकाय र पत्रकारिता क्षेत्रबीच पर्याप्त समन्वय तथा समझदारीको अभाव देखिएको छ। नीति निर्माण पक्ष र पत्रकारिता क्षेत्रबीच कतिपय विषयमा स्पष्टता आवश्यक छ। दुवै पक्षबीच संवाद र सहकारी बढ़ाउन सकिने मात्रै स्वस्थ र उत्तरदायी संचार वातावरण निर्माण गर्न सकिन्छ। उहाँले भन्नुभयो मन्त्रालयका सचिव सुशीला अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सचिव अरियालले चालू आर्थिक वर्षको कार्यक्रमहरू पत्रकार महासंघसँग सहकार्य गरेर नीति र विधिभित्र रहेर कार्यान्वयन गर्ने बताउनुभयो। उहाँले प्रदेश सरकारले संचार क्षेत्रको विकास तथा पत्रकारको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले चालू आर्थिक वर्षका विभिन्न कार्यक्रमहरू नेपाल पत्रकार महासंघ संघको सहकारीमा नीति विधि र कानूनी प्रक्रियाभित्र रहेर कार्यान्वयन गरिने बताउनु भएको थियो।
2: दाङ जिल्ला उद्योग वाणिज्य संघ गल्ला तथा किराना व्यवसाय समिति घोराईको 14 साधारण सभा तथा 5 अधिवेशन शनिबार घोराईमा सम्पन्न भएको छ। समितिका अध्यक्ष विनोद प्रसाद पाण्डेको अध्यक्षता एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। हप्तामा एक दिन पसलका टाँडी जाँच्न गरिएको विदा हो। प्रमुख अतिथि अध्यक्ष जोशीले भन्नुभयो विदाको दिन म्याद गुज्रेका सामान अलग गर्नुहोस्। उहाँले व्यवसायीको तर्फबाट कमजोरी नगर्न सुझाव दिनुभयो। आफू बलियो भए कसैले केही नगर्ने उहाँको भनाई रहेको थियो। सो अवसरमा व्यवसायीका नेताहरूले बजार अनुगमनका क्रममा तर्साउने मनोबल गिराउने र ग्राहकलाई समेत असजिलो हुने वातावरण नबनाउन सुझाव दिएका थिए। यसै गरी नयाँ सरकारले नियम कानूनलाई कडाईका साथ लगेको भन्सुन लाग्ने अवस्था नभएकाले व्यवसाय पनि सचेत हुनुपर्ने बताउँदै दर्तादेखि सम्पूर्ण कागजात देखिने गरी राख्न आग्रह गर्नुभयो। खोजेको बेला दिन नसकिए कानूनले छूट नदिने उहाँको भनाई रहेको थियो। सरकारी निकायलाई पनि प्रशिक्षणका कार्यक्रम राख्न आग्रह गरेका थिए। समितिको अध्यक्षतामा पाण्डे गल्ला तथा किराना व्यवसाय समिति घोराईको अध्यक्षमा विनोद प्रसाद पाण्डे सर्वसम्मत चयन हुनुभएको छ। यसै गरी उपाध्यक्ष गोपाल खनाल, सचिव सूरज सुवेदी, सहसचिव थानेश्वर बुढा, कोषाध्यक्ष घनश्याम खनाल र सहकोषाध्यक्षमा मुक्तिराम खनाल चयन हुनुभएको छ। यसै गरी सदस्यहरूमा ईश्वरी भूषाल, बसन्त गौतम, तारा ओली, खिमराज भण्डारी, खिमबहादुर खत्री, बलबहादुर खड्का, सुनिल घिमिरे र शरद डागी चयन हुनुभएको छ। सो अवसरमा न्यू बन्जारे किराना पसल घोराई 14 सीताराम बन्जारे र पत्रकार गोविन्द खड्कालाई सम्मान गरिएको थियो। आजको एकबुध राष्ट्रिय दैनिकमा गोविन्द खड्काले खबर लेख्नु भएको छ।
1: रोल्पाका स्थानीय तहमा 10,18,07,000 रूपियाँ बेरोजगार थपिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको 63 वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 11,88,63,17,000 रूपियाँको लेखा परीक्षण गर्दा उक्त बेरोजगार देखिएको हो। गत वर्षको तुलनामा यस वर्ष बेरोजगार घटेको छ। महालेखा परीक्षकको 62 प्रतिवेदन अनुसार आर्थिक वर्ष 2080-81 10,25,30,30,000 रूपियाँको लेखा परीक्षण हुँदा 18,40,43,000 रूपियाँ बेरोजगार देखिएको थियो। प्रतिवेदन अनुसार रोल्पा नगरपालिकामा 1,60,25,84,000 रूपियाँको लेखा परीक्षण गर्दा 48,46,000 अर्थात 0.3% बेरोजगार देखिएको छ। रोल्पाबाट भरत विश्वकर्माले गोरक्षी राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
2: बैलडाँडा चौतारी क्लबको तेस्रो साधारण सभा घोराईमा सम्पन्न भएको छ। क्लबका अध्यक्ष नारायण प्रसाद भूषालको अध्यक्षता एवं घोराई उपमहानगरपालिका उप प्रमुख हुमा डीसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। प्रकृति प्रेमीहरूको संगम स्थल मुख्य नारा दिइएको कार्यक्रममा नृत्य, गीत, भजन, कीर्तन र कविता वाचन गरिएको थियो। बिहानको समय सदुपयोग र स्वस्थ बनाउन सकेको भन्दै वक्ताहरूले धन्यवाद दिएका थिए। उनीहरूले चौतारी भेटघाट गर्ने, छलफल गर्ने, नाचगान गर्ने, रमाउने र समाजसेवा गर्ने थलो बनेको बताए। स्वस्थ मानिस निर्माण गर्न यसले ठूलो भविष्य भूमिका खेल्ने उनीहरूको भनाइ रहेको थियो। बैलडाँडाबाट शुभारम्भ गरिएको बिहानीको कार्यक्रम अहिले गुलरिया, घोराई 13, डुम्बरगाउँ गाउँसम्म विस्तार गरिएको छ। सामूहिक रूपमा खेती लगाउन र ढल्याउन सहयोग गर्ने, बाटो बनाउन र सरसफाई गर्न सामूहिक रूपमा लाग्ने, पर्यटकीय स्थलको प्रबन्धन गर्न भ्रमण गर्ने, अन्य ठाउँका क्लबहरूसँग सहकार्य र समन्वयमा सामूहिक पदयात्रा गर्ने लगायतका काम गरिएको क्लबले जनाएको छ। यसमा सबै उमेर समूहका मानिस जोडिएको बताए छन्। मोटोपना घटाउन, स्वस्थ रहन र मनोरोग हटाउन सफल भएको दावी गरेका थिए। सो अवसरमा नयाँ सदस्यहरूलाई प्रमाण पत्र र अभियन्तालाई सम्मान गरिएको थियो। आजको युगबुध राष्ट्रिय दैनिकमा खबर छ।
1: दाङमा पछिल्लो समय व्यावसायिक रूपमा मौरी पालन गर्ने किसानहरूको संख्या बढ़दै गएको छ। यसबाट आमदानी पनि राम्रो हुने भएकाले किसानहरूको संख्या बढ़दै गएको हो। तर किसानहरूले चरीचरण, बजारीकरण लगायतका विभिन्न समस्या भोग्नु परिरहेको बताउने गर्छन्। यसै विषयमा केन्द्रित रहेर हामीले मौरी पालन व्यवसायमा के कस्ता समस्या छन् भनेर केही मौरी पालन किसानहरूलाई सोधेका छौं।
3: मेरो नाम दिनेश ओली, नेपाल मौरी पालक महासंघ जिल्ला शाखा दाङको अध्यक्ष। मौरी पालनको क्षेत्रमा समस्या, मह उत्पादनका आफ्नै खालका समस्याहरू छन् भने अब उत्पादित महलाई बिक्री वितरण र बजारीकरणका समस्याहरू भए, जलवायु परिवर्तन, अब कृषि क्षेत्रमा हुने अत्याधिक विषादी, चरण अभाव जस्ता पनि अहिले चाहिँ टर्का रूपमा देखिएका मुख्य समस्याहरू हुन्। बजारको पनि समस्या छ। अब अहिले विदेशी ब्रान्डका महहरू बजारमा भेटिने भएको हुँदाखेरि, बिक्री वितरण भइराखेको हुँदाखेरि स्थानीय स्तरमा उत्पादन भएको महको बजारमा अलिकति समस्या चाहिँ छ। अहिले नेपाल सरकारले पनि विदेशी ब्रान्डका महलाई टेस्ट गर्दै यो गुणस्तरहीन भन्ने खालको कुरा पनि, गुणस्तर विभागले डाबरको मह खानयोग्य नभएको, गुणस्तरहीन र बजारबाट फिर्ता गर्नुपर्छ भन्ने समयको निर्देशन पनि आइरहेको छ। यस्तै खालका अन्य महहरू, पतञ्जलिका मह, यस्ता गुणस्तरहीन महहरू छन् र हाम्रो स्थानीय स्तरमा उत्पादन भएको मह जम्ने मह स्रोत अनुसार छिटो ढिलो जम्ने भएको र उपभोक्ताहरूले जम्ने मह गुणस्तरहीन हो कि भन्ने खालको एउटा भ्रम भएको हुँदा।
4: मेरो नाम पञ्चराम नेपाली, घर बोराई 18 मसिना पर्छ। म अहिले लगभग 15 वर्षदेखि मौरी पालनमा आबद्ध भएको। हाल 80 गोला मौरी छ। यो भन्दा पहिले 160 सम्म बनाए थे। अलिअलि बेच्दै गर्दा घट्ने बढ्ने क्रम चल्छ मौरीको। यो पेसाबाट जे भए म सन्तुष्ट छु। समस्या त अब के भनेपछि अब माइग्रेसनको लागि नलग्ने हो भनेपछि मौरी चाहिँ बढ्दैन रहेछ, बढ्दैन। एकै ठाउँमा राखिरहँदाखेरि यिनी चाहिँ मौरी बढ्दैनन्। बाहिर लग्दाखेरि नयाँ ठाउँ हुने अनि तिनी चरण स्रोतको पनि अब नयाँ ठाउँ भावनाले यिनीहरू चाँडै चाहिँ बस निक्लिने र त्यो ठाउँमा गएर यिनीहरूले चाहिँ बस नयाँ ठाउँ भएपछि खुसी लाग्दो रहेछ। मौरी पनि हरहरती बढ्छन्। त्यो छ मह बिक्रीको लागि त अब योभन्दा पहिले त हामीहरूले भन्ने बाहिरबाट इन्डियाबाट मह आउने भावनाले अलिकति समस्या भएकै थियो। यो साल चाहिँ बस बाहिरबाट मह आइन, त्यस कारणले बिक्रीको लागि त्यतिका समस्या।
5: मेरो नाम माधव प्रसाद शर्मा, घोराई 4 लक्ष्मीपुर। व्यवसायमा सबभन्दा प्रतिस्पर्धामा मिलिराखेको छैन कि, कसैले 300, कसैले 400, कसैले 500, यो मूल्य आफ्नो आफ्नो मनको छ। यसले गर्दाखेरि कति मिलिरहेको छैन। बजार त अहिलेसम्म ठिकै छ, हामी सानो व्यापारीहरूलाई ठिक छ, धेरै पाइन्छ, पहिलेको भन्दा अहिले त धेरै छ, अगाडि छ। हामी 500 खुद्रामा 500 बेच्छौँ।
6: मेरो नाम देवा भण्डारी, घर घोराई 10 नारायणपुर, मौरी मनिष मौरी, बहुउद्देश्य कृषि फर्म। सुरु गरेको मैले 63 सालदेखि, अहिले 14-15 वर्षै भयो, अहिले 100 घर छन्। समस्या चुनौतीहरू त थुप्रै छन्। अब रोगहरूको समस्या चुनौती त आफ्नो ठाउँमा भइहाल्यो। अरू यस्तै गाउँघरमा पनि अब कसैले मौरीले रस खाइदिन्छ, यहाँ मौरी चराउन ल्याउनुहुन्न, फुल खाइदिन्छ, हाम्रो तोरी फल्दैन भन्नुहुन्छ। कसैले हामीलाई टोक्छ, टोक्यो भने हाम्रो बच्चाहरूलाई बिरामी हुन्छन् भन्नुहुन्छ। चुनौतीहरू छन् गाउँहरूमा पनि त्यस्तै। अब कसैले विषादी सरिदिनुहुन्छ, एकदम मौरीलाई बर्खाभरि पाल्यो खोप, अब आइस्ता लिम्ला भन्ने बेला फुल फुल्ने बेलामा अब घरतिर राखेर हुँदैन, मौरीलाई एकदम हिँड्नु पर्छ, जाँदा फुल फुल्छ है, अनि त्यसमा विषादी छरिदिनुहुन्छ, त्यसमा पनि ठुलो समस्या छ। बिक्रीको हिसाबले बिघ्न चाहिँ अहिले बिगेको छ। अब त्यो त अरू कसलाई भनौँ र, हामी यो म व्यवसायिक एकरूपता नभएर कसैले कतिमा बेच्नुहुन्छ, कसैले कतिमा बेच्नुहुन्छ, बेच्ने बिक्री रेट एउटै नभएर अलिकति समस्या छ। बिक्रीको हकमा योभन्दा 2 वर्ष पहिले एकदमै समस्या भएको थियो, अहिले महको उत्पादन पनि कमी नै छ, बिक्री भइसकेको छ, अहिले खासै मह छैन।
7: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
8: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
7: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
9: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
7: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
9: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
7: र मुखको स्वास्थ्यको सुधार।
10: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाँत। फोन नम्बर 082-63-218।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
13: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
15: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
16: इन्डोस्कोपी सेवा,
15: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
17: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
15: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082-560-734 र 082-560-138।
18: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारी का लागि नया बजार हाट जोड़नी नशा तथा मेरुदंड उपचार केन्द्र घोराई 14 नया बजार दांग शहीद लखन पार्क देखि 50 मीटर उत्तर पुरानो घोराई हॉस्पिटल को ठीक अगाड़ी फोन 082-563-509 र मोबाइल 98453-0653-23।
1: अब अन्य खबर पोडसँग घोराईको ट्राफिक चोकमा भएको खुला रक्तदान कार्यक्रममा 42 युनिट रगत संकलन भएको छ। जेएसएस सप्ताह 2026 अन्तर्गत दाङ महिला जेएसएसको आयोजना तथा रक्त संचार केन्द्र घोराईको प्राविधिक सहयोगमा आइतबार घोराई उपमहानगरपालिका 15 स्थित ट्राफिक चोकमा भएको खुला रक्तदान कार्यक्रममा 42 युनिट रगत संकलन भएको। कार्यक्रममा विभिन्न क्षेत्रका 42 जनाले रक्तदान गरेका थिए। दाङ महिला जेएसएस वर्ष 2026 अध्यक्ष अर्चना शर्माको अध्यक्षता तथा रक्त संचार केन्द्र घोराई दाङको इन्चार्ज दिलीप न्यौपानेको प्रमुख आतिथ्यता एवं जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बमको विशिष्ट आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा बोल्ने वक्ताहरूले सामाजिक उत्तरदायित्वका विभिन्न गतिविधि मार्फत दाङ महिला जेएसएसले समुदायमा पुर्याएको योगदान महत्वपूर्ण भएको भन्दै रक्तदान लगायतका कार्यक्रमलाई आगामी समयमा पनि निरन्तरता दिन आग्रह गर्नुभएको थियो। सल्यानी सेवा समाज दाङले घोराईमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल पत्रकार महासंघ दाङको सभाकक्षमा आयोजित कार्यक्रममा 22 जनाले रक्तदान गरेका थिए। समाजले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा सहभागीहरूको स्वास्थ्य परीक्षण समेत गरिएको थियो। रक्तदान मार्फत आपतकालीन अवस्थामा आवश्यक पर्ने रगतको अभाव कमी गर्न सहयोग पुग्ने उद्देश्य सहित कार्यक्रम सञ्चालन गरिएको आयोजकहरूले जनाएका छन्। कार्यक्रम सल्यानी सेवा समाज दाङका अध्यक्ष दिपेन्द्र रावतको अध्यक्षतामा सम्पन्न भएको हो। रक्तदान गर्नेहरूमा धनबहादुर डाँगी, निमबहादुर नेपाली, अनिता खत्री, पुष्पा चन्द, दिपेन्द्र रावत, दिपेन्द्र राई, सन्तोष कुमार लामिछाने, विकास भण्डारी, पुरूषोत्तम गिरी, दीपक चन्द, नवराज भडेल, बलदेव घिमिरे, कल्पना रिजाल, रमेश चौधरी, दिल्ली बहादुर केसी, मनोज चौधरी, अनुप थारू, अनामिका महर्जन, मिलन शर्मा, मच्छेन्द्र सिलवाल, लालबहादुर रोका र अमित कुमार ठाकुर हुनुहुन्थ्यो। रक्तदान कार्यक्रमबारे जानकारी दिँदै सचिव विपिन आचार्यले सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव तथा घोराई बना अभियानका संयोजक सबिन प्रियासन, नागरिक समाज दाङका सचिव नारायण श्रेष्ठ लगायतको विशेष उपस्थिति रहेको थियो। आयोजक संस्थाले यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिँदै समुदायमा आजको राति पोस्ट दैनिकमा खबर लेखिएको छ। गढवा गाउँपालिका 8 अन्तर्गत मस्ती नाकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि गरेको डिगो बोरिङ सफल भएको छ। आर्थिक वर्ष 2082-83 विनियोजित बजेट मार्फत सञ्चालन गरिएको डिग बोरिङ परीक्षण सफलतापूर्वक सम्पन्न भएको वडा नम्बर 8 वडा अध्यक्ष अब्दुल खालिक सिद्दिकीले जानकारी दिनुभएको छ। वर्षदेखि खानेपानी अभाव झेल्दै आएका मस्ती नाकावासीका लागि यो परियोजना राहतको विषय बनेको छ। सफल परीक्षणपछि अब घर घरमा स्वच्छ खानेपानी पुर्याउने तयारी तीव्र बनाइएको वडा अध्यक्ष सिद्दिकीले बताउनु भएको छ। आलोक भावुकले आजको गोरक्षी राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
2: हुलाकी राजमार्ग अन्तर्गत बाँके जिल्लामा सड़क विस्तारको काम शुरू गरिएको छ। राप्ती सोनारी गाउँपालिका 3 नारायणपुरदेखि बाँके र दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म सड़क विस्तार गर्ने कार्य तयारी गरिएको हुलाकी राजमार्ग प्रदेशानलय योजना कार्यालय नेपालगंजले जनाएको छ। कार्यालय प्रमुख लीला बहादुर भण्डारीको अनुसार दाङ बाँके बर्दिया सड़क खण्ड अन्तर्गत पर्ने करिब 75 किलोमिटर सड़कमा झण्डै 36 किलोमिटर भागको ट्रयाक खोल्नुपर्ने, उक्त खण्डमा करिब 20 पुल निर्माण हुने पनि उहाँले जानकारी दिनुभयो। आजको राप्ती पोस्ट दैनिकमा खबर छ।
1: अब यिनै पत्रिकामा छापिएका विचार सम्पादकीयको पालो। आजको नगद राष्ट्रिय दैनिकमा जैविक विविधताको संरक्षण र जैविक साम्राज्यवाद शशिधर भण्डारीको विचार छ। इबोला संक्रमण तथा महामारी, अफ्रिकामा तनाव, नेपालमा डाक्टर प्रकाश बुढाथोकीको विचार छ भने सड़क पूर्वाधार सुरक्षामा पूर्व तयारीको खाँचो नयाँगद राष्ट्रिय दैनिकले सम्पादकीय छापेको छ।
2: यसै गरी परीक्षा केन्द्रित शिक्षाबाट निरन्तर मूल्याङ्कनतर्फ शीर्षकमा यादव गिरीको विचार छापिएको छ भने विभूतकारी कानूनको कल्पना पतनोन्मुख कदम के केपी सुवेदीको विचार छापिएको छ। यसै गरी फोहोर मैला व्यवस्थापनमा सबैको दायित्व शीर्षकमा सम्पादकीय छापिएको आजको गोरक्ष राष्ट्रिय दैनिकमा
1: र आजको राप्ती पोस्ट राष्ट्रिय दैनिकमा संविधान संशोधनको बहस शरद अधिकारीको यो सामग्री प्रकाशित छ। खगोलीय विज्ञान र अधिक मास दिवाकर पन्तको विचार छापिएको छ भने विश्वसनीयताको कसी सम्पादक राप्ती पोस्टमा छापिएको छ। यिनै खबरसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्राविधिक शालिगराम चौधरी र कार्यक्रम सुनिदिने तपाई सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजको लागि भने म सुशीला ओली
2: अनि म देवा भूषाल पनि बिदा हुन्छौ। नमस्कार।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै संसदको गतिरोध अन्त्य लगायतका विषयमा छलफल हुने। नेपाल भारतको सीमा समस्या संवादबाटै समाधान गर्न सरकार प्रतिबद्ध रहेको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। निजामती कर्मचारीले आजदेखि भरतपुर अस्पताल र नारायणी अस्पतालबाट पनि स्वास्थ्य सेवा पाउने। र फिलिपिन्सको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी।
1: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
0: समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले समसामयिक राजनैतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। सभापति रवि लामिछानेले आज बिहान 9 बजे सिंहदरबारस्थित संघीय संसद सचिवालय अन्तर्गत सार्वजनिक लेखा समितिको हलमा बैठक आह्वान गर्नुभएको रासोपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। सर्वदलीय बैठकको सूचना सहितको आमन्त्रण सहितको अनुरोध प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दललाई पठाइसकिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिनुभयो। बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलबाट पार्टी अध्यक्ष सभापति सहित 2-2 जनालाई आमन्त्रण गरिएको छ। बैठकमा संसदको गतिरोध अन्त्य लगायतका विषयमा छलफल हुने बताइएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल भारतको 3 दिने औपचारिक भ्रमण सम्पन्न गरी हिजो स्वदेश फर्कनु भएको छ। भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो। भ्रमणका क्रममा मन्त्री खनालले शनिबार आफ्ना भारतीय समकक्षीसँग प्रतिनिधि मण्डल स्तरीय द्विपक्षीय वार्ता गर्नुभएको थियो। वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तरको सम्बन्धलाई अझ उन्नत तुल्याउने लगायत विषयमा छलफल भएको थियो। नयाँ दिल्लीमा रहँदा परराष्ट्र मन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर विजय चौथाईवालेसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको थियो। स्वदेश फर्कनु अघि नयाँ दिल्ली स्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री खनालले नेपाल भारत बीचका सीमा सम्बन्धी समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तयार रहेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले लिपुलेक, लिम्पिया, धुरा र कालापानी नेपाली भूमि भएको दोहोर्याउँदै त्यस सम्बन्धमा नेपालले भारत र चीन समक्ष आफ्नो आधिकारिक धारणा स्पष्ट गरिसकेको जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित अन्तर व्यवस्थापिका मञ्चको 11 सम्मेलन 9 बुधे सन्देश पत्र जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनले सबै प्रदेशसभामा डिजिटल संसदीय प्रणाली स्थापना गर्ने, अन्तर व्यवस्थापिका मञ्चको सचिवालयको कार्य संघीय संसद सचिवालय अन्तर्गतको प्रदेशसभा सम्पर्क तथा समन्वय शाखा मार्फत सञ्चालन गर्ने, क्षमता अभिवृद्धिका लागि व्यवस्थापकीय प्रतिष्ठान स्थापना गर्न विशेष पहल गर्ने

0: नारायणी अस्पतालमा पनि उपलब्ध हुने जानकारी दिएको हो। उक्त छूट तथा सहुलियत सहितको स्वास्थ्य उपचार सेवा निजामती कर्मचारी अस्पतालबाट परिचय पत्र प्राप्त गरेका निजामती कर्मचारी, अवकाश प्राप्त निजामती कर्मचारी तथा उनीहरूको आश्रित परिवारलाई तोकिए बमोजिम उपलब्ध हुनेछ। सेवा प्राप्त गर्न निजामती कर्मचारी वा अवकाश प्राप्त निजामती कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी भएको आधिकारिक परिचय पत्र साथमा लिई जानुपर्ने सूचनामा उल्लेख गरिएको छ। स्रोतको अभाव जस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बीमा भुक्तानी अब सहज हुन थालेको छ। माइलेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि विगत सरकारका पालामा बाँकी रहेको बीमा बापतको रकम भुक्तानीले तीव्रता पाएको हो। पछिल्लो साता मात्र सरकारले स्वास्थ्य बीमा बापत 1.3 करोड सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ। खाद्य स्वच्छता मन्त्री निशा मेहताले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले विशेष जोड़ दिइरहेको बताउनु भएको छ। हिजो काठमाडौँमा आयोजित पत्रकार भेट तथा छलफल कार्यक्रममा उहाँले समग्र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका प्रयास र आगामी योजनाका कामलाई प्रभावकारी बनाउन आफूहरू केन्द्रित रहेको बताउनुभयो। सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाका कतिपय स्थानमा अझै पनि पानीको जोहो गर्न घण्टौं टाढा जानुपर्ने बाध्यता छ। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
1: बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर 1 सल्यनाका खडक कार्कीलाई पानीकै जो गर्न हरेक दिन बिहान सबेरै उठ्न पर्छ। ढिला गरी पोदेरा पुगे पानी भर्न पालै नपाइने हो कि भन्ने आशंका सहित आधा घण्टाको पैदल हिँडेर झिसमिसेमै खोला पुग्नु पर्ने बाध्यात्मक पीडा खपिन सक्नु छ। सल्यनामा बसोबास गर्ने करिब 30 परिवारले दैनिक व्यवहारिरहनु परेको खाने पानी समस्या एउटा उदाहरण मात्र हो। हाल बाजुराका अधिकांश गाउँहरूमा खाने पानी समस्या विकराल बनिरहेको छ। स्वामी कार्तिक खापर गाउँपालिका 1 मुक्तिकोटका स्थानीय धनपति विकर, खप्तर छेडेदह गाउँपालिका 5 की अर्की स्थानीय देवसरा साई,
2: 2 घण्टा जति लागिरहेको पानी ल्याउन जान्छु, घरधुरीले लाइनै लागेर पानी भर्नुपर्छ। पानीको एकदम समस्या छ, बारी अनुसार हामीले पानी खाइरहेको छौँ अहिलेसम्म।
1: नेपालको संविधानले नै प्रत्येक नागरिकलाई खाने पानी तथा सरसफाईमा पहुँचको हक हुने व्यवस्था गरेको भए पनि बाजुराका नागरिकहरूले भने त्यसको अनुभूति गर्न पाएका छैनन्। जिल्लाका दर्जन बढी गाउँमा देखिएको चरम खाने पानी संकट समाधानका लागि के पहल भइरहेको छ त बाजुराबाट निर्वाचित प्रतिनिधि सभा सदस्य जनकराज गिरी,
3: कतिपय ठाउँमा खोलाको पानी खानुपर्ने, हिलो पानी खानुपर्ने त्यस्ता परिस्थितिहरू पनि छन्। यी कुराहरू मैले अब यहाँ खाने पानी विभाग योजना आयो अर्थ मन्त्रालय प्रदेशको उहाँ कहाँ पनि मैले पठाएँ। कतिपय योजनाहरू सबैतिर अब त्यसलाई फरवर्ड गरिएको छ। अब कति बजेटमा सम्बोधन हुन्छ अब त्यो निकट भविष्यमा थाहा होला।
1: खाने पानी तथा सरसफाई डिभिजन फिल्ड कार्यालय बाजुराको तथ्याङ्क अनुसार जिल्लाका 72% नागरिक शुद्ध खाने पानीको पहुँचमा छन् भने 28% नागरिक अझै स्वच्छ खाने पानीको पहुँचबाट वञ्चित रहेका छन्। राजेन्द्र विक, रेडियो नेपाल, बाजुरा।
0: बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विकास, समृद्धि र सुशासनको पक्षमा सरकारले निरन्तर काम गर्ने बताउनु भएको छ। रासोपा गोर्खाको प्रथम जिल्ला अधिवेशनको हिजो उद्घाटन गर्दै उहाँले विकास निर्माणका सवालमा सबै राजनैतिक दलसँग सहकार्य गरेर अघि बढ़ने स्पष्ट पार्नुभयो। उहाँले गोरखकाली रबर उद्योगलाई पुनः सञ्चालनमा ल्याउन पहल भइरहेको र त्यसका लागि अर्थ मन्त्रालयसँग आफूले पटक पटक छलफल गरे चीनसँग सीमा जोड़िएको संखुवा सभाको किमाथाङकामा गत शुक्रबारदेखि नेपाल टेलिकमको इन्टरनेट 4G सेवा अवरूद्ध भएको छ। बोटेखोला 1 का वडाध्यक्ष नुरपु च्यावाले किमाथाङका क्षेत्रमा नेपाल टेलिकमको 4G सेवा अचानक अवरूद्ध भएको जनाउँदै समस्या देखिए लगत्तै सम्बन्धित निकायले जानकारी गराइएको बताउनुभयो। नेपाल चीन सीमा क्षेत्रमा अवस्थित किमाथाङका व्यापारिक, रणनीतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र मानिन्छ। संचार सेवा अवरूद्ध हुँदा स्थानीयसँगै सीमा क्षेत्रमा आवत जावत गर्ने सर्वसाधारण, व्यवसायी तथा सेवाग्राही प्रभावित।

0: भाई कसन हुना हुँदै पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्रीको संख्या बढ्दै गएको छ। पछिल्ला केही दिन यता कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ़ेको हो। हुम्लाको हिल्सा नाकामा गत वैशाख पहिलो सातादेखि संचालनमा आएको भए पनि वैशाख तीस गतेदेखि विदेशी पर्यटक हुम्ला आउन शुरू गरेका प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले बताउनुभयो। कैलाश मानसरोवर दर्शनका लागि हुम्लाको बाटो छोटो पर्ने भएकाले पछिल्लो समय सिमकोट विमानस्थलमा भारतीय यात्रुको चाप देखिन थालेको हो। चीनले हिल्सा नाकालाई हुम्लावासी सहित भारतीय पर्यटकका लागि खुला गरेपछि धार्मिक पर्यटकको संख्या वृद्धि भएको सिमकोट विमानस्थलमा कार्यरत दिपेन्द्र भण्डारीले बताउनुभयो। फिलिपिन्सको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ। दक्षिणी फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा 7.8 म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ। तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानतर्फ तत्काल स्थानान्तरण गर्न आग्रह गरिएको छ। भूकम्पबाट भएको क्षति तथा मानवीय प्रभावबारे विस्तृत विवरण आउन बाँकी छ। पाकिस्तानका आन्तरिक मामिला मन्त्री मोहसिन नकवी इरानका विदेश मन्त्री अब्बास अराघाजीसँग भेट्न तेहरान पुग्नु भएको छ। इरानले वाशिङटनसँगको शान्तिवार्ताका क्रममा लेबनान र खाड़ी युद्धबीच सम्बन्ध रहेको बताउँदै युद्ध अन्त्यका लागि गरिने सम्झौताले यसलाई सम्बोधन गर्नुपर्ने माग गर्दै आएको छ। अप्रेलमा घोषणा गरिएको युद्धविरामले लेबनानमा लड़ाई रोक्न असफल भएको छ। यस हप्ता घोषणा गरिएको नयाँ सशस्त्र युद्धविराम सम्झौतालाई हिजबुल्लाहले ठाडे अस्वीकार गरेको थियो। इरानको विदेश मन्त्रालयले वाशिङटनको शत्रुतापूर्ण र उत्तेजक व्यवहारको निन्दा गर्दै इरानमा भएको पछिल्लो अमेरिकी आक्रमणको निन्दा गरेको छ। अमेरिकाले गरेको आणविक निशस्त्रीकरणको आग्रहलाई उत्तर कोरियाले अस्वीकार गरेको छ। उत्तर कोरियाले अमेरिकाले खुला चुनौती दिँदै आफ्नो परमाणु हतियार कार्यक्रम नरोक्ने स्पष्ट पारेको हो। उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यु जोङले आणविक निशस्त्रीकरणको अमेरिकी मागलाई पुरानो र अव्यवहारिक सपना बताउँदै आफ्नो आणविक हतियार कार्यक्रमलाई झन बलियो बनाउने बताउनुभयो। यो अभिव्यक्तिले फेरि एकपटक कोरियाली प्रायद्वीपमा तनाव बढ़ाएको छ। उत्तर कोरियाका वरिष्ठ नेता यु जोङले आफूले उत्तर कोरियालाई आणविक शक्तिका रूपमा मान्यता दिएको र यसलाई परिवर्तन गर्ने अमेरिकी प्रयासको कुनै कानूनी महत्व नभएको बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति सी चिनफिङ उत्तर कोरियाको आणविक निशस्त्रीकरणका लागि सहमत भएको भन्ने अमेरिकी दावीलाई पनि उहाँले खण्डन गर्नुभयो। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: विद्युतीय सवारी साधन ईभीको थप प्रवर्धनका लागि मुलुकभरि कम्तीमा 10,000 चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने एक अध्ययनले देखाएको छ। पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययन प्रतिवेदनले मुलुकभरि 10,000 चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने आवश्यकता औलाएको हो। सन् 2030 सो संख्यामा चार्जिङ स्टेशन निर्माण गर्न सकिएमा विद्युतीय सवारी साधनको प्रवर्धन उल्लेख्य रूपमा हुने प्रतिवेदनमा उल्लेख छ। हाल देशभरि 1,000 चार्जिङ स्टेशन सञ्चालनमा रहेका छन्। अधिकांश स्टेशन विद्युतीय सवारी साधनका अधिकारी विक्रेताहरूले सञ्चालन गर्दै आएका छन्। नेपाल विद्युत प्राधिकरणले भने 142 किलोवाट क्षमताका 62 द्रुत गतिका चार्जिङ स्टेशनहरू सञ्चालन गरिरहेको छ। साविकको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रालयका सहसचिव कृष्णराज पन्त संयोजक रहेको कार्यदलले तयार पारेको प्रतिवेदन अनुसार चार्जिङ पूर्वाधार, ब्याट्रीको लागत, सड़क पूर्वाधार, ब्याट्रीको पुनः उपयोग तथा डिस्पोजललाई चुनौतीका रूपमा देखाइएको छ। प्रतिवेदनले विद्युतीय यातायात मैत्री भौतिक पूर्वाधारमा लगानी, निजी लगानी प्रोत्साहन, चार्जिङ स्टेशनहरू र ब्याट्री स्वापिङ नीति, ब्याट्रीको जीवन र व्यवस्थापनको चुनौती, प्रविधिको अनुसन्धान र विकास, मापदण्ड तर्जुमा नहुनुलाई चुनौतीको रूपमा अघि सारेको छ। तनहुँ जिल्लाको दुलेगौंडादेखि सेङ्जा जिल्लाको रामबाक्सासम्म फैलिएको मिलेनियम ट्रेक नेपालको पर्यटन प्रवर्धनको लागि महत्वपूर्ण आधार बन्ने सरोकार भएकाहरूले बताउनु भएको छ। शनिबार काठमाडौँमा आयोजित मिलेनियम ट्रेक व्यवस्थापन समितिले आयोजना गरेको मिलेनियम ट्रेक प्रवर्धन कार्यक्रममा सहभागी पर्यटन क्षेत्रका विज्ञ व्यवसाय तथा प्रतिनिधिहरूले मिलेनियम ट्रेकलाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा तनहुँ क्षेत्र नम्बर दुईका सांसद श्री राम नेउपानेले मिलेनियम ट्रेकलाई नेपालमा मात्र नभई विश्व पर्यटन बजारको आकर्षणको केन्द्र बनाउन सकिने बताउनुभयो। ट्रेकिङ एजेन्ट एसोसिएशन अफ नेपाल टानका अध्यक्ष सागर पाण्डेले पूर्वाधार विकास, डिजिटल प्रचार प्रसार र आन्तरिक पर्यटन विस्तार गर्न सकिए मिलेनियम ट्रेकको भविष्य उज्जवल रहेको बताउनुभयो। तनहुँको दुलैगौंडादेखि स्याङ्जाको रामबाक्षासम्म जोडिएको मिलेनियम ट्रेक सन् 2000 औपचारिक रूपमा सञ्चालनमा आएको थियो। प्रारम्भमा 72 किलोमिटर दूरी रहेको पदमार्गलाई विस्तार गरी हाल 92 किलोमिटर पुर्याइएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरूङले जानकारी दिनुभयो। म्यारियट इन्टरनेशनल इंकले सीजी हस्पिटालिटी ग्लोबलसँग नेपालमा दुई नयाँ होटलहरू द रिच कार्लटन काठमाडौँ र द वेस्टिन काठमाडौँ सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्। यससँगै म्यारियटका विश्व प्रसिद्ध लग्जरी तथा प्रिमियम होटल ब्रान्डहरू नेपालको राजधानी काठमाडौँमा प्रवेश गर्नेछन्। द रिच कार्लटन काठमाडौँ र द वेस्टिन काठमाडौँ उच्च स्तरीय पर्यटनका लागि आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ। यी होटलहरू सन् 2031 सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। उदयपुर सिमेन्ट उद्योगले उत्पादन भइसकेको सिमेन्ट प्याकिङ बोराको अभावमा बजारमा पठाउन नसकेपछि उद्योगभित्र करिब 6 करोड़ मूल्यको सिमेन्ट अल्पत्र अवस्थामा थन्किएको छ। उत्पादन भएर तयार भएको सिमेन्ट गोदाममै थन्किँदै जाँदा उद्योगले करोड़ौंको आमदानी गुमाइरहेको छ। गत माघ महिनासम्म उद्योग आंशिक रूपमा सञ्चालन हुँदै बन्द हुँदै आएको भए पनि त्यस यता भने उद्योग पूर्ण रूपमा बन्द रहेको छ। उद्योगको सिमेन्ट उत्पादन विभागका अनुसार हाल उद्योग परिसरमा करिब 82,000 बोरा बराबरको सिमेन्ट विभिन्न अवस्थामा मौजदात रहेको छ।
3: सिंगापुरमा जारी एसियन गेम्स पुरूष क्रिकेट छनौट प्रतियोगिताको फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। आइतबार दोस्रो सेमी फाइनलमा मलेसियालाई 6 विकेटले हराउँदै हङकङ फाइनल पुगेको हो। शुरूमा ब्याटिङ गर्दै मलेसियाले दिएको 115 रनको लक्ष्य हङकङले 4 विकेटको क्षतिमा 18 ओभर 2 बलमा 120 रन पूरा गर्दै भेटाएको हो। यसअघि सिंगापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार भएको पहिलो सेमी फाइनल खेलमा नेपालले ओमानलाई 8 विकेटले हराउँदै फाइनल यात्रा तय गरेको छ। नेपाल र हङकङ बीचको फाइनल भिडन्त सोमबार सिंगापुरमा हुनेछ। पहिलो सेमी फाइनलमा जीतका लागि ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9.2 ओभरमा 2 विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि लोकेश बमले सर्वाधिक अभिजित 44 रन बनाए। उनले 26 बलमा 7 चौका र 1 छक्का प्रहार गरे। ओपनर कुशल भर्चेलले 20 र रोहित पौडेलले अभिजित 21 रन बनाए। यसरी टस जितेर पहिले ब्याटिङ गरेको ओमानले 19.4 ओभरमा सबै विकेटको क्षतिमा 94 रन बनाएको थियो। बलिङमा नेपालका करण केसीले 3 विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले 2-2 तथा कुशल मल्ल, शहाब आलम र कप्तान दिपेन्द्र सिंह ऐरीले 1-1 विकेट लिए। साफ महिला च्याम्पियनशीपको उपाधि घरेलु टोली भारतले जितेको छ। गोवा स्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा शनिबार राति भएको फाइनल खेलमा साबिक विजेता बंगलादेशलाई 3-1 गोलले हराउँदै भारत च्याम्पियन बनेको हो। भारतले 7 वर्षपछि साफ महिला च्याम्पियनशीपको उपाधि जितेको हो। भारतको मा सनफिदा नोङरुम, प्यारिक छाछा र लिन्डा कोमले 1-1 गोल गरिन्। बंगलादेशका लागि ऋतु पोर्ना चकमाको 1 गोल सान्त्वना बन्यो। भारतले सेमी फाइनलमा भूटानलाई 1-0 गोलले पछ्याएर फाइनलमा स्थान बनाएको थियो। यता अघिल्ला 2 संस्करणको विजेता बंगलादेश नेपाललाई 2-1 गोलले स्तब्ध बनाउँदै फाइनलमा पुगेको थियो।
0: रमेश टमाटर, अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागको थोरै स्थानहरूमा र बाँकी हिमाली तथा पहाड़ी भूभागका एक दुई स्थानमा पानी पर्ने सम्भावना छ। मधेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
4: मेडिन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
5: घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
4: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
5: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
4: एकपटक दंगालीबाट किनेर हेर न।
5: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
6: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
4: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
7: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
8: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
9: प्रोप्राइटर सोमराज रैदास।
10: सम्पर्क फोन नम्बर 0825367775।
9: सम्पर्क नम्बर 98478263।
11: हजुर हामी दिन्छौ तपाईलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
12: के तपाईँ दाँत तथा गिगा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: किराले खाएको दाँत निकाल्ने,
14: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
13: खाली ठाउँमा दाँत राख्ने,
14: दाँतको जरैदेखि उपचार गर्ने,
13: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
14: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
12: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि। सम्पर्क फोन नम्बर 0825904662 9829185053।
15: आया, मम्मी मम्मी दाँत दुख्यो।
16: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
17: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
18: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
16: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
18: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
12: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
19: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
20: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
18: सम्पर्क फोन नम्बर 0825902022।
16: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
21: महासेवन दीर्घ जीवन। दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
22: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, तोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
21: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
14: शुद्ध महका लागि कहाँ जाने त?
15: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
14: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
18: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
19: सम्पर्क मोबाइल नम्बर 98578131840 र 98478220440।
18: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
14: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908647 0825908447।
1: सीता के भो तिमलाई घुम्सेर बसेछौ
2: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
1: के कुरा गर्छ तिमीले हाम्रो घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
2: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
10: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
23: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
10: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
24: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
25: हाम्रा सेवाहरू
24: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
25: छाती दम निमोनिया खोकी छेरो
24: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
25: मधुमेह सुगर मृगौला रोग पिसाब
24: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
25: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
24: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
25: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
24: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
25: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
24: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
25: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
24: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
25: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
24: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
25: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
23: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9847826001
26: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा
27: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
26: डाक्टरद्वारा दिइने सेवाहरू
27: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हातखुट्टा झमझम गर्ने वा पोल्ने कामने बेहोस हुने धेरै रक्सी खाने लागू पदार्थ सेवन गर्ने जीव दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
26: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
27: सम्पर्क मोबाइल नम्बर 9857844722 9857835060 सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ
28: स्वदेश तथा विदेशका 5 स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
29: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
28: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
29: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सेट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
28: तालिममा दिइने विषयहरू
29: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
28: स्पेशल सेफ तालिम
29: जापानिज सुशी तालिम
28: वेट्रेस
29: टुरिस्ट गाइड
28: हाम्रा विशेषताहरू
29: स्वदेश तथा विदेशका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
28: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
29: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
28: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
29: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
28: सम्पर्क मोबाइल 9840170199 9840170199।
29: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
23: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
0: उपचार हुने रोगहरू
23: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
0: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
23: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
0: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
23: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
0: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
23: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
14: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 9686 61 6994।

0: नमस्कार। कार्यक्रम महिला सरोकारबाट सहकर्मी रञ्जिता शर्मा सँगै म सुशीला आचार्य यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ।
1: कार्यक्रम महिला सरोकार हरेक सोमबार रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जबाट ठिक बिहान 7:30 बजेदेखि प्रसारण गरिन्छ अथवा यो कार्यक्रम www.radioMP.org लगइन गरी साथै हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सकिन्छ।
2: यो कार्यक्रम सामाजिक न्यायबाट पछाडि पारिएका अथवा पछाडि परेका महिलाहरूको साझा अभियान हो। यसमा हामीले आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक क्षेत्रबाट महिलाको स्तर वृद्धि गर्ने उद्देश्यले विविध खाले लेख, रचना, खोजमूलक रिपोर्ट, प्रतिनिधि आवाज र सम्बन्धित व्यक्तिसँग कुराकानी गर्छौं।
3: यसै गरी यो साता हामीले रासायनिक मलको सट्टा गडेला मल सम्बन्धी खोजमूलक समाचार प्रस्तुत गर्नेछौ। त्यसै गरी घोराई उपमहानगरपालिका 15 निवासी सेवा निवृत्त कर्मचारी हुमा सुवेदीसँग उहाँको अनुभव अनुभूतिमा आधारित रहेर विशेष कुराकानी गर्नेछौ। त्यसै गरी तेस्रो श्रृंखलामा यो साता हामीले लिएका छौ सहकारीदेखि तरकारी खेतीसम्म सफल हुँदै महिला सम्बन्धी सफलताको कथा। सर्वप्रथम यहाँहरूको माझमा हामीले राख्दैछौ रासायनिक मलको सट्टा गडेला मल सम्बन्धी खोजमूलक समाचार।
4: राजपुर गाउँपालिका 2 गहिरा निवासी रामकृष्ण चौधरी हिमतवाली महिला किसान हुनुहुन्छ। उहाँले गडेउला मल उत्पादन गरेर नमुनाको काम शुरूआत गर्नुभएको छ। उहाँको काम देखेर धेरैले हौसला र प्रेरणा थपेका छन्। गडेउला मलले खेती हुँदैन, सफलता मिल्दैन जस्ता कुरा पनि उहाँलाई सुनाइएको थियो, तर उहाँ पछि हट्नु भएन। अगाडि सरेर गरेको उहाँको यो कामले अहिले सर्वत्र चर्चा पाएको छ। घरको आँगनमा 2 डुड छ। त्यो डुरमा तयार भएका गडेउला छन्। बिक्रीको लागि तयारी अवस्थामा राखिएको यो उद्यमको काममा रामकृष्णले सफलता हासिल गर्नुभएको छ। कुनै बेला उहाँलाई खेतमा देखिने गडेउला पनि घिन लाग्थ्यो। केही समय त उत्पादन गर्दा पनि गडेउला हातले छुनु भएन। अहिले गडेउला मलको व्यावसायिक उत्पादन थालेपछि उहाँलाई आफ्ना छोराछोरी जस्तै माया लाग्ने गरेको छ। त्यही भएर उहाँले यसैलाई आफ्नो बलियो व्यावसायिक क्षेत्र बनाउने निदोका साथ उत्पादनका लागि निरन्तरता दिनुभएको छ। गहिरा निवासी उहाँले 81 सालबाट शुरू गर्नुभएको हो। उहाँको गडेउला मल उत्पादन व्यवसाय फस्टाउँदै गएको छ। शुरूमा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले बिलिफ परियोजना मार्फत आयोजना गरेको 3 दिनको तालिम लिएर उहाँले यसतर्फ जोडिनु भएको थियो। घरैसी र गृहिणी काम गर्दा गर्दै उहाँले गडेउला मल बनाउन थाल्नुभयो। अहिले यो कामले उहाँको उचाइ बढ़ाएको मात्रै छैन, गडेउला मलको व्यवसाय पनि फस्टाउँदै गएको छ। एउटा डुरबाट गडेउला मल उत्पादन गर्न थाल्नुभयो कि उहाँले अहिले 7 डुर बनाइसक्नु भएको छ। 2 डुरमा 20 किलो गडेउला र 5 क्विन्टल मल तयार हुन्छ। उहाँले तयार पारेको मल गाउँ घरमा मात्रै होइन छिमेकी जिल्ला रोल्पा प्युठानसम्म पुगिसकेको बताउनुभयो। प्याकिङ गरेर बिक्री गर्दै आएका छौ। झोला र बोरा दुवैमा प्याक गरेर बिक्री हुने गरेको छ। व्यवसाय दर्ता गरेर प्रचार प्रसार र ब्रान्डिङको काम पनि भइरहेको छ। उहाँले भन्नुभयो फूलबारी र कौशी खेतीमा झनै रुचाइएको छ। रासायनिक मलको सट्टा गडेला मलले खेती गर्दा राम्रो र अर्ग्यानिक उत्पादन हुने गरेको छ। अहिले 10 क्विन्टल मल तयार छ। प्रति किलो 25 रुपियाँको दरले बिक्री हुँदै आएको उहाँको भनाइ छ। गडेला भने 900 रुपियाँ किलोमा बिक्री हुँदै आएको छ। मल र गडेला दुवै उत्पादन गरेर बिक्री गर्दै आएको उहाँले बताउनुभयो। अघिल्लो वर्ष 12 क्विन्टल मल बिक्री गरे। यस वर्ष अहिलेसम्म 155 किलो बिक्री गरिसकेको छु, उहाँले भन्नुभयो। गडेउला मलको अर्डर धेरै आइरहेको छ। कामले भ्याई नभ्याइ छ। रामकृष्णको काम देखेर उहाँका साथीहरू समेत चकित परेका छन्। उहाँले गरेको काम धेरैले सिकेका पनि छन्। उहाँले काम सिक्न आउनेहरूलाई सहजै सिकाउने पनि गर्नुभएको छ। गाउँमा अन्यले पनि यसै गरी मल उत्पादन थाल्नु भएको छ, उहाँले भन्नुभयो। मैले अरूलाई पनि सिकाउने गरेको छु। गडेउला मलले अर्ग्यानिक उत्पादनका लागि सघाउने भएकाले यसलाई धेरैले रोज्ने गरेका छन्। युरिया डीएपीको सट्टा गडेउला मलको खोजी बढेको हो। यो मल राख्ने हो भने तरकारी र फलफूल लामो समयसम्म टिक्ने, चाँडै नकुहिने समेत भएको पाइएको छ, उहाँले भन्नुभयो।
5: धेरैको रोजाईमा यही मल छ। उहाँले भैँसी पनि पाल्नु भएको छ। भैँसीको मल र झारपातबाट संकलन गरेर गणौला मल बनाउँदै आउनु भएको छ। अब भैँसीको संख्या पनि थप्ने योजना छ। उहाँले सिङ्गो राजपुर गाउँपालिकालाई अर्ग्यानिक उत्पादनको केन्द्र बनाउने गरी काम भइरहेको बताउनुभयो। गणौला मलको मार्केटिङको लागि मेला महोत्सवमा समेत पुग्ने गर्नुभएको छ। भविष्यमा गणौला मलको ठूलो प्लान्ट बनाउने योजना छ। विषादी प्रयोग नगर्ने, रासायनिक मल पनि प्रयोग नगर्ने, गणौला मल प्रयोगलाई बढ़ाउने गरी खेती प्रणाली बदल्न उहाँको सुझाव छ। क्रिएटिङ पोसिबिलिटी नेपालले सफल उद्यमी रामकृष्णलाई सम्मान समेत गरेको छ।
3: यो खोजमूलक समाचार सँगै अब हाम्रो पालो छ कुराकानी। कुराकानीको लागि यो साता हामीले अतिथि निम्त्याएका छौं घोराई उपमहानगरपालिका 15 निवासी सेवानिवृत्त कर्मचारी हुमा सुवेदीसँग उहाँको अनुभव अनुभूति, उहाँको बसाई, उहाँले जीवनमा भोगेका कुराहरूको सेरो फेरोमा रहेर हामीले विशेष कुराकानी गर्नेछौ।
6: श्रोता, अब हाम्रो पालो छ कुराकानी। कुराकानीको लागि आज हामीले अतिथि निम्त्याएका छौं रिटायर लाइफ बिताइरहनु भएकी, निवृत्त हुनुभएकी, नायब पदबाट निवृत्त हुनुभएकी घोराई उपमहानगरपालिका 15 निवासी हुमा सुवेदी, जो कहिले काठमाडौँ बस्नुहुन्छ, कहिले आफ्नो छोराछोरीहरूसँग साथ लिएर अमेरिकासम्म पुग्नुहुन्छ। उहाँ अहिले दाङ आएको मौका छोपेर हामीले उहाँसँग विशेषत एउटा मान्छेले जागिरे जीवन बिताइरहन्छ, जागिर जीवन बिताइसकेपछि निवृत्त भइसकेपछि उसको अनुभव अनुभूति फेरि बेग्लै खालको हुन्छ, समाजलाई उसले अर्कै ढंगले बुझिरहेको हुन्छ। के छ त उहाँको अनुभव अनुभूति भन्ने सेरोफेरोमा रहेर कुराकानी गर्नेछौ। सर्वप्रथम हुमाजीलाई हाम्रो रेडियो मध्यपश्चिम कार्यक्रम महिला सरकारमा हार्दिक स्वागत छ।
7: धन्यवाद बहिनी।
6: के छ, सन्चै हुनुहुन्छ दिदी?
7: सन्चै छु।
6: हजुर हजुर, अब अहिले निवृत्त हुनुभयो होइन, रिटायर लाइफ बिताइरहनु भएको छ, कस्तो हुँदो रहेछ यो जागिरे जीवनबाट यसरी निवृत्त हुँदाखेरि कस्तो अनुभूति भइरहेछ?
7: अब आफ्नो आफ्नो अनुभव हुन्छ होला मान्छेहरूलाई। अब मेरो अनुभवमा ठिकै लागेछ, राम्रै बित्या छ। अहिले अहिले आफू सक्षम हुँदासम्म ठिकै छ, अब पछि कस्तो हुन्छ, अहिलेलाई राम्रै बित्या छ मेरो रिटायर लाइफ।
6: हजुर, अत्यन्त गाह्रो हुन्छ रिटायर लाइफ भन्ने सुनिन्छ, डे टु डे अफिस गइरहेको आइरहेको, खासै इष्टमित्रसँग पनि घुलमिल हुन नपाएको अवस्थामा एकदम गाह्रो हुन्छ, अहिले आएर फेरि अर्कै जीवन बिता जस्तो, अर्को अनुभूति भए जस्तो हुन्छ भन्छन् त मान्छेहरू।
7: मलाई मेरोमा त त्यस्तो मलाई त्यस्तो लागू भएन बहिनी। म चाहिँ पहिले पनि काम जागिर खाँदाखेरि पनि आफ्नो इष्टमित्र नाता गोतामा सबैलाई समेटेर गइरहेको थिएँ। कुनै दिन कसैको कार्यक्रममा जति समय भ्याउँछु त्यतिसम्म जाने गरेका थिएँ। इष्टमित्रहरूबाट म कहिले पनि टाढा थिइनँ। त्यसो भए हुनाले अहिले पनि मलाई त्यो अफिस जाने बेला भयो त्यस्तो अनुभव मलाई कहिले पनि भएन। म रिटायर लाइफ चाहिँ आफ्नो इष्टमित्र छोराछोरी नाति नातिनाहरूसँग राम्रै बिताछु, त्यस्तो गाह्रो मलाई केही भएन रिटायर भइसकेपछि।
6: केही गाह्रो
7: केही
6: गाह्रो उपायहरू छन्,
7: विभिन्न उपायहरू छन्। हामीले दिदीबहिनी समूह छौँ, हामी दाजुभाइ समूह छौँ। म चाहिँ मेरो जेठो छोरा अमेरिकामा छ, कहिल्यान्डै छोराले टिकट काट्यो भने अमेरिका जान्छु, 6 महिना बसेर आउँछु। कान्छो छोरा बुहारी काठमाडौँमा छन्, म उनीहरूसँग पनि बस्छु। कहिले काहीँ यहाँ गाउँमा काम पर्यो भने, घरमा घोराईको घरमा काम पर्यो भने पनि म आउँछु, घर मर्मत गर्ने, घरको हेरविचार गर्ने जानी गर्छु। अहिलेसम्म आफ्नो सबभन्दा ठूलो स्वास्थ्य रहेछ, स्वास्थ्यले साथ दिएसम्म मलाई त्यस्तो केही गाह्रो अनुभव पनि भएको छैन, रमाइलो भएको छ मलाई।
6: हजुर, अब कति वर्ष जति सेवा गर्नुभयो जम्मा जम्मी हजुरले जागिरी जीवन कति वर्ष बिताउनु?
7: मैले जागिरी जीवन 32 वर्ष 3 महिना
6: 32 वर्ष 3 महिना जागिर जीवन बिताइसकेपछि बाँकी जीवन समाजमा परिवारलाई दिँदै हुनुहुन्छ।
7: समाज सेवा पाएसम्म समाज सेवा गर्दा आनन्द लाग्दो रहेछ। आफूलाई कसैलाई दुःख परेकोलाई 2-4 पैसा सहयोग गर्न पाउँदा, कोही दुःख परेकोलाई कामैले सहयोग गर्न पाउँदा म समाज सेवामा असाध्यै सन्तुष्ट हुन्छु। अरू त बाँकी चलिरहेछ।
6: हजुर, जागिरमा प्रवेश गर्नु बेला त्यो समय र अहिले यो समय जुन जागिरबाट रिटायर भइसकेको समय एउटा आकलन गर्दाखेरि, अनुमान गर्दाखेरि अथवा परिवर्तनको हिसाबले, समाज रूपान्तरणको हिसाबले कस्तो देख्नुहुन्छ यहाँको आँखाले?
7: धेरै परिवर्तन बहिनी, धेरै परिवर्तन। अब पहिले पञ्चायत कालमा राजनीति भन्ने केही थिएन होइन, हामी पञ्चायत कालमा शुरू गरेको जागिर, पछि आयो बौद्धल, आयो बौद्धल आएपछि अलिकति फराकिलो भयो, त्यसपछि दुनियाँ संघ संगठन खुले, त्यसपछि अझ फराकिलो भयो, कर्मचारी स्वतन्त्र पनि भयो। अब अहिले त धेरै कम्प्युटरका जमाना छन्। कम्प्युटर हामी पुराना जस्ता मान्छेलाई त गाह्रो पनि हुन्थ्यो कि सायद। अब कम्प्युटर हामीले त हातले लेखेर अदालतमा मुद्दा पनि दायर गरियो, अदालतमा अभियोग पत्र पनि दायर गरियो, अदालतमा नक्कल पनि हामीले हातले सारेर ल्याए मिसिले खडा गर्यौँ। अहिले कम्प्युटर फोटोकपी अब दुनियाँ सुविधा आयो। पहिले धेरै गाह्रो थियो काम गर्न, तर अहिले त धेरै सजिलो भयो। यो नेटको जमाना, इन्टरनेटको जमानाले अनि फोटोकपीहरू हामीले हातैले मिसिल सारेको हो।
6: त्यस्तरी कष्ट गरेर जागिर धान निकै गाह्रो भयो होला नि, होइन? अप्ठ्यारो भयो होला नि। घर महिलालाई त स्वभाव त घर परिवारको बोझ अथवा काम एकातिर हुन्छ, अर्कोतिर जागिर जीवनको जिम्मेवारी फेरि अर्कोतिर हुन्छ। त्यसलाई दुईटालाई सँगसँगै अगाडि बढाउँदा निकै गाह्रो भयो होला नि।
7: असाध्यै गाह्रो बहिनी, त्यसमा त म अहिले पनि मेरो बुहारीहरू जागिर छन्, मैले आफ्नै सम्झिन्छु। दिनभरि काम गरेर आएर साँझमा फेरि घरको काम सम्हाल्नु पर्दाखेरि अति नै गाह्रो, दिनभरि थकिलाइसकेका हुन्छ, बिहानै थकाइलाइसकेका हुन्छ, दिउँसो गएर आफ्नो फाँटको सबै जिम्मेवारी पूरा गर्न पर्यो। त्यसमा पनि अहिले जस्तो कम्प्युटर होइन, उति बेला हात हरेक पत्र हातले लेख्ने, हरेक मुद्दै मिसिलै अब अभियोगी पत्रै हातले लेखेर दर्ता गर्ने भने त धेरै गाह्रो थियो, असाध्यै गाह्रो थियो। तर पनि अब त्यसलाई गाह्रो सम्झिएन, आफ्नो जागिर हो, जागिर खाएपछि त आफ्नो कर्तव्य आफ्नो जिम्मेवारी त पूरा गर्नै पर्यो।
6: हजुर, आफ्नो जिम्मेवारी
7: पन्छिनु कुरा भएन, जिम्मेवारी पूरा गरियो र सहज रूपमा जागिर बित्यो।
6: जागिर खाने दौरानमा विभिन्न ठाउँहरू पनि घुम्न पाइन्छ, देख्न पाइन्छ, त्यहाँको संस्कृति, त्यहाँको समाज, त्यो बारेमा पनि अवगत हुन्छ। यहाँलाई कहाँ कहाँ जाने अवसर मिल्यो?
7: म त धेरै ठाउँ डुलेन। अब हामी चाहिँ दुवैजना जागिरी भए हुनाले श्रीमानको जता गयो श्रीमतीको पनि उतै मिलाउने सिस्टम पहिले पनि थियो, भरसक दुवैजनालाई एकै ठाउँ राख्ने भन्ने। म सुर्खेतदेखि सुरु गरेँ। सुर्खेतबाट म नेपालगञ्ज मेरो सरुवा भयो, नेपालगञ्ज बसेँ, त्यसपछि दाङ आएँ, दाङबाट म घोराई आएँ, घोराईबाट फेरि म दुई चार वर्षपछि फेरि तुलसीपुर पनि म आउने जाने गरेँ, यहीँ घोराईबाटै आउने जाने गरेँ। त्यसपछि फेरि दुई चार वर्षपछि म सल्यान गएँ। मेरो जागिरको दौरानमा धेरै ठाउँ जानु मलाई अनुकूल परेन। म घर आइसी अब छोराछोरी पढाउने, घर व्यवहारदेखि लिँदाखेरि सही मान्छेलाई एक्लै गएर नहुने, श्रीमानसम्म त जानुपर्ने, त्यसले गर्दाखेरि मलाई घर पाएकी जागिरै मिल्यो भन्न पर्यो। अनुकूल मलाई घर पाएक परे हुनाले धेरै जिल्ला जाने त्यस्तो अवसर चाहिँ मलाई मिलेन।
6: धेरै ठाउँको संस्कृति जान्न पाइएन,
7: धेरै ठाउँको संस्कृतिसँग त्यति घुलमिल हुन पाइएन।
6: श्रीमान श्रीमती दुवैजना जागिरे भएको कारणले सँगसँगै मिल्थ्यो र मिल्यो पनि, बच्चा बच्चीको दायित्व पनि पुरा गर्नु,
7: बच्चा बच्ची पढाउने लेखाउने। अब
6: छोराछोरी के पढ्नुभयो, के गर्दै हुनुहुन्छ?
7: मेरो छोराछोरी ठुला भइसके, जेठो छोरा मेकानिकल इन्जिनियर हो, कान्छो छोरा डाक्टर हो, कान्छी बुहारी पनि डाक्टरै छन्, जेठी बुहारी मास्टर गरेको एमबिएमा, तर फेरि उनलाई के रहर लाग्यो अमेरिकामा, फेरि नर्स पढ्छु भनेर नर्समा मास्टर गर्दैछन्। छोराछोरी ठिकै छन्,
6: हजुर राम्रो छ। हजुरले अमेरिका पनि गए भन्ने कुरा गर्नुभयो, अब हामीलाई कस्तो लाग्छ भने अमेरिका भनेको छुट्टै देश हो। अझ भनिन्थ्यो उहिले उहिले हामी सानो हुँदाखेरि खैरेहरूको देश हो भनेर भनिन्थ्यो, होइन? यहाँ आफै जानुभयो, देख्नुभयो, प्रत्यक्ष देख्नु र सुन्नुमा पनि धेरै कुरा फरक पर्छ। त्यहाँको महिलाहरूको स्थिति यहाँले कस्तो देख्नुभयो बाहिरबाट यसो हेर्दाखेरि?
7: अब फरक देश त फरकै भयो बहिनी। त्यहाँको महिलाहरूको स्थिति देख्दाखेरि त्यहाँ यहाँभन्दा धेरै स्वतन्त्र छन् त्यहाँको महिला, र कुनै पनि काम यो महिला यो पुरुषले भन्ने पनि हुँदो रहेनछ। सबै बराबरी, घरमा श्रीमतीले छोराछोरी त्यहाँ चाहिँ बच्चा बच्चीको विशेष ध्यान छ, बच्चा बच्ची एउटा श्रीमानले पुर्याउँछ भने साँझ श्रीमतीले ल्याएर आउनुपर्छ, त्यसरी ड्युटी मिलाइराखेका हुन्छन्। ड्युटी चाहिँ एकैचोटि दुवैजना गएर छोराछोरी पठाएर छोराछोरी ढोका खोल्न आए भन्न मिल्दैन। त्यहाँ हामीले त्यो घरमा छोराछोरीले गरिहाले पनि उमेर अनुसार छोराछोरी आउने बेलामा बाबुआमा घरै हुनुपर्छ, र जिम्मेवारी दुवैजनाको बराबरी हो। यो सही मान्छेको हाम्रो जस्तो बढी हुन्छ, सही मान्छेले यो गर्नुपर्छ भन्ने छैन। जो घरमा आयो उसैले खाना पकायो, जो बाहिर जान छ गयो, दुवैजना बराबरी छ, महिला स्वतन्त्र छन्,
6: यहाँभन्दा अलिक स्वतन्त्र जस्तो
7: धेरै स्वतन्त्र छन्, यहाँभन्दा धेरै स्वतन्त्र.
6: अहिले पनि नेपालमा नेपाली महिलाहरू चुलो चोको भित्रै पनि सीमित छन् कतिपय महिलाहरू, त्यो भन्दा फरक छ है?
7: धेरै फरक छ बहिनी, धेरै फरक. चुलो चोको त कुरै नगरौं, यहाँ जागिर खाने महिला पनि अब बिहान श्रीमतीले बिहान खाना पकाएर दुवैजना सँगै खाएर गएर अब श्रीमान आउनुहुन्छ सोफामा सुसिरो हालेर बस्नुहुन्छ, तर श्रीमती मेरो छोराले के खायो, दिउँसो टिफिन के लग्यो भनेर छोराछोरीको ध्यान साँझको खानामा लाग्नुहुन्छ. त्यस्तो छ जागिर खाने महिला कर्मचारीलाई गाह्रै देख्छु मैले त,
6: धेरै गाह्रो छ,
7: धेरै गाह्रो छ यहाँ, किनभने सबै हेर्नुपर्छ, हामीले सबै हेर्नुपर्छ. त्यो भावनाले यहाँ चाहिँ गाह्रो छ. उहाँ चाहिँ चाहे नेपाली पनि त्यही हो, नेपाली पनि त्यही हो, अमेरिकन पनि त्यही हो, समय मिलाएर दुवैजनाको समय मिलाएर बच्चा स्कूल छोड्ने बच्चा ल्याउने सबै मिलाएर काम गर्छन् त्यहाँ. यो स्वास्नी मान्छेले गर्ने यो लोन मान्छेले गर्ने यो भन्ने केही हुँदै हुँदैन त्यहाँ,
6: त्यस्तो खालको विभाजन हुँदैन,
7: हुँदैन त्यहाँ काम विभाजन हुँदैन.
6: हजुर श्रोता, यति बेला हामीले कुराकानी गरिरहेका छौं घोराई उपमहानगरपालिका 15 निवासी हुमा सुवेदी, जसले लामो समय 32 वर्ष जागिर जीवन बिताएर अहिले रिटायर जीवन बिताइरहनु भएको छ. उहाँ कहिले काठमाडौँ कहिले अमेरिका गर्दै बस्नुहुन्छ. अहिले दाङ आएको मौका छ भएर हामीले उहाँसँग कुराकानी गर्दैछौ, उहाँसँग उहाँका अनुभव अनुभूतिमा आधारित रहेर. यति बेला प्रविधिमा साथ दिनुहुन्छ प्राविधिक साथी शालिक राम चौधरी. विशेष त हुमाजी, यहाँले यसरी यो कुराहरू राखिरहँदा बुढेसकाल भएपछि त अब धर्म कर्ममा लाग्ने सेवामा गर्ने अब धर्मकर्म गर्ने बेला बुढेसकाल भएपछि मात्रै हुन्छ भन्ने खालको हाम्रो समाजमा छ नि, यो साँच्चैकै हो छ? यहाँको एउटा यो अनुभूतिमा कस्तो छ, कस्तो लाग्छ?
7: धर्म भन्ने त यो हामी यो धरतीमा आएदेखि पालना गर्नुपर्ने चिज रहेछ. बुढेसकाल लागेपछि मात्रै धर्म गर्ने भन्ने त मेरो हिसाबमा लागेन, अरूले कसरी हेर्नुहुन्छ आफ्नो आफ्नो विचारको कुरा हो. धर्म भन्ने कुरा सकिँदै आफूले सक्दै गर्ने हो, नसकेपछि त हरे राम भन्न पनि नसकिने स्थिति हुन्छ. अब हाम्रो नेपालीको अनुसार मुखमा राम हातमा काम भन्ने छ, त्यही नै गर्दा राम्रो हो. कहीँ तीर्थ जानु छ भने हिँड्ने घुम्नेको नाउँमा कहीँ जाउँ डुलम चारधाम गाउँ होइन कहीँ जाउँ, त्यो आफूले सक्दैखेरि हो. त्यो आफू अब अशक्त भइसकेपछि त आफूलाई बाहिर आँगन पनि टाढा हुन्छ, त्यति बेला के धर्म गर्ने? अर्काले दिन्छ र खामला भन्ने हुन्छ. जति जे गर्न छ आफ्नो हात पाखुरो आफ्नो ऊ चल्दै गर्नुपर्छ जस्तो लाग्छ मेरो हिसाबमा.
6: हजुर, अब यहाँको कुरा ठिकै हो, तर विशेष त अहिले नेपाल वृद्धवृद्धाहरूको आश्रम जस्तो भइसक्यो. जवान जति जस्तै यहाँकै पनि छोराबुहारी अमेरिका हुनुहुन्छ, एउटा यद्यपि एउटा छोराबुहारी नेपालमा पनि हुनुहुन्छ, तर धेरै जस्तो सन्तानहरू अमेरिकामा अथवा विदेश जुनसुकै देशमा भए पनि बाहिर छन्, बुवा आमा यहाँ तडपिरहेका छन्, छोरा आउँछ कि छोरो आएर बा भनेर बोलाउँछ कि छोरी आएर आमा भनेर बोलाउँछ कि तडपिरहेका छन्, र एक खालको वृद्धाश्रम जस्तो भयो, सबै मान्छेहरू विदेशी नै थाले. यसलाई यहाँले कसरी लिइरहनु भएको छ? यो अप्ठ्यारो परिस्थिति होइन र?
7: परिस्थिति त असाध्यै असाध्यै अप्ठ्यारो हो, तर यस्तो मान्छे जिउनको लागि त केही त गर्नुपर्छ. उहिले पनि लाउरे भन्थे, पुरानो जमानामा पनि लाउरे जान्थे, इन्डिया सायद इन्डिया जानेलाई लाउरे भने होलान्. अब अहिले पनि आफ्नो घर जीविका परिवार सबैलाई हेर्नको लागि कमाउनु पर्यो, कमाउँदाखेरि आफ्नो देशमा केही नगएर होला सायद. सबै युवा पनि अध्ययनको लागि पनि विदेश, रोजगारीको लागि पनि विदेश जाने भइरहेछ. त्यो बुवा आमालाई धेरै कष्ट भएको छ, र उता जाने छोराछोरीलाई पनि कष्ट भएको छैन भन्नु मिल्दैन, उनीहरूलाई पनि कष्ट भएको छ, तर परिवेश छ, परिस्थितिले नगरी भएकै छैन. त्यो भएर जानु परेछ, बुढाबुढीलाई छोराछोरीलाई दुवैलाई गाह्रो छ. तर त्यसको लागि देशले अब बुढाबुढी घरमा हुनुहुन्छ त्यो बुवा आमालाई भरसक छोडेर जान नपरोस्, यहीँ सानोतिनो भयो भने रोजगारी यहीँ पाइन्छ, म यहीँ गर्छु, विदेशमा भयो भने काम दिनभरि काम गर्छन् अथवा एक दुई घण्टा गएर क्लास लिउँछन्, यहाँ पनि त्यस्तो खालको रोजगारी गरेर आफ्नो जुन जति तरिकाले लिन सक्छन् क्लास लिउने, आफ्नो अध्ययन पनि बचाउने, रोजगारी पनि हुने व्यवस्था भयो नेपालमा भने पनि यो गाह्रो समस्या अलिकति हल हुन्थ्यो कि जस्तो लाग्छ मलाई.
6: हजुर, अब वास्तवमा नेपालमै हो नि त, दिनभरि काम नगरेर पनि साँझ दाल भात साँझ बिहान दाल र भात खान पाउने देश त होइन र? अरू देशमा त काम नगरेर भने त खानै पुग्दैन भनिन्छ, अनि त्यस्तो खालको खुकुलो परिस्थिति हुँदाहुँदै मान्छे विदेशी नै किन खोज्छन् होला जस्तो लाग्छ तपाईँलाई?
7: यो कुरा त विदेशबाट ल्याएको पैसा यहाँ धेरै हुन्छ, उहाँ थोरै दुःख गरेर पनि धेरै हुन्छ जस्तो पनि लाग्छ। जस्तो इन्डियामा गए पनि हाम्रो इन्डियाको 100 रुपियाँ ल्यायौँ भने हाम्रो 160 रुपियाँ हुन्छ, त्यसले पनि अलिकति पर्याप्त त्यो पनि होला। अब यहाँ त झन् राम्रो छ, आफ्नो जग्गा जमिन छ, सम्पत्ति छ, होइन त्यो त्यसरी राखे त हुन्थ्यो, जसरी हुन्छ जे हुन्छ मेरो देशमा परिस्थितिमा बस्छु भनेपछि त अब पछिको केही लागेन। कतिको त विदेशमा के नै हुन्छ भनेर पनि मान्छेहरू
6: सुनै फल्छ
7: जस्तो गरेर पनि विदेशतिर जान रहरै हुन्छ कसैको सिपै छैन, मसँग के सिप छ, मैले उहाँ गएर के सिप गरूला अथवा के काम गरूला भनी सोझै नसोचे तर पनि मान्छे आफै पनि अब विदेशमा गए के नै हुन्छ भनेर हाम फालेछ। तर त्यसो होइन, विदेशमा झन् गाह्रो छ।
6: ए हजुर जस्तै रिटायर लाइफ बिताइरहनु भएको छ धेरै, अहिले हाम्रो रेडियो सुनिरहनु भएको छ उहाँहरूले, रिटायर लाइफ कसैले अब अप्ठ्यारो महसुस गर्नुभएको छ, कसैले सहजै लिनु भएको छ होइन, तर त्यसलाई पनि त्यो ऊर्जा, यो ऊर्जालाई पनि समाजसेवामा लगाउन सकिन्छ भन्ने कुरा यहाँले भन्नुभयो। हाम्रा रेडियो सुनेर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ? हामी कुराकानीको अन्त्यतिर जाँदैछौँ।
7: अब रिटायर्ड लाइफ भनेपछि हामीले हाम्रो समय अनुसार हामीले गरिसक्यौँ, हाम्रो उमेर हुन्छ, हरेक कुराको उमेर हुन्छ होइन, हरेक कुराको समय हुन्छ, समय अनुसार त हामी ढल्नु पर्यो नि, समय अनुसार ढल्नै पर्छ। हिजो उमेर थियो हामी जागिर खायौँ, हामीलाई निश्चित अवधि थियो, रिटायर भयौँ, अब हामीलाई के गर्दा सजिलो हुन्छ, हामीलाई के गर्दा सन्तोष हुन्छ, अथवा हामी समाजसेवा गरेर सन्तोष हुन्छ कि अब वृद्ध आश्रममा गएर वृद्धहरूसँग बस्दा रमाइलो हुन्छ कि, आफूलाई जे सजिलो हुन्छ त्यसरी ढल्ने र अनि सकेसम्म आफ्नो छोराछोरी, हिजो मैले जागिर खाँदा मेरो सासु ससुरा मेरो बुवा आमालाई मैले कसरी हेरेको थिएँ, त्यसरी नै मेरो छोरा बुहारीले मलाई चाहिँ नि हेरुन् भन्ने चाहना त छ। तर चाहना धेरै राख्यो भने पनि गाह्रो हुन्छ। सबभन्दा मान्छेलाई के हुन्छ भनेपछि धेरै चाहना राख्यो भने पनि त्यो चाहना पूरा हुन सकेन भने दुखी हुन्छ। त्यसो भएको हुनाले चाहना धेरै नराख्ने, आश गर्ने तर भर नपर्ने छोराछोरीमा, आफूलाई थोरै तिर्नु भए पनि आफूलाई पेन्सन आउँछ, त्यही पेन्सनले जति पुग्छ त्यसैमा खुसी हुने, त्यसैमा रमाउने, रमाउनु पनि आफैमा रमाउने हो कि अर्काले रमाउनु दिने होइन जस्तो लाग्छ मलाई। त्यसो हामीलाई रिटायर लाइफ, रिटायर भएको हामी जस्ता दुई चार पैसा नहुने पनि त दुःख बिताइरहनु भएको छ नि, हामीसँग त छ दुई चार पैसा, हामीले दुःख गरेको हामीसँग आइराखेको छ, त्यसैमा सन्तोष हुन सक्नु पर्यो। हामी चाहिँ हामी सक्षम छौँ, हामीलाई पैसा आउँछ, हामीलाई यतिले पुग्छ, छोरा बुहारीसँग सन्तोष हुनुपर्छ, धेरै आशा राख्नु हुँदैन,
6: आशाले नै दुखित भयो,
7: आशाले दुखिन्छ, सबभन्दा मान्छे धेरै आशाले दुखी हुन्छ।
6: मान्छे सुख हुनलाई, सुखी हुनलाई के सोच्नु पर्छ? मान्छेले
7: सुख हुनलाई त अब आफूले सबै कुराको सबैको खुसीमा खुसी हुन जान्न सक्नुपर्छ, जो छन् छोरा बुहारी नाति नातिना दिदी बहिनी छर छिमेक उनीहरूको खुसीमा आफू खुसी हुन जान्यो भने मलाई त्यही खुसी जस्तो लाग्छ।
6: हजुर,
7: अर्काको प्रगतिमा खुसी हुने होइन, कसैलाई हामी त बुढाबुढी भयौँ कसैलाई आशीर्वाद दिने होइन, कसैलाई दुई चार पैसा छ भने दुई चार पैसा सहयोग गर्दा पनि आफूलाई आनन्द लाग्ने त्यसरी गर्ने हो जस्तो लाग्छ मलाई। अब बाँकी त
6: हजुर हुमा सुवेदीज्यू हजुर व्यस्त पनि हुनुहुन्थ्यो तर हामीले निम्तो गर्यौँ यहाँलाई, स्टुडियोसम्म निम्तो गर्यौँ, यहाँ आइदिनुभयो, आफ्ना अनुभव अनुभूति राख्नुभयो, हाम्रा श्रोताहरूलाई अवश्य पनि त्यो प्रेरणाको स्रोतै मिल्नेछ हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। हजुरलाई धेरै धेरै धन्यवाद छ।
7: धन्यवाद सुशीला बहिनी, यहाँसम्म मलाई रेडियोमा ल्याएर बोल्ने दुई चार पैसा आफ्नो शब्द राख्ने ठाउँ दिनुभयो, सुशीला बहिनीलाई पनि धेरै धेरै धन्यवाद छ।
3: हुमा सुवेदीसँग गरिएको विशेष कुराकानीसँगै हामी तेस्रो श्रृङ्खलामा प्रवेश गरेका छौँ। तेस्रो श्रृङ्खलामा यो साता हामीले लिएका छौँ सहकारीदेखि तरकारी खेतीसम्म सफल हुँदै महिला सम्बन्धी सफलताको कथा।
8: सिप छ अनि जाँगर पनि छ, यी दुवैको सान्निध्यता अब पौरखमा बदलिन्छ अनि अवसरहरू आफै आउँछन्। यो कथा सहकारी संस्थामा समूह परिचालिकाको रूपमा काम शुरू गरेर एक सफल कृषकको पहिचान बनाउन सफल निर्मला घरती मगरको हो। गाउँमै रहेको दिपन सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमा जागिरे रूपमा काम गर्दै आउनु भएकी लमै नगरपालिका साथ वनघोषरीकी निर्मला घरती मगर अहिले व्यावसायिक तरकारी खेती मार्फत राम्रो आमदानी गर्न सफल हुनुभएको छ। दुई वर्ष अघिसम्म घरायसी प्रयोजनका लागि मात्र तरकारी उत्पादन गर्ने उहाँले अहिले दुई बिघा जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आउनु भएको छ। मासिक रूपमा 1,00,000 रुपियाँ भन्दा बढी आमदानी गर्न सफल भएको उहाँको भनाइ छ। निर्मलाले बुढी, घेरौला, करेला, टमाटर, काँक्रा, लौका लगायतका तरकारी उत्पादन गर्दै आउनु भएको छ। खेती शुरू गर्न उहाँले आफ्नै 30,000 रुपियाँ लगानी गर्नु भएको थियो। अहिले खेती विस्तारसँगै गाउँका अन्य व्यक्तिहरूलाई समेत रोजगारी दिन सफल हुनु भएको छ। उहाँले दुईजनालाई दैनिक 600 रुपियाँ ज्यालामा काम पनि लगाउनु भएको छ। निर्मलाका श्रीमान दलबहादुर घरती नेपाली सेनाबाट अवकाश प्राप्त व्यक्ति हुनुहुन्छ। अहिले उहाँले तरकारी खेतीको गोडमेलदेखि दैनिक व्यवस्थापनसम्ममा सहयोग गर्दै आउनु भएको छ। निर्मला दिउँसोको समयमा गाउँमै रहेको दिपन सहकारी संस्थामा समूह परिचालकका रूपमा काम गर्नुहुन्छ। बिहान र साँझको समय भने तरकारी खेतीमै बित्ने गरेको उहाँ बताउनुहुन्छ। सहकारीको अनुभवलाई व्यावसायिक खेतीमा रूपान्तरण गर्दा आफूलाई अझ सहज भएको उहाँको अनुभव छ। पहिला सहकारीमा मात्रै काम गर्थे, त्यहाँ हुँदा गाउँका महिलाले उत्पादन गरेको तरकारी सहकारी मार्फत बिक्री हुने देखेपछि मलाई पनि व्यवसाय खेती गर्ने सोच आयो, उहाँले भन्नुभयो। पहिले घरमा खानाका लागि मात्रै खेती गर्थे, अहिले दुई वर्षदेखि व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएकी छु। उहाँका अनुसार ग्रामीण महिला उत्थान केन्द्र मार्फत सञ्चालन गरिएको कृषक व्यवसाय पाठशालाले खेतीप्रति आत्मविश्वास बढाएको हो। हेफर इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालित आईएएआईएलएलभीसी परियोजना अन्तर्गत बिउ बिजनदेखि प्राविधिक सहयोगसम्म प्राप्त भएपछि खेती गर्न थप हौसला मिलेको उहाँको भनाइ छ। परियोजनाले बिउ बिजनदेखि सबै प्राविधिक सहयोग दिन थालेपछि हामीलाई व्यवसाय खेती गर्न सहज भएको छ, उहाँले भन्नुभयो। निर्मलाले तरकारी खेतीमा जैविक विषादी र प्राङ्गारिक मल प्रयोग गर्दै आउनु भएको छ। मल्चिङ प्रविधिको प्रयोगले उत्पादन वृद्धि हुनुका साथै समय र मेहनत पनि कम लाग्ने उहाँको अनुभव छ। परम्परागत खेती भन्दा मल्चिङ प्रविधिबाट खेती गर्दा उत्पादन राम्रो हुन्छ, झारपात कम आउँछ र समय पनि बचत हुन्छ, उहाँले भन्नुभयो। उत्पादन गरिएको तरकारीको बजारीकरणसम्म समेत ग्रामीण महिला उत्थान केन्द्रले सहयोग गर्दै आएको छ। गाउँमै सहकारीले घरमै गएर तरकारी खरिद गर्ने भएकाले बजारको समस्या नरहेको उहाँ बताउनुहुन्छ। ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीका अनुसार आईएलएलभीसी परियोजनाले किसानलाई व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित गर्न झोलमल, जैविक विषादी, कृषि पाठशाला, गडौला मल उत्पादन तथा आधुनिक कृषि प्रविधिमा सहयोग गर्दै आएको छ। यस पहलले उत्पादन वृद्धि मात्र नभई किसानले जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको छन्, उहाँले भन्नुभयो।
9: यो सफलताको कथा सँगै
10: हामी कार्यक्रमको एकदमै अन्त्यतिर आइसकेका छौँ। त्यसैले हाम्रो कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ उस्तै सल्लाह सुझावका आशा राख्दछौ। त्यसको लागि हाम्रो कार्यक्रमको ठेगाना हो
2: कार्यक्रम महिला सरोकार, रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज, सहित उमेश मार, घोराईजाङ। यो कार्यक्रम www.radioMP.org लगइन गरेर हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ।
11: हस्त, अर्को साता पुनः नयाँ विषय सहित आउने वाचा गर्दै एतिन्जेल रेडियो सुनेर साथ दिनुभयो श्रोताहरूप्रति आभार व्यक्त गर्दै
12: प्राविधिक साथी शालिकराम चौधरीलाई
11: धेरै धेरै धन्यवाद दिँदै म सुशील आचार्य,
2: म रञ्जिता शर्मा
11: बिदा हुन्छौ। यहाँको साता सुखमय बनोस्।
2: हस्त, नमस्कार।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 9849987741।
17: मध्यपश्चिम ट्याङ्क च्याक यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित बजेटमाथि नै छलफल शुरू हुनेछ। बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सामान्य छलफल प्रारम्भ हुनेछ। साथै विभिन्न विधेयक प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लीले वक्तव्यसहित आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यसपछि बजेट माथिको सामान्य छलफल शुरू हुनेछ। छलफलका क्रममा उठेका प्रश्नहरूको जवाब अर्थमन्त्री वाग्लेले दिने कार्यसूची रहेको छ। व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री वाग्लेले विभिन्न महत्वपूर्ण विधेयक सदनमा प्रस्तुत गर्ने कार्यक्रम छ। उहाँले विनियोजन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नुका साथै उक्त विधेयक सदनमा पेश गर्नुहुनेछ। यसै गरी राष्ट्र ऋण उठाउने विधेयक 2083 तथा नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने अनुमति माग्ने प्रस्ताव राख्दै ती विधेयक पनि संसदमा पेश गर्ने कार्यसूची रहेको छ। बैठकमा अन्य मन्त्रालयसँग सम्बन्धित विधेयक र महासन्धि सम्बन्धी प्रस्ताव समेत पेश हुनेछन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज अधिकारीले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक 2082 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यसै गरी युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 र अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 सदनमा पेश गर्ने कार्यसूची रहेको संसदका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिनुभएको छ। यस्तै आज राष्ट्रिय सभा अन्तर्गतका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायनी समिति र संहिता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक पनि बस्दैछ। सरकारले विद्यालय शिक्षामा वर्षेनी अरबौं रूपियाँ खर्च गर्ने गरे पनि कक्षा एकमा भर्ना भएका मध्ये 16% विद्यार्थी सोही कक्षामा रोकिने गरेको सरकारी तथ्याङ्कले देखाएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार कक्षा एकमा भर्ना भएका 100 जना विद्यार्थी मध्ये अहिले पनि कक्षा दुईमा पुग्दा 80 जना मात्रै बाँकी रहने गरेका छन्। जसमध्ये औसतमा 16 जनाले कक्षा दोहोर्याउँछन् भने 4 जनाले पढ़ाई छाड्ने गरेका छन्। सरकारी नीति अनुसार अहिले पनि कक्षा एकदेखि 3 सम्म 100% निरन्तर मूल्यांकन प्रणाली लागू भइरहेको छ। सामान्यतया यो प्रणाली अवलम्बन गर्दा विद्यार्थी कक्षामा अनुत्तीर्ण हुँदैनन्। तर पनि यति धेरै विद्यार्थी एउटै कक्षामा दोहोरिनुले विद्यालय शिक्षामा हाल गरिएको लगानी र विद्यार्थीको मूल्यांकन प्रणालीमाथि प्रश्न उठेको छ। तथ्याङ्क अनुसार कक्षा दोहोर्याउनेमा छात्रा भन्दा छात्र केही बढ़ी देखिन्छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अन्न प्रसाद नेपानीले प्रारम्भिक बाल

बोर्ड समिति कोष र प्राधिकरण जस्ता निकाय कामको प्रकृतिका आधारमा खारेजी गाभिएको र पुनर्संरचना गरिएका हुन्। अनावश्यक कार्य बोझ भएका निकाय खारेज गरेसँगै राज्यका लागि 20 अर्ब रूपियाँ बचत हुने अपेक्षा सरकारले गरेको छ। खारेज भएका मर्ज र पुनर्संरचना गरेका निकायको र कार्य प्रकृतिका आधारमा साबिका सरकारी निकायलाई सम्बन्धित प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेटमा 31 वटा निकाय खारेजी 18 वटा निकायको पुनर्संरचना र 6 वटा निकायको मर्जर गरिएको उल्लेख गरिएको छ। खारेज भएका निकायमा आदिवासी जनजाति उत्थान, राष्ट्रिय प्रतिष्ठान, रेलवे बोर्ड, नेपाल शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण, व्यापार तथा निकासी प्रवर्धन केन्द्र खारेज भएका छन्। लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको समन्वयमा पत्रकारहरूका लागि 3 दिने क्षमता विकास कार्यक्रम प्रदेश राजधानी भालुबाङमा शुरू भएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सुशीला अर्यालको अध्यक्षतामा भएको क्षमता विकास कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने वक्ताहरूले मर्यादित पत्रकारिता र जिम्मेवार पत्रकारिता अहिलेको आवश्यकता रहेको भन्दै त्यसतर्फ लाग्नुपर्ने आवश्यकता ल्याएका थिए। प्रदेश सरकारले अहिले पत्रकारिता अध्ययनका पत्रकारहरूले पाइरहेको छात्रवृत्तिमा हेरफेर गरेको, पत्रकारका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेट कार्यान्वयनमा प्रदेश सरकारले चासो नदेखाएको लगायतका विषयमा लुम्बिनी प्रदेश सरकारको ध्यानकर्षण गराएका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धमेन्द्र झा, केन्द्रीय सदस्य रामराज पोखरेल, पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्र ऋषि चौलागाई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। क्षमता विकास कार्यक्रममा लुम्बिनी प्रदेशका 12 जिल्लाका पत्रकारहरूको सहभागिता रहेको छ भने मुख्य प्रशिक्षकमा धमेन्द्र झा रहनु भएको छ। नेपाल निर्वृत्त शिक्षक समाज गढ़वा कार्य समितिको आयोजनामा दाङको प्रसिद्ध पर्यटक स्थल बंगलाचुलीको अध्ययन तथा अवलोकन भ्रमण शनिबार सम्पन्न भएको छ। नेपाल निर्वृत्त शिक्षक समाज गढ़वाका अध्यक्ष एवं भ्रमण समितिका संयोजक कपिल देव खनालको संयोजकत्व तथा केन्द्रीय प्रतिनिधि जगतराम यादवको प्रमुख आतिथ्यतामा दाङ जिल्ला र प्युठान जिल्लाको सीमानामा रहेको दाङका पर्यटक स्थलहरू मध्ये गौरवको रूपमा रहेको बंगलाचुलीको अध्ययन तथा अवलोकन गरेको थियो। अध्ययन तथा अवलोकन भ्रमण गर्ने टोलीलाई नेपाल निर्वृत्त शिक्षक समाज बंगलाचुलीको कार्य समितिले साबिक लोहारपानी गाविस हाल बंगलाचुली वडा नम्बर 5 मा रहेको व्यापारी केन्द्र मुरकुटी बजार पाते हाल्ने बजारमा स्वागत तथा सम्मान गर्दै परिचयात्मक कार्यक्रमको आयोजना समेत गरिएको थियो। आफ्नो क्षेत्रमा रहेका पर्यटक स्थलको अवलोकनको लागि देउखुरी क्षेत्रबाट आएकोमा नेपाल निर्वृत्त शिक्षक समाज बंगलाचुलीको समितिले आभार व्यक्त गर्दै बंगलाचुलीका कोषाध्यक्ष दलबहादुर खत्रीले उक्त क्षेत्रको ऐतिहासिक महत्वबारे प्रकाश पार्नु भएको थियो भने कार्य समितिका सदस्य जित बहादुर ओलीले वर्तमान अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो। अवलोकन भ्रमणको तर्फबाट संयोजक एवं गढ़वा कार्य समितिका अध्यक्ष कपिल देव खनालले बंगलाचुलीबाट प्राप्त शिक्षा प्राकृतिक छहराबाट पाएको उपहार तथा समितिबाट पाएको न्यानो आतिथ्यताप्रति आभार व्यक्त गर्दै गढ़वामा रहेका बागनाथ बाबाधाम, कुलपानी, सामुदायिक वन तथा जस्ता सामुदायिक एवं ऐतिहासिक तथा पर्यटकीय स्थलका बारेमा जानकारी गराउँदै उक्त स्थान अवलोकनका लागि बंगलाचुलीमा रहनुभएका सबै आजीवन सदस्य तथा बहालवाला शिक्षकहरूलाई निमन्त्रणा दिनुभएको थियो। साथै उहाँले आफ्नो पालिकामा आएमा भरपूर रूपमा आफ्नो टीमले सघाउने वचन समेत दिनुभएको थियो। अवस्था बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने हैन?
1: अय्या, अस्ति भक्कर त औषधि गरेको, बिसको उन्नीस भएको हैन?
0: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
0: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निकुन्।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टियु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाँत।
3: सम्पर्क फोन नम्बर 082-5-63-027,
6: 98-41-68-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
7: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
8: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स कोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
8: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गराउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
7: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
8: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
7: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
9: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
8: बिरामी जाँच हुने मिति: यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: नोट: सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
7: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9928।
10: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
11: डाक्टरद्वारा दिइने सेवाहरू:
10: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया।
11: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन।
10: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
11: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
10: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
11: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।

0: मेगा नबी थुप्नु चार मेगा अर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम
1: यो दाँत दुख्यो।

0: Buy a network, buy one, gift one free offer. Ma, 3 महीना को 125 Mbps internet. 2700 में खरीद गर्दा, free internet package. नया चरण को लागी gift करने मौका. सफल referral मा, आपको लागी 1 महीना free internet. Buy a net, अब सबै connected.
1: हमी जन्मदात नहीं, शिकारी हूँ, शिकारी.
2: पूरे टाइलेट मलाई चाहिए.
3: BFX सिनेमाज कुराही दस नारायण पुरसौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
4: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो
3: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जीरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर वान
8: अर्को वर्ष यसलाई अष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउँदैछ
7: लाली बजार र मिज्यू
9: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है म
10: के टेन्सन लिएर
11: खुसीको खबर खुसीको खबर खुसीको खबर
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
13: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार एक्कासी बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
14: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
15: मलाई लाग्छ स्वास्थ्य मन्त्रालय अथवा गृह मन्त्रालय अन्तर्गत बढी सम्बन्धित छ अब त्यो अनुगमनको पक्ष चाहिँ हाम्रो धेरै नै फितलो छ अब तपाईँ गृहमा अथवा गृहको चाहिँ जिल्ला सिडिओ कार्यालयमा भन्नुहुन्छ भने सिडिओ कार्यालयमा अब साइड सिडिओबाट यो चाहिँ अनुगमन गर्ने भन्ने एक किसिमले तोकिएको अवस्था छ पहिलाको नियम अनुसार निर्देशिका अनुसार अब अहिले गएर संहिता लागू भएपछि स्थानीय निकाय नै त्यसको चाहिँ अनुगमन गर्न सक्छ भन्ने कुरा पनि लेखिएको छ होइन त्यसकारण अब जुन अनुगमन निकाय तोकिएर उहाँहरूले चाहिँ यो काम गर्नुपर्छ र एकदम डेजिग्नेटेड मान्छे नै त्यसमा लाग्नुपर्छ भन्ने कुराहरू चाहिँ यथार्थ हो, तर त्यो भएको छैन अभ्यासमा।
10: हामी यतिखेर कुराकानी गरिरहेका छौं कार्यक्रम बदलिदो नेपालमा, विशेष गरेर अहिलेको सन्दर्भ जुन जोडेर सुर्तीजन्य पदार्थमा लगाएको कर र यसले स्वास्थ्यमा पार्ने प्रभावका बारेमा चर्चा गरिरहेका छौं। नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जय कुमार गुरूङसँग र डाक्टर जस्तो यहाँले चर्चा गर्दाखेरि सुर्तीजन्य पदार्थको बारेमा चाहिँ जुन लगाएको करका बारेमा हामीले चर्चा गरिरहेका छौं, यो रक्सीमा लगाउने करमा चाहिँ सरकार मौन रह्यो यसपालि भनेर पनि आइरहेछ, मौन रहेको हो कि नगण्य रूपमा कर बढ़ाएको हो कि के पाउनु भएको छ त यहाँले?
15: खास हाम्रो प्रतिष्ठानले बढी चाहिँ टोब्याकोमा काम गरिरहेको छ गत 7-8 वर्षमा, यसपालिदेखि हामीले मदिरा पनि जोडेको छौं होइन, अर्को चाहिँ यो चिनी युक्त पेय पदार्थ पनि जोडेको छौं, एसएसबी भन्छ सुगर एण्ड सल्ट बिभरेज होइन, त्यसमा एकदम इनडेप्थ स्टडी त हामीले गरिसकेको छैनौं, तर हाम्रो प्रिलिमिनेरी प्रारम्भिक अनुसन्धानले चाहिँ यसपालि पनि बढेन। एउटा चाहिँ विद्यमान कर पनि एकदमै कम छ यो मदिरामा होइन, दोस्रो चाहिँ यसपालि पनि बढेन, जस्तो यसमा चाहिँ जस्तो विभिन्न खालको मदिराहरू छ, अब स्पिरिट भयो, बियर भयो होइन, वाइन भयो, सफ्ट ड्रिङ्क होइन, अलिकति कम भएको अनि विभिन्न किसिमकोमा फरक फरक छ, त्यो स्वाभाविक होइन, तर हामीले चाहिँ के भन्दाखेरि त्यो स्पिरिट त्यसको कन्सन्ट्रेसन अनुसार होइन कर लगाउनुपर्छ पनि भनिराखेको छौँ होइन, र यसपालि बढेन यो त यहाँले पनि भनिहाल्नु भयो, र समग्रमा कर एकदमै कम छ, यसलाई चाहिँ अझै जसरी हामीले सुतिजन्य पदार्थमा हामीले पैरवी गरिरहेको छौँ उत्तिकै यो पनि महत्वपूर्ण छ, यसलाई पनि करको माध्यमद्वारा नियन्त्रण गर्न सकिन्छ र गर्नुपर्छ त्यो भन्दै आएको छौँ हामीले।
10: अब ठ्याक्कै कर नबढ्ने बित्तिकै यी जुन घातक वस्तुहरू जुन चाहिँ हामीले भनिरहेका छौँ, यो घातक वस्तुमा कर नबढ्ने बित्तिकै चाहिँ यसले नागरिक समुदायको स्वास्थ्यलाई अर्थतन्त्रदेखि लिएर रोजगारीदेखि लिएर उसको आर्थिक अवस्थादेखि कहाँ कहाँ चाहिँ असर पार्ने भयो त यसले?
15: असर त यसको भयभाग छ सम्झना चाहिँ होइन, पहिलो त यहाँलाई भनौँ, अब जस्तो उदाहरण सुतिजन्य पदार्थकै कुरा गर्ने हो भने एक वर्षमा 39,200 मान्छेले चाहिँ मृत्युवरण गर्छ भन्ने आँकडा छ, त्यो आफैमा डरलाग्दो भयभाग हो। दोस्रो यो त मृत्यु हुने कुरा भयो होइन मान्छे, त्यसको असर त धेरैलाई असर भएको हुनसक्छ नि त होइन, जस्तो यहाँलाई एउटा आँकडा म भन्छु, लगभग हाम्रो अनुसन्धानले बताए अनुसार 34% मान्छेले सुतिजन्य पदार्थ सेवन गर्छ नेपालमा, त्यो आफैमा एकदम डरलाग्दो कुरा हो, विश्वमै धेरै कन्जम्सन हुने देशमा पर्छ भन्ने मलाई लाग्छ होइन, त्यो भनेको झन् लगभग 68 लाख मान्छे होइन, 3 करोड़ जनसंख्यालाई हिसाब गर्ने 67 लाख मान्छेले पिउँछ भन्ने कुरा चाहिँ डरलाग्दो तथ्याङ्क हो। त्यसमा अर्को एउटा एकदमै हामीले जोड गरेको कुरा चाहिँ महिलाको भन्दा पुरुषको संख्या एकदमै बढी छ, 5 गुणाले बढी छ, अब 5 गुणाले बढी छ, अब कल्पना गरौँ न हाम्रो जस्तो सामाजिक संरचनामा महिला पुरुषसँगै बसिने, बुवा आमा छोरा छोरी होइन अझ जोइन्ट फ्यामिलीमा बस्ने, अनि अब हजुरबाले पिउने होइन, बुवाले पिउने होइन, अझ आमाले नपिउने होइन, अब हामी जुन पेसिभ स्मोकर भन्छौ अनि एउटै घरमा सँगै खाने पिउने सबै हुँदाखेरि त पेसिभ स्मोकर त आमा दिदी होइन बुहारीहरू बने होइन, भनेपछि त एकदम असर त उहाँहरूलाई त्यो सँगै बसेपछि सँगै खाएपछि त त्यो त इनहेल भइरहेको हुन्छ, असर उत्तिकै छ
10: बाल बालिकालाई
15: यहाँले भन्नुभयो, बाल बालिकालाई उत्तिकै असर छ क्या। त्यस कारण वास्तवमा यो पेसिभ स्मोकरले मैले पिउँदिन र पिउनु हुन्न भन्ने सजगता अथवा नपिएको र अरूकोबाट अरूले पिएकोबाट मलाई असर हुनु हुँदैन भन्ने खालको एउटा अधिकार पनि हननको कुरा पनि ल्याउनु पर्छ भनेर हामी कुरा गरिराखेका छौँ क्या। त्यसकारण के भन्दाखेरि हाम्रो जस्तो चाहिँ समाजमा अब एउटा डेजिग्नेटेड प्लेसमा मात्रै खाने होइन भन्ने कुरा पनि आउँदैन हेर्नुहोस् होइन, घरभित्रै खाइन्छ, अब अझ तपाईँ हामी होटलमा जाँदाखेरि पनि अब होटेलहरूले स्मोकर र नन स्मोकर जोन छुट्याउनु पर्छ भन्ने नियममा छ प्रष्ट होइन, अब स्मोकिङ जोन एकदमै एउटा राम्रोसँग डिजाइन भएको हुनुपर्छ बाहिरतिर नजाने खालको होइन, धुवा धुलो, अब त्यो खालको अवस्था छैन, अब हामीले चाहिँ त्यो स्मोक गर्ने मान्छेले प्रयोग गरेकै ठाउँमा हामीले बसेर खानुपर्ने बाध्यताहरू छ, भनेपछि त सेकेन्ड एन स्मोकरको रूपमा हामीले पनि इनहेल गरिरहेको हुन्छौँ होइन, अझ थर्ड एन स्मोकर भन्छ हजुरलाई कतिको थाहा छ, हामीले थर्ड एन स्मोकर भनेको चाहिँ अब त्यहाँ उसले चाहिँ प्रयोग गरेको चर्पी अथवा चाहिँ त्यही कोठामा अब पर्दा कार्पेटले पनि लिइरहेको हुन्छ। अब त्यो पनि मान्छेले फेरि हामी गएर बसेर गरेपछि त्यो इनहेल हुने भयो,
10: श्वास मार्फत हुने
15: भनेपछि सेकेन्ड ह्यान्ड र थर्ड ह्यान्ड स्मोकिङको एकदम भयावहक स्थिति छ। अब यहाँलाई एउटा आँकडा भनौँ, असरको कुरा गर्नुभयो यहाँले, सूतिजन्य पदार्थले मात्रै यसको स्वास्थ्यमा कति खर्च हुन्छ भनेर अनुसन्धान गर्दाखेरि 45 अर्ब एक वर्षमा खर्च भएको एउटा तथ्याङ्क छ क्या प्रति वर्ष हेर्नुहोस् है। अब यता अघि कर भनेर भन्नुभयो, कर उठेको चाहिँ त्यस्तै 30-35 अर्बको हाराहारीमा छ होइन। त्यसकारण हामी एउटा झुकिएको अवस्था अथवा नबुझेको हो कि बुझाउन नसकिएको हो, हामीले करको नाममा सूतिजन्य पदार्थको उद्योगलाई प्रमोसन गरिराखेको कुराले उठेको कर चाहिँ 30-35 अर्ब होइन, अन्त स्वास्थ्यमा परेको असरको खर्च चाहिँ 45 भनेपछि सिधै यो चाहिँ अब घाटाको व्यापार भइराखेको छ होइन। यो पनि एकदमै नमिल्दो कुराहरू छ, थप पैरवी गर्नु पनि जरुरी छ र नीति निर्माताहरूले यो कुराहरूलाई बुझेर करको दायरा चाहिँ र करको मात्रा बढाउनु चाहिँ एकदमै जरुरी छ भन्छौँ हामी चाहिँ।
10: हजुर, अब जुन हामीले कर वृद्धि गर्नुपर्ने भन्दा भन्दै कर चाहिँ कम देखिएको छ यसपालि होइन, यो कर कम हुने बित्तिकै चाहिँ यसले अघि यहाँले भनिसक्नुभयो दुई देश बीचमा हामी छौँ होइन, एकबाट अर्कोमा ओसार पसार हुने यो अवैध आयात र तस्करीको जुन कुराहरू छ होइन, यसको जोखिम चाहिँ बढ्ने सम्भावना के छ त अब?
15: हो, यो चाहिँ अब एउटा त सरकारले नियन्त्रण गर्ने कुराहरूमा एकदमै सजग हुनुपर्छ, ओसार पसारको लागि चाहिँ अब नाकामा अनुगमनको कुराहरू कडाई गरिनु पर्यो होइन। हामीले हाम्रो लागि कन्जम्सनको लागि नल्याए पनि ओसार पसारले गर्दाखेरि अब एकदमै हामी आफै फसिने कुरा भयो, अर्को कुरा युवाहरू त्यसमा लाग्ने सक्ने सम्भावनाहरू हुनु भयो र एउटा हबकै रूपमा डेभलप हुनु भनेको त यो राम्रो होइन। यहाँलाई कतिको थाहा छ अब अहिले बिहार र उत्तर प्रदेशमा सूतिजन्य पदार्थ र मदिरा एकदमै कडा भएर आइरहेको छ। त्यसकारण अब स्थिति कस्तो छ भन्दाखेरि अब सूतिजन्य पदार्थ सजिलै मजाले खानको लागि नेपाल पस्ने मान्छेहरू प्रशस्त छ, मदिरा खानको लागि न्यु इयर सेलिब्रेट गर्न विभिन्न कुराहरू, अनि त्यो चाहिँ एउटा एकदमै भयावहक स्थिति देख्छौ हामी यो नाका एरियामा हेर्ने हो भने। अब त्यो हिसाबले अब यो अवैध व्यापारलाई रोक्नलाई चाहिँ अब नियन्त्रण गर्नुपर्छ, अनुगमन गर्नु पर्यो, तर हामीले चाहिँ यसलाई महँगो बनाउनु पर्यो सो द्याट भारतको मान्छे नेपालमा होइन सस्तो छ भनेर आउने जुन अहिले स्थिति छ त्यसलाई चाहिँ रोक्नको लागि यहाँ पनि महँगो बनाउनु पर्यो होइन। त्यो भएपछि पाउँछ कम हुन्छ, यहाँ आउनुको अर्थ हुँदैन र हामीले चाहिँ अब कडाई पनि गर्दै गर्नु पर्यो।
10: यहाँ त के अवस्था देखिन्छ भने जहाँ कडाई गर्नुपर्ने, जहाँ अनुगमन गर्नुपर्ने जुन भयावह स्थिति छ त्यसलाई चाहिँ नदेखे जस्तो गरेर कहाँ चाहिँ आँखा दृष्टि लगाइरहेछ त?
15: यो सरकारको आँखै पुगेन भन्छु म चाहिँ होइन। अब दुई तिनवटा कुराहरू यसमा हाम्रो अनुभवले बताउँछ, हाम्रो अनुसन्धानले बताउँछ। एउटा कुरा, एकदमै कम गुणस्तरको च्युइङ टोब्याकोहरू, यो गुड्खा पान विभिन्न योहरू छ नि, त्यस्तो चाहिँ भारतबाट नेपालमा पनि प्रशस्त आइरहेको अवस्था छ। भारतमा चाहिँ नेपालमा बनेको चुरोट भनेको चाहिँ एकदमै अमूल्य, एकदमै प्रिसियस, एकदमै राम्रो मान्छ र नेपालबाट कर नतिरी भन्सार नतिरी नेपालबाट अवैध रूपमा चुरोट चाहिँ भारत पनि गइरहेको छ। अब कर तिरेर भन्सार तिरेर हाम्रो चाहिँ गएको भए पनि एउटा राजस्व बढ्ने कुरा आउँथ्यो, त्यो पनि भएन होइन, अवैध रूपमा जाने हाम्रो खुला बोर्डरले गर्दाखेरि। र दोस्रो चाहिँ कम गुणस्तरको चाहिँ उताबाट प्रशस्त आउने होइन, त्यो भएको हुनाले चाहिँ यसलाई चाहिँ अनुगमन गरेर नै नियन्त्रण गर्न सकिन्छ, त्यसको त्योभन्दा अरू उपाय छैन। आउनै दिनु भएन बाहिरको कम गुणस्तरको, एउटा जाने कुराहरूलाई पनि एउटा सिस्टमेटिक जान पर्यो, जाने नै हो भने पनि। तर हामी हाम्रो भनाइ चाहिँ के भन्दाखेरि अनुगमनै भएन,
10: जनकपुर चुरोट कारखानालाई चाहिँ फेरि पुनर्स्थापना गर्ने भनेर छ, धेरै हराएका र मेटिएका उद्योगहरूलाई फेरि पुनर्जीवन दिने कुराहरू आइरहेछ होइन। सुर्ती उद्योग र व्यवसायलाई चाहिँ यो जुन खालको कर नीति ल्याएछ नि, यो कर यसले चाहिँ कस्तो खालको फाइदा पुर्याउँछ त अब?
15: हामी त भन्दै आएको छौँ नेपाल जस्तो स्रोत साधनले, प्राकृतिक स्रोत साधनले सम्पन्न भएको देशमा चाहिँ सुर्तीको व्यापार गर्न पर्दैन, चुरोटको व्यापार गर्न पर्दैन, अरू नै विभिन्न जडीबुटी औषधि विभिन्न कुराहरू गर्न सकिन्छ कल कारखाना नै खोल्ने हो भने। यहाँले भन्नुभएको जस्तै अहिलेको नयाँ सरकारले पनि 7 उद्योगहरूलाई पुनर्स्थापना गर्नेमा 2 नम्बरमा नै जनकपुर चुरोट कारखानालाई राखेको छ। यो एउटा विडम्बनापूर्ण निर्णयको रूपमा हामीले हेरेको छौं। हामीले प्रेस विज्ञप्ति पनि निकाल्यौं, यो राम्रो निर्णय होइन भनेर। सन् 2011 बन्द भयो होइन, यो व्यवस्थापनको कारणले बन्द भएको, कुनै स्वास्थ्यमा सजगताको कारणले हामीले बन्द गरेको पनि होइन। र अहिले यसलाई चाहिँ पुनर्स्थापना गर्नु भनेको चाहिँ यो उल्टो बाटोमा हिँड्नु हो होइन। हामीले चाहिँ अहिलेको जमानामा चुरोट बेचेर आय वृद्धि गर्छौं भन्ने सोच्नु यो चाहिँ गलत हो। किनभने अब नेपालमा अहिले अघि यहाँलाई मैले निवेदन गरेँ, 34% मान्छेले सेवन गर्छ, आफैमा सबभन्दा बढी सेवन गर्ने देशमा सूचीकृत छ नेपाल। अब तपाईँले फेरि यहाँ उद्योग खोल्नुहुन्छ भने त्यो उद्योगको प्रभाव, त्यो कच्चा पदार्थ उत्पादन गर्नु पर्यो, यो गर्नु पर्यो, उगाउनु पर्यो, हरेक वातावरण एउटा सूचीजन्यमय हुने स्वाभाविक हो भनेपछि त यसले त प्रिभेलेन्स अथवा पिउने वातावरण त अझ प्रमोट गर्ने भयो होइन, अझ पिउने सक्ने भयो मान्छेले, यसको असरहरू प्रशस्त हुने भयो भने। अर्को चाहिँ यता हामी जनस्वास्थ्यको स्थितिमा हामी अझै खराबको स्थितिमा अलरेडी छौं। अब चुरोट फ्याक्ट्री चाहिँ हामीले पुनर्स्थापना गर्यौं भने फेरि हाम्रो जनस्वास्थ्यको स्थिति झन खराब हुने कुरा निश्चित छ। त्यसमा हामी त भन्दै आएको छौं, स्वास्थ्य मन्त्रालय र यो अर्थ मन्त्रालयको बीचमा अन्तर मन्त्रालयको कोअर्डिनेसन र छलफल गर्न पर्न जरुरी छ।
10: अर्को एउटा उद्योग छान्न सकिन्थ्यो होला जसले चाहिँ त्यो देशको अर्थतन्त्रलाई पनि फाइदा पुगोस्, रोजगारीमा पनि फाइदा पुगोस् र स्वास्थ्यलाई नै कुनै नकारात्मक हानि नपुग्योस्, त्यो उद्योग छान्न सकिनेमा चाहिँ हामीले यसरी
15: होइन
10: छनौटमा चाहिँ हामी चुक्यौं।
15: हजुर हजुर एकदमै।
10: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा सुर्तीजन्य पदार्थमा सरकारले लगाएको कर र यसले स्वास्थ्यमा पार्ने प्रभावका बारेमा कुराकानी गरिरहेका छौं। नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जय कुमार गुरूङसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
16: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
17: हाम्रा सेवाहरू
16: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
17: छाती, दम, निमोनिया, खोकी, छेरो,
16: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
17: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
16: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
17: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
16: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
17: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
16: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
17: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
16: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
17: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
16: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
17: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
16: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
17: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
18: हेलो पिंकी,
19: बोल दिन।
18: एलईडी टिभी किन्न नजाने?
19: जान्न।
18: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
19: जान्न।
18: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
19: जान्न।
18: किन?
19: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
18: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
19: पाइने भएर त जान लाग्यो नि।
18: हो र कहाँ?
19: भन्दिन के?
18: साथै भन्दिनौ।
19: आई लभ यू पिंकुली भनेको।
18: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
19: बन्जारे इलेक्ट्रोनिक घुराइदाङ।
18: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्।
20: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
19: बन्जारे इलेक्ट्रोनिक घुराइदाङ।
18: फोन नम्बर
19: 082-562-452
18: 082-562-452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
21: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती। आयुर्वेदिक टी मात्र रु 50 मा।
18: घोराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड घोराही दाङ। फोन नम्बर 082-561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: तिर करलाई चाहिँ हामीले एकदम उदासीन भयौं कर बढाउन। अब यसले चाहिँ कर नबढाउने बित्तिकै चाहिँ जुन आकर्षित भइरहेको जहाँ लगाम लगाउनु पर्ने थियो त्यहाँ नलगाइसकेपछि यसले चाहिँ भविष्यमा चाहिँ कस्ता खालका अझ घातक अवस्था चाहिँ निम्त्याउन सक्छ?
2: ठिक भन्नुभयो, यो विशेष गरेर नयाँ किसिमको आइटमहरू यहाँले नै भन्नुभएको ई सिगरेट र यो हुक्का है। अब यहाँले देख्नुहुन्छ जाहीँ ताहीँ अहिले हुक्का बिनाको चिया पसलै हुँदैन, चाहे त्यो सानो एउटा होस् होइन अथवा स्ट्रिटमै भए पनि हुक्का चाहिँ विभिन्न थरीको सजाएर राखिराखेको देखिन्छ। अनि विडम्बना त अर्को के पनि लाग्छ भने विभिन्न भोजभतेरतिर पनि हुक्का बार राखेको हुन्छ। हेर्नुहोस् है, यो हुक्का प्रतिको मान्छेको एउटा अवधारणा, अब उहिले हजुरबाले पनि हुक्का पिउनुहुन्थ्यो है, अर्कै खालको होइन, माटोको तामाको के हो, अहिले चाहिँ अब थरी थरीको छ, अहिलेको चाहिँ सुन्दर सुन्दर। अनि खासै अब हाम्रो हजुरबा पनि 90 वर्ष बाँचेकै हो, यस्तो यस्तो कुराहरू पनि जोड्छ मान्छेले, कुतर्क गर्छन्। बाबाआमाले पनि एक दुई सरका लिएकोलाई उनीहरूले सामान्यकरण गरिरहेको, सामान्य रूपमा लिइरहेको अवस्था,
1: उनीहरूलाई बुझाउन पनि
2: सकिएको छैन होइन। त्यो हिसाबले चाहिँ अब यता अनुसन्धान स्वास्थ्य विशेषज्ञ चिकित्सकहरूको भनाइअनुसार असर विभिन्न डिटेल विस्तृत अध्ययन गरेको अनुसार यसको असर चाहिँ कम छैन, यसको चाहिँ व्यापक असर छ होइन, सबैतिरको असर छ। अनि त्यो असरले गर्दाखेरि चाहिँ यो कुरा बुझाउन जरुरी छ र यसलाई पनि हामीले नियन्त्रण उत्तिकै सजग भएर चिन्तित भएर हामीले लाग्नुपर्ने अवस्था छ। अब विशेष गरेर सहरी एरियामा यो ई सिगरेटको कुराहरू होइन, र हामीले अनुसन्धान गर्दाखेरि चाहिँ विशेष गरेर भनौँ न यो तल्लो मध्यम स्तर अथवा लेबर क्लासको मानिसहरूमा चाहिँ यो सुर्तिजन्य पदार्थको सेवन गर्ने चाहिँ एकदमै हाई छ, पर्सेन्टेज हाई छ, उच्च छ होइन। त्यो हिसाबले अब उनीहरूले चेतना पनि हामीले सचेत पनि गराउन सकेको छैनौँ, लिटरेट पनि गर्न सकेको छैनौँ, शिक्षा दिन सकेको छैनौँ, भनेपछि यसको प्रत्यक्ष असर चाहिँ लेबर क्लासको मानिसहरू परिवारलाई अथवा त्यो खालको मानिसहरूलाई हुने भयो क्या। त्यो भएर अब यो चाहिँ भयावहको स्थिति छ, यसमा चाहिँ सरकारको हामी सबैको नजर जान जरुरी छ।
1: अब एकातिर जुन कर बढाउनु पर्ने थियो त्यहाँ चाहिँ नबढिसकेपछि अर्को कुन तरिकाबाट कसरी चाहिँ हामीले यो जुन उपभोग छ नि, उपभोग वृद्धि गर्न नहोस् भन्नको लागि कानूनमा पनि फेरि छ, कानूनमा पनि यसलाई बन्देज गरेका छन् के कतिपय कुराहरू, कसरी चाहिँ हामीले यसमा लगाम लगाउन सक्छौ त?
2: होइन, करको कुरामा त सरकारको सजग हुनैपर्छ र कर बढाउनै पर्छ, यसमा चाहिँ दुई मत हुन सक्दैन। कर सरकारले पनि यसमा ध्यान पुर्याउनै पर्छ,
1: यसमा केही संशोधन गर्न सकिन्छ, जस्तो बजेटमा बढाउन सकिएन अब कहीँ केही गरेर यसलाई बढाउन,
2: होइन अरू धेरै उपाय छ, जस्तो कर मात्रै होइन होइन, WHOको विभिन्न यो एम्पावर भन्छ त्यसमा चाहिँ अनुगमन गर्ने, त्यस पछाडि अब चेतना दिलाउने होइन, सचेत गराउने, त्यस पछाडि अब अघि पेसिभ स्मोकरको कुरा गर्यौँ, पेसिभ स्मोकरहरूलाई पनि हामीले प्रोटेक्ट गर्न सक्नु पर्यो होइन, त्यस्तै गरेर अब यो विशेष गरेर उद्योगहरूको जाल हुन्छ है, यो सुर्तिजन्य पदार्थहरूको चाहिँ अब प्रोड्युसरहरू होइन, उनीहरूले त बढी भन्दा बढी युवाहरूलाई कसरी फसाउने होइन, यङहरूलाई कसरी फसाउने होइन, उनीहरूको एकदम डिटेल हिसाब किताब हुन्छ, उनीहरूको चाहिँ 13-14 वर्षको उमेरमा चाहिँ उनीहरूलाई फसाउन सकियो भने लामो समयसम्मको ग्राहक बन्छन्, उनीहरू छोड्न पनि सक्दैनन् उनीहरू नानीहरूले, अनि पछि चाहिँ अब ऊ 60-70 वर्षसम्मको उसको चाहिँ एउटा व्यापारको लागि निश्चित भयो होइन, एउटा उपभोक्ता बन्यो। त्यो भएर यो उद्योगको जाल चाहिँ रोक्न सक्नुपर्छ होइन। जस्तो तपाईँलाई म एक दुईवटा उदाहरण दिउँ, नेपालको ऐन नीति निर्देशनले चाहिँ उद्योगहरू त्यसरी प्रभाव पार्न पाउँदैन भन्ने कुराहरू छ
1: है,
2: कानूनमा छ, तर त्यो हाम्रो एउटा अनुगमन पनि फितलो भएको अवस्थालाई मौका छोपेर उनीहरूले चाहिँ प्रशस्त प्रचार प्रसार अनुसार र उनीहरूलाई चाहिँ फसाउने लोभ्याउने कुराहरू गरेको छ।
1: कार्यक्रमहरूमा कुनै पनि त्यस्तो सांगीतिक कार्यक्रमहरूमा चाहिँ चुरोट वितरण गरेको, उसको नम्बर लिएर पछि फेरि उसलाई त्यो मेसेजहरू पठाएर वितरण गरेको त्यस्ता खालकाहरू पनि छन्। त्यहाँनिर नै हामीले लगाम लगाउन
2: सक्छौँ। जस्तो अब गाउँ गाउँमा तपाईँलाई एक दुईवटा उदाहरण लिउँ, जस्तो गाउँतिर स्रोतको अभावमा होइन चाहिँ अब सबै स्रोतको अभावै हुन्छ गाउँतिर, स्कूल विद्यालय के अरे स्वास्थ्य चौकी अनि त्यस पछाडि विद्यालय होइन विभिन्न कार्यक्रम गर्नको लागि अब स्रोतको अभाव, आर्थिक स्रोतको अभाव भइरहेको हुन्छ। त्यो अभावको कुरालाई फाइदा उठाउँदै सुतिजन्य पदार्थको उद्योगहरूले चाहिँ होइन उनीहरूलाई चाहिँ हाम्रो सामाजिक उत्तरदायित्व सीएसआर भन्छ नि, सीएसआरको नाममा उनीहरूलाई सपोर्ट गर्छन् है। अब विद्यालयको अब छाना छैन विद्यालयको छाना हालिदिन्छु भन्छ होइन, अथवा चाहिँ खेलकुद विद्यालयमा चाहिँ खेलकुदको आयोजना गर्नको लागि पैसा दिन्छ होइन। त्यति मात्र होइन, तपाईँको सहर एरियामा यो साहित्यिक कार्यक्रमहरू गर्छन् आयोजना गर्छन् श्रुति कम्पनीहरूले, अनि त्यहाँ चाहिँ अब कति प्राय अब एकदम वरिष्ठ लरेट एकदमै बुद्धिजीवी मान्छेहरूलाई पनि फँसिराखेको हुन्छ र ब्याकग्राउन्डमा उसको चाहिँ के भन्छ स्पोन्सर गरिरहेको हुन्छ र स्पोन्सर त्यस्तो कम्पनीले गर्नुहुन्छ हुँदैन भन्ने कुरा याद पनि भइरहेको हुँदैन होइन। अनि चिफ गेस्टको रूपमा गेस्टको रूपमा मान्छेहरू गइरहेको हुन्छ अनि उनीहरूले चाहिँ अदृश्य रूपमा प्रभाव पारिरहेको हुन्छ अनि ओहो भनेर चाहिँ मान्छेलाई सम्झिन साथ ए यो कम्पनीको हो यो भन्न साथ मान्छे लोभ बिने उसको प्रभाव त्यसरी बढाइरहेको छ। खेलकुद तपाईँको काठमाडौँमा चाहिँ गल्फ चाहिँ एकदमै ठुलो धनडियाहरूले खेल्ने खेलकुदहरू पनि आयोजना श्रुति कम्पनीहरूले गर्छ होइन। त्यसो गर्दाखेरि चाहिँ उनीहरूले एउटा समाजमा एकदमै छाप पार्छ क्या उनीहरूले, अनि छाप पारेपछि एउटा समाजको डिट्याच हुनै नसकिने अपरिहार्य एउटा चाहिँ एउटा अङ्ग बनेर बसेर यस्तो प्रभाव पारिरहेको अवस्था छ। यसलाई चाहिँ रोक्न सक्नु पर्यो र अब चेतना जगाउनु पर्यो, अनि हामीले चाहिँ अब चेतना मार्फत अब विद्यालयमै अहिले यहाँले अघि भन्नुभएको जस्तो विद्यालयमै यो विभिन्न किसिमको सुतिजन्य पदार्थ सेवन गर्नेको संख्या बढ़िराखेको चाहिँ झन् डरलाग्दो स्थिति छ। त्यसलाई नियन्त्रण गर्नको लागि स्कूलमै हामीले केही गतिविधिहरू सञ्चालन गर्नुपर्छ।
1: नीतिगत कुराहरू चर्चाहरू गरौं, जस्तो अब समग्रमा भन्नुपर्दाखेरि चाहिँ सुर्ती नियन्त्रणको लागि करै बढाउने नीति, अघि यहाँले भनिसक्नुभयो करै एउटा महत्वपूर्ण विकल्प हो भनेर होइन, यो नीतिलाई चाहिँ प्रभावकारी रूपमा कार्यान्वयन गर्नको लागि के गर्नु पर्ला सरकारले?
2: हामी त के भन्छौँ एउटा थिङ्क ट्याङ्क हामी अनुसन्धान गर्ने संस्था भएको हुनाले हामी चाहिँ नीति निर्माता होइन यसमा राजनीतिज्ञ मञ्चतिर पनि होइन हामीले कुराहरू राखिराखेको छौँ उहाँहरूलाई कि हामीले यदि यहाँहरूले सही निर्णय गर्नको लागि यहाँलाई गाह्रो भएको भए अथवा प्रमाणहरू नपुगेको भए ती प्रमाणहरू चाहिँ हामी जुटाउन सक्छौँ होइन, अनुसन्धान गरेर ती प्रमाण हामीसँगै सहकार्य गरेर होइन ठोस प्रमाणहरू जुटाउँ, ठोस प्रमाणहरू जुटाइसकेपछि एउटा सही ऱ्यासनल डिसिजन गर्न सकोस् गभर्मेन्टले कुराहरूमा चाहिँ हाम्रो जोड छ। अनि त्यो गर्यौँ भने किनभने हामीलाई हामी एज अ थिङ्क ट्याङ्क हामी कसैको पक्ष विपक्ष भन्ने कुराहरू हुँदैन होइन, हामीले त जनस्वास्थ्यको लागि सरकारले अपनाएको हाम्रो संविधानमा लेखेको स्वास्थ्य र शिक्षा एउटा आधारभूत सेवा हामीले दिन सक्नुपर्छ, यत्रो 40,000 मान्छे वर्षमा मर्ने कुराहरूलाई चाहिँ हामीले प्रोटेक्ट गर्न सक्नुपर्छ भन्दै आएको, यो त सबैको पक्षमा छ, राज्यको पक्षमा छ होइन समाजको पक्षमा छ, यो गर्ने हाम्रो पनि दायित्व हो सबैको दायित्व हो। यसको लागि चाहिँ पहल कदमी सहकार्य सबैजना होइन अब यसलाई सही ठाउँमा सही सूचना पुर्याउने तपाईँहरूको जस्तो मिडिया होइन सबै सर्वपक्ष चाहिँ सहकार्यको आवश्यक छ जस्तो चाहिँ मलाई लाग्छ।
1: कार्यान्वयनकै सवालमा भनौँ होइन, सुर्ती को कर जुन बढाउने नीति बाहेक चाहिँ अरू कुन कुन नीति चाहिँ प्रभावकारी हुन सक्छ?
2: अब एउटा चेतना जगाउने कुरा नै एउटा हो, चेतना चाहिँ मैले सबैलाई भन्छु है, यो चाहिँ नपढेको मान्छेलाई चेतना जगाउने कुरा मात्रै होइन होइन, अब निर्णय त तपाईँले चाहिँ बुद्धिजीवी वरिष्ठ विज्ञ विशेषज्ञहरूले नै गरिरहेको छ नि त, भनेपछि त्यो लेभलमा चेतना जगाउने काम पनि चेतना नै हो, भने एउटा सुतिजन्य पदार्थ यसले स्वास्थ्यमा हानि गर्छ है पिउनुहुन्न भन्ने पनि चेतना नै हो होइन, त्यस कारण सबै तह तब्कामा बढाउनु पर्ने चेतनाको कुरा हो। अर्को कुरो चाहिँ नीति नियम निर्देशिकालाई कार्यान्वयन गर्नको लागि सरकारले चाहिँ एउटा संयन्त्र छ पनि एउटा, तर किताबमा मात्रै भयो कानूनमा मात्रै भयो है निर्देशिकामा मात्रै सीमित भयो, त्यसलाई कार्यान्वयनमा लाउने फंक्सनल एउटा चाहिँ संयन्त्र चाहियो, मेकानिजम चाहियो, मसिन चाहियो क्या, होइन नत्र भए हामी कराइरहेका हुन्छ यो नहुने भए होइन। वास्तवमा त्यो अनुगमनको कुराहरूमा जे जे लेखिएको छ त्यो त्यसलाई कार्यान्वयन गर्नको लागि स्रोत साधन सम्पन्न खालको चाहिँ संयन्त्र त आवश्यक पर्छ होइन, नत्र भए त अब यो भनिरहन्छ लेखेकै छ। त्यस कारण एउटा मैले संयन्त्रको कुरा गरेँ, स्रोत साधन सम्पन्न, अर्को चेतनाको कुरा गरेँ, अर्को अनुगमन, अनि तीनटा कुराहरूलाई चाहिँ हामीले ध्यान दिनुपर्छ।
1: यो सँगसँगै चाहिँ अब स्रोतजन्य पदार्थ नियन्त्रणका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू चाहिँ कार्यान्वयन गर्नु कतिको जरुरी छ जुन चाहिँ भएको छ कि छैन?
2: एकदम महत्वपूर्ण कुरा गर्नुभयो सम्झनाजी। हाम्रो यो कमिटमेन्ट छ है, इन्टरनेसनल कमिटमेन्ट छ होइन, एफसीटीसी भन्छौ हामी चुरोटको कुरा गर्दाखेरि, टोब्याकोको कुरा गर्दाखेरि, यो अनुसार नै हामीले हाम्रो नीति ऐन नियम कानून निर्देशिका बनेको पनि छ होइन। समय समयमा नीति नियम बनाउने कुरामा नेपाल एउटा पुरस्कृत पनि हो विश्वमै, तर अब नीति नियम बनाएर पुरस्कृत भनेको कुनै औचित्य भएन। यता यसको सेवन गर्नेको संख्या नघट्नु, कर नबढ्नु होइन, यसको चाहिँ अनुगमन नहुनु होइन, गुड गभर्नेन्स नहुनु भनेको कुरा चाहिँ नीति नियम बनेर कमिटमेन्ट गरेर भएन। र अहिले चाहिँ डब्ल्युएचओले यो चाहिँ सन् 2035 भित्रमा होइन यो तीनवटा कुरा, एउटा मदिरा, एउटा सुतिजन्य पदार्थ, अर्को चाहिँ यो सुगर बेभरेज, तीनवटा कमोडिटीलाई 2035 यसको खुद्रा मूल्यमा लाग्ने करलाई 50% वृद्धि गर्ने भन्ने एउटा चाहिँ माइलस्टोन राखेर एउटा यो पहल कदमी गरिरहेको छ। र नेपाल पनि एउटा डब्ल्युएचओको एउटा मेम्बर कन्ट्री भएको हुनाले हामीले पनि यो कुरालाई हाम्रो रणनीतिक योजनामा पारेर हामीले काम गर्न जरुरी छ। त्यो सँगसँगै अब हामीले सन् 2030 होइन सस्टेनेबल डेभलपमेन्ट गोल एचिभ गर्नुपर्ने कुराहरू पनि अर्को माइल स्टोन हामीले नै बनाएको छौँ। रणनीतिक योजना छ सुतिजन्य पदार्थ नियन्त्रण गर्ने नै, अब यो कुराहरू पूरा गर्नु त हाम्रो कर्तव्य पनि हो र हाम्रै जनताको लागि त्यो गर्न पनि पर्यो। अनि त्यो गरेन भने वास्तवमा यो इन्टरनेसनल कमिटमेन्ट मात्रै गर्ने अनि त्यस पछाडि पूरा नगर्ने हो भने चाहिँ हामी अब ब्ल्याकलिस्टेड पनि हुन सक्छौँ, त्यो फेरि अर्को खराबी, अर्को दुर्भाग्य हुनेछ।
1: अब जुन अघि यहाँले शुरूमा भनिसक्नु भयो कि यो स्वास्थ्य जोखिम कर भनेर जुन 60 पैसा उठाउने गरेका छ प्रत्येक खिल्ली चुरोटबाट पनि होइन, यो लगायतका विभिन्न करहरू जुन उठाइरहेछौँ, राजस्व उठाइरहेछौँ होइन, तर ती उठाएको राजस्वलाई चाहिँ हामीले स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने थियो, त्यो चाहिँ कतिको भइरहेको छ र त्यसको जुन चाहिँ गर्न नसकेको अवस्था चाहिँ छ?
2: एकदमै महत्वपूर्ण कुरा गर्नुभयो सम्झनाजी होइन। यो जुन यसको अवधारणा चाहिँ यो पाप कर भनेर जुन 60 पैसा प्रति खिली उठाइन्छ अहिले पनि, अब यसको आँकडाले चाहिँ के बताउँछ भन्दाखेरि राम्रो रकम जम्मा भएको छ, राजस्व संकलन भएको छ होइन। एउटा स्वास्थ्य कर कोष भन्ने पनि छ, अब स्वास्थ्य कर कोषबाट त्यो रकमलाई बेसिकली यो प्रिभेन्सनको काममा होइन, यो सुतिजन्य पदार्थलाई रोकथामको लागि हो त्यो खर्च गर्नुपर्ने, र त्यो चाहिँ रोकथामको लागि भन्दा पनि एउटा त त्यो कोष सक्रिय रूपमा सञ्चालन हुन नसकेको कुरा पनि म यहाँलाई जानकारी गराउँछु होइन, हामीले सोचेको जस्तो होइन, र अर्को चाहिँ त्यो प्रिभेन्सन रोकथाममा बढी प्रयोग गर्नुपर्छ भन्ने चाहिँ हाम्रो चाहिँ सल्लाह पनि हो, हाम्रो सुझाव पनि हो, त्यो वास्तविकता पनि हो, र त्यो चाहिँ अलिक बढी क्योरमा बढी खर्च भएको छ, क्यान्सर हस्पिटलमा उपचार गर्ने अथवा पूर्वाधारहरू निर्माण गर्ने। अब क्योर त अब प्रिभेन्सन भन्दा दोस्रो स्टेजको कुरा भयो, सबै हामीले प्रिभेन्सनमा खर्च गर्न पाए हुन्थ्यो। क्योरको लागि त नेपाल सरकारको आफ्नै कार्यक्रम, नीति कार्यक्रम अनुसार बजेटहरू पनि भइहाल्छ, र हामीले रोकथाममै त्यो कमसेकम यो पापकरलाई सदुपयोग गर्न सक्यो भने चाहिँ एकदमै राम्रो हुन्छ भन्ने हो। त्यसमा यहाँलाई म जोडिहालौँ, त्यसको केही अंश, स्वास्थ्य करको केही अंश चाहिँ यो सिभिल सोसाइटी, नागरिक समाज होइन, मिडिया कर्मीहरूलाई चाहिँ प्रोत्साहनको रूपमा, सहयोगको रूपमा दिने र उहाँहरूले चाहिँ यो कुराहरू प्रचार प्रसार होइन यसको चाहिँ जनचेतना फैलाउने काम गर्नुपर्छ भन्ने नीति नियम निर्देशिका पनि उल्लेख छ। अब त्यो चाहिँ विभिन्न कारणले त्यो कहिले दिन्छ कहिले दिँदैन होइन अथवा एकदमै थोरै रकम छ त्यसमा पनि कुनै एउटा सुनिश्चित किसिमको एउटा प्रणाली देखिराखेको छुइनँ मैले हामीले छैन त्यो होइन त्यो भएर यसलाई चाहिँ सकेसम्म प्रभावकारी रूपमा यसलाई चाहिँ नियमित रूपमा त्यो स्रोतलाई त्यसरी उपयोग गर्न पाइयो भने जनचेतना फैलाउने काममा चाहिँ एकदमै प्रभावकारी हुन्थ्यो भन्ने हामीलाई लाग्छ।
1: अब आउने वर्षहरूमा चाहिँ सुर्तीजन्य पदार्थको प्रयोग घटाउन चाहिँ सरकारले के कस्ता कदमहरू चाल्नुपर्छ जुन चाहिँ यसपालि अलिकति चुक्यो सरकार?
2: अब हामीले यो जहिले पनि बजेटकै सेरोफेरमा मात्रै एकदम तातिन्छ यो कुराहरू, यो वास्तवमा 365 दिनै गर्नुपर्छ। जस्तो हामीले अहिले हाम्रो संस्थाले बसहरू चलाइराखेको छ, अर्को वर्षको नेक्स्ट बजेट साइकलको लागि हामीले कस्तो खालको तयारी गर्नुपर्छ, के काम गर्नु पर्यो, त्यो अनुसन्धान संस्थाले के गर्नु पर्यो, संचारकर्मीहरूले के गर्नु पर्यो, यसमा अभियानमा लाग्नेहरूले के गर्नु पर्यो, यदि प्रमाणको कमी हो भने त्यो प्रमाण जुटाउनलाई आजदेखि काम गर्नु पर्यो होइन। र सरकारले पनि यो कुराहरू सबै सुन्ने तर चाहिँ नसुने जस्तो गरेर आफ्नो निर्णय गर्ने कुराहरू गलत निर्णय त्यसमा पनि फाइनली गलत निर्णय लिने कुराहरूलाई चाहिँ सजग हुनु पर्यो। र अर्को साल यसरी यहाँसँग बसिराख्दाखेरि यसरी नै गभर्मेन्टको होइन चाहिँ कमी कमजोरी भयो भन्ने कुराहरू भन्न नपरोस् होइन। हामी सबैजना मिलेर यो राज्यको एउटा उत्तरदायित्व जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा सबैजना काम गरेर केही न केही एचिभमेन्ट गर्नुपर्छ भन्ने हामीलाई लाग्छ। र आजदेखि सरकारले पनि यो विषयमा बहस छलफलहरू गर्नुपर्छ र आवश्यक प्रमाणहरू जुटाउनुपर्छ र सही निर्णय लिनुपर्छ भन्ने हामीलाई लाग्छ।
1: अबको पाँच वर्षमा चाहिँ जुन खालको जनस्वास्थ्यमा अहिले नसर्ने रोगहरूको भयावह स्थिति छ त्यो रोक्नको लागि चाहिँ कति प्रतिशत कर बढाएर कस्ता खालका कार्यान्वयनहरू चाहिँ गर्न जरुरी छ?
2: तपाईँले ठिक भन्नुभयो, पाँच वर्ष भने अहिले 2026 छौं सनको हिसाबले, ठ्याक्क एसडीजी सस्टेनेबल डेभलपमेन्ट गोलको एउटा हाम्रो रिभ्यू गर्ने पनि बेला हुन्छ। त्यसमा चाहिँ अब यसको हरेक विकासको क्षेत्रहरूमा यो रणनीतिक योजनाहरूको रिभ्यू होइन समीक्षा गर्नुपर्ने बेला पनि हो। र त्यतिखेर चाहिँ आजैदेखि भनौँ न 4-5 वर्ष समय छ हामीलाई भनेर अहिलेदेखि काम गर्ने हो भने हामीले केही न केही एचिभ गर्न सक्छौ। डब्ल्युएचओले रिकमेन्ड गरेको जस्तो करकै कुरा गर्दाखेरि 75% नसकिएला तर कति सकिन्छ त त्यो गर्न पर्यो। जस्तो हामीले चाहिँ एउटा क्रमशः इभल्भ गराउँदै बिस्तारै बढाउँदै लाने हामीले अनुसन्धानबाट आएको एउटा बाटो पनि देखाएको छ, एउटा ट्राजेक्टरी एउटा रूट यसरी अगाडि बढ्दै जान सकिन्छ। कम्तीमा नै भारतको बराबर बनाउनुहोस् भनेर भनेको छौ, त्यो भनेको 54-55% छ, 58% छ यसपालि। बाई द वे भारतले एकदमै राम्रो गरिराखेको छ, उनीहरूले चाहिँ यसमा रिभ्यू गरेर धेरै प्रोग्रेस गरिरहेको छ र त्योबाट पनि हामीले सिक्न सक्छौँ क्या। र अब भारतले यता नीति नियम कार्यान्वयनमा अनुगमनमा पनि कडाईका साथ लागू गर्दै ल्याएको छ, करमा पनि एकदमै प्रगतिशील उनीहरूको चाहिँ एचिभमेन्ट छ, हामी चाहिँ न करमा न अनुगमनको कुराहरूमा छ क्या। त्यसकारण कम्तीमा नि हामीले चाहिँ आउँदो 5 वर्षमा भारतको लेभलमा पुर्यायौं भने होइन बिस्तारै अगाडि बढ्न सकिन्छ भन्ने चाहिँ हामीलाई लाग्छ।
1: अब अन्त्यमा यो जति हामी कुराकानी गरिरहेका छौँ उपभोगलाई चाहिँ घटाउने सन्दर्भ नै हो होइन, उपभोग घटाउने भनेको प्रयोगकर्तालाई नै हामीले फोकस गरिरहेका छौँ। प्रयोगकर्तालाई चाहिँ तपाईँले बुँदागत रूपमा सुझाव दिनु पर्दाखेरि चाहिँ के सुझाव दिनुहुन्छ?
2: पहिलो त प्रयोगकर्ताले सामान्य रूपमा नलिउ, यो एकदमै घातक हुने होइन, यसलाई हामी जेनेरेसन किलर, कसै मान्छेलाई क्यान्सर फोक्सोमा क्यान्सर भयो भने उसको नियमित दैनिक खर्चले भ्याउँदैन हेर्नुहोस्, उसको उपचारदेखि लिएर ठाउँ ठाउँमा गर्नको लागि होइन। अब हाम्रो अनुसन्धानले के भन्छ भने 13-15% जति बराबर यो पकेटको खर्चले भ्याउँछ, बाँकी आउट अफ पकेटको खर्च हुन्छ जम्मै, उसको चाहिँ घर घडेरी अथवा चाहिँ पैतृक सम्पत्ति उपयोग गर्नुपर्ने हुन्छ, प्रयोग गर्नुपर्ने हुन्छ। र गरिबी सामान्य परिवार थियो भने उसले उसको गरिबीमा चाहिँ ठेलेको अवस्था छ क्या। त्यस कारण यो जेनेरेसन पुस्तालाई नै असर गर्ने, पुस्ता जेनेरेसन किलरको रूपमा यो देखिराखेको छ, हामीले सबैले भोगेको पनि छ, यो सबैलाई छिम्बे के अरे यसमा नबुझेको कसैले पनि छैन। त्यसकारण यो कुराहरूलाई मध्यनजर राखेर उपभोगलाई चाहिँ कम गरौं अथवा उपभोग गर्दै नगरौं। र तपाईँले पनि सबै हामी सबैले हरेक व्यक्तिले इन्डिभिजुअलले र यो उपभोग यसलाई निरुत्साहित गर्नको लागि केही न केही योगदान गरौं, अभियान चलाउँ राष्ट्रव्यापी अनि
3: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
5: डाक्टरद्वारा दिइने सेवाहरू
6: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
5: अनुहारका हड्डी भाँचिएको जोड्ने,
6: दाँतको एक्सरे सेवा,
5: सामान्य तथा जटिल दाँत निकाल्ने,
6: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
5: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
6: मेसिनबाट जरेदेखि दाँत भरिने,
5: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
6: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
5: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
6: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
6: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
7: सम्पर्क डिनोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5567-7।
6: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
8: विशेषज्ञ डाक्टरी सेवाहरू
6: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
8: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदान।
6: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-03 र 98229-54555।
10: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ।
11: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: डाक्टरद्वारा दिइने सेवाहरू
11: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
10: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
11: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
10: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
11: जाड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
12: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार।
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-5590-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
15: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
16: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
15: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
16: ए ठिकै छ, म जानु त धेरै ठाउँ ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
17: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
18: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
17: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
19: मध्य पश्चिम जाङ च्याक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। स्रोतको अभाव जस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बीमा भुक्तानी अब सहज हुन थालेको छ। बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि विगत सरकारका पालामा बाँकी रहेको बीमा बाफतको रकम भुक्तानीले तीव्रता पाएको हो। पछिल्लो साता मात्र सरकारले स्वास्थ्य बीमा बाफत 1.3 करोड़ सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ, जसबाट 155 सरकारी, 25 सामुदायिक संस्था, 37 निजी अस्पताल बीमा बाफतको रकम प्राप्त गरेका छन्। सरकारले अघिल्लो वर्षको बक्यौता बीमा रकम मध्ये समेत भुक्तानी हुने गरी देशका विभिन्न स्वास्थ्य संस्थाहरूमा पटक पटक गरी 1.3 करोड़ पठाएपछि स्वास्थ्य बीमाको रकम सम्बन्धी समस्या क्रमशः हल हुने बाटोमा लागेको हो। स्वास्थ्य बीमा बोर्डबाट सार्वजनिक गरिएको जानकारी अनुसार 2 दिन अघि मात्र विपन्न वर्ग लक्षित 32.6 करोड़ भन्दा बढ़ी रकम भुक्तानी गरिएको छ। वरिष्ठ मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर पवन शाहले केही समय अघि सरकारी अस्पतालमा उपचार गराउनेलाई मात्र बीमा बाफतको रकम भुक्तानी गर्ने गरिएकोमा यसपटक निजी स्वास्थ्य संस्थामा उपचार गराउनेलाई पनि भुक्तानी दिएको जानकारी दिनुभएको छ। काठमाडौँबाट भैरहवातर्फ आउँदै गरेको यात्रुवाहक बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा दुर्घटना भएको छ। आज बिहान करिब 6 बजे काठमाडौँबाट भैरहवा आउँदै गरेको LU2X6823 नम्बरको बसले अचानक ब्रेक फेल हुँदा अगाडि घुडिरहेको LU2X949 नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको थियो। घाइते मध्ये दाङ तुलसीपुर 2 का 18 वर्षीय अनिसा न्यौपानेको बाया खुट्टा भाँचिएको छ भने अन्य 6 जना को मुख, नाक तथा निधारमा सामान्य चोट लागेको छ। सबै घाइतेको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको छ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित बजेटमाथि नै छलफल शुरू हुनेछ। बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सामान्य छलफल प्रारम्भ हुनेछ। साथै विभिन्न विधेयक प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष 2083-84 राजस्व व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यसपछि बजेटमाथिको सामान्य छलफल शुरू हुनेछ। छलफलका क्रममा उठेका प्रश्नहरूको जवाब अर्थमन्त्री वाग्लेले दिने कार्यसूची रहेको छ। व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री वाग्लेले विभिन्न महत्वपूर्ण विधेयक सदनमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। र सरकारले विद्यालय शिक्षामा वर्षेनी अरबौं रूपियाँ खर्च गर्ने गरे पनि कक्षा 1 मा भर्ना भएका मध्ये 16% विद्यार्थी सोही कक्षामा रोकिने गरेको सरकारी तथ्याङ्कले देखाएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार कक्षा 1 मा भर्ना भएका 100 जना विद्यार्थी मध्ये अहिले पनि कक्षा 2 मा पुग्दा 80 जना मात्रै बाँकी रहने गरेका छन्। जसमध्ये औसतमा 16 जनाले कक्षा दोहोर्याउँछन् भने 4 जनाले पढ़ाई छाड्ने गरेका छन्। सरकारी नीति अनुसार अहिले पनि कक्षा 1 देखि 3 सम्म 100% निरन्तर मूल्यांकन लागू भइरहेको छ। सामान्यतया यो प्रणाली अवलम्बन गर्दा विद्यार्थी कक्षामा अनुत्तीर्ण हुँदैनन्। तर पनि यति धेरै विद्यार्थी एउटै कक्षामा दोहोरिनुले विद्यालय शिक्षामा हाल गरेको लगानी र विद्यार्थीको मूल्यांकन प्रणालीमाथि प्रश्न उठेको छ। अवस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 थुप्लो 4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपाट वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय

0: 8719 र 98 5 78 32 223।
1: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुने।
2: सक्कु जे लौ खबर सुने।
1: 300 सैया के संजीवनी टीचिंग अस्पताल आप अपनो कनक सेवा म।
2: आप बिराम पर्ल से बिरुवा करक लाग, डांग से बाहर जाइनी पर्ना।
1: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुआगक बिरुवा करक लाग, ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी।
2: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम मेरके बा।
1: ओपीडी सेवा, भर्ना सेवा,
2: सक्कु मेरक ऑपरेशन सेवा,
1: आईसीयू सेवा, रेडियोलॉजी सेवा,
2: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा। संपर्क करना अस्पताल के ठेकाना
1: संजीवनी टीचिंग हॉस्पिटल, घोराई उपमहानगर पालिका, ओडा नंबर 3, बरगदुआ, दांग। संपर्क फोन नंबर 97090 65225,
2: 082-591-101,
1: 591-102,
2: 082-591-103,
1: 591-104 और 591-105।
3: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
4: नमस्ते नमस्ते,
5: कता हिँड्नु नि बाबु? बजारतिर नि
6: अंकल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
3: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
7: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छन् नि।
3: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
8: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: फेरि एक पटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, खोराही, दाग।
10: प्रोप्रेटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 78 27 977
0: र 98 5 78 30 689।
11: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
12: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
11: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
12: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
11: हुलासले बनाउँदैछ परिवार एक साथ।
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान, सम्पर्क फोन नम्बर 082-592-8029, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
15: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
16: उपचार हुने रोगहरू
15: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
16: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
15: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
16: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
15: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
16: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
15: हामी कहाँ फार्मेसी, ल्याब, पंचकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल

0: अस्पताल द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
1: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
2: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
3: बिमा गराउन जाँदैछु।
2: बिमा किन गर्नु पर्यो सर? बिमा
3: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
2: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
3: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
2: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
4: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
2: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
3: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
2: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
0: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
5: होइन भाइला, लखर लखर कहाँ हिनेस?
6: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँग छँदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।
9: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
10: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
9: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
10: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
9: तालिममा दिइने विषयहरू:
10: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
9: स्पेशल सेफ तालिम,
10: जापानिज सुशी तालिम,
9: र वेट्रेस,
10: टुरिस्ट गाइड।
11: हाम्रा विशेषताहरू
12: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
13: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
12: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
13: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
12: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
13: सम्पर्क मोबाइल 9840170909 9840170909
12: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
14: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज

0: बाराको सिमरा नजिकै जंगलको छेउ रामबन भन्ने ठाउँमा पानीको एउटा मूल फुटेको छ। छेउमा मुसार्ने माईको मन्दिर छ, जहाँ संग्लो पानीमा अझै पनि केटाकेटीहरू माछा मार्छन्। यहाँ रसाएको पानी दक्षिणतिर बग्दै जान्छ र सिर्सिया नदीको नामले चिनिन्छ। चौबीस सालमा दोलखाबाट बसाई आएका हरेराम घिमिरे यही मूलको पानी खाएर हुर्किए। सिर्सियाको सिरामतिरका गाउँघरमा यही पानीले खेतका गडा भिज्छन्, यही पानी वरपर भेटिन्छन् माछा, भ्यागुत्ता, पुतली र घामकिरीहरू।
1: राणाजीहरू आउँदा पनि यहीँको पानी लानुहुन्थ्यो र यहाँ राममन टाढीसम्म बजनीसम्म पनि यहीँको पानी जान्थ्यो, लाइन नै लाग्थ्यो यहाँ।
2: अनि अहिले पनि खाने हो यहीँको पानी तपाईँ?
1: अहिले पनि खान मिल्छ, अब अहिले त यसको चासो हराउँदै गयो, अब खाने पानीको सबै आयो, घर घर पनि धारो भयो, परेको पानी सबै बगेर जाने, जमिनको पानी चाहिँ बोरिङले तान्दिने, त्यो कारण पनि यो दशा आएको हो कि जस्तो। तल गए पनि त अब सिर्सियाको त त्यो हाल देखिएकै छ, यो त अब फ्याक्ट्रीहरूको मानवकै कारण हो फेरि। खोइ अब के हो, अब यहाँ हामीले त एकचोटि अब यही इच्छा हुने मान्छे शक्तिमान नपुग्ने, शक्ति हुने मान्छेको इच्छा नहुने। राष्ट्रिय निकुञ्जमा पनि कुरा गरेका थियौँ, यसलाई संसार क्षेत्र घोषणा गरेर संरक्षण क्षेत्र बनाऊ भनेर भन्ने कुरा पनि भएको थियो, त्यो पनि अब त्यही हो। अब
0: नागबेली बग्दै बग्दै सिर्सिया नदीले अरू सानातिना खुला खोल्सालाई समेट्छ। त्रिभुवन राजपथ वरपरको घना औद्योगिक क्षेत्र आइपुगेपछि नदी मैलिन थाल्छ र हावा झमिलिन थाल्छ। यहाँबाट अलिक पर फुलबारी गाउँ छ, गाउँसँगै टाँसिएको ठूलो स्टिल उद्योग छ, उद्योगले कालो धुवा उकल्छ। जंगल जमीन र कञ्चन जल खोज्दै पहाड़बाट बसाई झरेकाहरू अहिले पल पल फेर्ने सासको लागि संघर्ष गरिरहेका छन्।
3: लाटो देशको गाँडो तन्देरी भनेको त कहीँ देखाइ छैन, कहीँ सुनाइ छैन, कसलाई भन्नु जाउँ, कोही पनि हामीले भनेको सुन्दा नै सुन्दैन, त्यस्तै हो।
2: अनि यो धुवा धुलोको बारेमा कुरा गर्नु भएको छ कि छैन कसैलाई तपाईँहरूले?
4: कुरा गरेर के गर्ने भने त्यहाँ के गर्ने, जाने दुई चारजना मान्छे लाने, त्यहाँ गएर कुरा गरे, अलि हेड जस्तो अलि ठुलो साह्रो रुख त भित्र पस्यो भने हात्ती बोजिन पसिपछि अरू सबै बाहिर निस्किनु परिहाल्छ, अनि त्यस्तै गर्छ त्यहाँ बोलेर साथ लाग्छ हामीले, राति आउँछ धेर जस्तो मान्छेहरू सबै सुतिसकेको छ आउँछ। हामी त लो मरिले त भयो, हाम्रो त सुति छ, अब आज हो कि भोलि हाम्रो केही ठेकाना छैन, यो नाता नातिनी छोरा छोरीहरूलाई त असर पर्ला नि त पर्ने, त्यो धुवा धुलोले कति असर खान्छ, त्यो भर्खर भर्खर जन्म्या बच्चाहरूले खाँदैन असर हुन्थेन, हामी गरिब दुर्गलाई कसले हेर्छ?
5: धुवा धुलो हाम्रो यहाँ मात्रै हो कि, जम्मै यहाँ आउँछ, रातभरि ड्याङ ड्याङ ड्याङ आउँछ, यहाँ आवाज आउँछ, सुत्नु पाउँदैन, भर्खर जन्मेको सुत्केरी बच्चा हुन्छ, त्यसलाई कति रोग कष्ट लाग्छ होला, राति हो नि यत्र यत्र मुस्ला जान्छ धुवाको, यो चाहियो जति पनि देखिया छ नि यो पोलहरू यो सबैबाट यत्र यत्र धुवाको मुस्ला जान्छ। आखिरीमा काम गर्नु हाम्रो जहाँ हाम्रो यो ठाउँ छ त्यहाँको मान्छेले काम पाउँदैन भन्ने बेलामा अलिकति दुःख कष्ट पऱ्यो भने हामीलाई पर्छ, धेरै पऱ्यो भने हामीलाई पर्छ, लास्टमा हाम्रो यही गाउँको हाम्रो यही संसारको मान्छेले चाहिँ काम पाउँदैन, धेरैलाई दिन नसकिने एउटालाई रोजगारी दिए पनि त्यसको खाने बाटो चल्छ, त्यो भन्नु खोजे इन्डियाबाट ल्याएर मान्छे लगाउँछ, धुलो चाहिँ सबै हाल्नु।

0: अहिले 15 दिन जति भइसक्यो। बेसर अस्ति 2 दिन धुवाखाला थियो त, पिरो न पिरो भयो है। त्यहाँदेखिबाट मेरो आँखा पटक्कै देखाएको छैन भने यो अब धुँदोले सबै मसिनो आउँछ बुरुरु। बिहान त त्यो फलमको मसिनो त कहिले त यो छाप्पै हुन्छ, त्यो छटमा जानुपर्छ, छट छाप्पै हुन्छ। मकैको बोट हिजो काटेँ कि मैले, मकै त त्यो बस्तुले खानु नहुने। अस्ति मैले होलहरू के गर्नु भएको, मुटुको पनि निस्क्यो रोप्ने हो कि मुटु पनि काम मिले, मुटुको नि यो पोलिकार पनि आँखा पनि एक्कासी आँखा भने झन् एकचोटि रोडतिर थियो, सानो थियो। यो घर बनाउने बेलामा, यो पर्खाले घेर्ने बेलामा नि यो गाउँले कति लड्यो कति लड्यो कति गरे हेर्नु। पुलिस खटाएर पठाउने, गुरुम रुम रुम यता लगाउने उता लगाउने, केही गर्यो भने यो असोज ग्यास कि के हालिदिने। त्यो असोज ग्यास छर्ने बेलामा त यो कल्पना बुढ्छ कि हामी त त्यो बाटोमा लड्यो भयो कि अब के थाहा। उनीहरू त अलिक तगडा मद बुढी मान्छे है, लड्यो त्यस्तो पनि गरेको। सस्ता हावा चाहियो, हाम्रो कुरा चाहिँ तपाईँहरूले ठाउँमा पुर्याइदिनुहोस्। क्यान्सरले हाम्रो यहाँ अब एकजना दुईजना तिनजना उसले चारजना यो बोकटीले पाँचजना र 6-7 जनाले यहाँ क्यान्सर लाग्छ।
1: केले हो क्यान्सर? अब एक हजुरले हो, हुनु त मान्छे धेरैलाई क्यान्सर भइसक्यो।
0: राम्रोसँग बाँच्नु पाऊ, राम्रोसँग बस्नु पाऊ, सास हाम्रो हेर्दाखेरि राम्रोसँग फेर्नु पाऊ।
2: हाम्रो गाउँ थियो कलैया बनजरिया भन्ने ठाउँ हो नानी। घरमा मलाई केही थिएन, यहाँ आए नाना छोरी मलाई दम भिन्ने खोकी भिन्ने यो धुवा धुलोले छ नि त ठिक्क कालो धुवा फ्याँक्छ। यो भर्खर यहाँ आएर किनको देख्नु भयो मलाई, पहिले केही रोग थिएन मेरो।
3: हामी त बस्नै नसक्ने भइसक्यो।
4: हामी शोभा कार्कीसँग यो निसासिएको गाउँ डुल्यौं।
5: हाम्रो यो जितपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर 2 पर्छ यो गाउँ चाहिँ। यसलाई चाहिँ छिरिङको डाँडा भनिन्छ, छिरिङ डाँडा भनेर यहाँनिर चिनिन्छ। किनकि यहाँ पुरानो बासिन्दा चाहिँ छिरिङ बाजे हुनुहुन्थ्यो कि, पहिला सुरुमा
6: आएर बसेको मान्छे
5: हजुर छिरिङ बाजे हुनुहुन्थ्यो। पहिला त यहाँ यत्रो यो कम्पनीहरू इन्डस्ट्रीहरू पनि विस्तार थिएन, रमाइलो थियो। त्यतिखेर त हावापानी पनि स्वस्थ थियो, एकदमै त्यति बिमारी पनि हुँदैन थिए, अनि त्यस्तो महसुसै हुँदैन। अब अहिले त यो प्रदूषणको कारणले पनि होला, त्यही श्वास प्रश्वासमा एकदमै अब यहाँको सानो बच्चाहरू छन्, गर्भवती महिलाहरू पनि एकदमै समस्या हुने, अनि यहाँको बच्चाहरू एलर्जी छालाको एलर्जीहरू हुने, बेसरी एकदम चिलाउने। अब यो गर्मी महिनामा त झन् बस्नै सकिँदैन नि यहाँ त
6: हो,
5: बस्नै सकिँदैन। त्यो धुवाको हावाबाट पनि मिश्रण भएर नि होला, सास फेर्न पनि गाह्रो हुने, अनि प्रदूषणको धुवामा चाहिँ कणहरू आउने कि, सानसानो कणहरू आउने, त्यस्तो समस्या छ। अनि यहाँ विशेष गरेर यहाँको मान्छेहरूमा धेरै रोगहरू नै निक्लिने, विशेष गरेर चाहिँ छालाकै रोगहरू निक्लिने। मलाई त कति धेरै एलर्जीहरू भएको थियो, एकदम एलर्जी हुने के, त्यो डाबर हो यो सबै एलर्जी नै हो। कसैलाई यो सास अड्किने, अनि कसैलाई रुगा लागेको जस्तो हुने, यो प्रदूषण कम्तीमा न्यूनीकरण गर्दै पनि हुन्थ्यो नि त भन्ने मेन ठुलो
6: गर्छ। खास प्रदूषण चाहिँ यहाँ केले गराएको छ बढी चाहिँ?
5: बढी त यही कम्पनी हो, इन्डस्ट्री नै हो मेन, अनि सबै धुवा जति जम्मै यता आउने, अनि उसले वृक्षारोपण पनि नगर्ने। कम्पनीले वृक्षारोपण गरिदियो नि त अलिकति केही राहत त हुन्थ्यो नि। धेरै पुरानो बस्ती हो कम्पनी, अहिले विचार भएको हो, अनि त्योभन्दा अगाडि अब यहाँका मान्छेहरूलाई खासै त्यस्तो समस्या पनि देखा परेको थियो, अहिले पछिल्लो चरणमा देखा परेको हो समस्या
6: त। पहिला पहिला थिएन,
5: यस्तो धेरै रोगहरू
6: रोगहरू
5: थिएन। आँखा अहिले त आँखा पोल्ने, आँखा पाक्ने, आँखा हेर्न नसक्ने, अनि त्यस्तो समस्याहरू पनि छ। यही धुवा प्रदूषणकै कारण यहाँ त, अनि पहिला पानी पनि हामीले खान नपाएको, यही कम्पनीले गरेर पानीको लेयर पनि सुक्या थियो। पहिला खाने पानी चाहिँ यस्तो थियो, हामी यहाँ टिपकलबाटै पानी खान्थ्यौँ, धाराबाटै त्यो चलाएर पानी खाने गरेका थियौँ। अनि त्यहाँबाट कम्पनीले भित्र ठुल्ठुलो बोरिङहरू धसायो, अनि बोरिङहरू धसाएपछि अनि त्यो हाम्रो यताको पानीको लेयर चाहिँ स्वाट्टै सुक्यो। अब के गर्ने हामी त काका कुल नै भयो नि त केही समय त धेरै काका कुल नै भयो जर्किन बोकेर अनि लोटा बोकेर गाग्री बोकेर हिँड्नु पर्ने पानी कहाँ पाउँछ भनेर हिँड्नु पर्थ्यो त्यति बेला त पछिल्लो चरणमा चाहिँ खाने पानीले सप्लाई गर्यो अनि त्यस पछाडि अहिले हामीले त्यो पानी खाएका छौँ
3: त्यस्तो अवस्था यहाँ त विकराल अवस्था त्यही हो राति 11 बजेपछि त आँखा नदेख्ने गरी के अरे कालो छोड्छ
6: ए हो नि किन राति राति हुने कामै राति हुने हो कि
3: खोइ पहिला चाहिँ दिउँसो गरेको थियो अनि दिउँसो गाउँ जनताहरूले देख्छन् भनेर अनि फेरि कराउँछन् भनेर अनि राति राति लुकी लुकीकन छोड्छ कि कम्पनीले पनि बाटो छ नि बाटो छ
5: यहाँको जनताको पनि भनाइ चाहिँ के छ भने हामीले कल कारखाना नराख भने होइन तर यो त न्यूनीकरण गर्नु पर्यो नि यस्तो समाधान त गरिदिनु पर्यो नि अब हामीले सास पनि हावामा सास फेर्दाखेरि पनि स्वस्थ फेर्न पाएनौ भने अनि के गरी बाँच्ने त मेन मुद्दा समस्या नै यहाँको यही हो कम्ती भावले सास त फेर्न पाउनु पर्यो नि अक्सिजन त होइन
3: छतमा सुत्यो भने बिहान उठेर यसो गरेर नाकभरि कालो आएर बस्छ
6: हावाबाट अक्सिजन लिइरहेको छ कि के लिइरहेको छ थाहा छैन
5: हजुर हामी त त्यो अक्सिजन भन्दा पनि त्यो के भन्छ त्यो विष आदि चाहिँ विषा विष चाहिँ लिइरहेको छौँ कि भने अब हामी कति बाँच्ने होला जस्तो लाग्छ हामीहरूको त यहाँ त यहाँ बस्ने हामीहरूको त आयु पनि पुरा हुँदैन होला जस्तो लाग्छ साँच्चै हो
6: पहिला पहिला तपाईँहरू यो ठाउँमा आइपुग्दाखेरि चाहिँ यस्तो होला यस्तो दिन आउला यो विषयमा कुरा गर्नु पर्ला भन्ने चाहिँ मनमा कल्पना थिएन होला
5: थिएन सामुदायिक वन पनि नजिक भएको कारणले बाख्रा साख्रा पाल्ने अनि त्यस पछाडि यसो जीविकोपार्जन पनि हुने बिहान बेलुका सजिलो होला सजिलो हुन्छ भन्ने नै लागेको थियो हामीलाई त तर यो यो प्रदूषण पछि यो फ्याक्ट्री बसेपछि त यस्तो धेरै गाह्रो भयो यस्तो धेरै गाह्रो भयो अहिलेसम्म पनि हामी त्यही सास लिँदाखेरि पनि त्यही कालो धुवाकै सास लिइरहेछौँ अहिले पनि पहिला थिएन लाग्दैन थियो यस्तो होला भन्ने त्यो कल्पना अहिले सबैजना मान्छे सबैजनाको चाहिँ त्यो हेडेकै भा अहिले
3: हो हेडेक नै भा
5: पहिला यस्तो गर्नु हुन्थेन नि हावा सरर चल्थ्यो चिसो हावा आउँथ्यो जङ्गल नजिक अहिले त तातो हावा आउँछ प्रदूषणकै कारणले धेरै गर्मी हुँदैछ कि बस्नै नसक्ने घरभित्र पनि उकुस मुकुस हुने अनि सास फेर्न गाह्रो हुने काँझौँ काँझौँ काँझौँ हुने अनि त्यो जस्ता प्लान्ट चलाउँदाखेरि झन् त्यसको त्यो केमिकलले झन् त्यो टाउको दुखेर सास फेर्न पनि नसक्ने त्यस्तो सबैजनाले लाउनु के गर्ने त्यतिखेर के गर्ने लाउन लाउन भन्छन् म के गर्ने गनाएर टाउको दुखेर वाक वाक वाक वाक भोमिटै हुने यस्तो हुने
3: हामी त कहाँ भागेर जाउँ जस्तै हुन्छ कि
5: अब हाम्रो आफ्नो सम्पत्ति भने यही हो यहाँ छोडेर जाउँ भने कहाँ जाउँ बसौँ कसरी बाँचौ अब हामीलाई चेक गर्न गयो भने तपाईँको छातीमा के अरे कालो छ भन्छ तपाईँको नाकमा कालो पसेछ भन्छ तपाईँको आँखा चाहिँ बिग्रेको छ तपाईँहरू कम्पनीको छेउछाउ बन्नु भएको हो भनेर सोध्छ है डक्टरले त्यसरी सोध्छ
7: यो वन क्षेत्रमा हामी छौँ वन क्षेत्रमा पनि त्यस्तै गरी धुवा धुलो गएर वनको जुन हरियो रुखहरू भर्खर उम्रेका पालुवाहरू हुन्छ त्यसमा गएर पत्ता कालो पत्ता बसेपछि त्यसले त्यो पत्तालाई अट्याक गरेपछि त्यो रुखै मर्ने धुवाले सबै मारिसक्यो
6: के गर्ने होला त अब धुवाबाट मुक्ति पाउन चाहिँ
7: अब धुवाबाट मुक्ति पाउनको लागि कम्पनी नै हटाओ कसरी भन्ने सबैको रोजगारी पनि छ तर यो धुवालाई कसरी न्यूनीकरण गर्ने
3: कन्ट्रोल गर्ने
7: कन्ट्रोल गर्ने
3: अनि अहिले यहाँ त यहाँको बस्तीको मान्छेहरूले त त्यहाँ के गर्न हामीले थाहा छौँ भने त्यो सखर हुन्छ नि सखर त्यो सखर खाएपछि त त्यो कालो काट्छ अरे भनेर सखर खाने गरेछ
5: कालो त्यो
7: मिठाई
5: कालै आउँछ सफा हुन्छ अरे घरको यो कलरहरू त एक वर्षमै अर्कै कलर हुन्छ
8: त्यो नर्मल होइन नि यो
5: हेर्नु न यो कालो
8: सबै यो धुलो र त्यसको फरक छैन
3: यो कालो हेर्नु है
5: यस्तै कालो यो
8: यहाँ भन्दा खतरनाक त अब यो चौडीको ठ्याक्कै यतापट्टि अलिकति उता पर्छ त्यो चौडीमा गएर तपाईँको 11 बजीतिर हेर्ने के अरे हेर्नु हो नि तपाईँहरू आफैले देख्नुहुन्छ कि त्यहाँनिर एउटा क्रेसर मसिन तपाईँको त्यो फलामको छाईलाई पेल्ने त्यसलाई त्यसलाई पाउडर बनाउने यति उड्छ यति उड्छ धुलो गाई बस्तु हामीले चरौना लिएर जाँदाखेरि गोबर त हरियो हुन्छ नि हरियो हुँदैन तपाईँको कालो हुन्छ
3: घाँस अब घाँस चाहिँ कालो हुन्छ कि त घाँसमा पुरै कण घाँस काटेर खुवायो भने बस्थ्यो रोग
8: अनि त्यहाँनिर एउटा सानो खोला पर्छ त्यहाँनिर तपाईँको सबै एसिड पानी हो त्यो जङ्गल ठ्याक्कै तपाईँको नजिकै छ अनि त्यो पानी पिउने कसले वन जन्तुहरूले
3: हामी पीडित मात्रै होइन कि म्याडम हामी त प्रताडित छौँ क्या त्यो भनेको हो नि त्यो भन्दा नि हत पीडित क्या प्रताडित पुरै तडपेका क्या बाँच्न चाहिँ कसरी बाँच्ने अब भन्नेमा छौँ क्या पीडित त सामान्य भयो त्यो भन्दा पनि दुई तिन स्टेप प्रताडित छौँ कि
6: बाँच्नलाई सास फेर्नु पर्यो
3: गाह्रो राज्यले जनतालाई बाँच्न पाउने मौलिक अधिकार चाहिँ हामीलाई सुनिश्चित गरिदेऊ सरकार भने न होइन स्वस्थ सास फेर्न पाउने मौलिक अधिकार चाहिँ हामीलाई सुनिश्चित गरिदेऊ हाम्रो कुनै ठुलो माग छैन
1: यत्रो यत्रो बच्चाहरू छ नि त नातिहरू छ होइन छोराछोरीहरू छ तिनीहरूको जिन्दगी अब यहाँ यो ठाउँमा के गरी बिताउने जस्तो भइरहेको अब रोगले मर्छ चाँडै अब यहाँ बस्न सकिन्न जस्तो
3: के रोग देखा पर्ने हो भने डर डर डर त्रामान छौँ हामी
1: हामीलाई यहाँ बस्न पहिला एकदम ठिक थियो कि यो जस्तो ठाउँ काहीँ पनि छैन त्यस्तो खुसी भएको क्या हामी
3: सिमरा भरिमा यो हाइट पनि थियो डाँडा पनि कस्तो आनन्द हो कि
1: तै पनि हामीलाई अहिले एकदम मनमा बस्नलाई यहाँबाट जान पाए हुन्थ्यो यो कसले किनिदिएला यस्तो भइरहेको के अनि बालबच्चालाई अब रोगी बनाएर आफू पनि रोगी भएर बस्नु धुवा धुलोले नभए बस्न ठिक थियो
3: चिन्ता लाग्छ धेरै नै चिन्ता लाग्छ
1: बस्नलाई
9: एक दशक अघिसम्म बकुलिया गाउँका केटाकेटीहरू सिर्सियामा पौडी खेल्थे गाउँको नशा भएर बग्ने सिर्सिया अहिले अभिशाप बनेको छ
10: अहिले आएर यो 10-12 वर्षदेखि पुरा केमिकलवाला पानी डाइरेक्ट छोड्छ कि दाइ हामी त्यहाँ कम्पनीमा गएर त्यहाँ ट्रिटमेन्ट प्लान्ट बसाउनलाई 50 आन्दोलन पनि गरेका छौँ कसैले केही सुनवाई गरेको छैन केमिकल हो टोटली केमिकल हो यो डाइरेक्ट डाइरेक्ट फालेको केमिकल हो यिनीहरू प्रशोधित भन्ने चिजै छैन कि अब पशुपालन किसानहरू खास गरी यहाँ त गरिब मान्छेहरू छन् पशु पालेर जीवन चलाइरहेका छन् पशु गएर उता चराउँदाखेरि हामी बाली नालीतिर जाँदैन मान्छे यहाँ खोलानिर बसेर पशुहरूलाई हेर्छ कि पशुहरू खोलामा नआओस् खोलामा गयो कि पशुको छाला जाने मर्ने कतिपय त बाख्राहरू मरिसक्यो भैँसीहरू मरिसक्यो अर्को के छ भने यो पानीहरू सिँचाइको लागि उपयोग हुन्छ पछाडि उता सिँचाइ गर्यो भने तपाईँको उता खेतबालीहरू अन्नबालीहरू नष्ट हुने डाइरेक्ट गन्ध यसकै हो पानीकै गन्ध हो पुरा गन्ध पानीकै हो यो दिन रात हैरान छौ 10-15 वर्षदेखि भयो यो पहिला 30 वर्ष अगाडि बनेको उद्योगहरू पहिला यसो थिएन यो 10-15 वर्ष पछि डाइरेक्ट खुल्ला रूपमा यो केमिकलवाला पानी फालिगएको छ अनि यो पुरै सिरिसिया खोलालाई प्रदूषित गर्नु भनेको मेन कारण यही हो तपाईँको यहाँदेखि बिरगञ्ज उपमहानगरपालिकासम्म तपाईँ हेर्नुहुन्छ बोर्डरको त्यहाँनिर यो कालो कालो सेतो सेतो अनि यो रातो रातो पानी केमिकलवाला गनाउने कारण नै यही हो सब भन्दा सासै फेर्न गाह्रो यहाँ खान बस्न गाह्रो भएको छ
11: घर पाहुन आउँछ पानी गनाउँछ अनि भागिहाल्छ
6: अनि पहिला कस्तो थियो पानी कस्तो थियो
11: पहिलाको पानी हामी
10: एकदम सफा थियो यही पानी हामी खाइरहेको थियो पहिला तपाईँको नुहाउने काम हामी कपडा धुने काम यो पानीबाट हामी गरिरहेको थियौँ पहिला
12: कोही बारी रोपल जाता तर तरकारी रोपल जाता उसमा पानी पटा सब मर जाता सबै मर जाता बतियो त्यो धैल सब सही त मर जाता तब पानी त हामी हानि भइल बा माल जाल खोलल जाता घामामे त दौडल दौडल जाका हाँक्ते रहल जाता बढ जाता त माल जालके सबके ढाला उधर जाता
11: आन्दोलन गर्दाखेरि मान्छे त्यहाँ जान्छ
12: आन्दोलन गरेका त चार पाँच बेर पुगल बाजी बात नै छ मान पानी छोड्थे बा
11: यो भित्रमा चाहिँ वाटामा जान्छ अनि घुस लिन्छ सबै बस भयो भयो बन्द भइहाल्यो पुरा भयो
10: दुई दिन चार दिन बन्द हुन्छ फेरि
11: लाज लाग्छ हामी बकुलियामा बस्दाखेरि लाज लाग्छ म अरू मान्छे आउँछ नि पाहुनाहरू भन्छ यो गाउँमा त बस्नै सक्दैन म यस्तो पनि हुन्छ रे अब हामीहरू के गर्न सकौँ छोडेर हिँड्न भएन पुरै गाउँ खाली गर्नुपर्छ यसको लागि 30-40% जति मान्छे छ नि महिनामा बिमारी पर्छ यो पानी लिएर कसैको स्वास्थ्य राम्रो हुँदैन अब यस्तो अब गाउँमा त मान्छेहरू बिमारी पर्छ केले पर्यो केले पर्यो हामीहरूले थाहा छ त्यो केले परिरहेको छ यो महामारी आउँछ आउने दिन महामारी आउँछ हामी सम्बन्धी व्यक्तिमा पुग्दा पुग्दा पुग्दा थाक्यो अब के गर्ने गाउँको मान्छेहरू बुढो मान्छेहरूमा चाहिँ गएर भन्दैन यो पानी बन्द गर्नको लागि कहाँसम्म जति कल पुग्छ हामीहरू पुगाएर थाक्यो यो बन्द भइरहेको छैन रातिमा त अझै गन्ध आउँछ
13: गरिब मान्छेको यहाँको टोलको मान्छेको कसैले व्यवस्था गर्दैन पहिला यति राम्रो बसोबासको लागि थियो जग्गा यो अब बस्न मन लाग्यो
14: हामी नै यङ एजमा 20 वर्ष 18 वर्ष हुँदाखेरिसम्म यो पानी राम्रो थियो एकदम स्वच्छ सफा एकदम क्लियर माछा मारिरहेको थियौँ हामी माछा मजाले माछा पाउने हामी यसमा नुहाउने खेल्ने
13: मोबिल
14: डर लाग्छ बच्चाहरूलाई निगरानीमा राख्नुपर्छ कि यो खोलामा नजाओस्
11: बेलुकातिर भात खाने बस्दाखेरि नि यो पानीको प्रदूषणले नखाने मन लाग्छ के भूख लागेको हुन्छ नखाने मन लाग्छ अब के गर्ने
15: मलाई नै कस्तो टाउको दुख्या जस्तो रिङ्गटा लाग्यो
11: के गर्ने बाहिरको त मान्छे म तपाईँले भनिदियो तपाईँले यहाँ आधी घन्टा बसे पनि सास लिन गाह्रो हुन्छ यतिसम्म म भन्छु गाउँको पछाडि गनाउने चिज छ अनि गाउँ घरको अगाडि झाडु लगाएर त हुँदैन हवाईमा छ जो पनि आउँछ नि बाटो छिर्छ नि बाइकबाट मान्छेहरू भन्छ ओ के गान आइरहेछ तिनीहरूले त थाहा छैन नदी गान आइरहेछ यो सेन्ट जस्तो हुन्छ के सेन्ट मारेको मान्छे हिँड्छ नि त्यस्तै यो गाउँ हो अब के गर्ने हामीहरूको घरै हो गाउँमै बदनाम भइसकेछ अब गाउँ अब के यो पानीको लिएर गाउँले तङ भइसकेछ अब हाम्रो जनतालाई बचाउनुहोस् तपाईँ यो पानी बन्द गराइदिनुहोस् यति तपाईँहरूलाई हामीहरू हात जोडेर अनुरोध गरिरहेको छु छठको बेला हामी पूजा गर्न जान्छौँ नि दुइटैतिर बाँधेर सफा पानी राखेर छठको पूजा गर्न सक्छौँ हामीहरू तर सक्नै सक्दैन यो पानीमा ढुक्यो भने त पुरै छालै जान्छ
14: कम्पनी बन्द गर्न त हामी भनिरहेको छैनौँ कम्पनी पनि चलाउनु हाम्रो अब देशको लागि पनि राम्रै हो तर कम्पनीलाई सञ्चालन गर्नको लागि जुन एउटा नियम कानुन छ अब पानी यो जुन डाइरेक्ट रूपमा यिनीहरूले फालिरहेको छ यसलाई ट्रिटमेन्ट गरेर प्रशोधित गरेर फाल्यो भने जनताले पनि असर पर्दैन
9: परवानीपुरबाट ड्राइपोर्टतिर लागिरहँदा ठाउँ ठाउँमा डडेलो लगाइएका खेतहरू देखिए जगन्नाथपुरका कपिलदेव मण्डल र साधु सहनी गहुँका ठुटामा आगो झोस्दै थिए आउँदो फसल राम्रो हुन्छ भन्ने विश्वासमा यसरी आगो लगाएको उनीहरूले सुनाए
13: मिलले केतना तोहरा से पहले इहवा माटी में मिली गईले केतना तो गाव गुरु के भोजनिया मौका मिल जेतना अरे दूसरा के दुख देके सुख नहीं पोईबो दूसरा के दुख देके सुख नहीं
16: धान बाली इसमें बनाई हूँ तो राम रो हूँ धान इसमें लगाऊ सोनामंसली धान आग लगाऊने इसमें ट्रैक्टर से जोतवाऊने तब में बालू लगाऊने हरेक साल से आगे लगाऊने हरेक साल आगे लगा
15: पहिला पहिला पनि लाउँछ किन लगाउने रहेछ आगो चाहिँ
16: आगो
13: सब्जर छ
15: अनि किराहरू पनि हुन्छ होला नि मर्छ होला नि
16: त अब किरा मर्छ त गइदिउ धान हुन्छ किरा नमरी त सबै किरा खाली धान छ सबै अग्नि जराउने
13: सबैले आग लाग्छ
15: हजुर कसैले आएर यो आगो नलगाउनु भनेर भनेको छ कि छैन त तपाईँहरूलाई कसैले भन्दैन सबैले
16: लगाउनु अब जखल अब हामी नै छ त्यही त थुप्रो अलिस मलिस लागल बा आगे घड़ी तो फ्रेश हो जाए जोतने में भी गाड़ी से जोते वाली तो माटी बढ़िया और हमें धान रोपाई बढ़िया फसल हुई आगो लगाओ नहीं धुआं ऊपर भाई भी यहाँ के बढ़ जाए चल जाए धुआं आकाश में कहाँ कहाँ जाए
15: अनि झन धेरैलाई असर गर्ने भयो नि त आकाश उडेपछि त हावा खाने भयो
16: अब देखा तो एक आदमी के लिए थोड़े भा सबै दुनिया भाई देश में सबै दुई आगि लगाता
15: आगो नलगाइकन खेती हुँदैन
16: हुँदैन सफाई हुँदैन घास हुन्छ नि त्यो नाग्यो
15: ए धानको चाहिँ नजलाउने गहुँको मात्रै जलाउने किन रहेछ
16: अब धान नाजेर ला उसर जला ना सरला पानी परी कही पानी में ना सरी धान के फसल डाँडा बानु पानी परला पर सर जाए
15: अनि हावा पानी चाहिँ के फेरिएको छ त पहिला भन्दा अहिले
16: पहिले बारिश होतर लख नु धान बाली गेहूं बाली खूब होतर लख अब तनका बारिश कम हो गई हाँ बारिश तो कम हो गई

यहाँबाट अलिक पर सुक्खा बन्दरगाह छ, जहाँ भारतबाट कन्टेनरका कन्टेनर सामान भित्रिन्छन्।

0: घरमा चाहिने सबै चिज लुगा फाटा सबै पिजाउने भयो. एक्सपोर्ट इम्पोर्ट जहाँबाट हुन्छ त्यहाँबाट चाहिँ ल्याएकै हुन्छ. तब एउटा मिड पोइन्टहरू हुन्छ नि कलकत्तादेखि लिएर एउटा मिड पोइन्ट सिपिङ सिपिङलाई जहाँसम्म ल्याइदिन्छ त्यस पछाडि नेपालमा भित्रिने चिज जहाँबाट पनि आएर पानीहरू छर्किरहेको हुन्छ स्प्रिङ्कल्सहरू छ. अब यो कुन जुन चाहिँ प्राकृतिक हो त्यसलाई त अब अलिकति कन्ट्रोल गर्न सकिँदैन होइन. जुन चाहिँ सकिन्छ त्यो चाहिँ कन्ट्रोल गरि नै रहेको छ. जस्तो त्यो चुत्तापट्टि नजाओस् भनेर सेडहरू लगाएकैछौँ. त्यस जाने हुन्छ त्यसैको छेउमा स्प्रिङ्कल हुन्छ पानीहरू फालेकै छौँ. त्यस्तो पिउन पनि नभइकन अझ हामीले फायर हुँदैन त्यसबाट पानी छिटिरहेको हुन्छ. अहिले त्यो पनि गरिरहेको हुन
1: खाने कुरा पनि आइरहेछ मार्ने कुरा पनि आइरहेछ.
2: सुक्खा बन्दरगाहसँगै जोडिएको सिर्सिया गाउँ कोइलाको धुलोले आवृत छ. स्वच्छ हावाको लागि पटक पटक लडाई गरेकी वैजयन्ती मालालाई हामीले गाउँमै भेट्यौं.
3: टेबुल कालो चान कालो सधैँ धुनु पर्छ हामीहरूको चान. यस्तो मान्छे यस्तो कहीँ जीवन हुन्छ. तपाईँ मेरो छतै माथि हिँड्नुहोस् अरू ठाउँ अरू ठाउँमा तपाईँ नजानुहोस् मेरो छतमाथि हिँड्नुहोस्. आज खुसी त हामीहरूलाई हावा बल्ल यता चलिरहेछ. यतापट हावा आएपछि मान्छे त कसरी बस्ने घरमा
4: है.
3: मान्छे घर छोडेर कहाँ जाने. कसरी हामीहरू बसिरहेछौँ यहाँ हेर्नुहोस् सबै घर कस्तो छ. यो झालमुनि हेर्नु यो सबै यहाँ सबै कस्तो छ. सबै कालो कालो हेर्नुहोस् यो हामीहरूको यो पर्दा हेर्नुहोस् कसरी हामीहरू बस्ने घरमा. यो हेर्नुहोस् घर यो पनि बनावटी हो त्यो सत्य हो. हामीहरू आफ्नो सरकारसँग सोचिरहेको छौँ त्यहाँ हेर्नु भित्र कति कोइला खसेछ. त्यो कोइला स्ट्रङ स्ट्रङ गर्छ नि अनि यो जाली लगाएको छ. जालीले हेर्नु कस्तो कालो छ. जालीले त्यो सेक्न सक्छ हावालाई. सबै दरासरा सबै कालो भएछ सबै कालो भएछ. यस्तो कहीँ आतङ्क हुन्छ मान्छेलाई बाँच्नको लागि. कम्तीमा हामीहरू पनि अधिकार छ नि बाँच्नलाई. हामीहरूको यहाँको प्रदूषण खास कोइला हो. हामीहरू सिडिओमा धाए जिल्लामा धाए हामीहरू खोइ खोइ निरीक्षण गरेको निरीक्षण गर्नु पर्यो नि. हामीहरूको टुलमा आएर जब मापदण्ड भित्र खसिरहेको छ यही हो मापदण्ड. ड्राइपोर्ट बनेछ खड्यानको लागि कोइलाको लागि होइन. कोइलाको लागि तपाईँको जंगलमा कोइला जानु पर्यो. यतातिर गाउँको बस्तीको बीचमा तपाईँले कोइला खसाउन पाउँदैन. कुनै कानून लेखेको छैन कोइला बस्तीको अगाडि खसाउनको लागि. यो हामीहरूको कति किलोमिटर छ मेरो घर हेर्नु त. यो टोल कति किलोमिटर छ त्यो त्यो देवालको महानगरको बीचमा तपाईँले कोइला खसाउन सरकारले मेरो अनुमति दिन्छ. दियो भने त्यो पेपर चाहियो हामीहरूलाई.
4: त्यसले गर्दा अरू के केमा असर परिरहेको
3: छ. दमाको बिमारी भइरहेछ सधैँ. टिबीको बिमारी भइरहेको छ. सालमा हामीहरूको 17 जनाको टिबीको बिमारी छ. हाम्रो हेल्थ पोस्टले लेखेर पनि दिएछ एक सालमा 17 जनाको टिबीको बिमारी भइरहेछ. यो दमाको बिमारी कोइलाको उले. अब यो अब हेर्नु न अहिले चेक हुन्छ भने बच्चालाई कतिजनालाई निस्किन्छ. बच्चालाई कसैले घरमा थुनेर राख्दैन. यो गर्मीको दिन छ. गर्मीको दिन सबैले बाहिर हावा चिसो हावा चाहिन्छ. अनि अनि तपाईँ भन्नु सबै बच्चाहरूको सबै जिउ कालो. त्यो बच्चा कहाँ लुगाउने हामीहरूले. खेती गर्छन् सरकारी खेती हो यो. सबै भिन्डी खेती हो हेर्नु सबै भिन्डी खेती सबै पातमा हेर्नुहोस् यो. आज त राम्रो छ. आज यता चलिरहेको छ हावा एकदम हामीहरू खुसी छौँ. एउटा यो टोलमा एउटा मैले मुद्दा गर्ने मान्छे हो यो कोइला नगिराउनको लागि. मैले आफ्नो व्यक्तिगत हामीहरू आफ्नो पैसा मिलाएर 500 जना पैसा मिलाएर यो तपाईँको मुद्दा हामीहरू गर्छौँ. र कसैले यो चासो लिएन के. न मुखियाले लियो न मेयरले लियो न सिडिओले लियो. हामीहरू कहाँ गए छैनौ. चारै चारैतिर गएछौँ हामीले. भात पाको पनि भात ओतो पनि हे मोटके भात के तो पनि हे मोटके
1: खाना पकाउने
3: खाना खाना बन्छ ऊ हे मोटके कोइला. यहाँको बुझा त हरदम आदमीको भारी भइरहेको छ पार्लाको मारे. कहाँ जाइन्छ
4: आँखा भारी भइरहेको छ
3: कोइलाको मारे.
5: हेर्नु न पातमै हेर्नु पातै तोडेर एकदम यसो गरेपछि त पुरा कोइली कोइली छ पातमा.
6: यो जति भिन्डी हामी रोपेका छौँ यसको बिक्री भएर यो काठमाडौँ जाने भिन्डी हो। हेर्नु त कस्तो त्यो कार्गोको डस्ट मिसेर जान्छ काठमाडौँको पनि, यहाँको कोइला काठमाडौँको मान्छेलाई असर पारिरहेको। म यही भन्छु एकचोटि सरकारलाई हाम्रो तर्फबाट अपिल गरिदिनु होला दिदी, किनभने हामी त अब धेरै जीवन छ हामीहरूलाई जिन, अब हामीहरूको बच्चा पनि अहिले नै, अब हामी अहिले देशको अर्थव्यवस्था पनि त्यस्तो छैन जो हामी कमाएर उनीहरूलाई इलाज, अहिले नै नाकबाट कोइला खसिरहेछ, बिहान यस्तो हेर्छौँ भने कोइलै आउँछ, बाटो यो यहाँदेखि पावर हाउससम्म हिँड्ने छैन, पुरा कोइलाले भरिया छ, यो ओभरलोडिङको पनि समस्या छ, ट्राफिकहरू पनि धेरै लप्रवाह छ यहाँको, ओभरलोड जान्छ खसाउँदै जान्छ, उनीहरूलाई केही चिटचिट काट्न उनीहरूलाई सरकार लाग्दैन, ए खसोस् त खसोस्। एकचोटि म यहाँ भन्न चाहन्छु सरकारलाई, एकचोटि हाम्रो सृष्टिया गाउँको पीडा सुनिदिनु होला। पहिला हामी यहीँ क्रिकेट पिच बनाएर खेल्थ्यो, एकदम राम्रो, हामी धेरै हुर्केर खेलायो हो गाउँमा, हाम्रो गाउँ घर घरमा टिम थियो, टिम बनाएर खेलायो हो, जाम पनि डाइभ हान्दिने जे पनि गरिदिने, अहिले त डाइभ खेल्न पनि त पुरा बच्चाको जीवै कालो हुन्छ, त्यही भएर बच्चा पनि अहिले कुलतमा फस्ने, ड्रग्सतिर जाने, खेल्न नपाएर, खेल्ने ठाउँ छ जस्तो यो हाम्रो खाली छ यति ठाउँ, तर यो कोइलाले पुरा भित्र लेयर जमाएको छ, त्यही भएर अब खेल्नमा बिमारी परिहाल्छ केटाहरू त के खेल्ने।
7: सरकारले हामीले मुआवजा दिएर चारैबाट चारो हटाउनु पर्यो, मुआवजा पाएको छैन, कतिजनाको शादी बिहा भइरहेको छैन, पीडितले मान्छे कसरी गर्छ,
8: अभी तपाईँ कौनो सुनवाई नै छैन, रायपोर्टको गेट घेराई, आई लोग जाई लोग मीडिया ला जाई लोग, भित्रका मिटिङ हो, कुछ जनता थाना चली अपने गोप रह जाई लोग, चल दे लोग।

0: वीरगंज को रानीघाट आईपुग्दा तिर्सिया नदी में पानी बाहेक सब थोक बगेको हुन्छ। बदलिएको वीरगंजमा पानी र हावाको चिन्ता गरिरहने जसपाल सिंहलाई हामीले रानीघाटमा भेट्यौं।
1: अब पानी छैन, यसमा विषादी मात्रै छ, यो कालो केमिकल रसायन, यसमा जिंक छ, क्रोमियम छ, हैन सल्फर, जसले गर्दाखेरि पानीका जुन जलचरहरू सबै विलुप्त भइसकेका छन्, म्यारिन्सहरू सबै गइसकेका छन्।
0: हामीले सम्झना देखेको नदी यही नै हो,
1: हैन यो नदी कलकल बग्ने नदी थियो, यसको पानी हामीले पिउँथ्यौँ डिरेक्टली, हजुर हामी यसमा च्याप्लाङ च्याप्लाङ पौडी खेल्थ्यौँ। र यो नदी भन्नाले पानी मात्रै होइन, यो पानी हाम्रो धार्मिक सामाजिक आस्थासँग जोडिएको पनि छ। छठ माताको पूजाको बेलामा बिहान बेलुकी उभिएर घन्टो उभिएर यसमा अर्घ्य दिने, यो हाम्रो सम्पदा हो, हाम्रो संस्कृति हो, यो पानी मात्रै होइन।
0: यो पानी कसरी यस्तो भयो?
1: यो हाम्रै लापरवाही र हाम्रै बदमासीको परिणाम। उद्योगबाट जति पनि केमिकल छ, वेस्ट वाटर छ, त्यसलाई प्रशोधित नगरिकन सिधै यो नदीमा अथवा विभिन्न अन्य पनि नदीहरूमा छाड्ने गरिन्छ। त्यसले गर्दाखेरि यो अविगत भएको, त्यसबाहेक हामी जस्तो जनताले पनि यो यसलाई हामीले डस्ट कन्टेनर फोहोर फाल्ने गार्बेज फाल्ने एउटा हामीले बट्टा मात्रै सम्झेको छौँ, यसलाई हामीले नदी सम्झेका छैनौँ। अब लुका यो हेर्नुहोस्, यो पोलिथिन्सहरू यतिका यो सबै यसमा के छ भने यो सबै पार्टनरसिप भइरहेछ। यो बदमासीमा सरकार
0: सबै मिलिरहेछ,
1: उद्योगपति, हामी जनता, मानवता, मानवको एउटा संवेदना हुन्छ नि। यो धरती हाम्रो साझा वासस्थल हो, एकलौटी होइन कसैको पनि, सबै जीव प्राणीको यसमा अधिकार छ।
0: तपाईँ हुर्किआएको, तपाईँले खाएको पानी, पौडी खेलेको त्यो पानी चाहिँ अहिले यस्तो देख्दा तपाईँलाई चाहिँ कस्तो लाग्छ?
1: मर्माहत हुन्छु म, यो ठाउँ एकदम प्रिय ठाउँ हो, त्यही पनि यहाँबाट गुज्रिनु पर्यो, यहाँ आउनु पर्यो भने मन मलिन भएर जान्छ। कस्तो कस्तो कस्तो फिलिङ्स आउँछ, हाम्रो सोच र हाम्रो विवेक राम्रोसँग नखुल्नु, के गरेर के हुन्छ भनेर उद्योगपतिहरूको पैसाको चलखेल, चुनावको बेलामा धेरै बाचा बन्धनहरू हामीलाई दिइने, यस बारेमा यसलाई चाहिँ एउटा इस्यु बनाएर एउटा चाहिँ मुद्दा बनाएर चाहिँ गर्ने, तर पछि गएर कसैले यसलाई टेर पुच्छ नलागेकोले आज यो छ, उहाँहरूले यो हेरिदिएको पनि हुन्थ्यो होला। उहाँहरूले किन बिर्सिनुहुन्छ कि यो जल यो पानी उहाँहरूको पनि हो, यसबाट जुन फैलिने रोग छ त्यसले उहाँको परिवारलाई उहाँको सन्ततिलाई पनि पिरोल्न सक्छ नि। र फेरि सबभन्दा ठूलो विडम्बना के छ, कुनै कुनै उद्योगसँग प्रशोधन गर्ने मेसिनरी छ, यन्त्र छ, तर गर्दैन किन, खर्चिलो छ। मैले के सुने भने विदेशका केही उद्योगहरूले तपाईँहरूको सामान लिँदैन, तपाईँको सामान बनाउँदाखेरि तपाईँहरूले प्रदूषण गर्नुभयो भन्ने तपाईँको देशबाट हामीलाई रिपोर्ट आएको छ भनेर भन्दाखेरि उहाँहरूले चाहिँ त्यो प्रशोधन गर्ने मेसिन ल्याएर लगाएर देखाउनु पनि देखावटी कामहरू पनि गरे, तर चलाउनु चलाउँदैन।
0: तपाईँहरूले भनेको चाहिँ उद्योग धन्दै बन्द गर्ने भन्ने होइन, तर कम्तीमा यहाँ पठाउने पानी
1: होइन बाबा, उद्योग धन्दा बन्द कसरी गर्ने, उद्योग धन्दा आर्थिक कुराहरू बन्द भयो भने त देश कसरी चल्छ, बिना अर्थको देश त कहिले पनि उभो लाग्दैन। तर के छ भने त्यसलाई चलाउँदाखेरि मानव जीवनमा जीव प्राणीलाई हाम्रो जल सम्पदालाई पर्यावरणलाई अप्ठ्यारो नपरोस्।
0: यो गन्ध आइरहेछ अनि त्यो हावामा छ गन्ध।
1: अब हेर्नुहोस् न, अव्यवस्थित जुन औद्योगिकरण छ त्यसको धुवा र धुलो, अब यस्तै जुन निर्माण छ, हामीले गिट्टी बालुवा दुनियाँभरको छरिपष्ट पारिरहेको छ, व्यवस्थित गरेका छैनौँ, ओसार पोसार गर्ने भेहिकल्स गाडीले पनि त्यसलाई राम्रोसँग छोपेका छैन, त्यो त कणहरू सबै उडिरहेको छ। अब त्यो उद्योगहरूको चिम्नीको हाइट कति हुनुपर्ने, एउटा स्ट्यान्डर्डमा माथि गएर कति हुनुपर्ने, त्यो एउटा कुरा आयो। सवारी साधनको कुरा आए, प्रदूषण चेक, मधेसमा त प्रदूषण चेक छँदै छैन, काठमाडौँ मात्रै छ, त्यो सबै धुलो धुवाको कण तपाईँको वातावरणमा आयो, हामीले जुन सास लिइरहेको छौँ त्यो विकैविक्त होइन। दोस्रो कुरो आयो, उद्योगबाट र हामीबाट यसमा जाने डिरेक्टली जाने केमिकल्स र फोहोरहरूले गर्दाखेरि यसको आज यो भएको छ। यो मुहानमा कस्तो छ पानी, त्यहाँबाट निक्लिएर यो बाह्र जिल्लाको कतिवटा करिडोर हुँदै आएर यो यताबाट मित्र राष्ट्र भारतको रक्सौल छिमेकी हुँदै मुत्यारी र उता सुगौली हुँदै गएर गंगाजी हुन्छ। यो श्रीचिया भनेपछि सीताजीको पवित्र नाममा हो, किनभने सीताजीलाई सियाजी पनि भनिन्छ, सियाराम भन्छौं, सीताराम भन्छौं, सिया श्री सिया सीता माताको नाममा हो र स्थानीय भाषामा यसलाई सरिछेवा भनिन्छ। यो पानीमा त्यति वरदान थियो, त्यति ब्लेसिङ्स थियो, यो पानीमा नहुँदाखेरि मान्छे निर्मल हुन्थे, कञ्चन हुन्थे, त्यो थियो। र आज पानी कस्तो छ, केमिकल र विषादी यसको जल छ, त्यसले गर्दाखेरि
2: पानी देखिँदैन,
1: छैन पानी छैन। छठ पूजाको बेलामा सबैतिरबाट जब सन्देश जान्छ उद्योगपतिहरूले त्यो पानी रोक्छन्, त्यो बेलामा तीन चार दिन अलिकति उज्यालो सफा भएर जान्छ, फेरि देन आफ्टर सेम कन्डिसनमा आउँछ। लेदो काई बाइक्य पनि छैन, सबै जलचरहरू मरिसके, वातावरणीय सन्तुलन इकोलोजिकल ब्यालेन्स खत्तम भइसकेको छ। यो जुन मेन ठाउँबाट जहाँबाट प्रदूषित भएर आएको छ गाउँ, सुकचैना, जगन्नाथपुर, अरू पनि तीन चारवटा गाउँहरू छन्, त्यो गाउँका बासिन्दाहरू यति पीड़ित छन्, त्यो फ्याक्ट्रीबाट जब त्यो धुलो र छाई उठ्छ नि त्यो उनीहरूले पस्केको भातमा पर्छ, उनीहरूले खाना खान पनि गाह्रो हुन्छ। त्यहाँका कतिजना बितिसके रोगले, छालाका रोगले, विभिन्न रोगले, र उनीहरू पीड़ित छन्।
2: आउँदो पुस्ताले अब हामीहरूलाई के भन्छ होला,
1: शराब छ, गाली गर्छ, हामीलाई धन्यवाद दिँदैन, हामीले आफ्नो जेठा बाठालाई पुर्खालाई धन्यवाद दिन्छौँ, भगवान्लाई धन्यवाद दिन्छौँ, गुरुलाई धन्यवाद दिन्छौँ, आभार व्यक्त गर्छौँ, तर हाम्रो सन्ततिले खुब घर छोड्नुभयो, खुब पैसा छोड्नुभयो, गाडी छोड्नुभयो, ब्याङ्क ब्यालेन्स छोड्नुभयो, तर अब त सास सिलिन्डर लिएर बोकेर हिँड्नुपर्ने अवस्था छ, त्यो पैसा के गर्ने मैले। हामी भएनौँ भने प्रकृतिलाई फरक पर्दैन, तर प्रकृति भएन भने हामी हुन्छौँ। यो हाम्रो यो सबै हाम्रै आफ्नो शक्तिकलाको परिणाम हो, जसले गर्दाखेरि अब हाम्रो सन्ततिले यसलाई भोग्नेछ।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू:
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पाइल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठागुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा।
0: अन्य विशेषज्ञ सेवाहरू:
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
0: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई दाङ, फोन नम्बर 0825 63 218।
6: मध्यपश्चिम जाङ च्याक, यति बेला बिहानको 10 बजेको छ।

0: बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। लुम्बिनी प्रादेशिक अस्पताल बोटलमा दुई प्रदेशका बिरामी उपचारका लागि आउने गर्छन्। पछिल्लो समय अस्पतालमा बिरामीको संख्या बढ़दै गएको छ भने अस्पतालले समेत बिरामीको सुविधालाई ध्यान दिँदै सेवा विस्तार गरेको छ। लुम्बिनी प्रदेशका 12 वटै जिल्ला र गण्डकी प्रदेशका स्याङ्जा, बागलुङ, पर्वत, नवलपुरका बिरामी अस्पतालमा उपचारका लागि आउँछन्। अस्पताल प्रशासनले बिरामीलाई सेवामा सहजता होस् भन्ने उद्देश्यले बिहान 7 देखि दिउँसो 3 बजेसम्म टिकट खुला गरेको छ। यससँगै बिहान 11 बजेसम्म मात्रै टिकट खुला गर्ने गरिएको थियो। यसै गरी अस्पतालले बिहान 9 बजेदेखि दिउँसो 5 बजेसम्म बिरामीको परीक्षणको व्यवस्था गरेको छ। लुम्बिनी प्रदेशकै सबैभन्दा पुरानो यो अस्पतालले सेवालाई विशिष्टीकृत गर्दै लगेको र उपकरण थप गर्नुका सेवा सरलीकरणलाई समेत जोड़ दिएको छ। अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर विष्णु गौतमले बिरामीको चाप हरेक दिन बढ़िरहेको र साँपलाई थेग्ने गरी सेवामा ध्यान दिएको बताउनुभयो। उहाँले अहिले एकै दिनमा करिब 1600 बिरामीले सेवा लिने गरेको बताउनु भएको छ। रूकुम पश्चिममा मानव वन्यजन्तु बीचको द्वन्द्व रोक्न संयुक्त रूपमा सुरक्षा गस्ती गरिने भएको छ। डिभिजन वन कार्यालयका प्रमुख वसन्त बाबु श्रेष्ठले मानव वन्यजन्तु द्वन्द्वका कारण हुन सक्ने सम्भावित क्षति रोक्न जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान आयोग विभाग बीच संयुक्त गस्ती र सूचना आदान प्रदान गर्ने सहमति भएको बताउनुभयो। शनिबार डिभिजन वन कार्यालयमा भएको जिल्ला वन्यजन्तु अपराध नियन्त्रण एकाईको बैठकमा यस विषयमा सहमति भएको डिभिजनल वन अधिकृत श्रेष्ठले बताउनु भएको छ। उहाँका अनुसार मानव वन्यजन्तु बीचमा द्वन्द्वका कारण प्रतिशोध लि पाँच विद्युतीय धराप विष लगायतका विधिबाट वन्यजन्तु मार्ने र तिनको आँखे टोपाहारको अवैध व्यापार हुने कार्यलाई नियन्त्रण र निरुत्साहित गर्ने यस्तो निर्णय गरिएको हो। डिभिजन कार्यालय र सुरक्षा निकायबीच संयुक्त गस्ती परिचालन एवं सूचना आदान प्रदान कार्यले थप क्षति हुनबाट जोगाउने उहाँको भनाइ छ। स्रोतको अभाव जस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बीमा भुक्तानी केही सहज हुन थालेको छ। पछिल्लो हप्ता मात्रै सरकारले स्वास्थ्य बीमा बाफत 1 अर्ब 3 करोड़ रूपियाँ सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ। यसबाट 155 सरकारी, 25 सामुदायिक तथा 37 निजी अस्पतालले बीमा बाफतको रकम प्राप्त गरेका छन्। सरकारले अघिल्लो वर्षको बक्यौदा बीमा रकम समेत भुक्तानी हुने गरी देशका विभिन्न स्वास्थ्य संस्थाहरूमा पटक पटक गरी 1 अर्ब 3 करोड़ रूपियाँ पठाएपछि स्वास्थ्य बीमाको रकम सम्बन्धी समस्या क्रमशः हल हुने बाटोमा लागेको हो। स्वास्थ्य बीमा बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर पवन शाहले केही समय अघि सरकारी अस्पतालमा उपचार गराउनेलाई मात्र बीमा बाफतको रकम भुक्तानी गर्ने गरिएकोमा यसपटक निजी स्वास्थ्य संस्थामा उपचार गराउनेलाई पनि भुक्तानी दिएको जानकारी दिनुभएको छ। भुक्तानी स्रोतको अभावका कारण स्वास्थ्य बीमा कार्यक्रमको भविष्यमा अन्यल छाउने अवस्था आउन नदिन सरकारले यसपटक 15 अर्ब रूपियाँ रकम छुट्याएको छ। र काठमाडौँबाट भैरवतर्फ आउँदै गरेको यात्रुवाहक बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलप्रासीको दाउनीमा दुर्घटना भएको छ। आज बिहान करिब 6 बजे काठमाडौँबाट भैरवा आउँदै गरेको लु 2 ख 68 नम्बरको बसले अचानक ब्रेक फेल हुँदा अगाडि गुडिरहेको लु 2 ख 949 नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको थियो। घाइतेमध्ये दाङ तुलसीपुर 2 का 18 वर्षीय अनिसा न्यौपानीको बायाँ खुट्टा भाँचिएको छ भने अन्य 6 जना को मुख, नाक तथा निधारमा सामान्य चोट लागेको छ। सबै घाइतेको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको छ। अवस्था बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम। सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
3: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
2: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत

0: हुन सुन सबै खाएर गदगद हुलासको पापड।
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
0: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
1: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 082-591-6770
2: मोबाइल नम्बर 98-578-43-123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
4: खुसीको खबर खुसीको खबर खुसीको खबर
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
6: होइन भाइला
7: लखर लखर कहाँ हिँडिस्
8: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
6: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
8: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछले
8: ल ल काका गइहाले म
9: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
8: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
9: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98-498-87-741
10: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा

0: उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेसन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ। सम्पर्क नम्बर 97090 65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
1: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
2: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो।
1: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
2: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
1: तालिममा दिइने विषयहरू:
2: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
1: स्पेशल सेफ तालिम,
2: जापानिज सुशी तालिम,
1: वेटरेस,
2: टुरिस्ट गाइड।
1: हाम्रा विशेषताहरू:
2: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
1: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
2: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
2: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
1: सम्पर्क मोबाइल 98410-17-09, 98410-17-09।
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
2: बाङ्गा टिङ्गा दाँत मिलाउने
4: शल्यक्रिया गरेर दाँत निकाल्ने
2: खाली ठाउँमा दाँत भर्ने
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
2: मुखमा घाउ खटेरा आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123

0: प्रडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइट, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर, यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस। अड्गुरी।
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
3: उपचार हुने रोगहरू
2: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
5: नेपाली जुत्ता घर,
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
6: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिजी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
6: सम्पर्क मोबाइल नम्बर 98577 71 546।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। कोराही उपमहानगरपालिका 13 डुम्बर गाउँका महिला लोपोन्मुख नौमती बाजा संरक्षणसँगै आमदानी गर्दै आएका छन्। यो हुनेक नौमती बाजा संरक्षण संस्था दर्ता गरेर दमहा झ्याली ट्याम्को ढोलक लगायत बाजा बजाउँदै मौलिक संस्कृति जोगाउने अभियानमा जुटेका महिलाले बाजा बजाएर आमदानी समेत गर्दै आएका छन्। यो हुनेक नौमती बाजा संरक्षण संस्थाकी अध्यक्ष दिलकुमारी घरती मगरले नौमती बाजा बजाएर परम्परागत कला संस्कृतिको संरक्षणसँगै आर्थिक रूपमा आमदानी समेत भइरहेको बताउनुभयो। अध्यक्ष घरती मगरका अनुसार गाउँघरसँगै कोराहीका विभिन्न क्षेत्रमा हुने मेला महोत्सव धार्मिक कार्यक्रम विवाह व्रत बन्ध लगायतका शुभ कार्यमा संस्थागत संस्था मार्फत विगत 4 वर्षदेखि नौमती तथा पञ्चे बाजा बजाउँदै आएका छन्। उहाँले बजाउन बाहिर हिँड्दा शुरूमा थोरै लाज लागे पनि अहिले लाज लाग्ने अप्ठ्यारो हुने जस्ता समस्या नभएको बताउनुभयो। विवाह तथा अन्य शुभ कार्यमा बाजा बजाउनका लागि दाङका विभिन्न ठाउँसँगै रोल्पा र प्युठानसम्म जाने गरेका छन्। मेला महोत्सव बिहे लगायतका कार्यमा बाजा बजाउन जाँदा 20-25 हजार रूपियाँ लिने गरे पनि सामाजिक कार्यसँग सम्बन्धित धार्मिक कार्यक्रमबाट भने तोकेर पैसा नलिने गरेको उहाँको भनाइ छ। तुलसीपुर उपमहानगरपालिकाभित्रका बालबालिकामा क्षयरोग देखिएको छ। उपमहानगरपालिकाका अनुसार 355 जना बिरामी मध्ये 15 वर्ष मुनिका बालबालिका 34 जना र 15 वर्षभन्दा माथिका 321 जनामा क्षयरोग देखिएको छ। तुलसीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्तन शाखाका क्षयरोग स्रोत व्यक्ति शिवप्रसाद तिवारीका अनुसार सरकारी तथा केही निजी स्वास्थ्य संस्था मार्फत सञ्चालित 13 ड्रष्ट केन्द्रबाट क्षयरोगको शुल्क निदान उपचार तथा व्यवस्थापन सेवा प्रदान भइरहेको छ। तिवारीका अनुसार पालिकाभित्र रोग निको हुनेको दर 97% रहेको छ भने क्षयरोगकै कारण 3% मृत्यु हुने गरेको छ। नेपाल सरकारले सन् 2035 सम्ममा देशलाई क्षयरोग मुक्त बनाउने राष्ट्रिय लक्ष्य लिएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटोलमा दुई प्रदेशका बिरामी उपचारका लागि आउने गर्छन्। पछिल्लो समय अस्पतालमा बिरामीको संख्या बढ़दै गएको छ भने अस्पतालले समेत बिरामीको सुविधालाई ध्यान दिँदै सेवा विस्तार गरेको छ। लुम्बिनी प्रदेशका 12 जिल्ला र गण्डकी प्रदेशका स्याङ्जा बागलुङ पर्वत नवलपुरका बिरामी अस्पतालमा उपचारका लागि आउँछन्। अस्पताल प्रशासनले बिरामीलाई सेवामा सहजता होस् भन्ने उद्देश्यले बिहान 7 देखि दिउँसो 3 बजेसम्म टिकट खुला गरेको छ। यसअघि बिहान 11 बजेसम्म मात्रै टिकट खुला गर्ने गरिएको थियो। यसैगरी अस्पतालले बिहान 9 बजेदेखि दिउँसो 5 बजेसम्म बिरामीको परीक्षणको व्यवस्था गरेको छ। लुम्बिनी प्रदेशकै सबैभन्दा पुरानो यो अस्पतालले सेवालाई विशिष्टीकृत गर्दै लगेको र उपकरण थप गर्नुका सेवा सरलीकरणलाई समेत जोड़ दिएको छ। अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर विष्णु गौतमले बिरामीको चाप हरेक दिन बढ़िरहेको र चापलाई थेक्ने गरी सेवा दिएको बताउनु भएको छ। र रूकुम पश्चिममा मानव वन्यजन्तु बीचको द्वन्द्व रोक्न संयुक्त रूपमा सुरक्षा गस्ती गरिने भएको छ। डिभिजन वन कार्यालयका प्रमुख वसन्त बाबु श्रेष्ठले मानव वन्यजन्तु द्वन्द्वका कारण हुन सक्ने सम्भावित क्षति रोक्न जिल्ला स्थित नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग बीच संयुक्त गस्ती र सूचना आदान प्रदान गर्ने सहमति भएको बताउनुभयो। डिभिजन वन कार्यालयमा भएको जिल्ला वन्यजन्तु अपराध नियन्त्रण इकाईको बैठकमा यस विषयमा सहमति भएको डिभिजनल वन अधिकृत श्रेष्ठले बताउनु भएको छ। उहाँका अनुसार मानव वन्यजन्तु बीचमा द्वन्द्वका कारण प्रतिशोध लिई पासो विद्युतीय तरा विष लगायतका विधिबाट वन्यजन्तु मारे र तिनको आँखे टोपाहरूको अवैध व्यापार हुने कार्यलाई नियन्त्रण र निरुत्साहित गर्न यस्तो निर्णय गरिएको हो। अवस्त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 082-5635-775।
2: सम्पर्क नम्बर 98-478-26873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: समेत बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498887141।
2: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
3: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष जाहाल अभिषेक मेडिकल स्टोर्स कोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
3: नाक बुझिने, सिंगान आइरहने, पहेँलो गनाउने सिंगान आउने, हाच्छ्यु आइरहने, गन्ध थाहा नपाउने, नाक भित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
2: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
3: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
2: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
4: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
3: बिरामी जाँच हुने मिति जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: नोट, सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
1: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 14 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128 0028।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: कार्यक्रमहरू:
0: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
5: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
6: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
7: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684, 98512-32328
0: र 98578-37255।
8: यो दाँत दुखेर मर्नु भयो।
9: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
9: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
9: घोराईको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
10: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
11: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
12: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री, सीएमसी टियु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
14: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
15: सम्पर्क फोन नम्बर 082-583-0027,
14: 98-41-68-47-46।
15: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
16: सीता के भो तिमलाई घुम्छ र बसेछौ
17: के हुनु नि बिहे भएको छ

0: अब वर्ष भइसक्यो बच्चा बच्ची को लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आसै मरिसक्यो
1: के कुरा गर्छ निनले हाम्रो घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
0: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
2: फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहालको बिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
3: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
2: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
4: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
5: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
6: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
5: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
6: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सेट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
5: तालिममा दिइने विषयहरू
6: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
5: स्पेशल सेफ तालिम
6: जापानिज सुशी तालिम
5: र वेट्रेस
6: टुरिस्ट गाइड
5: हाम्रा विशेषताहरू
6: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
7: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
6: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
5: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
6: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
5: सम्पर्क मोबाइल 9841107099 9841107099
6: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
1: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
1: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
2: छालामा दागहरू आउने कपाल झर्ने,
1: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
2: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
1: बारम्बार गर्भपतन भएमा,
2: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
1: बिना कारण शरीरको तौल घटेमा,
2: ढाड दुखेमा, कम्मर दुखेमा,
1: गाउट तथा युरिक एसिडको समस्या,
2: बारम्बार आँखा रातो भएमा,
1: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
1: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
2: लामो समयदेखि छाला कडा भएमा,
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
2: युवा अवस्थामा पक्षघात भएमा,
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
1: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
2: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: फोन नम्बर 0825916670,
1: मोबाइल नम्बर 98578443123। परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

यहाँ थुप्रै मोड र घुम्तीहरू छन्, थुप्रै उकाली ओरालीहरू छन्, थुप्रै सुस्केरा र थकाईहरू छन्, थुप्रै स्वागत र विदाईहरू छन्। दुःख पिराई पनि छ जीवनमा, हाँस खेल ठट्टा पनि छ जीवनमा। त्यसैले जीवन यात्रामा एक्लै यात्रा होइन, आउनुहोस् कार्यक्रम उकाली ओराली सँगै रमाऊ। कार्यक्रम ओकाली ओराली।

नमस्ते नमस्कार अनि लोक सांगीतिक अभिवादन तपाई सम्पूर्ण सम्पूर्ण रेडियो प्रेमी श्रोता मनहरुमा अवधिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति र लोक तथा दोहोरी गीत संगीतको संगालु रेडियो कार्यक्रम उकाली ओरालीको पर्खाईमा बस्नुभएका जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सबै सबैलाई र प्राविधिक भित्र प्रविधि अधिकारी सँगै आवाजको दुनियाँ मार्फत तपाईँकै सुमधुर आवाजका बाँकी लोकगीत संगीतको सारथी म नारायण जोशीको तर्फबाट हजुर श्रोता आज तपाईँहरू के गरिराख्नु भएको छ होइन के कस्तो अवस्थामा हुनुहुन्छ कहाँ हुनुहुन्छ के कसरी मनोरञ्जन लिँदै हुनुहुन्छ पक्कै पनि मनोरञ्जन लिँदै हुनुहुन्छ होला घरमै हुनुहुन्छ होला होइन आज यो सोमबार आइपुगेको छ हामी हरेक साता यो सोमबारको दिन बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकिएपछि आउने गर्छौं र करिब करिब 12 बजेसम्म तपाईँहरूको प्रतिभाहरू सुन्दै तपाईँहरूसँग रमाइलो भलाकुसारी गर्दै यहाँ रहने गर्छौं। त्यही क्रममा आजको यो सुन्दर श्रृंखला रेडियो कार्यक्रम उकाली ओरालीको यो सोमबारे श्रृंखला लिएर उपस्थित भइसकेका छौं। आज पनि यो श्रृंखला निकै भन्दा निकै निकै रमाइलो यात्रा हुनेछ, रमाइलो यात्रा गर्नेछौं, रमाइलो यात्रा गर्दै अगाडि बढ्नेछौं भन्ने कुरा मलाई लागिराखेको छ। अवश्य पनि रमाइलो कुराकानी हुनेछन्, तपाईँ हामी कुराकानी गर्नेछौं, रमाइलो भलाकुसारी गर्नेछौं। तपाईँ भने आउनुपर्ने हुन्छ 082-568-54 को बाटो खुल्ला छोडेका छौं, तपाईँ यो नम्बरको सहारा लिएर आउन सक्नुहुनेछ अनि त्यसपछि तपाईँसँग पनि मिठो रमाइलो कुराकानी गर्नेछौ, तपाईँको मिठो मिठो प्रतिभाहरू पनि सुन्नेछौ अनि त्यसपछि धेरै भन्दा धेरै साथीहरूले टेलिफोन गर्नुभयो भने आज हामीले विजेता छान्नेछौ। एकदम प्रतिस्पर्धा नयाँ साथी जोडिनु भयो भने मात्रै हामीले विजेता छान्नेछौ। अन्तिममा जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरूले अन्तिम अन्तिमसम्म सुन्नुहोला अनि को विजेता हुन्छ, कतिजना आउँछ, कतिजना नयाँ साथी आउँछ, अन्तिम अन्तिमसम्म सुन्नुभयो भने मात्रै थाहा पाउनुहुनेछ। ठिकै छ, जे जस्तो अवस्थामा हुनुहुन्छ सुनेर साथ दिनुहोला अनि यति बेला आज हामी तपाईँहरूमा गुनगुनाउँदैछौ 91.4 मेगा हर्जबाट अनि त्यसपछि भने तपाईँहरूले हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा 91.4 मेगा हर्जबाट सुन्दै हुनुहुन्छ भने इन्टरनेटको पहुँचमा हुने साथीले पनि हामीलाई विभिन्न माध्यमबाट सुन्न सक्नुहुनेछ। हाम्रो पात्रो अनि नेपाली पात्रो अनि www.radioamp.org हाम्रो रेडियोको वेबसाइट लगइन गरेर पनि संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। मोबाइल एप्लिकेशन हाम्रो पात्रमा गएर तपाईँले रेडियो मध्यपश्चिम एफएम भनेर सर्च गर्नुभयो भने त्यहाँबाट सजिलै सुन्न पाउनुहुनेछ अनि त्यसपछि हाम्रो साथमा रहेको छ सामाजिक सञ्जाल फेसबुक, तपाईँहरूले फेसबुकको माध्यमबाट पनि सुन्न सक्नुहुनेछ। तपाईँहरू फेसबुकमा गएर रेडियो मध्यपश्चिम एफएम भनेर सर्च गर्नुभयो भने तपाईँहरू फेसबुकमा पाउनुहुनेछ, हाम्रो फेसबुक पेज त्यहाँ पाउनुहुन्छ। ठिकै छ, तपाईँहरूलाई के को माध्यमबाट सुन्न सहज हुन्छ त्यही माध्यमबाट सुन्न होला, सुनेर साथ दिनुहोला। तपाईँसँग पनि रमाइलो कुराकानी गर्छौ, भलाकुसारी गर्छौ, यस्तै कुराकानी गर्दै अगाडि बढ्छौ। के कस्तो अवस्थामा हुनुहुन्छ अब भने हामीले तपाईँहरूमा एउटा मिठो गीत राखिसकेका छौ, तपाईँहरूसँग पनि भलाकुसारी गर्नुपर्छ क्यारे। म मात्रै कति बोलौँ र होइन, तपाईँहरू भने टेलिफोन पनि गर्दै गर्नुहोला। यति बेला भने तपाईँहरूमा एउटा गीत राख्छौ अनि त्यसपछि भने तपाईँहरूसँग भलाकुसारी गर्न फेरि पनि यहाँ उपस्थित हुनेछौ। यति बेला यो मिठो गीत तपाईँहरूको लागि सुन्दै गर्नुहोस्।

0: मिठो गीत राखिसकेका छौ तपाईहरुबाट जति पनि रेडियो प्रेमी श्रोतामा रहनुहुन्छ, यो मिठो गीत सँगसँगै पुनः स्वागत गर्न चाहन्छु। तपाईँहरू के गरिराख्नु भएको छ, के कस्तो अवस्थामा हुनुहुन्छ, के को माध्यमबाट सुन्दै हुनुहुन्छ हामीलाई, कहाँ हुनुहुन्छ, आज यो न्यानो मौसम सँगसँगै आज अलि साह्रै गर्मी जस्तो देखिराखेको छ होइन, अब भने तपाईँ आउन सक्नुहुनेछ, अबको यो बाँकी साथ भने तपाईँको रहनेछ। 082-585-854 को बाटो भएर तपाईँ आउन सक्नुहुनेछ, टेलिफोनमा जडिन होला, कुराकानी गरौंला। आज यस्तै तपाईँहरूसँग कुराकानी गर्दै भलाकुसारी गर्दै यहाँ रहन्छौ, रहने दिन रहेको छ, आउनुहोला। आज यो दिनमा यस्तै यस्तै भलाकुसारी गर्ने तपाईँसँग होइन, तपाईँको मिठो मिठो प्रतिभाहरू सुन्ने सुनाउने दिन रहेको छ, आउन सक्नुहुन्छ है। तपाईँहरूलाई मैले बारम्बार जानकारी गराइराख्ने गर्छु, अन्तिम अन्तिमसम्म पनि तपाईँहरूलाई मैले हाम्रो टेलिफोन नम्बर मैले जानकारी गराइराख्नेछु। हाम्रो फेसबुक पेजबाट पनि सुन्न सक्नुहुन्छ है, त तपाईँहरू हाम्रो फेसबुक पेजमा गएर कमेन्ट गर्न सक्नुहुनेछ। हाम्रो फेसबुक पेज रेडियो मध्यपश्चिम एफएम, तपाईँहरू फेसबुकमा गएर सर्च गर्नुभयो भने पाउनुहुन्छ, त्यहाँ कमेन्ट गर्नुभयो भने तपाईँका कमेन्टले पनि अवश्य पनि स्थान पाउनेछन्, हेर्नेछु मैले। अनि मोबाइल एप्लिकेशन हाम्रो पात्रबाट पनि सुन्न सक्नुहुन्छ, तपाईँहरू हाम्रो पात्रमा गएर पनि सल्लाह सुझावहरू दिन सक्नुहुनेछ, कमेन्ट गर्न सक्नुहुनेछ, त्यहाँबाट एकदमै सजिलो हुनेछ तपाईँलाई सुन्न। के छ प्रदीपजी, कोही साथी हुनुहुन्छ टेलिफोनमा, कोही साथी हुनुहुन्न भन्ने कुरा जानकारी दिनुभएको छ, अवश्य पनि तपाईँहरूले टेलिफोन गर्ने क्रमै हुनुहुन्छ होला कतिपय होइन, गाउँघरमा घरमै अब तपाईँहरूले होइन घाँस दाउरा वनपाखा यस्तै यस्तै गर्नुभएको छ होला, पहाड़तिर यस्तै हो गाउँघरतिर होइन अलि, अनि त्यसपछि भने कतिपय भने घरमै हुनुहुन्छ होला, घरमै बसेर पनि खाजा खाने क्रममा हुनुहुन्छ होला, खाजा भन्दा पनि खाना खाने क्रममा हुनुहुन्छ होला, कतिपयले खाइसक्नु भएको छ होला होइन, यदि खानुभएको छैन खाने क्रममा हुनुहुन्छ भने मिठो मिठो बनाएर खानु होला है त हजुर, यो अलि ताजा ताजा खाने गर्नु होला होइन, खानेकुराहरू साह्रै गर्मी छ, यो गर्मीमा चाहिँ धेरै यात्रा पनि नगर्नु होला, साह्रै साह्रै समस्या हुन्छ, एकदम गर्मी छ बाहिर, घाम एकदम चर्को चर्को घाम लागेको छ। 082-585-854 टेलिफोन गर्ने पालो तपाईँको है त, कोही साथी हुनुहुन्छ टेलिफोनमा कुराकानी गर्छौ। नमस्ते हजुर।
1: नमस्ते
0: दादा। नमस्ते, नमस्कार हजुर, कहाँबाट को बोल्नु भयो, शुभ नाम?
1: घुराई
0: 19 सैगाबाट कमलापुन मगर है।
1: हजुर
0: कमलाजी।
1: हजुर
0: के गरिराख्नु भएको छ?
1: मकै खन्दै सुन्दैछु दादा।
0: मकै पनि खन्दै हुनुहुन्छ है?
1: हजुर
0: हामीलाई सुन्दा सुन्दा फेरि मकै खन्न पनि भुलाउनु होला क्या, जरैबाट निकाल्नु होला? त्यस्तो नगर्नु होला है। ल ठिकै छ कमलाजी, आज कार्यक्रममा आउनु भएको छ, आज तपाईँहरूको प्रतिभा सुन्ने दिन रहेको छ, सुनाउनुहुन्छ नि अवश्य पनि? ल त थोरै थोरै सुनिहालौँ है।

是何同啊，应得听到的那黑妈妈，不那把你黑妈妈啊，在你里哈啦，门妈把是很

0: ธรรมบัสพันนาอาชัยนิมิตสารามันมาบัสพันนาเอ็ดนี่ดาดา
1: อาชัยนิมิตสารามันมาบัสพันนา
0: हेलो
1: ठीक छ कमला जी मीठो प्रतिभा सुनाउनु भएको छ तपाईलाई धेरै धेरै धन्यवाद छ के गर्ने त अब अन्य साथीलाई पनि पावर दिनु पर्छ हजुरको यो मीठो प्रतिभा सँगसँगै अब साथीभाइ सम्झना गर्नुस् हामी छुट्टी भए त अन्त मञ्जिम सम्म पनि सुन्नु होला
0: हुन्छ सात पर्छ हजुरलाई प्राचीन प्रदीप दाइले सम्झिन चाहन्छु र यहाँ मकै खनिराख्नु भएको भाउजूहरू माइजू भाइ सबै सबै सुनिराख्नु भएको सम्पूर्ण साथीहरूले सम्झिने बिरा भयो नमस्ते
1: बाबा हाम्रो कमलापुर मगर घुराई 19 सय गाबाट अब पालो तपाईँको है त टेलिफोन गर्ने पालो तपाईँको अब तपाईँसँग पनि भलाकुसारी गरौँला तपाईँको प्रतिभा पनि सुनौला हामीलाई तपाईँले फेसबुकको माध्यमबाट पनि सुन्न सक्नुहुन्छ है त हाम्रो फेसबुक पेज रेडियो मध्य पश्चिम एफएम तपाईँ त्यहाँ गएर सुन्न सक्नुहुन्छ यहाँ कमेन्ट गर्दै हुनुहुन्छ साथीहरू होइन अनि तपाईँहरूबाट भने एउटा कुराको आशा राखेको छु मैले हाम्रो फेसबुक पेजलाई सेयर गरेर धेरैमा धेरै पुर्याउनुहुनेछ भन्ने कुरा किनकि उहाँसम्म पनि पुर्याउनु भयो भने अझ धेरै कमेन्ट आयो भने तपाईँहरूको कमेन्ट वाचन गर्नुपर्छ अझ रमाइलो हुन्छ अनि त्यसपछि आज होइन तपाईँहरू कामकाजमा तल्लीन व्यस्त हुनुहुन्छ कामकाज गर्दै हुनुहुन्छ भने रेडियोको भलम अलि ठुलो बनाउनु होला है त तपाईँहरूलाई सुन्न पनि सहज हुन्छ तपाईँको कामकाजको गति पनि एकदम छिटो बढ्नेछ किनकि हामीले तिनै पुराना तपाईँहरूकै सुमधुर आवाजका बाङ्कीहरू लिएर यहाँ उपस्थित भएका छौँ आज यिनै बाङ्कीहरू यिनै गीत सङ्गीतहरू सुन्दा एकदम रमाइलो हुनेछ रमाइलो यात्रा हुँदैछ फेरि पनि कोही साथी आउने क्रममै हुनुहुन्छ होला जस्तो लाग्छ पक्कै पनि अवश्य पनि टेलिफोन गर्ने क्रममा हुनुहुन्छ होला होइन उहाँ पनि आउनु भए पनि कुराकानी गरौँला पक्कै पनि होइन फोन ट्राई गर्दै हुनुहुन्छ होला उहाँसँग पनि अवश्य पनि भलाकुसारी गर्नेछौ 082-582-854 है त तपाईँको लागि यो बाटो खुला छोडेका छौँ आजको दिनमा हाम्रो यहाँ साथीहरूले कमेन्ट गर्नु भएको रहेछ यहाँहरूका कमेन्ट हेरौँ हजुर त नारायण बस्नेत भन्नुहुन्छ नान्सर नमस्ते हजुर भन्नुभएको छ नमस्ते हजुर नमस्ते है तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ सुनिराखेको जानकारी गराउनु भयो एकदम खुसी लाग्यो हाम्रो लाइभलाई पनि सेयर गरेर धेरैमा धेरै पुर्याइदिनु हुनेछ भन्ने आशा राखेको छु अनि करुण प्री केसी भन्नुहुन्छ दर्शन नमस्ते हजुर म पनि आएँ है मनको भारी बिसाउने कार्यक्रम मार्फत सञ्चय त हुनुहुन्छ होला होइन म यता भारतको हिमाचलबाट करुण प्रिय केसी संगीत घर दाङ तुलसीपुर हाम्रो अनि हाम्रो कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णमा मिठो सम्झना छ है भन्नुभएको छ यहाँलाई पनि धेरै धेरै धन्यवाद है त करुणजी तपाईँलाई पनि हाम्रो लाइभलाई सेयर गरेर धेरैमा धेरै पुर्याउनु होला हाम्रो फेसबुक पेजमा लाइभमा छौँ हामी होइन त्यहाँ तपाईँहरूका कमेन्ट हेरिराखेका हुन्छौँ तपाईँहरूका कमेन्ट वाचन गर्नको लागि तपाईँहरू हाम्रो फेसबुक पेजमा गएर कमेन्ट गर्नुपर्ने हुन्छ हाम्रो पेज रेडियो मध्य पश्चिम एफएम त्यहाँ सर्च गर्नुभयो भने एकदम सजिलै पाउनुहुन्छ त्यहाँ कमेन्ट गर्नुभयो भने तपाईँको साथीभाइ इष्टमित्र जति पनि हुनुहुन्छ यहाँहरूलाई सम्झन सक्नुहुन्छ है त कमेन्ट मार्फत तपाईँहरूको कमेन्टले स्थान पाउनेछन् अवश्य पनि करुण प्रिय किसिल भन्नुहुन्छ वाट्सएप कल लिनु पर्यो सर हजुर भन्नुभएको हुन्छ ठिकै छ लिम्ला तपाईँहरूको अनुरोध पनि होइन लिम्ला आज चाहिँ नलिउँ कि अरे अब आउँदो बजाएमा चाहिँ लिम्ला तपाईँहरूका कमेन्ट पनि वाचन गर्छौँ र तपाईँको लागि वाट्सएप कल पनि हामीले उपलब्ध गराउनेछौँ वाट्सएप कल पनि लिनेछौँ आउँदो बसाइमा आज चाहिँ लिँदैनौँ अब ठिकै छ आज के गरिराख्नु भएको छ के कस्तो अवस्थामा हुनुहुन्छ तपाईँहरू पनि यति बेला सुन्दै हुनुहुन्छ दाङ सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित दाङगुराईमा रहेको रेडियो मध्य पश्चिम एफएमको आफ्नै प्रस्तुति यो बिहानको श्रृङ्खला होइन बिहानै त भनौ के अरे अझै बाह्र पनि बजेको छैन, बिहानै भनौ बिहानको समय छ आजको यो सोमबारे बसाई सुन्दै हुनुहुन्छ तपाईँहरू। सोमबारे बसाईमा टेलिफोन गर्न सक्नुहुन्छ है त। यो सोमबारे बसाईमा चाहिँ तपाईँहरूले फेसबुकको माध्यमबाट आफ्नो साथीभाइलाई सम्झन सक्नुहुन्छ। बाहिर चाहिँ एकदम गर्मी छ है त, यो मौसमको कुरा गरौँ भने यो गर्मीले साह्रै साह्रै सताइराखेको हुन्छ। बाहिर त यतिकै हिँडौँ भने त तालु फिल्ला जस्तो पो हुन्छ है। फेरि पनि नारायण बस्नेतले कमेन्ट गर्नुभएको रहेछ, यहाँको कमेन्ट दर्शन सर म नारायण बस्नेत हाल मलेसियाबाट बोल्नुभएको छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ, एकदम सुनिराखेको जानकारी गराउनु भएको छ। तपाईँलाई पनि होइन एकदम धेरै धेरै धन्यवाद, मिठो माया मिठो सम्झना छ हाम्रो तर्फबाट पनि। यति बेला अब तपाईँहरूमा एउटा गीत राख्छौँ साथी हुनुहुन्न जस्तो छ, अनि त्यसपछि भने तपाईँको टेलिफोन लिन यहाँ उपस्थित हुनेछौँ। धेरैभन्दा धेरै साथी आउनुभयो भने हामीले अन्तिममा चाहिँ विजेता छान्नेछौँ, नयाँ साथी आउनुभयो भने मात्रै हामीले विजेता छान्नेछौँ है त। आज अन्तिम अन्तिमसम्म सुनेर साथ दिनुहोला, के को माध्यमबाट सुन्दै हुनुहुन्छ कुराकानी गरौँला। यति बेला अब तपाईँहरूमा एउटा गीत राखिसकेका छौँ, सुन्दै गर्नुहोस् यति बेला, अनि त्यसपछि भने तपाईँहरूको टेलिफोन लिन यहाँ उपस्थित हुनेछौ। तपाईँ टेलिफोन गर्दै गर्नुहोला 082-568-54 है त।

साह्रै साह्रै मिठा मिठा पुराना पुराना गीत संगीतहरू हामीले सुनाइराखेका छौं तपाईहरुमा। आज यस्तै हो है, बलागुजारी गर्ने तपाईसँग रमाइलो कुराकानी गर्दै तपाईहरुको प्रतिभा सुन्दै अगाडि बढ्छौं। बिस्तारै बिस्तारै समय पनि दौडिराखेको छ है, यो समय भन्ने चिज यस्तै रहेछ, कसैलाई पनि बाटो नकुदो रहेछ क्यारे है। टीकाराम सुनवारले हाम्रो फेसबुक पेज हाम्रो लाइभमा कमेन्ट गर्नुभएको रहेछ, दर्शन नमस्कार, म टीकाराम सुनवार तीन जुले मीडिया ग्रुपको मेम्बर रामे छाप घर भई हाल काठमाडौँबाट प्रोग्राम मार्फत सम्झिन पर्दा साथीहरू मीडिया प्रेमी निर्मला बनेम मीडिया प्रेमी मगरले आयुषा सोना कन्दङ्गुवा जीवन सुब्बा विमला मगर भनेर यस्तै धेरैजनाको नाम मेन्सन गर्नुभएको रहेछ। टीकारामजी तपाईँका सम्पूर्ण साथीहरूको नाम मैले अहिले वाचन गर्न सकेन, त्यसको लागि म क्षमा प्रार्थी छु, हेर्नेछौ अवश्य पनि। तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ, यहाँ सुनिराखेको जानकारी गराउनु भएको छ, एकदम खुसी लाग्यो। हाम्रो लाइभलाई सेयर गरेर धेरैमा धेरै प्रेरित हुनेछ भन्ने कुरा आशा राखेको छु मैले, अवश्य पनि यो काम गर्नुहुनेछ। केहीको माध्यमबाट सुनिराख्नु भएको छ होइन, आज टीकाराम सुनवारजीको मैले पहिलो पटक चाहिँ कमेन्ट देख्दैछु है, सदाको बसाईमा सुनेर साथ दिनुहुनेछ भन्ने कुरा आशा लागेको छ। ठिकै छ, के कसरी होइन मनोरञ्जन लिइराख्नु भएको छ अन्य साथीहरूले पनि, तपाईँहरूसँग पनि भला कुसारी गरौँला। यस्तै हो आज यो गर्मी मौसममा यस्तै रमाइला कुराकानी गर्दै तपाईसँग भला कुसारी गर्दै, अब हामीसँग एकदम समय अलि कम कम भइराखेको छ, बिस्तारै बिस्तारै सकिँदैछ क्यारे। आउन सक्नुहुन्छ है 082-5884-54 यदि तपाईँहरू प्रतिभा सुनाउन चाहनुहुन्छ भने है, त तपाईँसँग रमाइलो कुराकानी गर्ने अनि तपाईँको प्रतिभा सुन्ने जति पनि रेडियो प्रेमी श्रोता हुनुहुन्छ यहाँहरू सम्पूर्ण सम्पूर्णलाई धेरै धेरै धन्यवाद। मिठो माया मिठो सम्झना छ, अनि त्यसपछि भने मलाई प्रविधि समयजनबाट साथ दिनु भने हाम्रो ह्यान्डसम स्वरूप प्रविधि अधिकारीलाई पनि धेरै धेरै धन्यवाद छ है, त मिठो रमाइलो यात्रा भइराखेको छ। तपाईँहरूको टेलिफोन पनि आउँछ कि भन्ने आशामा छौँ, अझै पनि तपाईँले टेलिफोन गर्नुभयो भने अझै रमाइलो हुनेछ, आउँदो बसाईमा कुपन पाउनुहुन्छ है। ठिकै छ, कोही साथी आउने क्रममा पनि हुनुहुन्न होला जस्तो लाग्छ, किनकि हामीसँग समय एकदम कम छ। अब तपाईँहरूले एक मिनटभित्र टेलिफोन गर्नुभयो भने तपाईँको टेलिफोन लिनेछौ, यदि टेलिफोन गर्नुभएन भने ठिकै छ, आज हामी बिदा माग्ने माग्ने बेला हुँदैछ, तपाईँको टेलिफोन त लिनै पऱ्यो क्यारे होइन। टेलिफोन आइसकेपछि अब समयले नेटवर्क काट्ने काट्ने बेला भइसकेको छ, के कसरी मनोरञ्जन लिइराख्नु भएको छ अनि त्यसपछि भने तपाईँहरू के गर्दै हुनुहुन्छ, स्वस्थ व्यस्त रहनुहोला, आरामै रहनुहोला होइन, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला। बाहिर निकै भन्दा निकै निकै गर्मी छ, यो गर्मी समयमा यो गर्मी मौसममा चाहिँ अलि गाह्रो हुन्छ बाहिर निस्किँदा, अलि शीतलताको महसुस भयो शीतलता छायो भने मात्रै अलि यात्रा गर्नुहोला। तपाईँ कतै जाने क्रममा हुनुहुन्छ, कुनै ठाउँमा यात्रा गर्ने क्रममा हुनुहुन्छ, कुनै ठाउँ तपाईँ कामको सिलसिलामा हिँड्दै हुनुहुन्छ, बस चढ्दै हुनुहुन्छ भने, गाडी चढ्दै हुनुहुन्छ भने गाडीको अवस्था के छ बुझेर मात्रै चढ्नुहोला है त, किनकि गाडीमा सिट छ कि छैन, गाडीमा कतिको सहजता छ चढ्नलाई, त्यो अनुसार तपाईँले यात्रा गर्नुहोला। यिनै कुराहरू मैले तपाईँहरूलाई जानकारी गराए, अब भने हामीले विदा माग्ने माग्ने बेला भइसकेको छ। आज पनि हामीले विजेता त के नै छान् र है, आज साथी हुनुहुन्न एकजना मात्रै आउनु भएको थियो, ठिक छ, के कसरी मनोरञ्जन लिँदै हुनुहुन्थ्यो, स्वस्थ व्यस्त रहिराख्नु होला, र आजको यो बसाए भने यस्तै यस्तै रमाइलो यात्रा भइराखेको थियो, तपाईँहरू आउँदो बसाईमा पनि यस्तै यस्तै गरी सुनेर साथ दिनुहुनेछ भन्ने कुरा मलाई लागिराखेको छ। ठिकै छ, तपाईँहरूलाई यी होइन आज यस्तै यस्तै कुराहरू सम्झाउँदै आजको यो बसाईबाट भने म कार्यक्रम प्रस्तुता नारायण ऋषि पनि आउँदो बसाईसम्मको लागि विदा हुन चाहन्छु। रेडियो मध्यपश्चिम एफएम सुन्दै गर्नुहोला, अनि तपाईँहरूको बाँकी पल समय जति छ यो समय शुभ बितोस् शुभ रहोस्,
नमस्कार।

0: होइन भाइलाई लखर लखर कहाँ हिँडिस?
1: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
0: अरे केटा, उमेर जोजाङ्गर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।

0: प्रोडक्टहरु कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: एक युनिट रगतले तीन जना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
5: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
5: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
5: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिल्छाहरू आउने तथा थाइराइड
5: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
7: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
8: मध्य पश्चिम ट्याङ च्याक यति बेला मध्याह्नको 12 बजेको छ।
9: हङकङ खेल्दै नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बोलाउनु भएको सर्वदलीय बैठकमा लामिछानेको भारत भ्रमण र सरकारको अहिलेसम्मको काम कारवाही बारे छलफल भएको छ। हालै भारतको भ्रमणबाट फर्काउनुभएका लामिछानेले यी दुईवटा विषयमा छलफल र सुझाव लिनका लागि बैठक बोलाएको जानकारी गराउनु भएको बैठकमा सहभागी भएका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिनुभयो। बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग बोल्दै अध्यक्ष लिङदेनले भारत भ्रमणको सन्दर्भमा जानु अगाडि नै भेट भएको भए राम्रो हुन्थ्यो भनेको र यस सरकारका केही कामहरू ठिक नभएको भन्दै सुझाव दिएको बताउनुभयो। गणितीय हिसाबले प्रतिपक्षी कमजोर भए पनि शक्ति पृथकीकरणको सिद्धान्तलाई भत्काउने काम नहोस् भनेर विपक्षीहरूले सुझाव दिएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा नेपालले पनि भारतको जग्गा मिचेको भन्ने अभिव्यक्तिलाई लिएर राम्रो नभएको पनि विपक्षी दलले बताएका छन्। साथै परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमणको क्रममा पुरानो भारी नबोक्ने भन्ने अभिव्यक्तिमा पनि आफूहरूले प्रश्न उठाएको लिङदेनले बताउनुभयो। अब केही दिन गर्मी क्रमिक रूपमा कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज मधेसदेखि सुदूरपश्चिमसम्मका तराई क्षेत्रमा तातो दिन हुनेछ। भोलि मधेस बाहेक मध्य र पश्चिम तराईमा मात्रै तातो दिन हुने सम्भावना छ। पर्सि बुधबार लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा मात्रै तातो दिन हुने महाशाखाले जनाएको छ। यस अवधिमा पूर्वी र मध्य भेगमा भने विस्तारै गर्मी कम हुने महाशाखाले अनुमान गरेको छ। आज कोशी बागमती र गण्डकी प्रदेशको केही तराई भेगसहित हिमाली र पहाड़ी भूभागमा बदली भई एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। भोलि र पर्सि भने देशका धेरै जसो भागमा पानी पर्ने सम्भावना छ। भारतमा रहेका नेपालीले अब सिधै खाता मार्फत नेपालमा पैसा पठाउन पाउने भएका छन्। परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा भएको पीटूपी क्रस बोर्डर रियल टाइम ट्रान्ज्याक्सनको उद्घाटन भएसँगै भारतबाट नेपालमा र नेपालबाट भारतमा रहेको व्यक्तिगत खातामा सिधै रकम जम्मा गर्न पाउने व्यवस्था शुरू भएको छ। तीन वर्ष अघि नेपाल र भारत बीच भएको अन्तर सीमा भुक्तानी सम्झौता अन्तर्गत यो सेवा शुरू भएको हो। भारतको युनिफाइड पेमेन्ट इन्टरफेयर र नेपालको नेशनल पेमेन्ट इन्टरफेयरलाई अन्तर आबद्ध गरी यो सेवा शुभारम्भ गरिएको हो। यो सम्झौताबाट भारतमा रहेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीले त्यहाँको आफ्नो खाताबाट नेपालमा रहेको आफ्नो वा अन्य नेपालीको खातामा रकम जम्मा गर्न पाउने व्यवस्था भएको नेपाल क्लियरिङ हाउसले जनाएको छ। आज पनि सुनको भाव घटेको छ। आज तोलामा 900 रूपियाँले घटेर सुन 2,79,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो पनि सुन तोलामा 8,200 रूपियाँले घटेको थियो। गएको 21 गतेदेखि सुनको भाव निरन्तर घटिरहेको छ। आज चाँदीको भाव भने तोलामा 10 रूपियाँले बढ़ेको छ। हिजो तोलामा 335 रूपियाँले घटेको चाँदी आज भने 10 रूपियाँले बढ़ेको हो। आज तोलाको 4,905 रूपियाँमा कारोबार भइरहेको छ। हिजो भने चाँदी तोलाको 4,895 रूपियाँमा कारोबार भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा निजामती कर्मचारी अस्पतालको सेवा अब चितवन र पर्सामा पनि, विशेषज्ञता हासिलका लागि मेडिकल काउन्सिलको विशेष परीक्षाको फारम खुल्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
10: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
11: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
10: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
11: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
10: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। यतिन्जेल हामीले रासोपाले बोलाएको सर्वदलीय बैठकमा सभापति लामिछानेको भारत भ्रमण र सरकारका काम कारवाही बारे छलफल, गर्मी क्रमिक रूपमा कम हुँदै जाने, आज पहाड़ी र हिमाली भेगमा वर्षाको सम्भावना लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। निजामती कर्मचारीले पाउने स्वास्थ्य सम्बन्धी सेवा सुविधा चितवनको भरतपुर अस्पताल र पर्साको नारायणी अस्पताल वीरगंजबाट पनि उपलब्ध हुने भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती कर्मचारी अस्पताल काठमाण्डुले उपलब्ध गराउने छूट तथा सहुलियत सहितको स्वास्थ्य उपचार सेवा प्रारम्भिक चरणमा भरतपुर अस्पताल र नारायणी अस्पतालमा पनि उपलब्ध हुन लागेको हो। छूट तथा सहुलियत सहितको स्वास्थ्य उपचार सेवा निजामती कर्मचारी अस्पतालबाट परिचय पत्र प्राप्त गरेका निजामती कर्मचारी, अवकाश प्राप्त निजामती कर्मचारी तथा उनीहरूको आश्रित परिवारलाई तोकिए बमोजिमको सेवा उपलब्ध हुनेछ। यो सेवा प्राप्त गर्न निजामती कर्मचारी वा अवकाश प्राप्त निजामती कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी भएको आधिकारिक परिचय पत्र साथमा लिई जानुपर्ने मन्त्रालयले जनाएको छ। नेपाल मेडिकल काउन्सिलले साउनमा हुने विशेष परीक्षाका लागि फारम खुलाएको छ। आउने साउनको 7 र 8 गते सञ्चालन हुने विशेष परीक्षा का लागि फारम खुलेको हो। काउन्सिलले असार 23 गतेसम्म नियमित शुल्कमा फारम भर्न सकिने र त्यसपछिका थप दुई दिन विलम्ब शुल्क तिरेर फारम भर्न सकिने जनाएको छ। चिकित्सा विषयमा स्नातकोत्तर विशेषज्ञता हासिल गरेका चिकित्सकहरू यस परीक्षामा उत्तीर्ण भएपछि विशेषज्ञ चिकित्सकको दर्जा पाउनेछन्। कैलालीको टिकापुर नगरपालिकाले किशोरावस्थामा देखिने तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा दिन थालेको छ। पालिकाको स्वास्थ्य शाखाले मानसिक स्वास्थ्य सेवालाई प्राथमिकता दिएर विद्यालय तथा समुदाय स्तरमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गरिरहेको जनाएको छ। अहिलेसम्म 20 वटा विद्यालय र 10 वटा समुदायमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गरिसकेको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिनुभयो। कक्षा 8 देखि 10 मा अध्ययन विद्यार्थी र टोल विकास संस्था आबद्ध स्थानीयलाई मानसिक स्वास्थ्यबारे सचेतना दिइएको उहाँले जानकारी दिनुभएको छ। मानसिक स्वास्थ्य सेवाका लागि टिकापुर नगरपालिकामा 2 जना परामर्शदाता छन्। अब विदेशको खबर। फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ नजिक आज बिहान गएको 7.8 म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण 3 जनाको ज्यान गएको छ, अरू 5 जना घाइते भएका छन्। भूकम्पपछि फिलिपिन्स, इण्डोनेसिया र जापान लगायतका देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए, तर पछिल्लो मूल्याङ्कनपछि जारी गरिएको चेतावनी हटाइएको छ। भूकम्पका कारण केही क्षेत्रमा भवन तथा पूर्वाधारमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। उद्धार तथा राहतको काम भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। सरकारी अधिकारीहरूले तटीय तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँ र उच्च भूभागतर्फ जान आग्रह गरेका छन्। अब खेल खबर। एसियाली खेलकुद छनौट प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा मलेसियाले ओमानलाई 8 विकेटले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको ओमान 19 ओभर 2 बलमा 90 रनमै अल आउट भयो। ओमानले दिएको 91 रनको सामान्य लक्ष्य मलेसियाले 10 ओभरमै मात्र 2 विकेट गुमाएर पूरा गर्यो। जीतसँगै मलेसियाले प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ। आज हुने फाइनलमा नेपाल र हङकङ खेल्दैछ। नेपाली समय अनुसार खेल दिउँसो केही बेरमा शुरू हुनेछ। नेपालसँगै मलेसिया, हङकङ र ओमान आगामी एसियाली खेलकुदका लागि छनौट भइसकेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रासोपाले बोलाएको सर्वदलीय बैठकमा सभापति लामिछानेको भारत भ्रमण र सरकारका काम कारवाही बारे छलफल, अंकमा विपक्षी कमजोर भए पनि शक्ति पृथकीकरणको सिद्धान्त नभत्काउन सुझाव, गर्मी क्रमिक रूपमा कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाको अनुमान, आज पनि पहाड़ी र हिमाली भेगमा वर्षाको सम्भावना, नेपाल र भारतका व्यक्तिगत खाताबाट प्रत्यक्ष भुक्तानी शुरू, भारतमा रहेका नेपालीले सीधै खाता मार्फत नेपालमा पैसा पठाउन पाउने,
फिलिपिन्समा भूकम्पबाट तीनजनाको ज्यान गएको पुष्टि।

0: पाँच जना घाइते, केही ठाउँका भवन तथा पूर्वाधारमा क्षति र एसियाली खेलकुद छनौटमा मलेसिया तेस्रो उपाधिका लागि नेपाल र हङकङ खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू,
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825 63 218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
3: इन्डोस्कोपी सेवा
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
12: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराई दाङ। फोन नम्बर 0825 60 734 र 0825 60 138।
13: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
14: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
15: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू,
16: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
14: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
16: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
14: पाठेघरमा मासु पलाउने,
16: निसन्तान महिलाको चेक जाँच,
14: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच निमिति 8 जेष्ठ 29 गते शुक्रबार।
14: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825 90 410, मोबाइल नम्बर 98478 28 913 र 98095 12 871।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825 90 847, 0825 90 847।
18: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाड जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-065-23।
19: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
20: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
19: डाक्टरद्वारा दिइने सेवाहरू:
20: नाक बुझिने, सिंगान आइरहने, पहेँलो गनाउने सिंगान आउने, हाच्छ्यु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
19: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
20: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
19: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
20: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला। बिरामी जाँच हुने मिति: यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
19: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098। भर्ना खुल्यो।
21: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
19: कार्यक्रमहरू:
21: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
19: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
22: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरा दाङ।
23: फोन नम्बर 082-5625-601, 98578-35990, 98578-31684, 98512-32328
21: र 98578-37255।
24: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
25: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
24: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
25: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
24: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
25: ल ल काका, गइहाले म।
21: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
25: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
21: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498-87741।
26: Thank you.
0: मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

टेस्टिङ प्रोग्राम फ्रिसिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनिरमा सुन्न सक्नुहुनेछ। 082-568-5754 मा गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 9847826873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो। तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5627-707।
6: हेलो पिङ्की,
7: बोल्दिन।
6: एलईडी टिभी किन्न जाने?
7: जान्न।
6: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
7: जान्न।
6: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
7: जान्न।
6: किन?
7: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
6: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
7: पाइने भएर त जान लाग्यो नि।
6: हो र, कहाँ
7: भन्दिन के?
6: साथै भन्दिनौ।
7: आई लभ यु पिङ्कुली भनेको
6: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
7: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
6: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
8: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
7: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
6: फोन नम्बर
7: 082-5627-452
6: 082-5627-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
9: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
10: छेत्री भेटी नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
9: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
10: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
9: तालिममा दिइने विषयहरू:
10: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
9: स्पेशल सेफ तालिम,
10: जापानिज सुशी तालिम,
9: वेट्रेस,
10: टुरिस्ट गाइड।
9: हाम्रा विशेषताहरू:
10: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
9: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
10: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
9: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ,
10: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
9: सम्पर्क मोबाइल 98410-17-09, 98410-17-09।
10: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
11: मध्यपश्चिम टाइम चेक। यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। लुम्बिनी प्रदेश सरकारका नवनियुक्त पाँचजना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। प्रदेश प्रमुख कृष्णबहादुर घरती मगरले आज नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिशमा नेपालको संविधानको धारा 168 को उपधारा 9 बमोजिम मन्त्री परिषद पुनर्गठन गरिएको छ। लुम्बिनी प्रदेश सरकारमा पुनर्गठित मन्त्री परिषदमा एमालेबाट 4 जना र जनता समाजवादी पार्टीबाट 1 जना गरी 5 जना नयाँ मन्त्री गत बिहिबार नियुक्त भएका थिए। नयाँ नियुक्त मन्त्रीहरूमा तुलसी प्रसाद चौधरीलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री, दिल्लीराज भूषाललाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ। शिवरत स्वास्थ्य चौकी बागचौर सल्यानमा भीषण आगलागी भएको छ। आज बिहान करिब 10:15 बजे 81 आगलागी भएको हो। आगलागीबाट स्वास्थ्य चौकीमा रहेका महत्वपूर्ण कागजात, विद्युतीय उपकरण, जडान गर्न बाँकी नयाँ उपकरणहरू, सोलर ब्याट्री लगायतका सामग्री ध्वस्त भएको स्वास्थ्य चौकी प्रमुख टेक बहादुर रावतले जनाउनु भएको छ। आगलागीको खास कारण पत्ता लागेको छैन। यद्यपि विद्युत सर्किट सर्ट सर्किटका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। आगलागीबाट भएको क्षतिको विवरण आइ नसकेको र विवरण संकलनको काम भइरहेको स्वास्थ्य चौकी प्रमुख रावतले बताउनु भएको छ। विश्वका 70 भन्दा बढ़ी देशमा विद्यार्थी सम्मिलित एआई रोबास्टिक र कोडिङ सम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली विद्यार्थी पुरस्कृत भएका छन्। इण्डोनेसियाको राजधानी जकार्तामा यही जेठ 2 र 3 गते भएको प्रतियोगितामा नेपालका तर्फबाट भाग लिने 6 विद्यार्थी टोली पुरस्कार जित्न र 3 टोली 30 उत्कृष्टभित्र पर्न सफल भएका छन्। संयुक्त राष्ट्रसंघले लिएको दिगो विकास अवधारणासँग सम्बन्धित भई वायु प्रदूषण, दूषित पानी, आधुनिक कृषि प्रणाली, औषधि व्यवस्थापन जस्ता विषयमा नवीनतम अवधारणा पेश गरी नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय पुरस्कार जितेका हुन्। सूचना प्रविधिको क्षेत्रमा क्रियाशील निमा एजुकेशन फाउण्डेशनले यस वर्ष पनि विभिन्न विद्यार्थीहरूसँग समन्वय गरी 8 वर्षदेखि 18 वर्षसम्मका 98 विद्यार्थीलाई प्रतियोगितामा समावेश गराएको थियो। यसै सन्दर्भमा निमा एजुकेशन फाउण्डेशनले जकार्तामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रस्तुति सहित नेपालको प्रतिष्ठा बढ़ाउने विद्यालय तथा विद्यार्थीलाई हिजो काठमाण्डुमा सम्मान तथा पुरस्कृत गरेको छ। कार्यक्रममा काठमाण्डु विश्वविद्यालयका आईटी विभाग प्रमुख प्राध्यापक डाक्टर सुदन झाले नेपाली परिवेशमा 30 वर्ष अघिको कम्प्युटर शिक्षा जस्तै अहिले सूचना प्रविधि क्षेत्र अन्तर्गत एआई रोबास्टिक र कोडिङले बजार लिएको बताउनुभयो। सूचना प्रविधिको क्षेत्रमा अहिले समग्र विश्वमा नै प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान जनशक्ति नेपालमा उत्पादन भएकोमा गर्व गर्दै प्राध्यापक डाक्टर झाले समयको चापलाई दृष्टिगत गरी विद्यालय शिक्षामा आईटीलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। र तुल्सीपुर उपमहानगरपालिका भित्रका बाल बालिकामा क्षयरोग देखिएको छ। उपमहानगरपालिका अनुसार 355 जना बिरामी मध्ये 15 वर्ष मुनिका बाल बालिका 34 जना र 15 भन्दा माथिका 321 जनामा क्षयरोग देखिएको छ। तुल्सीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्धन शाखाका क्षयरोग स्रोत व्यक्ति शिवप्रसाद तिवारीका अनुसार सरकारी तथा केही निजी स्वास्थ्य संस्था मार्फत सञ्चालित 13 वटा डट्स केन्द्रबाट क्षयरोगको निशुल्क निदान, उपचार तथा व्यवस्थापन सेवा प्रदान भइरहेको छ। तिवारीका अनुसार पालिकाभित्र रोग निको हुनेको दर 97% छ भने क्षयरोगकै कारण 3% मृत्यु हुने गरेको छ। नेपाल सरकारले सन् 2035 सम्ममा देशलाई क्षयरोग मुक्त बनाउने राष्ट्रिय लक्ष्य लिएको छ। जनस्वास्थ्य प्रवर्धन शाखाका प्रमुख ओमपी नेपानीले तुल्सीपुर उपमहानगरपालिकाले आगामी 3 वर्षभित्रै पालिकालाई क्षयरोग मुक्त घोषणा गर्ने गरी निदान, उपचार तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएको बताउनुभयो। उहाँले क्षयरोग नियन्त्रणमा अझै केही गम्भीर चुनौती बाँकी रहेको औल्याउनुभयो। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 थुप्लो 4 मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चढेर
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
6: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाम,
9: सम्पर्क मोबाइल 98478727977
10: र 98578369।
11: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो,
12: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
11: हाम्रा विशेषताहरू,
12: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
11: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
12: शान्त तथा पारिवारिक वातावरण भएको,
11: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
12: तिहार सुसारको राम्रो व्यवस्था भएको,
11: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
12: घरको जस्तै माया पाउने,
13: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
14: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, सहित गेटदेखि 10 मिटर भित्र पश्चिम पट्टि।
13: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183।

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको स्टान्डर्ड डिस्प्ले, एआई पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498877141।

सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँच कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
1: टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएमटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487।
3: हामी जन्मदात नै सिकारी हौ सिकारी
4: पुरै दैलेख मलाई चाहियो।
5: VFX सिनेमाज कोराही 10 नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र रामना

0: Hello, from America, Waka Waka, Washington DC, Josh W. Bush, hello, hello, hello.
1: यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
2: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर वान।
3: अर्को वर्ष यसलाई अष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउनेछ।
2: लाली बजार, मिज्जू।
4: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है। म
5: के टेन्सन लिएर
6: स्वदेश तथा विदेशका फाइभ स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
7: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो।
6: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
7: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
6: तालिममा दिइने विषयहरू
7: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
6: स्पेशल सेफ तालिम,
7: जापानिज सुशी तालिम,
6: वेट्रेस,
7: टुरिस्ट गाइड।
6: हाम्रा विशेषताहरू
7: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
6: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
7: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
6: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
7: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
6: सम्पर्क मोबाइल 9840170909, 9840170909।
7: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
8: मध्यपश्चिम चाङ च्याक, यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढामगरको नमस्कार। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहित विपक्षी दलहरूको विरोध अवरोधपछि प्रतिनिधि सभा बैठक 15 मिनटका लागि स्थगित भएको छ। विपक्षी दलहरूको अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको हो। आजको बैठक शुरू हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध गरेका थिए। सभामुखले दलीय आधारमा बोल्न समय दिनुभएको थियो। प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म र सदनको रोस्टरमा आएर माफी नमागेसम्म सदन चलाउन नदिने भन्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो। जुम्लाका किसान मासी धान रोपाईमा व्यस्त छन्। जेठ महिना लागेसँगै जिल्लाका 8 पालिकाका किसान धान रोपाईमा जुटेका हुन्। जिल्लाको गुठीचौर गाउँपालिका क्षेत्रमा जेठ पहिलो सातामै रोपाई भए पनि तातोपानी क्षेत्रमा जेठ दोस्रो सातादेखि रोपाई शुरू भएको छ। पहिलो पटक मासी धानको खेती गरिएको तातोपानी गाउँपालिका 2 र 3 को संयुक्त लाछु जिउलामा भने धान रोपाई शुरू हुन बाँकी छ। विगतमा पहिलो मासी खेती गरिएको गुरू फोक्टोमा तातोपानी गाउँपालिकाले रोपाई महोत्सव मनाउँदै आए पनि पछिल्ला वर्षमा यो परम्परा रोकिएको छ। जुम्ला जिल्लाभर 2,890 हेक्टर क्षेत्रफलमा धान खेती हुँदा वार्षिक 5,987 मेट्रिक टन उत्पादन हुने गरेको छ भने उत्पादकत्व 2.07 मेट्रिक टन प्रति हेक्टर रहेको छ। जिल्लाको तुलनामा तातोपानी गाउँपालिकामा धानको उत्पादकत्व बढ़ी छ। जिल्लाको औसत 2.07 मेट्रिक टन प्रति हेक्टर हुँदा तातोपानीमा 3.02 मेट्रिक टन प्रति हेक्टर उत्पादन हुने गरेको छ। तातोपानीमा कुल 93.13 हेक्टरमा धान खेती हुने गरेको छ भने वार्षिक उत्पादन 281 मेट्रिक टन रहेको छ। लुम्बिनी प्रदेश सरकारका नवनियुक्त 5 जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। प्रदेश प्रमुख कृष्णबहादुर घरती मगरले आज नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिशमा नेपालको संविधानको धारा 168 को उपधारा 9 बमोजिम मन्त्री परिषद पुनर्गठन गरिएको छ। लुम्बिनी प्रदेश सरकारमा पुनर्गठित मन्त्री परिषदमा एमालेबाट 4 जना र 1 जना जनता समाजवादी पार्टीबाट 1 जना गरी 5 जना नयाँ मन्त्री गत बिहिबार नियुक्त हुनुभएको थियो। नयाँ नियुक्त मन्त्रीहरूमा तुलसी प्रसाद चौधरीलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, डिलीराज भूषाललाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ। र विश्वका 70 भन्दा बढ़ी देशका विद्यार्थी सम्मिलित एआई रोबास्टिक र कोडिङ सम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली विद्यार्थी पुरस्कृत भएका छन्। इण्डोनेसियाको राजधानी जकार्तामा एजेट 2 र 3 गते भएको प्रतियोगितामा नेपालका तर्फबाट भाग लिने 6 विद्यार्थी टोली पुरस्कार जित्न र 3 टोली 30 उत्कृष्टभित्र पर्न सफल भएका हुन्। संयुक्त राष्ट्र संघले लिएको दिगो विकास अवधारणासँग सम्बन्धित भए वायु प्रदूषण, दूषित पानी, आधुनिक कृषि प्रणाली, औषधि व्यवस्थापन जस्ता विषयमा नवीनतम अवधारणा पेश गरी नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय पुरस्कार जितेका हुन्। सूचना प्रविधिको क्षेत्रमा क्रियाशील निमा एजुकेशन फाउण्डेशनले यस वर्ष पनि विभिन्न विद्यालयहरूसँग समन्वय गरी 8 देखि 18 वर्षसम्मका 98 विद्यार्थीलाई प्रतियोगितामा समावेश गराएको थियो। यसै सन्दर्भमा निमा एजुकेशन फाउण्डेशनले जकार्तामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रस्तुति सहित नेपालको प्रतिष्ठा बढ़ाउने विद्यालय तथा विद्यार्थीहरूलाई काठमाण्डुमा सम्मान तथा पुरस्कृत गरेको छ। कार्यक्रममा काठमाण्डु विश्वविद्यालयका आईटी विभाग प्रमुख प्राध्यापक डाक्टर सुदन झाले नेपाली परिवेशमा 30 वर्ष अघिको कम्प्युटर शिक्षा जस्तै अहिले सूचना प्रविधि क्षेत्र अन्तर्गत एआई रोबास्टिक र कोडिङले बजार लिएको बताउनुभयो। सूचना प्रविधिको क्षेत्रमा अहिले समग्र विश्वमा नै प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान जनशक्ति नेपालमा उत्पादन भएकोमा गर्व गर्दै प्राध्यापक डाक्टर झाले समयको चापलाई दृष्टिगत गरी विद्यालय शिक्षामा आईटीलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। हवस् त दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: खुसीको खबर खुसीको खबर खुसीको खबर।
2: यसरी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिचिभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
1: हाम्रा विशेषताहरू:
3: आधुनिक प्रयोगशाला,
1: अत्याधुनिक सर्वेक्षण उपकरण,
3: अनुभवी प्रशिक्षक,
1: व्यवहारिक तथा परियोजना आधारित सिकाई,
3: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
1: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खाने पानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
3: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
1: आजै रजना टेक्निकल कलेज घुराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
1: सम्पर्क फोन नम्बर 082-562-204,
2: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
4: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
5: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
6: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
5: हाम्रा विशेषताहरू:
6: विभिन्न साइजमा पोल तथा हिम पाइपको उत्पादन,
5: उच्च गुणस्तरीय तथा उच्च क्वालिटी।

0: रेट सकत्र नो इट लाइक प्रो राशिता पाउ फ्रम टू एन्ड फ्रो साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन कोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: जी हाँ गो
1: लेट्स गो 6.9 इंच को शानदार डिस्प्ले एआई पावर्ड कैमरा 2 वर्ष को वारंटी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
2: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाई घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 0825635509 र मोबाइल 9853530523।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: मा गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: 1 get 1 free offer ma. 3 महीना को 125 Mbps internet. तो 2700 में खरीद कर दा. सुई internet package. नया जरान को लागी gift करने मौका. सफल referral ma. आपको लागी 1 महीना free internet. Vianet. अब सबै connected.
1: होइन हो साथी, आज निकै तनावमा छौ त. के भो भने?
2: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने. सुट नै छैन. के लगाएर जानी होला भनेर सोचिरहेको छु नि.
1: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि. चिन्ता मान्ने कुरै छैन.
2: ए हो र, त्यसो भए म अहिले नै गइहाले.
1: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ.
3: नारायणी टेलर्स, जयद उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा.
2: सम्पर्क मोबाइल नम्बर 9822964264.
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता. सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना. 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा. अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्. हाम्रा सेवाहरू: ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा. सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, बर्गदुवा, दाङ. सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105.
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर.
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ.
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ. सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847.
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा.
8: उपचार हुने रोगहरू:
7: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
8: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
7: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
8: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
7: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
8: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा.
7: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ. मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ.
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक, दाङ. सम्पर्क फोन नम्बर 98686-61694.

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज नेपाल खबरमा
1: मध्य पश्चिम ट्याङ च्याक यति बेला दिउँसोको 3 बजेको छ।
2: तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभा बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित। सीमा विवादबारे जवाफ दिन प्रधानमन्त्री आउन नसक्ने राष्ट्रपा सभापति लामी छानेको भनाई। नेपालमा ब्रेन ट्युमरको बिरामीको संख्या बढ्दै प्रारम्भिक उपचारले जीवन बचाउन सकिने। आज विश्व समुद्र दिवस। प्लास्टिकको प्रयोग घटाउन र कार्बन उत्सर्जन कम गर्न विज्ञको सुझाव। फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा 19 जनाको ज्यान गयो, 7 जना बेपत्ता, 134 जना घाइते। र एसियाली खेलकुद छनौटको फाइनलमा नेपाल हङकङले दिएको 189 रनको लक्ष्य पछ्याउँदै टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र सिंह ऐरीको 100 खेल पूरा। नेपाल खबरमा अब पूरा खबर। विपक्षी दलको अवरोधका कारण 15 मिनटको लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः नबसी भोलिसम्मका लागि स्थगित भएको छ। विपक्षीहरूको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले 15 मिनटका लागि बैठक स्थगित गर्नुभएको थियो, तर समय सकिँदा पनि बैठक बस्न नसकेपछि संसद सचिवालयले सूचना टाँसेर भोलिसम्मका लागि स्थगित गरेको हो। गएको फागुन 21 गते भएको चुनावपछि आएको यो नयाँ प्रतिनिधि सभामा पहिलो पटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो। आजको बैठक शुरू हुने बित्तिकै प्रतिपक्ष दलका सांसदहरू उठेर विरोध गरेका थिए। सभामुख डोलप्रसाद अर्यालले दलीय आधारमा बोल्न समय दिएपछि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन चल्न नसक्ने बताएका छन्। प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिए यता विपक्षीहरूले संसद बैठकमा अवरोध गर्दै आएका छन्। यसैबीच सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले नेपाल भारत सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे जवाब दिन संसदमा प्रधानमन्त्री तत्काल आउन नसक्ने बताउनु भएको छ। आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ नि भनिदिएको अभिव्यक्तिबारे संसदमा नै आएर प्रधानमन्त्री ले स्पष्ट पार्नुपर्ने अडान विपक्षी दलहरूले राखेपछि लामिछानेले तत्काल प्रधानमन्त्री संसदमा उपस्थित हुन नसक्ने बताउनु भएको हो। लामिछानेले परराष्ट्र मन्त्रीले जवाब दिएपछि आवश्यकता परेमा आफूले पनि जवाब दिने तर प्रधानमन्त्री आउन नसक्ने जानकारी गराउनु भएको हो। तर विपक्षी दलहरूले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने अडान राखेका छन्। देशसँग जोड़िएको विषय रहेकाले प्रधानमन्त्रीले जवाब दिएर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनु पर्ने विपक्षीहरूको माग छ। लुम्बिनी प्रदेश सरकारका नवनियुक्त 5 जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बुटवलमा रहेको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्ण बहादुर खर्ती मगरले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिशमा एक हप्ता अघि मन्त्री परिषद पुनर्गठन गरिएको थियो। पुनर्गठित मन्त्री परिषदको नवनियुक्त मन्त्रीहरूमा एमालेबाट तुलसी प्रसाद चौधरी, दिल्लीराज भूषाल, रामजी प्रसाद घिमिरे, रत्न बहादुर खत्री र खारेज भइसकेको दल जसपाबाट भण्डारी लाल अहिर रहनु भएको छ। अहिर प्रदेश सभाको 4 वर्ष कार्यकालमा यो समेत 4 पटक मन्त्री बन्नु भएको हो। नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ़दै गएको छ। विश्व ब्रेन ट्युमर दिवसको अवसरमा सार्वजनिक तथ्याङ्क अनुसार 2081 सालमा 2600 जनाको शल्यक्रिया भएकोमा 2082 सालमा यो संख्या 3000 पुगेको छ। यो तथ्याङ्क नेपालभरका 20 भन्दा बढ़ी न्यूरो केन्द्रको अध्ययनमा आधारित हो। राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डाक्टर राजीव झाका अनुसार शल्यक्रिया भएका बिरामी मध्ये सबैभन्दा बढ़ी 30-50 वर्ष उमेर समूहका छन्। उहाँले प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिने बताउनुभयो। निरन्तर टाउको दुख्नु, बिहान उठ्न साथ बान्ता हुनु, कान नसुन्नु, छारे रोग र शरीरमा प्यारालाइसिस देखिनु ब्रेन ट्युमरका प्रमुख लक्षण हुन्। विश्व ब्रेन ट्युमर दिवसको यस वर्षको नारा प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण भन्ने रहेको छ। आज विश्व समुद्र दिवस। जसले हामीलाई जीवित राखेको छ त्यसैलाई जीवित राखौं भन्ने नाराका साथ मनाइँदैछ। समुद्रले पृथ्वीको आधाभन्दा बढ़ी अक्सिजन उत्पादन गर्ने तथ्य औल्याउँदै विज्ञहरूले यसको संरक्षणमा तत्काल ध्यान दिन आग्रह गरेका छन्। जलवायु तथा पर्यावरण विज्ञ उज्जवल उपाध्यायका अनुसार अक्सिजन उत्पादनसँगै समुद्रले मानव गतिविधिबाट उत्सर्जित कार्बन डाइअक्साइडको झण्डै 30% शोषेर जलवायु सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ। तर अत्यधिक कार्बन उत्सर्जनका कारण समुद्रको पानी अम्लीय बन्दै गएको छ, जसले कोरल रिफल लगायत समुद्री जीव जन्तुमाथि प्रत्यक्ष खतरा निम्ताइरहेको छ। प्लास्टिकको प्रदूषण अर्को गम्भीर समस्याको रूपमा देखिएको छ। नेपाल समुद्रबाट टाढा भए पनि यहाँका नदी नाला मार्फत वार्षिक झण्डै 20,000 टन प्लास्टिक समुद्रसम्म पुग्ने अनुमान छ। विज्ञले प्लास्टिकको प्रयोग घटाउन, कार्बन उत्सर्जन कम गर्न र जलवायु मैत्री जीवनशैली अपनाउन सबैलाई आह्वान गरेका छन्। विज्ञका अनुसार जलवायु सन्तुलन, जैविक विविधता, खाद्य सुरक्षा र मानव अस्तित्वको आधार रहेकोले समुद्र जोगाउनु सबैको जिम्मेवारी रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333-493-555।
2: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 56 वटा जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। 12 वटा जिल्लामा अधिवेशन प्रक्रियामा रहेको रासोपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। 12 वटा मध्ये केही जिल्लामा चुनाव भएर मतगणनाको प्रक्रियामा छ। मध्य प्रदेशका सबैजसो जिल्लामा अधिवेशन हुन बाँकी छ। महोत्तरी, रौतहट, सिराहा, पर्सा, सर्लाईको अधिवेशन चुनावको चरणमा छ। सप्तरी र बाराको अधिवेशन भोलिका लागि तोकिएको छ। धनुषाको अधिवेशन पर्सि बुधबारलाई तय भएको छ। सिन्धुपाल्चोकको जिल्ला अधिवेशन नेतृत्व चयनमा पुगेर अवरूद्ध बनेको प्रवक्ता झाले बताउनुभयो।

मिन्डानाओको जेनेरल सान्तोस शहरको समुद्री तट क्षेत्रमा केन्द्रबिन्दु बनाएको थियो। यो टापु माछाका लागि प्रख्यात छ। फिलिपिन्स इन्स्टिच्युट अफ भुल्कानोलोजी एण्ड साइन्स मोलोजीले मिन्डानाओका 6 क्षेत्रका सुनामीका छालहरू रेकर्ड गरिएको बताएको छ। भूकम्पपछि फिलिपिन्स इण्डोनेसिया र जापान लगायत यस क्षेत्रका धेरै देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए, तर धेरै जसो अब हटाइएका खबरमा उल्लेख छ। यसैबीच फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले सबै सरकारी निकायहरूलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ। अब खेल खबर। एसियाली खेलकुद छनौटको फाइनलमा हङकङले नेपाललाई 199 रनको लक्ष्य दिएको छ। सिंगापुरमा टस हारेर ब्याटिङ गरेको हङकङले 20 ओभरमा 7 विकेट गुमाएर 188 रन बनायो। हङकङका अंशुमन रथले 80, शाहिद वासिफले 55 रन बनाए। नेपालका शेर मल्लले 4 विकेट लिए। हङकङले दिएको 199 रनको लक्ष्य पछ्याएको नेपालले पछ्याइरहेको छ। सेमी फाइनलमा नेपालले ओमनलाई र हङकङले मलेसियालाई हराउँदै फाइनलमा पुगेका हुन्। नेपाल र हङकङ अपराजित रहँदै उपाधि नजिकै पुगेका हुन्। यस्तै ओमनलाई हराउँदै मलेसिया एसियाली खेलकुद छनौटमा तेस्रो भएको छ। तेस्रो स्थानका लागि आज भएको खेलमा मलेसियाले ओमानलाई 8 विकेटले हरायो। यो प्रतियोगिताबाट नेपाल, हङकङ, मलेसिया र ओमान एसियाली खेलकुदमा छनौट भएका छन्। यसैबीच नेपाली टी20 क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 100 खेल पूरा गरेका छन्। आजको खेलमा उनले यो उपलब्धि हासिल गरेका हुन्। दिपेन्द्र टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 100 खेल पूरा गर्ने पहिलो नेपाली खेलाड़ी हुन्। उनले सन् 2018 नेदरल्याण्डसँगको खेलमा टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। यस्तै टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र पछि सोमपाल कामीले 92 र करण केसीले 91 खेल खेलेका छन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभा बैठकको सूचना टाँसेर भोलिसम्मका लागि स्थगित। सीमा विवादबारे जवाफ दिन प्रधानमन्त्री आउन नसक्ने राष्ट्रपा सभापति लामिछानेको भनाई। नेपालमा ब्रेन ट्यूमरको बिरामीको संख्या बढ्दै प्रारम्भिक उपचारले जीवन बचाउन सकिने। आज विश्व समुद्र दिवस। प्लास्टिकको प्रयोग घटाउन र कार्बन उत्सर्जन कम गर्न विज्ञको सुझाव। फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा 19 ज्यान गयो, 7 बेपत्ता, 134 घाइते। र एसियाली खेलकुद छनौटको फाइनलमा नेपाल हङकङले दिएको 199 रनको लक्ष्य पछ्याउँदै टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र सिंह ऐरीको 100 खेल पूरा।

0: 94 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825367775
2: सम्पर्क नम्बर 98478263
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराही दाङमा
9: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
10: मेडिकल आइसियू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा
11: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार
10: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार
11: डेङ्गु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा
10: अन्य विशेषज्ञ सेवाहरू
11: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
12: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर

0: विज्ञान केसी द्वारा बिरामी को चेक जांच तथा उपचार सेवा
1: वरिष्ठ हाथ जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामी को चेक जांच तथा ऑपरेशन सेवा
0: वरिष्ठ रेडियोलॉजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा
1: साथ ही इंडोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सीटीजी लगायत का अत्याधुनिक प्रविधि का सेवा
2: संपर्क बुद्ध इंटरनेशनल हॉस्पिटल प्राली सड़क विभाग ओरालो घोराई जांच फोन नंबर 082-5563-218
3: सूचना न्यू मनकामना डेंटल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नया व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्
4: मम्मी दाँत दुख्यो
5: मम्मी मेरो दाँत बाङ्गो आयो साथीहरू सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
6: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
7: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
5: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
7: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
3: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
8: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
9: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
10: सम्पर्क फोन नम्बर 082-5902-22
5: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
3: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ
11: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
3: डाक्टरद्वारा दिइने सेवाहरू
11: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
3: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
11: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
3: खारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
11: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
12: बिरामी जाँच निमित्त यही असार 13 गते शनिबार
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-5904-10 मोबाइल नम्बर 98-4-78-28-913 र 98-095-12-871
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
15: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
12: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
5: डाक्टरद्वारा दिइने सेवाहरू
11: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
5: बाङ्गा टिङ्गा दाँत मिलाउने
11: शल्यक्रिया गरेर दाँत निकाल्ने
5: खाली ठाउँमा दाँत भर्ने
11: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
5: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
11: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ सम्पर्क फोन नम्बर 082-5903-50 र सम्पर्क मोबाइल नम्बर 98-5-78-43-123
16: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98340088 04 98340088 04 www.aspatiicare.com
10: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
10: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
12: छाती, दम, निमोनिया, खोकी, छेरो,
10: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
12: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
10: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
12: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
10: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
12: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
10: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
10: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
10: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
12: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
10: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
12: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478026001।

नमस्कार नमस्कार श्रोताहरू, यति बेला तपाई सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 MHz। आज पनि शुभारम्भ भइसकेको छ कार्यक्रम लेख बेसीको भाका। आज पनि तपाईँको माझमा उपस्थित भइसकेका छौं। म छु तपाईँको साथमा शालिगराम चौधरी। यति बेला प्रविधिमा हुनुहुन्छ प्राविधिक मित्र प्रदीप अधिकारी। आज पनि सोमबारेको बसाईमा तपाईँको माझमा उपस्थित भइसकेका छौं। सोमबारेको बसाईमा तपाईँको माझमा हामी हाम्रा रोजाईका गीतहरू तपाईँको माझमा राख्ने गर्दछौ। त्यसै अनुरूप आज उपस्थित भइसकेका छौं। आज पनि कार्यक्रम सुनेर साथ दिनुहोला यही आग्रह गर्न चाहन्छु। आज पनि मीठा मीठा गीत संगीतहरू रहेका छन्। आज पनि यो सोमबारेको बसाईमा एकदमै रमाइलो हुनेछ। तपाई जहाँ जुन अवस्थामा भए पनि हामीलाई सुनेर साथ दिनुहोला। हामी यताबाट लगातार गीतहरू राख्नेछौ। रेडियो मध्यपश्चिमबाट प्रसारित कार्यक्रम लेख बेसीको भाका तपाई प्रत्येक दिन शनिबार बाहेक अरूका बारमा फरक फरक तबरमा तपाई कार्यक्रम सुन्न सक्नुहुन्छ। लेख बेसीको भाका हामी लेख बेसीको भाकामा हामी फरकबार फरक तवरले आउने क्रममा आज सोमबारेको बसाईमा हामी मिठा मिठा गीत संगीतहरू हाम्रा रोजाईका भाकाहरू तपाईँको माझमा राख्ने गर्दछौ। रेडियो मध्यपश्चिम तपाईँ अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ। www.radioMP.org लगइन गरेर पनि रेडियो मध्यपश्चिम सुन्न सक्नुहुन्छ। हामी लेख बेसीको भाका तपाईँलाई हामीले फेसबुक पनि लाइभ गरेका छौं, त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ। आउनुहोस् कार्यक्रमको शुभारम्भ गरौं निकै मिठो भाकाबाट। रोधी घरको आँगन नाम गरेको भाका, आरके गुरूङ र अनु चौधरीको स्वरमा सजिएको भाका। यस गीतमा शब्द दिनुभएको छ मिलन तामु गुरूङको र संगीत रहेको छ आरके गुरूङकै। यति बेला तपाईँको माझमा यो भाका राख्न चाहन्छु। स्वीकार्नुहोस्।

0: निकै मिठो भाका राखेको थिए। कार्यक्रमको शुभारम्भमा रोधी घरको आँगन नाम गरेको भाका, आरके गुरूङ र अनु चौधरीको स्वरमा सजिएको भाका। श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेखबेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिकराम चौधरी। फरक बार फरक तवरले आउने क्रममा आज सोमबारको बसाईमा छौं। हजुरहरूलाई मनपर्ने मिठा मिठा सुमधुर भाकाहरू यहाँबाट बजाइरहेका छौं, अवश्य पनि मन पराइरहनु भएको छ, मलाई विश्वास छ। कार्यक्रम लेखबेसीको भाका हप्ताको छ दिन शनिबार बाहेक अरू बार फरक फरक फर्म्याट अनुसार दिउँसो 3 बजेको नेपाल खबर पश्चात केही व्यापारिक विश्रामपछि तपाईँको माझमा हामी आउने गर्दछौ। गीत संगीतमा हाम्रा सुख दुःखका कुराहरू, हाँसो रोदन सबै कुराहरू समेटेका हुन्छन् होइन, त्यसकारणले गर्दाखेरि हामीलाई आनन्द प्रदान गर्ने गर्दछ। हामी जुटिराखेका छौं तपाईँको माझमा मिठा मिठा गीत संगीतहरू बजाएर तपाईँलाई मनोरञ्जन दिलाउने प्रयास गरिरहेका छौं। आउनुहोस् फेरि पनि अर्को भाका राखौं।
1: बनाउ सानो घर पिपल रो बर नाम गरेको भाका, स्वर रहेको छ शीतल गुरूङ र शान्ति श्री परियारको र शब्द संगीत रहेको छ रमेश परियारको। यति बेला तपाईँको माझमा निकै मिठो भाका।

शीतल गुरुङ र शान्ति श्री परियारको सुरमा सजिएको भाका यति बेला तपाईँको माझमा राखेका थियौं। श्रोताहरू यस्तै यस्तै मिठा मिठा भाकाहरू बजाउँदै लेक बेसीको भाकाको यात्रा गरिरहेका छौ। मनोरञ्जन लिइरहनु भएको छ, आनन्द प्राप्त भइरहेको छ भन्ने विश्वास छ मलाई। तपाईँ जे जस्तो अवस्थामा हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ भने पनि तपाईँ रेडियो मध्यपश्चिम 91.4 MHz सुन्दै हुनुहुन्छ। हामीले पुराना तथा नयाँ खालका भाकाहरू बजाइरहेका छौं। पुराना भाका पहिले कस्ता थिए होइन, अहिले बजारमा कस्ता आइरहेका छन्, फरक फरक धारमा नयाँपन दिएको जस्तो देखिन्छ, तर आधुनिकताको नाममा हाम्रा मौलिकताहरू नहराउन् नबिर्सौं। हामी यही भन्न चाहन्छु, तपाईँको प्रिय स्टेशन रेडियो मध्यपश्चिम 91.4 MHz सुन्दै हुनुहुन्छ, लेक बेसीको भाकामा हुनुहुन्छ, म छु तपाईँको साथमा शालिग्राम चौधरी। आउनुहोस् फेरि पनि अर्को भाका राखौं, क्यारी भुलाम मेरो मन। यति बेला तपाईँको माझमा राख्न चाहन्छु, स्वर रहेको छ अर्जुन सापकोटा र सम्झना भण्डारीको, संगीत रहेको छ अर्जुन सापकोटाको र शब्द रहेको छ सन्तोष सापकोटाको। यति बेला तपाईँको माझमा निकै नै मिठो भाका स्वीकार्नुहोस्।

0: श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेख बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिकराम चौधरी। आज पनि सोमबारको बसाईमा हामी तपाईँको माझमा मिठा मिठा भाकाहरू राखिरहेका छौं। अवश्य पनि श्रोताहरू, यस कार्यक्रममा हामी हाम्रै गाउँठाउँमा हाम्रै समाजमा गाइने गुन्जने भाकाहरू बजाउने गर्दछौ। उकाली ओह्राली गर्दा होस् या भन्ज्याङ चौतारी गर्दा होस्, मेलापात गर्दा होस्, हामीले गाइने भाकाहरू गुन्जने भाकाहरू हामी यहाँ राख्ने गर्दछौ। श्रोताहरू, लोक दोहोरी लोकगीत भन्ना बित्तिकै हामी एउटा हाम्रो परम्परा हाम्रो संस्कृतिसँग जोडिएको हुन्छ। लोकदोहोरीमा हाम्रा भोगाएका कुराहरू होइन विगतका होस् या वर्तमानमा भइरहेका कुराहरू समेटेका हुन्छन्। त्यस कारणले गर्दाखेरि लोकदोहोरी भनेको हाम्रो सुख दुःखको साथी हो। कार्यक्रम देखिदेशीको भाका तपाई हप्ताको छ दिन शनिबार बाहेक रेडियो मध्यपश्चिमबाट प्रसारित कार्यक्रम लेखदेशीको भाका तपाई 3 बजेको नेपाल खबर पश्चात र केही व्यापारिक विश्रामपछि तपाईँ लेखबेसीको भाका सुन्न सक्नुहुन्छ। आज पनि हामी उपस्थित भइसकेका छौं। आज सोमबारको बसाईमा मिठा मिठा गीत संगीत बजाएर तपाईँलाई मनोरञ्जन गराउने प्रयास गरिरहेका छौं। हामी आज तपाईँहरूलाई सहभागी प्रत्यक्ष सहभागी गराएका छैनौं। तपाईँको माझमा हामी लगातार एकलौटी रूपमा हामी गीतहरू बजाइरहेका छौं, भाकाहरू पस्किरहेका छौं।
1: फेरि अर्को भाका राख्ने पालो भएको छ। साँझको बेला नाम गरेको भाका यति बेला राख्न चाहन्छु। स्वर रहेको छ राजन गुरूङ र सुनिता छेत्रीको, शब्द रहेको छ प्रह्लाद सुवेदीको। यति बेला तपाईँको माझमा राख्न चाहन्छु। यस गीतका कम्पोजर हुनुहुन्छ बसन्त थापाको र यस गीतको पुरानो कम्पोजर हुनुहुन्छ तीर्थ गन्धर्वको। यति बेला तपाईँको माझमा यो भाका राख्न चाहन्छु।

यति बेला तपाईँको माझमा राजन गुरूङ र सुनिता छेत्रीको स्वरमा सजिएको भाका निकै नै मिठो भाका तपाईँको माझमा राखेको थिए। श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति कार्यक्रम एक बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिक राम चौधरी। आज सोमबारको बसाईमा हामीले लगातार हाम्रा रोजाइका गीतहरू बजायौं, अवश्य पनि मन पर्यो होला विश्वास लिएको छु। श्रोताहरू हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं, यतिन्जेलसम्म शुरूदेखि अन्तिमसम्म सुनेर साथ दिनुभए सम्पूर्ण श्रोताहरूमा धन्यवाद अनि र आज बजाइएका गीतका सर्जकहरूप्रति पनि हार्दिक नमन गर्न चाहन्छु। भोलि मंगलबारको बसाईमा चन्द्र प्रकाशको साथमा लेख विषयको भाका सुन्न सक्नुहुनेछ। आजको बसाईबाट म शालिक राम चौधरी विदा हुन चाहन्छु। नमस्कार।

0: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
7: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 9847727977
8: र 9857830689।
9: के तपाईँलाई हिमपाट वा पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
9: हाम्रा विशेषताहरू:
10: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
9: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
10: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
11: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, दिवि रोड, खोराही दाङ।
12: फोन 562-521।
9: सम्पर्क मोबाइल
11: 9857-32-819 र 9857-32-223।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँग छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
14: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987741।
10: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
16: डाक्टरद्वारा दिइने सेवाहरू:
10: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
16: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच, उपचार तथा अपरेशन,
10: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
16: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
10: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
16: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 9849967487।
17: मध्य पश्चिम ट्राङ्क, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। विपक्षी दलको अवरोधका कारण 15 मिनटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः नबसी भोलिसम्मका लागि स्थगित भएको छ। विपक्षीहरूको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले 15 मिनटका लागि बैठक स्थगित गर्नुभएको थियो, तर समय सकिँदा पनि बैठक बस्न नसकेपछि संसद सचिवालयले सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरेको हो। गएको फागुन 21 गते भएको चुनावपछि आएको नयाँ प्रतिनिधि सभामा पहिलो सूचना टाँसेर बैठक स्थगित भएको छ। आजको बैठक शुरू हुनु बित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका थिए। सभामुख अर्यालले दलीय आधारमा बोल्न समय दिएपछि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन चल्न नसक्ने बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएता विपक्षीहरूले संसद बैठकमा अवरोध गर्दै आएका छन्। फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा 19 जनाको ज्यान गएको छ। दक्षिणी फिलिपिन्समा आज बिहान गएको 7.8 म्याग्निच्युडको भूकम्पमा परि 7 जना बेपत्ता रहेका र 134 जना घाइते भएका बीबीसीले जनाएको छ। भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डानाओको जेनरल सान्तोस शहरको समुद्री तट क्षेत्रमा केन्द्रबिन्दु बनाएको थियो। यो टापु माछाका लागि प्रख्यात छ। फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एण्ड साइजमोलोजीले मिन्डानाओका 6 क्षेत्रमा सुनामीका छालहरू रेकर्ड गरेको बताएको छ। भूकम्पपछि फिलिपिन्स, इण्डोनेसिया र जापान लगायत यस क्षेत्रका धेरै देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए, तर अब धेरै जसो हटाइएको खबरमा उल्लेख गरिएको छ। यसैबीच फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरले सबै सरकारी निकायहरूलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ। जुम्लाका किसान मार्ची धान रोपाईमा व्यस्त छन्। जेठ महिना लागेसँगै जिल्लाका 8 पालिकाका किसान धान रोपाईमा जुटेका हुन्। जिल्लाको गुटीचोर गाउँपालिका क्षेत्रका जेठ पहिलो सातामै रोपाई भए पनि तातोपानी क्षेत्रमा जेठ दोस्रो सातादेखि रोपाई शुरू भएको छ। पहिलो पटक मार्ची धानको खेती गरिएको तातोपानी गाउँपालिका 2 र 3 को संयुक्त लासु जिउलोमा भने धान रोपाई शुरू हुन बाँकी छ। विगतमा पहिलो मार्ची खेती गरिएको गुरु फोक्टोमा तातोपानी गाउँपालिकाले रोपाई महोत्सव मनाउँदै आए पनि पछिल्ला वर्षमा त्यो परम्परा रोकिएको छ। जुम्ला जिल्लाभर 2,890 हेक्टर क्षेत्रफलमा धान खेती हुँदा वार्षिक 5,987 मेट्रिक टन उत्पादन हुने गरेको छ भने उत्पादकत्व 2.07 मेट्रिक टन प्रति हेक्टर रहेको छ। जिल्लाको तुलनामा तातोपानी गाउँपालिकामा धानको उत्पादकत्व बढ़ी छ। जिल्लाको औसत 2.07 मेट्रिक टन प्रति हेक्टर हुँदा तातोपानीमा 3.02 मेट्रिक टन प्रति हेक्टर र उत्पादन हुने गरेको छ। तातोपानीमा कुल 93.13 हेक्टरमा धान खेती हुने गरेको छ भने वार्षिक उत्पादन 281 मेट्रिक टन रहेको छ। र लुम्बिनी प्रदेश सरकारका नवनियुक्त 5 जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। प्रदेश प्रमुख कृष्णबहादुर घरती मगरले आज नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिशमा नेपालको संविधानको धारा 168 उपधारा 9 बमोजिम मन्त्री परिषद पुनर्गठन गरिएको छ। लुम्बिनी प्रदेश सरकारका पुनर्गठित मन्त्री परिषदमा एमालेबाट 4 जना र जनता समाजवादी पार्टीबाट 1 जना गरी 5 जना नयाँ मन्त्री गत बिहिबार नियुक्त भएका थिए। नयाँ नियुक्त मन्त्रीहरूमा तुलसी प्रसाद चौधरीलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, दिल्लीराज भूषाललाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मा दिइएको छ। हवस् त, अपराह 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा अर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: रिभर्स ओसमोसिस तथा युवी स्टेरिलाइज एन्ड ओजोनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
2: दुर्गुबारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: एक लिटर र बीस लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: बीस लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल डाङगाली नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक गोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान
2: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एकसाथ
7: नेपाली जुत्ता घर
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
7: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% बम्पर छुट
8: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ
8: सम्पर्क मोबाइल नम्बर 98577-71546

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस। अडगुरी
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने,
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
3: छालामा दागहरू आउने कपाल झर्ने,
2: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा।

0: कडा कडा भएमा
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
0: युवा अवस्थामा पक्षघात भएमा
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
0: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
1: कम उमेरमा हृदयघात मुटु रोग भएमा
0: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
0: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
0: फोन नम्बर 0825916077
1: मोबाइल नम्बर 98578343 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
0: भर्ना खुल्यो
2: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083/84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
0: कार्यक्रमहरू
2: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
3: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
4: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सरादाङ
5: फोन नम्बर 0825562601 98578353990 98578313684 98512323228
2: र 98578337255

0: तिम्रो रेट छ कत्रो नो इट लाइक प्रो राशी थापा पाउ फ्रम टु एन्ड फ्रो साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

नमस्कार, आवाज इनका आवाज पश्चिम नेपाल का आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज को आफ्नै प्रस्तुति रेडियो कार्यक्रम जमका भेटमा प्राविधिक मित्र प्रदीप अधिकारी सँगै म कार्यक्रम प्रस्तुता अमृता डागीको तर्फबाट तपाई रेडियो कार्यक्रम झपका भेट सोमबार यसै समय अर्थात अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट र केही व्यापारिक विश्राम बसी करिब करिब 5 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। रेडियो कार्यक्रम जमका भेटमा तपाईहरूसँगको कुराकानी र तपाईहरूकै प्रतिभालाई हामी

दिनेछौ गीतको जुलमुक्तक भावना शायरी कार्की श्रोविनी तपाईलाई चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ आजको श्रृंखलामा त्यही प्रतिभा सुनाउन सक्नुहुनेछ त्यसको लागि 82 82 54 54 को टेलिफोन नम्बर डायल गरेर आउदिएको हुनु साम्बनी कार्यक्रमको शुभारम्भ गर्छौ यो निकै नै मिठो सांगीतिक आवाजबाट

अह एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियो। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम जमका भेटमा छौ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भन्ने श्री आवाजबाट बोलिरहेको छु। म कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी साथ तपाईँको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamphi.org लगइन गरेर पनि संसारभरिबाट सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। रेडियो कार्यक्रम जमका भेटमा तपाईँहरूसँगको मिठो कुराकानी र तपाईँहरूकै प्रतिभालाई चाहिँ हामी स्थान दिनेछौ। गीत गजल मुक्त भावना सायरी क्यारिकेचर अभिनय तपाईँले चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ आजको श्रृंखलामा त्यही प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ। हजुरहरू आउनुभयो भने पक्कै पनि हामी कुराकानीलाई चाहिँ जोड्नेछौ। यदि आउनु भएन भने तपाईँको माझमा मिठा मिठा गीत संगीतहरू प्रस्तुत गर्नेछौ। यति बेला फेरि पनि मिठो सांगीतिक आवाज प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नुहोला।

अह एकदमै मिठो गीत पारेको माझमा प्रस्तुत गरेका थियौ। यो गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम जमका भेटमा। छौ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँहरूको छ, हजुरहरू पनि जोडिन सक्नुहुनेछ। आजको श्रृंखलामा तपाईँलाई मन परेको प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ है। गीत गजलमुक्त भावना शारीरिक क्यारिकेचर अभिनय तपाईँलाई चाहिँ कुन प्रतिभा मनपर्छ आजको श्रृंखलामा चाहिँ त्यही प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ। हजुरहरू पनि जोडिन सक्नुहुनेछ है। सबैजना साथीहरू आफ्नो काममा चाहिँ व्यस्त हुनुहुन्छ होला, सो सम्भव छ भने हजुरहरूले पनि कन्ट्याक्ट चाहिँ गर्नुहोला। साथीहरू आउनु भए पनि पक्कै पनि कुराकानीलाई जुट्नेछौ। यति बेला पनि मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छौं, त्यस पछाडि आउने नै छौं। सुन्दै गर्नुहोला।

0: अह एकदमै मिठो मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियो। गीत पछि पुनः स्वागत छ। रेडियो कार्यक्रम जुमका भेटमा जुमलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने श्री आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुत अमृता डागी बाकी साथ तपाईँको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। नमस्कार।
1: नमस्कार।
0: शुभ नाम?
1: अमर चौधरी।
0: अमर चौधरी है, कुन ठाउँबाट हुनुहुन्छ अमरजी?
1: रामपुरबाट।
0: ओके, रामपुरबाट आउनु भएको छ, सन्चै हुनुहुन्छ नि? एकदम हामी पनि सन्चै छौँ। अनि के गर्दै हुनुहुन्छ हाम्रो अमरजीले? प्रोग्राम सुनेर बसिराख्नु भएको छ। नास्ता खाइसक्नु भयो? ओके ठिक छ। आज के सुनाउनु हुन्छ हाम्रो अमरजीले?
1: एक दुईवटा गीतहरू प्रस्तुत गर्नु लाग्छ, प्रयास गर्नु लाग्छ।
0: ओके ल, एउटा गीत गाउनुहोस् है।
1: बालापनमा लागेको किराती छैन भुलेको, बालापनमा लागेको किराती छैन भुलेको, हे हातै काट्यो बाँसैको चोयाले, बाँसैको चोयाले बनायो मायाले तोरी खुलेको, बालापनमा लगेको किराती छैन।

धेरै सरी धेरै सरी यो मेरो आयो।

0: Tana lae ko ki rati chana bhule ko
1: आहो एकदमै मिठो गीत गाउनु भयो हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अब नै छुट्टिनु पर्छ आफ्नो सङ्ग साथीलाई सम्झिनुहोस् है
0: ल सर्वप्रथम हजुरलाई त्यसपछि प्रदीप भाइलाई अरू यो रेडियोमा प्रकाशन सुनेर बस्नुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ दिदी बहिनीहरू सम्पूर्णमा सम्झिँदै म अमर भन्ने चिन्ने नचिन्ने माया गर्ने घृणा गर्ने सम्पूर्णलाई सम्झिँदै
1: पछाडि नमस्कार सम्झिनु भएको थियो अमर चौधरी भन्दै हुनुहुन्थ्यो सो एकदमै मिठो गीत गाएर चाहिँ गइसक्नु भएको छ अब पालो तपाईँको सही 82-562-5054 को टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने श्रावासबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागी बाँकी साथ तपाईँको छ यति बेला टेलिफोनमा अर्को सहभागी साथी स्वागत गरौं नमस्कार
2: हजुर नमस्ते बहिनी
1: अह नमस्कार शुभ नाम
2: ठ्याक्क चिन्नुहुन्छ कि चिन्नुहुन्न
1: चिन्छु हजुरको नाम हजुरकै मुखारविन्द भएको सुनौ न है
2: चिन्न त चिन्नु भएको छ
1: चिन्नै पर्यो नि है
2: ए म दलवीर घरती मगर धानसरीदेखि
1: ओके दलवीरजी आउनुभयो है सन्चै हुनुहुन्छ नि
2: एकदम सन्चै
1: के गर्दै हुनुहुन्छ
2: म यता गोठालोतिर छु है
1: ओके गोठालोतिर जानु भएको छ है
2: हजुर
1: एकदमै गर्मी गर्मी छ गोठालोतिर पनि जानै पर्यो है
2: हाम्रो गर्मी भयो नि हाम्रो त बन्दतिर हुन्छ र रुखहरू हुन्छ छाया हुन्छ चिसो हावा आउँछ ठिक ठिकै हुन्छ चाहिँ गर्मी त गर्मी नै छ
1: ओके त्यसो भए त घरतिर भन्दा पनि गोठालतिर सहज हुने भयो त है
2: चिसो पानी खाने बनतिरको रुखको छायामा बस्ने गीत सुन्ने कार्यक्रम सुन्ने त्यस्तै छ
1: ठिक छ ओके सम्झिनु भएको छ खुसी लाग्छ आज के सुनाउनुहुन्छ हाम्रो दलवीरजीले
2: म त खै त भर त जान्दैन गरेर सक्दिनँ त्यो लोकगीत गीत गाउन चाहिन्छ चाहिँ
1: पाइन्छ है
2: ए ल म त्यसो भए म हिजो छत्तामा गीत गाउँछु है
0: मायासँग दुई दिन रे नहुँदा सिरानीको खोलिदिज मरुँदा किन माया घुमिन जाऊ बम्बई चलेको भाडा तिराउँदा म जम्बई किन माया घुमिन जाऊ बम्बई चलेको भाडा तिराउँदा म जम्बई
2: हजुर
1: छोटो मिठो गीत सुनाउनु हजुरलाई धन्यवाद दिन चाहन्छु भने छुट्टिनु पर्छ आफ्नो सङ्ग साथीलाई सम्झिनुहोस् है
2: मलाई चिन्ने भयो सबैलाई सम्झिन्छु छुट्टिन्छु नमस्ते
1: हजुर नमस्कार सम्झिनु भएको थियो दलवीर खर्ती मगर धानसरीबाट फन्दै हुनुहुन्थ्यो एकदमै रेडियो प्रेमी साथी हुनुहुन्छ सम्झिनुहुन्छ खुसी लाग्छ अब पालो तपाईँको छ 82-562-5054 को टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट सुनिराख्नु भएको छ त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने श्रीवासबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी साथ तपाईँको छ सो हामी चाहिँ सोमबारे श्रृंखलामा आउने गर्दछौ 4 बजेको मध्यपश्चिम हालिसके व्यापारिक विश्रामपछि करिब करिब 5 बजेसम्म चाहिँ रहनेछौ तपाईँलाई मन परेको प्रतिभा चाहिँ आजको श्रृंखलामा चाहिँ सुनाउन सक्नुहुनेछ गीत गजल मुक्त भावना शायरी कार्यकिशोर अभिनय तपाईँले चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ आजको श्रृंखलामा त्यही प्रतिभा सुनाउन सक्नुहुनेछ यति बेला मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छौ त्यस पछाडि आउनु सुन्दै गर्नुहोला

हो एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियो। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम जुम्का भेटमा छौ। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुत अमृता डागी। बाँकी साथ तपाईँको छ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioamphi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यसै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ है। तपाईँको माझमा चाहिँ सो हामी जोडिरहेका छौ। गीत गजल मुक्तक भावना शायरी क्यारिकेचर अभिनय तपाईँलाई चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ आजको श्रृंखलामा चाहिँ त्यही प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ। सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला सुस्त हुनुहुन्छ होला है। यदि सुनिराख्नु भएको छ हजुरलाई पनि प्रतिभा सुनाउन मनपर्छ भने नितान्त हजुरहरूको लागि छुट्याएको प्रोग्राम हो, हजुरहरू चाहिँ जोडिन सक्नुहुनेछ। साथी रहनु भयो भने पक्कै पनि हामी कुराकानीलाई चाहिँ जोड्नेछौ है। यदि आउनु भएन भने तपाईँको माझबाट चाहिँ छुटेर जानेछु। सो तपाईँहरू पनि जोडिन चाहिँ सक्नुहुनेछ। सो यति बेला कतिपय साथीहरू गोठालतिर गरेर पनि हामीलाई सुनिराख्नुहुन्छ, खुसी लाग्छ है। कतिपय साथीहरू पसल व्यवसायमा भइरहँदाखेरि पनि सुनिराख्नु भएको हुन्छ। सो आफ्नो कामका सँगसँगै रेडियोमा पनि फोन गर्न मन छ, यदि जोडिन मन छ भने चाहिँ जोडिन सक्नुहुनेछ है। सो तपाईँहरूको जुनसुकै प्रतिभा भए पनि हामीले चाहिँ लिनेछौ। अब भने कार्यक्रमको लागि छुट्याएको निर्धारित समय चाहिँ सकिने लागिसकेको छ। तपाईँहरूको माझबाट चाहिँ छुटिएर जानुपर्ने हुन्छ। छुटिएर जानुभन्दा पहिले यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सहभागिता सुनाएर आफूलाई मन परेको प्रतिभा सुनाउने साथीहरूलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु। र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ प्रदीप अधिकारीलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नबिर्सला भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि विदा दिनुहोस्। नमस्कार।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क मोबाइल 98477977
7: र 98578309।
8: के तपाईँलाई हिमपाट वा पोल चाहिएको छ?
9: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
8: हाम्रा विशेषताहरू:
9: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
8: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
9: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
10: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
8: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराही दाङ।
11: फोन 562-521।
8: सम्पर्क मोबाइल
10: 98578-32819 र 98578-32223।
12: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
13: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
12: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
7: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
14: फोन नम्बर 082-563-479।
7: मोबाइल नम्बर 98-494-67-487।
15: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
16: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
16: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498-87741।
18: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
19: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यस्तो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिची भिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
18: हाम्रा विशेषताहरू:
13: आधुनिक प्रयोगशाला,
18: अत्याधुनिक सर्वेक्षण उपकरण,
13: अनुभवी प्रशिक्षक,
18: व्यवहारिक तथा परियोजना आधारित सिकाई,
14: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने।
18: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खाने पानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेटिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
14: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
18: आजै रजेना टेक्निकल कलेज घुराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
15: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
18: सम्पर्क फोन नम्बर 082-562-204।
15: सम्पर्क मोबाइल नम्बर 9858-30672 र 9699-64-848।
20: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
21: मध्य पश्चिम ट्राङ्क च्याट यति बेला बेलुकीको 5 बजेको छ।

0: 91.4 मेगाहर्ट्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
8: सम्पर्क मोबाइल 98 4 77 27 977
9: र 98 5 78 3 6 8 9।

0: जुत्ता चप्पल को शानदार घर
1: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्ड का आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
0: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
1: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घोराही दाङ।
0: सम्पर्क मोबाइल नम्बर 98577 71546।
2: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर।
3: छेत्री भित्री नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
2: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
3: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
2: तालिममा दिइने विषयहरू
3: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
2: स्पेशल सेफ तालिम,
3: जापानिज सुशी तालिम,
2: वेट्रेस,
3: टुरिस्ट गाइड।
2: हाम्रा विशेषताहरू
3: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
2: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
3: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
2: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
3: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
4: अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
2: सम्पर्क मोबाइल 98410170 98410170।
3: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: बेस्ट प्रोडक्टहरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 082-591-6770
2: मोबाइल नम्बर 98-578-43-123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली

0: वेच्छ कत्रो नो इट लाइक प्रो राशिता पाउ फ्रम टू एन्ड फोर साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एक साथ
3: नमस्ते म रामकृष्ण काल तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ट्ज

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।

0: छोरी पनि आइसक्यो। छोरी, उहाँहरु तिम्रो हात माग्न आउनु भएको लजाएर भित्र गए।
1: कन्टिन्यू म योसँग
0: तिम्रो बिहा हुन्छ त यही केटासँग हुन्छ।

0: नमस्ते, म रामकृष्ण ढकाल। तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रस्तुति।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खोल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-5904-66 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
10: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5561-683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-76।
12: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना:
13: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
12: डाक्टरद्वारा दिइने सेवाहरू:
13: नाक बुझिने, सिंगान आइरहने, पहेँलो गनाउने सिंगान आउने, हाच्छ्यु आइरहने, गन्ध थाहा नपाउने, नाक भित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
12: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
13: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टङ्सिल आइरहने,
12: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
14: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
13: बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
12: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 14 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-57-193 र 98-1-28-89-028।
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
17: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
18: हाड जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
19: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
0: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
2: इन्डोस्कोपी सेवा
0: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
17: नोट:
1: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
20: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
21: विशेषज्ञ डाक्टरी सेवाहरू
20: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
21: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
22: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
21: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान।
20: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
19: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: अन्य सेवाहरू
12: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
12: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
24: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
25: भर्ना खुल्यो।
26: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
25: हाम्रा विशेषताहरू
26: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
25: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
26: शान्त तथा पारिवारिक वातावरण भएको,
25: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
26: तिहार सुशासन राम्रो व्यवस्था भएको,
25: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
26: घरको जस्तै माया पाउने,
27: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
20: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, घोराई उपमा नगरपालिका 15 दाङ, चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
27: सम्पर्क फोन नम्बर 082-563-387। सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-25-183।
28: खुसीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
19: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
3: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090 65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
5: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराई दाङमा।
6: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-498-87-741।
10: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू
10: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू,
11: छाती, दम, निमोनिया, खोकी, छेरो,
10: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
11: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
10: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
11: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू,
10: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
11: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
10: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
11: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
10: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
11: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
10: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
11: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गना हुने,
10: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
11: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-585-196 र मोबाइल नम्बर 98-478-26-001।
14: सूचना सूचना सूचना
9: आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, यही मिति 2083 साल असार 1 गतेदेखि 5 गतेसम्म लुम्बिनी प्रदेशको राजधानी देउखरी उपत्यका स्थित राप्ती गाउँपालिका वडा नम्बर 3 श्री चौरमा भूमि पर्व भव्य तथा सभ्य रूपमा धूमधामका साथ आयोजना गरिँदैछ। उक्त कार्यक्रममा हरेक दिन बिहान 11 बजेदेखि साँझ 7 बजेसम्म भूमि नाच प्रस्तुत गरिनुका साथै मगर भाषा, कला, संस्कृति, परम्परा तथा संस्कार सम्बन्धी विशेष प्रस्तुति, छलफल र विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। साथै मगर समुदायको पहिचान र संस्कृतिको संरक्षणका लागि मगर सांस्कृतिक भवन निर्माण अभियानमा समेत सबैको साथ, सहयोग र हात्तीमालो रहने विश्वास लिएका छौं। तसर्थ सम्पूर्ण मगर समुदाय तथा संस्कृति प्रेमी महानुभावहरूलाई उपस्थिति भई कार्यक्रमलाई सभ्य, भव्य र सफल बनाउन हार्दिक अनुरोध गर्दछौं। भाषा, कला र संस्कृतिको संरक्षण गरौं, मगर सांस्कृतिक भवन निर्माणमा हात्तीमालो गरौं। आयोजक नेपाल मगर संघ लुम्बिनी प्रदेश समिति, सह आयोजक नेपाल मगर संघ राप्ती गाउँपालिका समिति, देउखुरी दाङ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाँड च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषालसँगै शान्त कुमार बुढा मगरको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: दंगी शरण गाउँपालिकाद्वारा किसानलाई 16 लाख बराबरका यान्त्रिक उपकरण वितरण, यान्त्रिकरणले किसानलाई खेतीपातीमा सहज हुने अपेक्षा।
1: लुम्बिनी प्रदेश सरकार बजेट निर्माणको अन्तिम तयारीमा, प्रदेशका सबै 10 मन्त्रालयमा बजेट माग गर्नेको लर्को।
0: लुम्बिनी प्रदेशमा थपिएका पाँच मन्त्रीले लिए शपथ तथा पदभार ग्रहण।
1: र लोपन्मुख नौमती बाजा संरक्षण सँगै आमदानी गर्दै घोराई उपमहानगरपालिका 13 डुम्बर गाउँका महिलाहरू।
0: अब खबर विस्तारमा।
1: दाङको दंगीशरण गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका कृषि समूह तथा कृषि फार्ममा आबद्ध किसानहरूलाई 50% अनुदानमा आधुनिक कृषि यन्त्रीकरण सामग्री वितरण गरेको छ। सोमबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरीले किसानहरूलाई विभिन्न कृषि यन्त्र तथा उपकरण हस्तान्तरण गर्नुभयो। गाउँपालिकाले हरेक वर्ष किसानलाई आधुनिक खेती प्रणालीतर्फ आकर्षित गर्ने उद्देश्यले कृषि यन्त्रीकरण सामग्री वितरण गर्दै आएको जनाएको छ। आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि शाखाबाट 6 लाख रूपियाँ र हेफर परियोजनाबाट 10 लाख रूपियाँ गरी 16 लाख रूपियाँ विनियोजन गरेको थियो। किसानहरूको तर्फबाट थप 16 लाख रूपियाँ लागत सहभागिता जुटाइएकाले कुल 32 लाख रूपियाँको कार्यक्रम सञ्चालन गरिएको हो। टेण्डर प्रक्रिया मार्फत खरिद गरिएका सामग्री मध्ये 26,22,214 रूपियाँ बराबरका कृषि उपकरण वितरण गरिएको गाउँपालिकाले जनाएको छ। वितरण गरिएका सामग्रीहरूमा 20 वटा मिनी लिटर, 5 वटा रिपर, 11 वटा चापकटर, 11 वटा 2 इन्च मोटर डुबाउने पम्प तथा 7 वटा 3 इन्च पानी बाहिर निकाल्ने मोटर रहेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गिरीले किसानहरूको बाहुल्यता रहेको दंगीशरणमा आधुनिक खेती प्रणालीले प्रोत्साहन गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो। उहाँले वितरण गरिएका सामग्रीहरूको सही सदुपयोग गर्न किसानहरूलाई आग्रह समेत गर्नुभयो। किसान गाउँपालिकाका कृषि शाखा प्रमुख सरू भूषालका अनुसार सार्वजनिक सूचना जारी गरी आवेदन माग गरिएपछि प्रक्रिया पूरा गरेका कृषि समूह तथा कृषि फार्महरू छनौट गरी सामग्री वितरण गरिएको हो। उहाँले गत वर्ष छनौटमा पर्न नसकेको समूह तथा फार्महरूलाई यस वर्ष प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। सामग्री वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपाली, साझेदारी परियोजना महिला सामुदायिक सेवा केन्द्रकी अध्यक्ष कल्पना नेपाली, संस्थापक अध्यक्ष विमला योगी, साझेदारी परियोजनाका कार्यक्रम अधिकृत शरद पोखरेल, कृषि शाखा प्रमुख सरू भूषाल तथा हेफर परियोजनाका गाउँपालिका संयोजक गोमा भट्टराई लगायतको उपस्थिति रहेको थियो। वितरण कार्यक्रमको सहजीकरण गाउँपालिकाका कृषि सहायक अधिकृत मानबहादुर डागीले गर्नुभएको थियो।
0: लुम्बिनी प्रदेश सरकारका नवनियुक्त 5 जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। प्रदेश प्रमुख कृष्णबहादुर घरती मगरले आज नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिशमा नेपालको संविधानको धारा 168 को उपधारा 9 बमोजिम मन्त्री परिषद पुनर्गठन गरिएको छ। लुम्बिनी प्रदेश सरकारमा पुनर्गठित मन्त्री परिषदमा एमालेबाट 4 जना र जनता समाजवादी पार्टीबाट 1 जना गरी 5 जना नयाँ मन्त्री गत बिहिबार नियुक्त हुनुभएको थियो। नयाँ नियुक्त मन्त्रीहरूमा तुलसी प्रसाद चौधरीलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, दिल्लीराज भूषाललाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ। शपथ ग्रहण पश्चात मन्त्रीहरूले आजै आफ्नो मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको छ।
1: दाङको राप्ती गाउँपालिकामा पढ्दै कमाउँदै शिक्षा कार्यक्रमबारे आज अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरूलाई अध्ययनसँगै सिप उद्यमशीलता र आय आर्जनका अवसरसँग जोड्दै विद्यालय शिक्षालाई व्यावहारिक सिपमूलक तथा उत्पादनमुखी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिनुभयो। कार्यक्रममा डिग फर नेपालका अध्यक्ष नारायण सिग्देलले पढ्दै कमाउँदै कार्यक्रमको अवधारणा आवश्यकता र सम्भावना बारे सहजीकरण गर्नुभएको थियो। उहाँले वर्तमान समयमा केवल औपचारिक शिक्षाले मात्र पर्याप्त नहुने उल्लेख गर्दै विद्यार्थीहरूले अध्ययनकै क्रममा विभिन्न सिप तथा प्रविधिको प्रयोग मार्फत आय आर्जनका अवसर सिर्जना गर्न सक्ने बताउनुभयो। कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले शिक्षालाई व्यावहारिक सिपमूलक र उत्पादनसँग जोड्नुपर्ने आवश्यकता उल्याउनुभयो। उहाँले विद्यार्थीहरूलाई सक्षम प्रतिस्पर्धी र आत्मनिर्भर नागरिकका रूपमा विकास गर्न पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी माध्यम बन्न सक्ने बताउनुभयो। अध्ययनसँगै सिप र श्रमप्रतिको सम्मानको भावना विकास गर्न सके समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँको भनाई रहेको थियो। कार्यक्रममा सहभागी शिक्षक तथा विद्यार्थीहरूले पढ्दै कमाउँदै कार्यक्रमले शिक्षालाई जीवनोपयोगी बनाउने आत्मविश्वास अभिवृद्धि गर्ने तथा स्वरोजगारका सम्भावना पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका सहभागीहरूले विद्यार्थीमा उद्यमशील सोच सिप विकास र आत्मनिर्भरता अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा समेत राखेका थिए। कार्यक्रममा गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयका उप प्राध्यापक प्राविधिक विद्यालयका प्रधानाध्यापक प्राविधिक धारमा अध्यापन गराउने शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
0: घोराई उपमहानगरपालिका 13 डुम्बर गाउँका महिला लोभउन्मुख नौमती बाजा संरक्षणसँगै आमदानी गर्दै आएका छन्। युनिक नौमती बाजा संरक्षण संस्था दर्ता गरेर दमाहा झ्याले ट्याम्को ढोलक सहनाई कर्णाल नरसिंह बाजा बजाउँदै मौलिक संस्कृति जोगाउने अभियानमा जुटेका महिलाले बाजा बजाएर आमदानी समेत गर्दै आएका छन्। युनिक नौमती बाजा संरक्षण संस्थाकी अध्यक्ष दिलकुमारी घरती मगरले नौमती बाजा बजाएर परम्परागत कला संस्कृतिको संरक्षणसँगै आर्थिक रूपमा आमदानी समेत भइरहेको बताउनुभयो। अध्यक्ष घरती मगरका अनुसार गाउँघरसँगै घोराईका विभिन्न क्षेत्रमा हुने मेला महोत्सव धार्मिक कार्यक्रम विवाह व्रतबन्ध लगायतका शुभ कार्यमा संस्थागत मार्फत विगत 4 वर्षदेखि नौमती तथा पञ्चे बाजा बजाउँदै आएका छन्। उहाँले बाजा बजाउन बाहिर हिँड्दा सुरुमा थोरै लाज लागे पनि अहिले लाज लाग्ने अप्ठ्यारो हुने जस्ता समस्या नभएको बताउनुभयो। विवाह तथा अन्य शुभ कार्यमा बाजा बजाउनका लागि दाङका विभिन्न ठाउँसँगै रोल्पा र प्युठानसम्म जाने गरेको उहाँले बताउनुहुन्छ। मेला महोत्सव बिहे लगायतका कार्यमा बाजा बजाउन जाँदा 20,000-25,000 रूपियाँ लिने गरे पनि सामाजिक कार्यसँग सम्बन्धित धार्मिक कार्यक्रमबाट भने तोकेर पैसा नलिने उहाँको भनाइ छ। युनिक नौमती बाजा संरक्षण संस्थाकी सदस्य भीमसरा बोहराले संस्थामा आबद्ध 26 जना महिलाले नौमती तथा पञ्चे बाजा बजाउनेदेखि नयाँ सिक्न चाहनेलाई तालिम समेत दिने गरेको बताउनुभयो। उहाँका अनुसार बाजा बजाएर प्राप्त भएको आमदानीको 10% रकम संस्थाको कोषमा जमा गर्ने र बाँकी रकम कार्यक्रममा सहभागी सदस्य बीच बाँडफाँड गर्ने गरेका छन्। संस्थाका सदस्य खुमा रोकाका अनुसार मौसम अनुसार महिनामा 15-16,000 रूपियाँ प्रत्येक सदस्यले आमदानी गर्ने गरेका छन्।
1: तुलसीपुर उपमहानगरपालिकाका पालिकाभित्रका बालबालिकामा क्षयरोग देखिएको छ। उपमहानगरपालिकाका अनुसार 355 जना बिरामी मध्ये 15 वर्ष मुनिका बालबालिका 34 जना र 15 वर्ष भन्दा माथिका 321 जनामा क्षयरोग देखिएको छ। तुलसीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्धन शाखाका क्षयरोग स्रोत व्यक्ति शिवप्रसाद तिवारीका अनुसार सरकारी तथा केही निजी स्वास्थ्य संस्था मार्फत सञ्चालित 13 डट्स केन्द्रबाट क्षयरोगको निशुल्क निदान उपचार तथा व्यवस्थापन सेवा प्रदान भइरहेको छ। तिवारीका अनुसार पालिकाभित्र रोग निको हुनेको दर 97% रहेको छ भने क्षयरोगकै कारण 3% मृत्यु हुने गरेको छ। नेपाल सरकारले सन् 2035 देशलाई क्षयरोगमुक्त बनाउने राष्ट्रिय लक्ष्य लिएको छ। जनस्वास्थ्य प्रबन्धन शाखाका प्रमुख ओमपी न्यौपानेले तुलसीपुर उपमहानगरपालिकाले आगामी 3 वर्षभित्रै पालिकालाई क्षयरोगमुक्त घोषणा गर्ने रोक्ने गरी निदान उपचार तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएको बताउनुभयो। उहाँले क्षयरोग नियन्त्रणमा अझै केही गम्भीर चुनौती बाँकी रहेको औल्याउनुभयो।
0: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो।

0: अब 5 दिन मात्रै बाँकी छ। योजना बैंकबाट योजनाहरू समावेश गर्ने भनेर प्रदेश सरकारले यस अघि नै भनिसकेको छ र निर्णय पनि गरेको छ। तर मन्त्रालयहरूमा यति बेला योजना माग गर्न आउनेहरूको भने लर्को लाग्ने गरेको छ।
1: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले केही महिना अघिसम्म प्रदेशको बजेटमा टुक्रे योजना समावेश नगर्ने र प्रदेशमा बजेट माग्न आउनुपर्ने कुराको अन्त्य गर्ने बताउँदै आउनु भएको थियो। तर स्थानीय तहमा ओडा र पालिकाले बजेट नदिएको भन्दै विभिन्न योजनाका लागि बजेट माग गर्नेको यति बेला लुम्बिनी प्रदेशका सबै मन्त्रालयमा लर्को नै लाग्ने गरेको छ। प्युठानबाट बजेट माग गर्न आउनुभएका नरेश जीसी र अर्घाखाँची सन्दै खर्कबाट बजेट माग गर्न आउनुभएकी सीता बस्नेत।
2: हामी एउटा पर्यटन
3: मन्त्रालय अन्तर्गत एउटा फरसी स्मृतिको पार्क झुम्रुक पाँच पोखरकोटमा अब निर्माणाधीन छ। हामी चाहिँ फरसको स्मृति त हामीले चाहिँ एउटा बनाएर राखिसक्यौँ र त्यहाँ केही जग्गा छ, त्यसको लागि अब तारबार र त्यसलाई संरक्षण गर्नको निम्ति
2: उठाउनको लागि एउटा सहयोगको लागि हामी प्रदेश सरकारसँग आए।
4: हामी स्वास्थ्य खानेपानी र शिक्षाको लागि योजना माग गर्न प्रदेशमा आएका छौँ सम्पूर्ण जनप्रतिनिधि। अनि कमलनायन विद्यालयमा भवनको कमी कमजोरी भत्काएर विद्यार्थीलाई बाहिर टसमा राखेर त्यहाँ अपुरो छ, अधुरो कामलाई पूरा गर्ने बाचा लिएर आएका छौँ।
1: संघीय सरकारबाट पाउने रकम, प्रदेशको आवधिक योजना र आन्तरिक स्रोतबाट संकलन हुने राजस्व लगायतलाई ख्याल गरी बजेट निर्माण हुने गर्दछ। बजेट विनियोजन गर्दा समावेशी, समानुपातिक र न्यायोचित हुनुपर्दछ। तर जो धाउँछ उसैले पाउँछ भने झैं साना साना योजना बोकेर जनप्रतिनिधिदेखि पार्टीका कार्यकर्तासम्म बजेट माग गर्न पुग्ने गरेका छन्। दाङको शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत।
5: यति बेला चाहिँ 83-84 बजेट बनाएको छ। संघीय सरकारको बजेट आइसकेको अवस्था प्रदेश सरकारको बजेट असार 1 गतेमा आउने तयारी छ। बेला चाहिँ गाउँपालिका को बजेट थोरै रहन्छ र त्यसमा पनि समाज गर्ने अनुभव भन्दा अनि विभिन्न शीर्षकमा बजेट आउने र त्यो बजेटले पर्याप्त नहुने नागरिकको चाहना एकदमै आकांक्षा धेरै छ, धेरै चाहना नागरिकको सुरु प्रदेश सरकारले केही बजेट दिन्छ कि अथवा दिनुहुन्छ कि भनेर हामी चाहिँ प्रदेश सरकारको मन्त्रालयमा आइपुगेका छौँ।
1: माग गरिएकै आधारमा बाँडिएका यस अघिका टुक्रे योजनाले प्रदेश सरकार आफै हैरानीमा छ। अहिले पनि यो प्रवृत्तिले निरन्तरता पाइरहेकै छ भने मन्त्रालय र मातहतका कर्मचारीहरूलाई बजेट निर्माणको चटारो छ। लुम्बिनी प्रदेशको आन्तरिक मामिलाका सचिव बन्धु प्रसाद बास्तोला।
6: अहिले मन्त्रालयहरूले आफ्नो कार्यक्रमहरू इन्ट्री गर्दै हुनुहुन्छ सिस्टममा र त्यसलाई हामी 27-28 गतेसम्ममा त्यसलाई सबैको जोडजाड गरेर अनि हामी अन्तिम बजेट तयारी गर्छौं। हामी अहिलेसम्म सबै कुरो सेड्युलमै छौं। केन्द्रबाट हामीलाई आउनुपर्ने सिलिङहरू सबै प्राप्त भइसकेको छ। हामीले राजस्वको यो वर्षको जेठसम्मको असुलीलाई आधार मानेर राजस्वको लक्ष्य पनि निर्धारण करिब गरिसकेका छौं र यहाँले सोधे अनुसार हामीले विगतमा अलिकति स्रोतभन्दा बढी मागको कारणले होला अलिकति बढी चापमा हामीले बजेट बनाएका थियौं भने यो वर्ष चाहिँ हामी अलि यथार्थपरक बजेट बनाउने तयारीमा छौं र यहाँलाई अहिले ठ्याक्कै यति भन्दा पनि हामी पोहोरको भन्दा चाहिँ सानो बजेट बनाउँछौ।
1: जनसंख्या, भूगोल र आवश्यकताका आधारमा बजेटको प्राथमिकता निर्धारण गरिन्छ। तर बजेटका लागि स्थानीय तहका ओडा र पालिकाहरूले पनि प्रदेशतिरै बाटो देखाइदिने प्रवृत्तिका कारण पनि प्रदेश मन्त्रालयहरूमा बजेट माग्नेको भीड़ लाग्ने गरेको छ। जनसंख्या, भूगोल र आवश्यकताका आधारमा बजेट विनियोजन गर्ने पद्धतिको विकास कहिले हुन्छ र बजेट माग्न प्रदेशका मन्त्रालय धाउनै पर्ने कुराको अन्त्य कहिले हुन्छ त? उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने।
7: प्रदेश सरकार, स्थानीय सरकार भने यो आम नागरिकको नजिकको सरकार भएको कारणले यो सरकारप्रतिको विश्वास पनि हो। विगतमा पनि प्रदेश सरकारमा जाने, भेट्ने र आफ्ना आवश्यकताका योजनाहरू, जनताका चाहनाका योजनाहरूलाई प्रतिनिधिहरू, जनप्रतिनिधिहरू सबै आउने गर्नुहुन्छ र त्यही निरन्तरता त्यो भएको कारणले होइन संघ सरकारसम्म जाँदा पहुँच पनि नपुग्ने र संघीयमा जाँदा नहुने, तर यो स्थानीयसँगको एउटा प्रदेशसँगको यो विश्वासको रूपमा लिएको छु र योजना बैंकको कुरा चाहिँ हामीले गर्न खोजेको हो, गरिरहेको पनि छौँ। योजना बैंकमा मार्फत अब गर्नुपर्छ भन्ने

0: डिभिजन कार्यालयहरू छन् होइन सबै मन्त्रालयका सबै मन्त्रालयका सबै जिल्लामा त्यो मातहतमा गएर त्यहाँ बुझाइदिँदा पनि हुन्छ त्यसमा आवश्यकताको छनौट गरेर गर्ने कुराको सोच प्रदेश सरकार अगाडि बढ़िराखेको छ होइन हामी निर्णय पनि गरेका छौँ योजना बैंक मार्फत गर्ने भन्ने तर पनि यो हाम्रो एउटा कल्चर पनि हो एउटा संस्कार पनि हो र जनताप्रति उत्तरदायित्वको कुराले र प्रदेश सरकारसँगको अपनत्वको कुरामा नै लिनुपर्छ।
1: भूल बाँधेर पार्टीका कार्यकर्ता जनप्रतिनिधि र आम नागरिकहरू बजेटका लागि मन्त्रालयमा धाउने यो प्रवृत्तिलाई कतिपय नेता र मन्त्रीहरूले प्रदेश प्रतिको आकर्षण आफ्नो प्रतिष्ठासँग जोडेर हेर्ने गरेका कारण पनि यो प्रवृत्ति बजेट निर्माणका समयमा वर्षेनी दोहोरिने गरेको छ।
2: निर्वाचनका बेला नेताहरूले आम मतदातासम्म गरेका वाचाहरू भुल्दै जाने र गाउँ नफर्किने परिपाटीका कारण आम नागरिकहरू आफ्ना आवश्यकता र योजनाका फाइल बोकेर प्रदेशका मन्त्रालय मन्त्रालय धाउने गरेका छन्। बजेट निर्माणको अन्तिम समयमा यसरी समावेश गरिने योजनाहरूले एकातर्फ बजेटको आकार बढ़ाउने देखिन्छ भने अर्कोतर्फ योजना कार्यान्वयनमा समस्या हुने देखिएको छ।
3: अब बाँकी समाचार। जिल्ला प्रहरी कार्यालय दाङले लागू औषध सहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर 5 पर्चिया बस्ने 42 वर्षीय साकिर खान रहेका छन्। प्रहरीका अनुसार खानलाई खानतलासी गर्दा लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धूलो पदार्थ 6 ग्राम 770 मिलिग्राम फेला परेको हो। इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको विशेष प्रहरी टोलीले राप्ती गाउँपालिका वडा नम्बर 1 भालुबाङबाट उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार खानले उक्त लागू औषध बिक्री वितरण गर्ने उद्देश्यले भालुबाङतर्फ ल्याउँदै गरेको भन्ने विशेष सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा स्वीप अपरेशनमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका खानलाई फेला पारेको थियो। शंका लागेर खानको शरीर तथा सरसामान खान तलासी गर्दा उनको साथबाट उक्त परिमाणको लागू औषध बरामद भएको प्रहरीले जनाएको छ। बरामद पदार्थ सहित खानलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको र उनीमाथि लागू औषध नियन्त्रण ऐन 2000 ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ।
4: जिल्ला प्रहरी कार्यालय दाङ र मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट अवैध नदीजन्य पदार्थ ओसार पसारमा संलग्न 9 सवारी साधनलाई नियन्त्रणमा लिएको छ। जेठ 21 गतेदेखि 25 गतेसम्म प्रहरीले ती साधनहरू अवैध नदीजन्य पदार्थ ओसार पसारमा संलग्न रहेको भन्दै समातेको हो। प्रहरीले अवैध रूपमा ढुङ्गा बालुवा र गिटी ओसार पसार गरिरहेका 3 स्काभेटर र 2 ट्रिपर र 4 ट्रयाक्टरलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका सम्पूर्ण सवारी साधनलाई आवश्यक कार्यवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको थियो। प्रक्रिया पूरा गरी ती साधनहरूबाट 5,15,000 रूपियाँ जरिमाना गराइएको छ। जरिमाना भुक्तानीपछि प्रहरीले उक्त सवारी साधनहरू सम्बन्धित धनी वा व्यक्तिको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। प्रहरीले जिल्लामा नदी जन्य पदार्थको अवैध दोहन रोक्न सक्रियता बढ़ाएको छ।
3: विपक्षी दलको अवरोधका कारण 15 मिनटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः नबसी भोलिसम्मका लागि स्थगित भएको छ। विपक्षीहरूको अवरोधपछि सभामुख डोलप्रसाद आर्यले 15 मिनटका लागि बैठक स्थगित गर्नुभएको थियो। तर समय सकिँदा पनि बैठक बस्न नसकेपछि सांसद सचिवालयले सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरेको हो। गएको फागुन 21 गते भएको चुनावपछि आएको यो नयाँ प्रतिनिधि सभामा पहिलो पटक सूचना टाँसेर बैठक स्थगित भएको छ। आजको बैठक शुरू हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका थिए। सभामुख आर्यले दलीय आधारमा बोल्न समय दिएपछि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन चल्न नसक्ने बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि विपक्षीहरूले सांसद बैठकमा अवरोध गर्दै आएका छन्।
4: स्रोतको अभाव जस्ता कारणले पछिल्लो वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बीमा भुक्तानी केही सहज हुन थालेको छ। पछिल्लो हप्ता मात्रै सरकारले स्वास्थ्य बीमा बापत 1,03,00,00,000 रूपियाँ सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ। यसबाट 155 सरकारी 25 सामुदायिक तथा 37 निजी अस्पतालले बीमा बापतको रकम प्राप्त गरेका छन्। सरकारले अघिल्लो वर्षको बक्यौता बीमा रकम समेत भुक्तानी हुने गरी देशका विभिन्न स्वास्थ्य संस्थाहरूमा पटक पटक गरी 1.3 करोड़ रूपियाँ पठाएपछि स्वास्थ्य बीमाको रकम सम्बन्धी समस्या क्रमशः हल हुने बाटो खुलेको छ।
3: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा 19 जनाको ज्यान गएको छ। दक्षिणी फिलिपिन्समा आज बिहान गएको 7.8 म्याग्निच्युडको भूकम्पमा परि 7 जना बेपत्ता रहेको र 134 जना घाइते भएका बीबीसीले जनाएको छ। भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डानाओको जेनरल सान्तोस शहरको समुद्री तट क्षेत्रमा केन्द्रबिन्दु बनाएको थियो। यो टापु माछाका लागि प्रख्यात छ। फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एण्ड साइजमोलोजीले मिन्डानाओका 6 क्षेत्रमा सुनामीका छालाहरू रेकर्ड गरिएको बताएको छ। भूकम्पपछि फिलिपिन्स, इण्डोनेसिया र जापान लगायत यस क्षेत्रका धेरै देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए, तर धेरैजसो अब हटाइएका खबरमा उल्लेख गरिएको छ। यसैबीच फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले सबै सरकारी निकायहरूलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ।
4: मध्यपश्चिम खबरमा अब खेल समाचार। हङकङलाई हराउँदै नेपालले एसियाली खेलकुद छनौटको उपाधि जितेको छ। सिंगापुरमा आज भएको फाइनलमा नेपालले हङकङलाई डीएलएस नियमका आधारमा 19 रनले हरायो। हङकङले दिएको 189 रनको लक्ष्य पछ्याएको नेपालले 11 ओभर 3 बलमा 2 विकेट गुमाएर 114 रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित हुन पुगेको हो। नेपालका कुशल भुर्तेलले 65, रोहित पौडेलले नट आउट 35 रन बनाए। हङकङका आयुष शुक्ला र सहान खानले 1-1 विकेट लिएका थिए। यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले 20 ओभरमा 7 विकेट गुमाएर 188 रन बनायो। हङकङका अंशुमन रसले 80, शहीद वासिफले 55 रन बनाए। नेपालका शेर मल्लले 4 विकेट लिए। यस्तै ओमनलाई हराउँदै मलेसिया एसियाली खेलकुद छनौटमा तेस्रो भएको छ। तेस्रो स्थानका लागि आज भएको खेलमा मलेसियाले ओमनलाई 8 विकेटले हरायो। यो प्रतियोगिताबाट नेपाल, हङकङ, मलेसिया र ओमन एसियाली खेलकुदमा छनौट भएका छन्।
3: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 36.1 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24.8 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। अहिलेको हावाको गति 1 मीटर प्रति सेकेण्ड रह्यो भने सापेक्षिक आर्द्रता 45% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
4: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
3: डंगीशरण गाउँपालिकाद्वारा किसानलाई 16 लाख बराबरका यान्त्रिक उपकरण वितरण। यान्त्रिकरणले किसानलाई खेतीपाती गर्न सहज हुने अपेक्षा।
4: लुम्बिनी प्रदेश सरकार बजेट निर्माणको अन्तिम तयारीमा, प्रदेशका सबैजसो मन्त्रालयमा बजेट माग गर्नेको लर्को।
3: लुम्बिनी प्रदेशमा थपिएका पाँच मन्त्री लुम्बिनी प्रदेशमा थपिए 5 मन्त्री, थपिएका 5 मन्त्रीले लिए शपथ र पदभार ग्रहण।
4: र लोक उन्मुख मनौमती बाजा संरक्षण सँगै आमदानी गर्दै घोराई उपमहानगरपालिका 13 डुमर गाउँका महिलाहरू।
3: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगइन गरेर पनि प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
4: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी, प्राविधिक मित्र अमृता दागी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिदै
3: म देवा भुसाल
4: अनि म शान्त कुमार बुढा मगर पनि बिदा हुन्छौ।
3: नमस्कार।

0: 99.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिन।
3: आई लभ यू पिंकुली भनेको।
2: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
6: अर्को वर्ष यसलाई अष्ट बनाएर तपाईँकै हातबाट छात्र वितरण लिन आउँदैछु।
5: लाली बजार र मिज्यू
7: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है मम
8: के टेन्सन लिएर
9: हामी जन्मजात नै सिकारी हौ सिकारी पुरै डाइलेक्ट मलाई चाहियो।
10: भिएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
11: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो
10: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको स्टान्डर्ड डिस्प्ले, एआई पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्री को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार।
2: आया आया मम्मी मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकाससँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
6: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल CMS चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
7: सावधान, उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
8: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
9: सम्पर्क फोन नम्बर 0825902222।
3: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
10: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम विषय वस्तुको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोताहरूलाई। तपाईँ यति बेला रेडियो मध्यपश्चिम 91.4 MHz कार्यक्रम विषय बहस सुन्दै हुनुहुन्छ र यो कार्यक्रम हरेक हप्ताको सोमबार बेलुकी 6:30 बजेदेखि तपाईँ 7 बजेसम्म सुन्दै आउनु भएको छ र यति बेला प्रविधिमा अमृता डाङ्गीको साथ मिलेको छ भने म कार्यक्रम प्रस्तुता सुशीला ओली र कार्यक्रम तपाईँ इन्टरनेट अनलाइन मार्फत www.radioMP.org पनि संसारभर एकै साथ सुन्न सक्नुहुन्छ र कार्यक्रममा हामीले हरेक हप्ता विभिन्न क्षेत्रमा आबद्ध रहनुभएका व्यक्तिहरूसँग कार्यक्रममा छलफल बहस र कुराकानी गर्दै आएका छौं र कार्यक्रममा आज हामीले निम्ति आएका छौं गडवा गाउँपालिकाका उपाध्यक्ष हुनुहुन्छ शारदा कुमारी चौधरीजीसँग कार्यक्रममा कुराकानी गर्दैछौं। खास गरेर उहाँहरूले गर्दै आएका कामहरू भोलिका योजना लगायत विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौं। कार्यक्रम विषय बहसमा स्वागत छ यहाँलाई। खास गरेर अहिले पालिकामा यहाँहरू कस्तो कस्तो काम गर्दै अगाडि बढ्नु भएको छ के छ?
1: खास गरेर स्थानीय सरकार गर्वा गाउँपालिकाको मूल नारै छ कृषि स्वास्थ्य शिक्षा। कृषि स्वास्थ्य शिक्षामा आधारित रहेर
0: हजुर
1: कामहरू गरिरहेको छ। अब विकास निर्माण त भइ नै रहन्छ तर विशेष मेन फोकस चाहिँ कृषि स्वास्थ्य शिक्षा हो गर्वा गाउँपालिकाको।
0: एकदमै अब जस्तो यहाँहरू अब निर्वाचित भएर आइसकेपछि जुन कामहरू गर्ने यहाँहरूले प्रतिबद्धताहरू व्यक्त गर्नु भएको थियो ती कामहरू कति पूरा भए?
1: हजुर, हामी आफ्नो आफ्नो पार्टीको घोषणा पत्र हुन्छ, आफ्नो आफ्नो पार्टीमा कथा हुन्छ, कतिपय अब आठवटा बुन्दाहरू थियो त्यसमा धेरै बुन्दाहरू सम्बोधन भइसकेको छ। जब हामीले भन्ने नै यही हो कृषि स्वास्थ्य शिक्षा नै यसमा सशक्तिकरण यो कामहरू भइरहेको छ। अहिले
0: धेरै
1: कुराहरू समेटिसकेको छ योजनाका विकास निर्माणका यी कुराहरू।
0: एकदमै अब यहाँले कृषिलाई प्राथमिकता दिएर काम गरिरहँदाखेरि अहिले किसानले पर्याप्त सिँचाई मल बिउ औजार लगायतका सामानमा यहाँहरूको सहयोग कस्तो रहेको छ?
1: कृषिमा हामी जब निर्वाचित भएर आएको बेला त्यतिखेर मलमा अभाव थियो, रासायनिक मलमा। त्यस पछाडि अब 2 वर्ष यता त त्यस्तो अभाव छैन र कृषि यन्त्र औजारहरू पालिकाबाट स्थानीय सरकारबाट पर्याप्त मात्रामा बजेट त हुँदैन तर पनि किसानहरूलाई छनौट गरेर उहाँहरूलाई वितरण गरिरहेको छ र कृषिको लागि चाहिँ हामी विभिन्न परियोजनाहरूसँग कृषि पशुसँग सम्बन्धित परियोजनाहरूसँग साझेदारी गरेर अहिले हाम्रो साझेदारी ऐन पनि बनाएको छ। हामी त्यो साझेदारी मार्फत हामी कामहरू कृषि स्वास्थ्यमा अनि उसमा के अरे पशुपालनमा धेरै काम अगाडि बढिसकेको छ। जस्तै पशुमा आधारित बाख्रा पालन, कृषि पालन अनि कृषिमा तरकारी खेती अनि महिलाहरूलाई व्यवसायसँग जोडिएको कार्यक्रमहरू
0: गरिरहेको छ। अब जुन कृषिमा आबद्ध भएर किसानहरू आत्मनिर्भर भइरहँदाखेरि अहिले पछिल्लो समय गडवा गाउँपालिकामा बजारीकरणको अवस्था कस्तो छ?
1: यही छ समस्या। हामीले जति पनि सरकारले गर्न लगाउँछन् कृषकहरूलाई कृषिमा पशुपालनमा समस्या बजारीकरणको सबै समस्या बजारीकरणको लागि हामीहरूले अहिले विभिन्न संस्थाहरूसँग समन्वय गरेर अहिले जस्तै बाख्राको बजारीकरण नेपालगञ्ज खाद्य संस्थानसँगको एक साझेदारी ऊ गरेर समन्वय गरेर बाख्रा बजारीकरण भइरहेको छ। अनि अन्नबाली पनि गत वर्ष धान खरिद गर्यो सरकारी मूल्यमा, नेपाल सरकारको मूल्य जुन निर्धारित छ त्यही निर्धारित मूल्यमा किसानहरू मूल्य पाएका छन्। अब कृषिमा कृषिसँग अब हाम्रो के छ भनेपछि बजारीकरणको लागि कृषि तरकारीको लागि पनि हामीले कृषि एम्बुलेन्स पालिकाले किनेको छ र अर्को कुरो यो सङ्कलन केन्द्र पनि बनाएको छ, कृषि तरकारीको सङ्कलन केन्द्र पनि बनाएको छ। त्यहीबाट उठाइरहेको छ र किसानलाई अहिले धेरै राहत पाइसकेको छ।
0: एकदमै अब यहाँ अनुगमन समितिको संयोजक भएर काम गरिरहँदाखेरि यो अनुगमनको पाटोलाई कसरी अगाडि बढाउनु भएको छ?
1: अनुगमन अब हरेक योजनाहरू हुन्छ, योजनादेखि लिएर अरू चिजको पनि हामीले बजारीकरणको पनि अनुगमन गर्न पर्छ। जस्तै अब कालो बजारीदेखि लिएर गुणस्तरको खाद्य त्यो पनि गर्न पर्ने भएको हुनाले अब यसमा त चुनौती नै हुन्छ, किनकि बजारीकरणको अनुगमन गर्दा ठुलो चुनौती हुन्छ, जनताहरू ठुलो आश गरेका हुन्छन्, अब गुणस्तरहीन भयो भने दण्ड जरिमानाका कुराहरू आउँछ, त्यसमा चाहिँ चुनौती छ। पखलास र देखलास भन्ने जस्तो हुन्छ, भोलिका दिन फेरि भोट माग्न आउन साथै जात राख्दै गर्छ, नभए मान्छेको कन्सेप्ट सोच चाहिँ फरकै हुन्छ। र यो योजनाको अनुगमनमा चाहिँ योजना अनुगमन गर्दाखेरिको त्यो पनि चुनौतीकै विषय हुन्छ। कस्तो छ भनेपछि अब हामी प्राविधिक इस्टिमेट इन्जिनियरको इस्टिमेटमा उपभोक्ता समितिका पदाधिकारी पनि त्यति विज्ञ नै, अनि अब उपाध्यक्षहरू पनि त्यति जानकार नै, तर पनि अब हामीले गुणस्तरको विषयमा त्यति जानकार नभए पनि यसरी हेर्दाखेरि योजना सम्पन्न भएको बिग्रेको अनि त्यो त देखिन्छ। भोलिका दिनमा चाहिँ कतै सोध्छ हालिदिन्छन् कोही अप्ठ्यारमा भने त्यो जवाब चाहिँ दिन पर्नु हुन्छ, कसरी अनुगमन गरिस् त कसरी गरिस्, गुणस्तरहीन भयो के भयो भन्छन्। र अहिलेसम्म त त्यस्तो भएको छैन हाम्रो गराउँदा अगाडि होइन, तर पनि योजना अनुगमन गरिएकै छ। हाम्रो टोली छ योजना अनुगमन गर्ने 7 जनाको, अनि कार्यपालिका सदस्यहरू छन्, इन्जिनियर छन्, प्राविधिक छन्, सब इन्जिनियर हुन्छ, उपाध्यक्ष हुन्छ, निर्वाचित सदस्य हुन्छन्, योजनाको अनुगमन भइरहेको छ।
0: एकदमै अब जस्तो बजारमा खाद्य वस्तुहरूको अनुगमन गरिरहँदाखेरि यो अलिकति चाडपर्व केन्द्रित मात्रै हुने गर्दछ भनेर नागरिकको गुनासो हुन्छ, यहाँहरूले कसरी गर्नुभएको छ यसमा?
1: नागरिकको गुनासो चाडपर्वमा केन्द्रित होइन, जतिखेर हाम्रो समय उपयुक्त हुन्छ गर्नै पर्ने अवस्था आउँछ भने हामी गरिहाल्छौँ, तर बजार केन्द्रित भएर मात्रै हुँदैन, बजार केन्द्रित भएर मात्रै गऱ्यो भने त कहाँ हुन्छ सम्भव हुने, व्यक्त उहाँले जानकारी गराएर जाने भएन, अब छर्के जाँच त गरिरहन्छ।
0: एकदमै एकदमै अब जस्तो यहाँ न्यायिक समिति संयोजक पनि रहेर यहाँले आफ्नो भूमिका निर्वाह गरिरहँदाखेरि न्यायिक समितिमा पछिल्लो समय अलि बढी कस्ता मुद्दाहरू आउने गरेको छ, के पाउनु भएको छ यसमा?
1: अब यो न्यायिक समितिको संयोजक भएको हुनाले न्यायिक समितिमा बढी आउने चाहिँ अहिलेको परिवेशमा कस्तो छ भनेपछि हामीले हाम्रो हेर्ने क्षेत्र अधिकार पनि हुन्छ होइन, एउटा आफ्नो अधिकार क्षेत्रभित्र रहेको मुद्दा मात्रै हामी हेर्ने गरेका छौँ, त्योभन्दा अर्को मुद्दा हेर्न मिल्दैन। हामी त दुईटा मुद्दा हुन्छ, फौजदारी र देवानी, हामीले फौजदारी हेर्न मिल्दैन, देवानी मुद्दा भित्रका हाम्रो विशेष आउने यही हो समस्या। कस्तो छ भने बढी केस आउने लेनदेनका केस, त्यसपछि अंश सम्बन्धी, अंश विवाद, अंश सम्बन्धी अनि घरेलु हिंसा लेनदेन यही हो बढी विवाद आउने, आली अनि ऐलानी जग्गाको विषयमा यस्तै केसहरू आइरहन्छ।
0: जुन समस्याहरू न्यायिक समितिमा आउँछन् ती समस्याहरू कति समाधान हुन्छन् अथवा समाधान नभएका विषयहरू कसरी समाधान गर्नुहुन्छ ती अन्य कुराहरूलाई?
1: जुन अब समाधान हामी पहिला छलफलको माध्यमबाट अब गरिन्छ, मेलमिलाप हामीले सके जति छलफलको माध्यमबाट 47 धारा एक र दुई करख मध्ये के मेलमिलापको माध्यमबाट हेर्छौँ, कतिपय धेरै जसो मेलमिलापमै भएर जान्छन् र मिल्न नसकेका केसहरू हामी रेफर गर्छौँ इलाका प्रहरी कार्यालय, सिडिओ कार्यालय, जिल्ला अदालतमा रेफर गरेका छन्। प्राय जनता कस्ता छन् भने उहाँहरू के भन्नुहुन्छ भने जसरी हुन्छ कम खर्च समयको बचत, पैसाको बचत, हामी यहीँ मिलाइदिनुहोस् भन्नुहुन्छ। अब यसको पनि अब हामीहरूले कम्तीमा निवेदन दर्ता निवेदन हेर्छौँ, पहिला कस्तो छ निवेदन हेरेर हामीले उद्री पचास निवेदन हेर्छ, त्यसपछि म कहाँ पेश गर्छ, अनि मैले टोक लगाएर फेरि पनि मेलमिलाप को माध्यमबाट लैजाने भनेर तोप लगाएर अनि उनलाई प्यानेली गरिन्छ। प्यानेली गरिसकेपछि फेरि उनको ऊ मिलान गर्नपर्छ, के भन्छन् रे, तारिख मिलान गर्नपर्छ। कम्तीमा 21 दिन 15 दिन लाग्छ। कतिपय मुद्दा फेरि कस्तो आउँछ भनेपछि आजको भोलि गर्दे भन्छन्। आजको भोलि गर्ने त गाह्रो हुन्छ, हप्ता दिन लाग्छ, जस्तै 5 दिन 7 दिन लागिहाल्छ। त्यो किसिमले सम्म मैले प्रत्येक वर्षको आर्थिक वर्षमा 70-75 वटा विवाद चाहिँ मिलेकै, मेरो उसमा मिलेकै हुन्छ।
0: हजुर, जस्तो अब पालिकामै न्यायिक समिति मार्फत न्यायिक निरूपण यहाँहरूले गरिरहँदाखेरि नागरिकहरूले त्यो कतिको सहज महसुस गरेको पाउनुहुन्छ?
1: अब कतिपय नागरिकहरू धेरै सहज महसुस गरेका छन्। के सहज महसुस गरेका छन् भने, अब उता अदालत जानुभन्दा खर्चको बचत, समयको बचत, झन्झटिलो कम मानेर खुसी नै खुसी व्यक्त गर्नुहुन्छ। हामी कतिपय 18 वर्षसम्म नमिलेका केसहरू, 3-4 वर्षसम्म बुढाबुढी छुटेर बसेका, फेरि मिलाप भएर राम्रोसँग बसेका अनुभवहरू, केसहरू जनगाउँपालिकाभित्र रहेको छ, उहाँहरू एकदम खुसी व्यक्त गर्नुहुन्छ। तपाईँहरू त के हो, भगवानै हो कि के हो, राम्रो काम गरिरहनु भएको छ, राम्रो छ भन्छन्। अहिलेसम्म गरेको म पनि खुसी लाग्छ, मलाई पनि जनता खुसी भएपछि आफै खुसी लाग्छ। किनकि अब जनताको लागि आएको, जनताले खुसी पायो भनेर हात पायो भने आफू त्यसै पनि खुसी भइन्छ, खुसी लाग्छ।
0: एकदमै। अब यहाँ महिला, खास गरेर पालिकामा रहेका महिलाहरूलाई स्वरोजगार र कुनै आय आर्जनमा जोड्नका लागि त्यस्ता केही कामहरू गर्नुभएको छ?
1: साँच्चै गरेको छ नानी। कस्तो छ भनेपछि, हामीले महिलालाई स्वरोजगारसँग जोड्नको लागि अबको जुन परिवेश जुन किसिमको छ, युवा जति जन्मै बाहिर महिला मात्रै घरमा हुने, हामीले यो त ठुलो परियोजना, घर गाउँपालिकाको सबभन्दा ठुलो परियोजना, हामी हेफर साना किसान र कृषिसँग सम्बन्धित हेफर प्रोजेक्ट र ग्रामीण उत्थान महिलासँग साझेदारी प्रोग्राम योजना लागू गरेको छ। यसमा वार्षिक 1.5 करोड रुपियाँ छुट्याएको छ। यसमा तरकारी खेती, त्यसपछि पुस्ला खेती, त्यसपछि पशुपालन, अनि दिदी बहिनीहरू महिलाहरू अहिले व्यवसायसँग जोडिएका छन्। उहाँहरू तरकारी खेती गरेर, बाख्रा पालन गरेर उहाँहरूले पाएको आफ्नो मूल्य चाहिँ बिचौलियाहरूबाट मूल्य, सही मूल्यमा पशु पालन गर्ने दिदी बहिनीहरू आमदानी गरिरहेका छन्। नानीहरू शीतमूलकका कुराहरू छ, शीतमूलकका आयमूलकका कुरा, जस्तै अब हामी एउटा महिला दिदी बहिनीहरूले सिलाइका, त्यसपछि हजियारीका, अनि उहाँहरू सतर खोलेर बसेका छन्।
0: अब यहाँले विभिन्न सिपमा जोडिएका कुरा गरिरहँदाखेरि, पहिलेको तुलनामा महिलाहरूमा त्यस्तो पछिल्लो समय त्यस्तो परिवर्तन भएको पाउनुहुन्छ?
1: पहिलाको तुलना भन्दा, अब पहिलो अघिल्लो निर्वाचित हुँदाखेरि त्यतिखेरको जुन किसिमले पैसा खर्च भयो, 1 करोड सिपमूलक आयमूलकमा मात्रै भएको थियो, त्यतिखेरको भन्दा यसपालिको कार्यान्वयन गरेको पाइयो। किनकि हामीले गराइसकेपछि हामीसँग त्यतिखेरको डाटा थिएन, अब चाहिँ हामीसँग डाटाहरू छ, र हामीले सरकारले पैसा खर्च गर्ने, उहाँहरूले कसरत नगरिदिने, उहाँहरूले कार्यान्वयन नगरिएपछि त त्यसै पनि पालिका असफल हुन्छ। त्यही भएर अहिले हामी अहिले कडाइका साथ, एकदम कडाइका साथ गरेर अहिले राम्रो भएको छ, त्यस्तो छैन।
0: अब यहाँ
1: राम्रो पाएको छ
0: आफ्नो जुन भूमिका निर्वाह गरिरहँदाखेरि, खास गरेर नेतृत्व तहमा महिलालाई काम गर्न कतिको सहज रहेछ, यहाँको अनुभव के छ, के भोग्नुभयो यहाँले?
1: म अब पहिला त सर्वप्रथम म के भन्न चाहन्छु भने, महिलालाई नेतृत्व गर्न निकै गाह्रो हुन्छ, चुनौतीहरू हुन्छ। चुनौती भन्नाले सामाजिक परिवेश मिलाउन पर्यो, त्यसपछि पारिवारिक आफ्नो घर परिवारको परिवेश मिलाउन पर्यो। महिलालाई त घरबाट निस्किन त सबै परिवेश मिलाएर नै निस्किन पर्छ। चुनौतीहरू असाध्यै चुनौतीहरू हुन्छ। तर महिला कस्तो छ भने, महिला आफू कन्फिडेन्स भयो भने समाज चाहिँ चलाउन सकिन्छ। अब सीमाबाट बाहिर गयो भने त के भन्न सकिन्न, तर यदि महिला सक्षम भएर ऊ कन्फिडेन्ट भयो भने समाज चाहिँ अगाडि बढ्छ। मेरो मान्ने मेरो आफ्नो अनुभव है, महिला आफू कन्फिडेन्स भएर निस्क्यो भने समाजको लागि
0: एकदम। अब यहाँले जुन आफूले गर्ने कामहरू जुन सकिन्छ भने जुन आँट गर्नु भएको छ, अब भोलिका दिनमा अझै अगाडि बढ्ने अध्यक्षसम्म जाने अथवा कतिपय महिला दिदी बहिनीहरूले जुन उपप्रमुख उपाध्यक्ष पदमा मात्रै महिलालाई सीमित राख्ने भन्ने कुराहरू गुनासो गर्नुहुन्छ, यहाँको भोलिको योजना त्यस्तो के छ?
1: यो संहिता आइसकेपछि त बल्ल बल्ल महिलालाई उपसम्मको अधिकार दियो, तर उप मात्रै होइन, मैले त भन्छु अध्यक्ष पनि महिला हुन पर्छ। महिलाको क्षमता अनुसार महिला म भन्न चाहियो महिला सक्षम होला, महिलाको क्षमता अनुसार महिलालाई उसको क्यापेसिटी अनुसार त महिलालाई अध्यक्ष पनि दिनुपर्छ सरकारले, तर महिलाले सिक्की पाउँदैन नि त, मागेर पाउँदैन, र यसको लागि त हामीले कसरत गर्नुपर्छ। मेरो धारणा त अब सरकारमा एक पटक आइसकेको हुनाले मलाई पनि अझै पनि म जनताकै पक्षमा जनताकै सेवा गर्न मेरो पनि इच्छा हो। अब पार्टीले सरकार टिकट दिएसम्म त म फेरि पनि स्थानीय तहमा मेरो चाहिँ जनताको सेवा गर्ने मनसाई हुन्छ छ पनि
0: एकदमै। अब अझै पनि महिलाहरूको क्षेत्रमा त्यस्तो केही योजनाहरू पालिकाबाट त्यस्तो काम गर्ने केही सोचहरू बनाउनु भएको छ यहाँहरूले?
1: अब महिलाहरूलाई त मैले महिलाहरूलाई अझै पनि सक्षम बनाउनु पर्छ। महिलालाई अब महिलालाई हामीले अगाडि बढाउनको लागि पालिकाको सिङ्गो बजेट खर्च गरे पनि अभावै छ कि पुग्दैन, त्यस्तो पुग्दैन, किनकि पर्याप्त मात्रामा हामीले बजेट दिन सक्दैनौँ, पर्याप्त मात्रामा बजेट हुँदैन हामीसँग। यही कति हुन्छ 70-80 करोडको बजेट विनियोजन हुन्छ, त्यसमा सबै पालिका सञ्चालनदेखि लिएर विकास निर्माणदेखि औषधि पानी सबै त्यसैमा भएको हुनाले अझै पनि महिलाहरूको लागि बजेटको अभाव छ, र महिलाहरूको लागि महिलाहरूको सशक्तिकरणको लागि धेरै आवश्यकता छ। अझै पनि महिलाहरूको धेरै काम गर महिलाहरूको क्षेत्रमा धेरै काम गर्नुपर्ने भएको, युवा महिला सबैको क्षेत्रमा, म युवाहरूलाई चाहिँ विदेश जानु जान भन्दा रोक्नको लागि पनि त आफ्नै देशमा आफ्नै पालिकामा रोजगार सिर्जना गर्यो भने हामीले अब उनलाई रोजगारसँग जोडियो भने उहाँहरूलाई सिट दियो भने उहाँलाई क्षमता दियो भने उहाँहरू गर्न सक्नुहुन्छ नि त, त्यो सम्बन्धी काम गर्ने धेरै बाँकी छ अझै।
0: अब जुन यहाँको अब जुन समय छ बाँकी समय, ती समयलाई कसरी व्यतीत गर्नुहुन्छ यहाँले?
1: बाँकी समय अझै पनि अब योभन्दा थप अझै सशक्त रूपले अझै विकास बजेट कार्यान्वयन गर्न पाइन्छ, त्यो भित्र उहाँहरूको आवश्यकतालाई पहिचान गरेर, युवा महिलाहरूको आवश्यकतालाई पहिचान गरेर फेरि पनि सशक्त रूपमा अगाडि बढ्ने मेरो लक्ष्य छ, पालिकाको पनि हाम्रो
0: हजुर। अब हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ, यतिन्जेलसम्म कुरा गरिरहँदाखेरि अझ पनि यहाँलाई त्यस्तो केही भन्न मन लाग्यो अथवा मैले सोध्न छुटाएको छु भने भन्न सक्नुहुन्छ?
1: धन्यवाद, यहाँ मलाई यसरी आज आफ्नो रेडियो स्टेसनमा निम्त्याएर कुरा राख्ने मौका दिनुभएको, सर्वप्रथम तपाईँलाई पनि मैले धन्यवाद दिन चाहन्छु, र अर्को कुरो जो सुनिरहनु भएका सम्पूर्ण मेरो यो आवाज मेरो यो इन्टरभ्यू सुनिरहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई पनि मैले हार्दिक स्वागत गर्दै मैले यही दिनमा
0: धन्यवाद। निकै कार्यक्रममा निकै व्यस्त हुँदाहुँदै पनि कार्यक्रममा समय दिनुभयो त्यसका लागि धन्यवाद यहाँलाई पनि। आदरणीय श्रोताहरू, आज हामीले कार्यक्रममा कुराकानी गर्यौं गढ़वा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीसँग, खास गरेर उहाँहरूले पालिकामा गर्दै आएका कामहरू आगामी योजना लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गर्यौं। आज कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभूल्नुहोला। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोतालाई धन्यवाद। प्राविधिक मित्र अमृता डाङ्गीलाई पनि विशेष धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुत सुशीला ओली पनि बिदा हुन्छु। नमस्ते।
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो,
3: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिला द्वारा स्थापना गरिएको
2: हाम्रा विशेषताहरू
3: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
2: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
3: शान्त तथा पारिवारिक वातावरण भएको
2: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
3: तिहार सुसारको राम्रो व्यवस्था भएको
2: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
3: घरको जस्तै माया पाउने
4: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
5: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
4: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-35-183
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
7: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
6: हुल्लास फुसका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
7: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
6: हुल्लासले बनाउँदैछ परिवार एक साथ
8: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
9: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
8: बिस्तारै जोर्नीहरू र औँलाहरू बाँगिँदै जाने
9: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
8: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
9: छालामा बाघहरू आउने कपाल झर्ने
8: शरीर फुल्ने र चिलाउने हड्डी घिएमा खोक्रो भई बारम्बार भाँचिएमा
9: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
8: बारम्बार गर्भपतन भएमा
9: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
8: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
9: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
8: बिना कारण शरीरको तौल घटेमा
9: ढाड दुखेमा कम्मर दुखेमा
8: गाउट तथा युरिक एसिडको समस्या
9: बारम्बार आँखा रातो भएमा
8: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
9: बारम्बार लामो समयसम्म ज्वरो आएमा
8: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
9: लामो समयदेखि छाला कडा भएमा
8: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
9: युवा अवस्थामा पक्षघात भएमा
8: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
9: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
8: कम उमेरमा हृदयघात मुटु रोग भएमा
9: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
8: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
9: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
9: फोन नम्बर 082-5-91-6-77
8: मोबाइल नम्बर 98-5-78-43-143 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
10: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
11: ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
10: कार्यक्रमहरू
11: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
10: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
12: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सदरदाङ
3: फोन नम्बर 082-5-62-601 98-5-78-35-990 98-5-78-31-84 98-5-12-32-28
11: र 98-5-78-37-255
13: नमस्ते म रामकृष्ण ढकाल तपाईँ सुन्नुहुनेछ तपाईँको आफ्नै रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ट्ज

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
4: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
7: उपचार हुने रोगहरू
6: पायल फिस्तुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
6: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
6: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
6: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
8: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61 694
9: सर नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
10: बिमा गराउन जाँदैछु
9: बिमा किन गर्नु पर्यो सर बिमा
10: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
9: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
10: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ बिमा कम्पनी स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ
9: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर
11: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने कसैले भनेको कुरालाई मात्र आधार नलिने आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन
9: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर
10: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ
9: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ सरलाई धेरै धेरै धन्यवाद अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु
4: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: नमस्ते, म रामकृष्ण काल। तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहिटाङमा।
2: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
1: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
2: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858738060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।
3: नेपाली जुत्ता घर
4: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
3: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
4: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
3: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान: सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
4: सम्पर्क मोबाइल नम्बर 9857771546।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै घर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9848987741।
8: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
9: सिसी भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
8: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
9: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट: सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
8: तालिममा दिइने विषयहरू:
9: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
8: स्पेशल सेफ तालिम,
9: जापानिज सुशी तालिम,
8: वेट्रेस,
9: टुरिस्ट गाइड।
8: हाम्रा विशेषताहरू:
9: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
8: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
9: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
8: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
9: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
8: सम्पर्क मोबाइल 9841017009, 9841017009।
9: आयोजक: नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
10: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सिची भिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
11: हाम्रा विशेषताहरू:
12: आधुनिक प्रयोगशाला,
11: अत्याधुनिक सर्वेक्षण उपकरण,
12: अनुभवी प्रशिक्षक,
11: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
12: नियमित फिल्ड भिजिट र रोजगारीमुखी शिक्षा सहित अध्ययन गराइने
11: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
12: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
11: आजै रजना टेक्निकल कलेज घुराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
11: सम्पर्क फोन नम्बर 082-560-204,
10: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64-848।
13: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, सिविक जनशक्ति र सफल भविष्यको आधार।
11: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
10: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
11: डाक्टरद्वारा दिइने सेवाहरू:
10: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, आछ्यु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
11: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
10: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
11: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
10: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला। बिरामी जाँच हुने मिति: इमिजिएट 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: नोट: सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धित सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
11: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-1928।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। विपक्षी दलको अडान र अवरोधबीच संसद ठप्प, सहमतिको सूत्र अझै भेटिएन, सर्वदलीय बैठक समेत निष्कर्षविहीन।
1: एनडीसी गर्ने या त्यसलाई चेन्सन गर्ने या प्रगतहरू परिवर्तन गर्ने सबै जनताका प्रतिनिधिले गर्ने हो अथवा सांसदले गर्ने हो या संसदले गर्ने हो, त्योभन्दा बाहिर त कसरी चेन्सन गर्ने सक्छ।
0: कम्बोडियामा अल्पत्र 66 नेपालीलाई तत्काल फर्किन दूतावासको आग्रह, कार्यवाहीको जोखिम बढ़दै करका दर हेरफेरमा अर्थमन्त्रीले संसदमा दर्ता गरेको पत्र अस्वीकार रहेको विपक्षी दलको भनाई, सूचना चुहाउनेलाई कार्यवाही गर्न माग।
2: दर कति हुन्छन् भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन। यदि त्यस्तो अपराध गरेको ठहरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानूनी व्यवस्था छ सम्माननीय सभा।
0: पूर्व गृहमन्त्री सुदन गुरूङको सम्पत्ति अस्वाभाविक नरहेको र स्रोत खुलेको निष्कर्ष, पशुमाथि हुने क्रूर व्यवहार नियन्त्रण गर्न आवश्यक, पशु कल्याणको छुट्टै विधेयकको आवश्यकता रहेको दावी।
1: पशु कल्याण विधेयक आवश्यक पर्छ किनभने विश्व पशु स्वास्थ्य संगठनले पनि पशु कल्याणलाई एउटा विशेष क्षेत्रको रूपमा परिभाषित गरेको छ।
0: र फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण हालसम्म 32। आधुनिक समाजमा पर्यावरणप्रतिको शिष्टाचार अत्यन्त बढ़दै गएको छ। जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतको दुरूपयोगले विश्वव्यापी संकट निम्ताएको छ। फिनल्याण्ड, डेनमार्क र नर्वे जस्ता देशले वातावरण संरक्षणमा एकदमै राम्रो उदाहरण प्रस्तुत गरेका छन्। त्यहाँबाट नेपालले फोहोर व्यवस्थापन, रिसाइकल र हरियाली संरक्षणका पाठ सिक्न सक्दछ। त्यसैले शिष्टाचार मानिसबीचको व्यवहारमा र प्राकृतिक स्रोतको दुरूपयोगले विश्वव्यापी संकट निम्ताएको छ। फिनल्याण्ड, डेनमार्क र नर्वे जस्ता देशले वातावरण संरक्षणमा एकदमै राम्रो उदाहरण प्रस्तुत गरेका छन्। त्यहाँबाट नेपालले फोहोर व्यवस्थापन, रिसाइकल र हरियाली संरक्षणका पाठ सिक्न सक्दछ। त्यसैले शिष्टाचार मानिसबीचको व्यवहार मात्र
3: निरन्तर अवरोधपछि प्रतिनिधि सभाको बैठक पुनः प्रभावित भएको छ। आज बस्ने तय भएको बैठक शुरू भए लगत्तै विपक्षी दलहरूले विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। तर दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक सूचना टाँसेर भोलि दिउँसो 1 बजेका लागि सारिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारतको सीमाको विषयमा दिनुभएको अभिव्यक्तिलाई लिएर उत्पन्न राजनैतिक विवादले संसदको नियमित काम कार्यवाही प्रभावित बनाएको हो। विपक्षी दलहरूले उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर माफी माग्नुपर्ने अडान कायम राखेका छन्। यही माग पूरा नभएसम्म सदन सञ्चालन हुन नदिने विपक्षी दलका सांसदहरूले बताएका छन्।
4: सम्माननीय प्रधानमन्त्रीज्यूलाई यो संसदमा उपस्थित गराएर छाना याचन सहित त्यो रेकर्ड हटाउने काम गरौं, त्यो नहुँदासम्म हामीले यो विरोधलाई जारी राख्नेछौ। तसर्थ म आग्रह गर्न चाहन्छु आजको यो सदन स्थगित गरियोस्।
5: उहाँले आफ्नो भनाइ सच्चाउनुपर्छ। हामी यो माग राख्न चाहन्छौ, त्यो कुरा नसच्चिन्जेलसम्म हामी अन्य विषयमा प्रवेश गर्नु भनेको मिथ्या रहन्छ, किनभने देश रहनको लागि भूगोल चाहिन्छ।
3: सत्तापक्ष र विपक्षी दलहरूबीचको आफ्नो अडानका कारण संसद सम्वाद अवरूद्ध भइरहेको छ। संसद अवरूद्ध हुँदा विधेयकहरू, नीति तथा कार्यक्रमसँग सम्बन्धित छलफल र जनसरकारका विषयहरू समेत प्रभावित भइरहेका छन्। राजनीतिक दलहरू सार्वजनिक रूपमा सम्वादको पक्षमा देखिए पनि व्यवहारमा आफ्नो अडानबाट पछि हट्न तयार नदेखिँदा निकास अझै अनिश्चित बनेको छ। विवाद समाधानका लागि दिनभर विभिन्न तहमा प्रयास भए पनि निष्कर्ष निस्कन नसकेको हो। राजसभा सभापति रवि लामिछानेले सर्वदलीय बैठक मार्फत सम्वादको पहल गर्नुभएको थियो, तर बैठकबाट साझा समझदारी बन्न नसक्दा संसद पुनः स्थगित हुन पुगेको हो। विपक्षी दलहरूले आर्थिक विधेयकमा रहेका करका दर हेरफेर गरेर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदीय संसद सचिवालयमा दर्ता गरेको पत्र अस्वीकार्य रहेको बताएका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरूले संसदलाई छलेर आर्थिक विधेयकमा कुनै हेरफेर गर्ने अधिकार अर्थमन्त्रीलाई नरहेको बताएका छन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले संसदमा टेबल भएको आर्थिक विधेयक र अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको आर्थिक विधेयकमा भिन्नता देखिएको बताउनुभयो। राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर हेरफेर र करका दर बारेको सूचना चोहाउने कार्यलाई राजद्रोहको संज्ञा दिनुभयो।
2: बजेट बन्दाखेरि बजेटका करका दरको हेरफेर गर्ने र दर कति हुन्छन् भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन। यदि त्यस्तो अपराध गरेको ठहरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानूनी व्यवस्था छ सम्माननीय सभापति।
3: संसदमा टेबल भइसकेको कुनै पनि विधेयकमा संसदको पूर्ण बैठक वा समितिले मात्रै संशोधन गर्न सक्ने संसदीय नियम र अभ्यास छ। तर अर्थमन्त्री डाक्टर वाग्लेले आर्थिक विधेयकमा गरेको संशोधनलाई मान्यता दिलाउन संसद सचिवालयमा त्रुटि सुधार सम्बन्धी पत्र पठाउनु भएको थियो। तर संसदमा टेबल भइसकेको विधेयकमा संसद सचिवालयले संशोधन प्रस्ताव दर्ता गर्नै नमिल्ने भन्दै फिर्ता पठाएको थियो। तर गत बुधबार संसदका महासचिव पद्म प्रसाद पाण्डेले नै तोक लगाएर दर्ता गर्न पठाएपछि आर्थिक विधेयककै अन्तिममा थपेर पुनः अपलोड गरिएको सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनलाई जानकारी दिनुभयो।
6: सरकारले विधेयकहरू लिएराइसके पछाडि दर्ता संसद सचिवालयमा नै हुने हो। आर्थिक विधेयक पनि संसद सचिवालयमा दर्ता भएको हो। आर्थिक विधेयक संविधान बमोजिम नै कानून बमोजिम नै जिस 15 गते दर्ता हुने हो। जिस 15 गते बजेट वक्तव्य आइसके पछाडि अर्थमन्त्रीज्यूले त्यसपछि बस्ने बैठकमा विधेयक टेबल गर्नु भएको थियो। त्यसपछि गएर जिस 15 गते त टेबल भयो, तर 17 गतेतिर चाहिँ त्यो त्रुटिहरू छन् भनेर चाहिँ अर्थमन्त्रीले नै त्यसलाई सच्याएर विधेयक थाहा छु भनेर पत्र प्राप्त भयो सचिवालयलाई। त्यसपछि सचिवालयले अब त्रुटि हटेर प्राप्त गरेको विधेयक चाहिँ हाम्रो वेबसाइटमा उपलब्ध गराएको हो।
3: यसरी संसदमा टेबल भइसकेको विधेयकलाई सरकारले आफू खुशी संशोधन गर्ने अधिकार रहन्छ? कानूनविद चन्द्रकान्त गेवालीले सीआईएनसँग भन्नुभयो,
1: संसद सचिवालय मतलब भएन के, यो त संसदमा पेश गरेको जुन बजेट छ नि त्यो त एक्जिक्युटिभबाट आयो। एक्जिक्युटिभबाट आइसकेपछि त्यो त प्रस्ताव हो। प्रस्तावलाई चाहिँ एजिटिज गर्ने या त्यसलाई चाहिँ चेन्ज गर्ने या प्रगतहरू परिवर्तन गर्ने सबै जनताका
7: प्रतिमा सम्बन्धी समाधान गर्ने बित्तिकै त्यहाँका सबै कुराहरू छ।
3: छानबिन समितिले तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्व गृहमन्त्री सुदन गुरूङको सम्पत्ति अस्वाभाविक नरहेको र स्रोत खुलेको निष्कर्ष निकालेको छ। समितिले प्रधानमन्त्री समक्ष बुझाएको प्रतिवेदनमा गुरूङको नाममा रहेको 89 तोला सुन र 6 किलो चाँदी पैतृक सम्पत्ति भएको उल्लेख गरिएको छ। समितिका अनुसार सम्पत्ति विवरणमा देखाइएका सबै जग्गा गुरूङको नाममा नभई अधिकांश बुवा र हजुरबुवाको नाममा रहेको पाइएको छ। धनकुटामा 19 रोपनी 15 आना जग्गा मात्रै उहाँको नाममा भेटिएको छ भने चितवन र गोर्खाका जग्गा परिवारको नाममा रहेको उल्लेख छ। शेयर खरिदका क्रममा ऋण लिएको देखिएको तथा सम्पत्ति शुद्धिकरण तथा अस्वाभाविक सम्पत्ति भेटिएको प्रमाण नदेखिएको समेत समितिको निष्कर्ष छ। साथै जग्गा कारोबारमा वास्तविक मूल्यभन्दा कम मूल्य देखाउने प्रणालीगत कमजोरी रहेको भन्दै सुधारको सुझाव पनि दिइएको छ। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुराको सीमा विवादका कारण उब्जिएको समस्या समाधान दीर्घकालीन उपाय निकाल्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। समितिले आज बसेको बैठकमा सभापति जयन्ती देवी राईले सीमा विवादको दीर्घकालीन समाधान गर्न स्थानीय जनता प्रशासन र सम्बन्धित निकायबीच वृहत छलफल गरेर दीर्घकालीन समाधान निकाल्न निर्देशन दिनुभयो।
7: सीमा सम्बन्धी चाहिँ समाधान गर्न बित्तिकै त्यहाँका चाहिँ सबै कुराहरू समस्या चाहिँ निर्भर हुन्छ भन्ने कुरा पनि होइन। त्यही कारणले हामी यो समितिको बैठकबाट होइन आजको बैठकले चाहिँ हामीले चाहन्छौँ कि यो समितिको बैठकले यो दुवै जिल्लामा जुन पहिलो कुरो जुन दुवै जिल्लाहरूको चाहिँ यो जुन समस्या बढ्दै गइरहेको छ यसको निराकरण गर्नको लागि अथवा न्यूनीकरण गर्नको लागि मान्यहरू उठाउनुभयो जस्तै उहाँहरूको उहाँहरूको बिचमा चाहिँ समन्वय कायम गर्नु पर्यो र त्यसको समाधान सम्बन्धी निरन्तर हामी जारी रहनु पर्यो।
3: जेठ 3 गते बाजुराको हिमाली गाउँपालिका 3 लाम्पाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी बनाउने विषयलाई लिएर हुम्लाको खार्पुनाथ गाउँपालिका 2 थालीका स्थानीयबीच विवाद शुरू भएको थियो। विवादमा कुटपीट र झडप हुँदा स्थानीय घाइते समेत भएका थिए। पशु अधिकारको संरक्षण र पशुमाथि हुने क्रूर र व्यवहार नियन्त्रण गर्न आवश्यक मानिएको पशु कल्याण ऐन अझै जारी हुन सकेको छैन। पशु कल्याण सम्बन्धी छुट्टै कानून आवश्यक रहेको निष्कर्षमा सरकार पुगेको पाँच वर्ष भन्दा बढ़ी भइसकेको छ, तर पनि विधेयकले हालसम्म पूर्णता पाउन सकेको छैन। सरकारले 2078 सालमा नै पशु कल्याण विधेयक तयार गर्न सैद्धान्तिक सहमति दिएको थियो। सोही अनुसार पशु सेवा विभागले मस्यौदा तयार गरी तत्कालीन कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पेश गरेको थियो। मन्त्रालयले मस्यौदा संशोधन गर्न दिएको सुझावका आधारमा विभागले तीन पटकसम्म मस्यौदा संशोधन गरेर मन्त्रालयमा पेश गरेको छ। पछिल्लो पटक करिब डेढ़ वर्ष अघि विभागले मस्यौदा संशोधन गरेर मन्त्रालयमा पेश गरेको जनाएको छ। तर मन्त्रालयमा छुट्टै ऐन भन्दा पनि हाल कायम रहेको पशु स्वास्थ्य तथा पशु सेवा ऐन 2055 नै पशु कल्याणको विषय समेट्ने भन्ने विषयमा छलफल भएपछि ऐन रोकिएको हो। लामो समयदेखि प्रक्रियामा रहेको यस ऐनमा अबको प्रक्रिया के हुँदैछ? सीआईएनसँग कुरा गर्दै कृषि मन्त्रालयका उपसचिव रामनन्दन तिवारीले भन्नुभयो,
8: त्यो मसौदा बन्ने क्रममा छ होइन, भएको ऐनमा राखेर पछिल्लो पशु स्वास्थ्य पशु सेवा ऐन छ, त्यो ऐनमा पशु कल्याणका विषय पनि राख्नुपर्छ भन्ने किसिमले एकजेट ऐन बनाउने भन्ने किसिमको कुराहरू भएन। त्यसका मसौदा चाहिँ के अरे बनाउने क्रममा छ। मसौदा बनिसकेपछि हामीले सार्वजनिक पनि गर्छौँ, कोषमा राख्छौँ, सुझाव माग्छौँ, सरकारलाई पनि पठाउँछौँ होइन, त्यही क्रममा रहेको अवस्था छ।
3: तर पशु अधिकार कर्मीहरूले भने पशु कल्याण ऐन छुट्टै जारी गर्न सरकारसँग माग गरेका छन्। ऐन अन्य ऐनहरूसँग मिसाएर एकीकृत रूपमा जारी गरे कार्यान्वयनमा समस्या हुने भन्दै छुट्टै ऐन जारी गर्नुपर्ने पशु अधिकार कर्मी स्नेहा श्रेष्ठले सीआईएनसँग बताउनुभयो। साझा खबरमा अब विदेशको खबर। फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण हालसम्म 32 जनाको मृत्यु भएको छ। दक्षिणी फिलिपिन्समा आज बिहान गएको 7.8 म्याग्निच्यूडको भूकम्पमा परि 24 जना बेपत्ता रहेका छन् भने 134 जना भन्दा बढ़ी घाइते भएको बीबीसीले जनाएको छ। यस्तै 10,000 भन्दा बढ़ी घरमा क्षति पुगेको प्रारम्भिक अध्ययनले देखाएको छ। भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डानाओको जेनरल सान्तोस शहरको समुद्री तट क्षेत्रमा केन्द्रबिन्दु बनाएको थियो। यो टापु माछाका लागि प्रख्यात छ। र खेल खबरमा, नेपालले एसियन गेम्स छनौट जितेको छ। आज सम्पन्न खेलमा नेपालले डीएलएस मेथड मार्फत हङकङलाई 19 रनले पराजित गरेको हो। हङकङले दिएको 189 रनको लक्ष्य पछ्याएको नेपालले 11.3 ओभरमा 2 विकेट गुमाउँदै 114 रन बनाएको थियो। तर वर्षा नरोकिएपछि नेपाल विजेता बनेको हो।
0: डडेलधुराको अमरगढ़ीमा जंगली जनावरको आतंकले किसानहरूलाई हैरानी।
9: बानर लाग्छन्, यहाँ छोड पनि आउँछ, कहिले काहीँ बनिएल पनि लाग्छन्। ठ्याक्क यो तरकारी फल्ने बेला खन्ने बेला लाग्छन् बढी जसो। एकजनाले पोरी बस्नु पर्छ, त्यसको लागि समस्या छ।
0: क्षति न्यूनीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गर्न किसानको माग। रिपोर्टसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा प्रभावकारी तर प्रभावकारिता खस्कदो लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
11: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
10: डाक्टरद्वारा दिइने सेवाहरू
12: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
10: अनुहारका हड्डी भाँचिएको जोड्ने,
12: दाँतको एक्सरे सेवा,
10: सामान्य तथा जटिल दाँत निकाल्ने,
12: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
10: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
12: मेसिनबाट जरेदेखि दाँत फरिने,
10: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
12: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
10: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
12: साथै
11: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
12: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
13: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: थरु कोकोनट चोकोनट भिटा मिल्क बटर पैक क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस
0: अड्गुरी
2: आग्रह गरेको छ। पटक पटक सम्पर्क र सहजीकरणका लागि प्रयास भए पनि उनीहरू स्वदेश फिर्ता प्रक्रियामा सहभागी नभएपछि दूतावास आतंक बढ़दै जाँदा किसान हैरान भएका छन्। आलू लगायतका तरकारी बालीमा बाँदर बँदेल दुम्सी छाडा चौपायले क्षति पुर्याउन थालेपछि खेतबारीमै कठपुतली टाँगेर बाली जोगाउने प्रयासमा किसानहरू जुटेका हुन्।
3: जंगली जनावर तथा छाडा पशु चौपायाको आतंक बढ़दै जाँदा डडेलधुवाको अमरगढ़ी नगरपालिका क्षेत्रका किसानहरूले पुराना कपड़ा टोपी प्रयोग गरेर मानिस जस्तै देखिने कठपुतली बनाएर खेतका बीच भागमा राख्ने गरेका छन्। टिनका टुक्रा तथा आवाज निकाल्ने सामग्री समेत प्रयोग गर्न थालेका छन्। अमरगढ़ी नगरपालिका एकी चन्द्रिका एरले छाडा पशु चौपाया बाँदर र बँदेलका कारण बाली नाली जोगाउनै कठिन भएको बताउनुभयो।
4: हाम्रो समस्या बढ्या बाँदरको छ। जंगली बाँदरले धेरै सताउँछन्। बाँदरलाई त रोकथाम गर्न सकिँदैन। एउटा यो छडुवा गाईले सताइहाल्छ कि दुन्छन् खान्छन्। आज वन जंगल छाडिदिन्छन् घरतिर आउँछन्। समस्या धेरै छ गाईले।
3: जंगली जनावरलाई डर देखाएर बाली जोगाउने उद्देश्यले यस्तो उपाय अप्नाएको किसान बताउँछन्। उनीहरूका अनुसार बाँदर दुम्सी र बदेलले विशेष गरी तरकारी फल्ने बेला बढ़ी क्षति पुर्याउने गरेका छन्। भातकाणाकी अर्की किसान देवकी भट्ट।
5: जंगल जनावरको समस्या बाँदर लाग्छन् यहाँ अनि सौड पनि आउँछ कहिले काहीँ बनेल पनि लाग्छन्। ठ्याक्क यो तरकारी फल्ने बेला खन्ने बेला लाग्छन् बढी जसो। त्यहीबाट जोगाउनु पर्छ। एकजनाले पोरी बस्नु पर्छ त्यसको लागि समस्या छ।
3: रातिको समयमा दुम्सी र बदेलले खेत खनेर बाली नष्ट गर्ने तथा दिउँसो बाँदरको समूहले तरकारी सखा पार्ने गरेका छन्। छाडा चौपायले पनि खेतबारीमा पस्दै आलु लगायत अन्य तरकारी बालीमा क्षति पुर्याइरहेका छन्। स्थानीय सरकारले भने जंगली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि हालसम्म कुनै विशेष कार्यक्रम सञ्चालन गरेको छैन। अमरगढी नगरपालिकाका कृषि शाखा प्रमुख रमेश भण्डारी।
6: जंगली जनावरको क्षति न्यूनीकरणको लागि कार्यक्रमको लागि बजेट विनियोजन गरेको छैन। पालिकाको न्यून बजेट विनियोजन हुन्छ कृषि क्षेत्रमा। हाम्रो यो वर्षको चालु आएको वार्षिक बजेट पनि 10 लाख मात्रै छ पालिकाले बिजनेस गरेको। त्यो कार्यक्रममा त हामीले त्यस्तो घेरबार कार्यक्रम गर्न सकेका छैनौँ।
3: किसानहरूले जंगली जनावर नियन्त्रण घेरबार कार्यक्रम तथा छाडा चौपाया व्यवस्थापनमा स्थानीय सरकारले तत्काल पहल नगरे खेतीपाती नै संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गर्दै आएका छन्। कतिपय किसानले जंगली जनावरबाट बाली जोगाउन खेतबारी वरिपरि तारबार गरेर विद्युत बत्ती समेत जडान गरेका छन्। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विदेशमा रहेका श्रमिकका लागि टेलिमेडिसिन सेवा विस्तारमा ढिलाई, श्रमिक अझै समस्यामै।
7: पहिलो कुरो हाम्रो अहिले चाहिँ त्यो 10 to 5 अफिस टाइममा मात्रै भएको हुनाले चाहिँ अब उहाँ चाहिँ टाइम मिल्दैन नि त तपाईँको। यो टाइम अनुसार त धेरैको त मिल्दैन, त्यो कारणले पनि कठिनाई आइरहेछ नि तपाईँको।
2: टेलिमेडिसिनको 5 वर्ष अपेक्षा ठूलो तर उपलब्धि कम, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू
8: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
9: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
8: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
9: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
8: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
9: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कूलको अगाडि, मोबाइल नम्बर 98494-67487।
10: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती। आयुर्वेदिक तेल मात्र रु 50 मा।
11: खुराही को लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड खुराही दान फोन नम्बर 082-581-210। थप सम्पर्क का लागि हिमालय स्टोर बाल मंदिर अगाडि नीरज स्टोर सब्जी मंडी नजिक र प्रवेश श्रृंगार दूरसंचार देखि पश्चिम तर्फ।
10: सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको तथ्याङ्क अनुसार करिब 40 लाख भन्दा बढ़ी नेपाली विदेशमा कार्य गरिरहेका छन्। विशेष गरी खाड़ी मुलुक मलेसिया दक्षिण कोरिया तथा अन्य देशहरूमा कार्यरत श्रमिकहरूले स्वास्थ्य समस्याको समयमा उपचार र परामर्श पाउन गाह्रो छ। यही समस्यालाई सम्बोधन गर्न नेपाल सरकारले टेलिमेडिसिन सेवा मार्फत स्वास्थ्य परामर्श उपलब्ध गराउने प्रयास शुरू गरेको 5 वर्ष बित्न लाग्दा समेत श्रमिकले लाभ लिन सकेका छैनन्। टेलिमेडिसिन सेवा र यसको प्रभावकारिताको बारेमा हामीले वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख गुरूदत्त सुवेदीसँग कुराकानी गरेका छौं।
7: टेलिमेडिसिन सेवालाई हामीले सञ्चालन गरिरहेछौँ, जस्तो वीर हस्पिटलसँग सम्झौता गरेर हामी त्यहाँ चलिरहेछौँ। हाम्रो डाक्टर लगायतको हाम्रो चाहिँ स्टाफहरू पनि हुनुहुन्छ। यसमा विशेष गरेर फोनभन्दा वाट्सएप इमो लगायतका भाइबर मेसेन्जर सबै सामाजिक सञ्जाल सबै युज गरेर पनि फोनमा भन्दा बढी
12: पैसा पनि
7: चाहिँ वाट्सएपहरूमा बढी आउँछ। किन भन्दा फोनमा पैसा पनि लाग्ने भयो ऊ पनि भयो होइन, त्यही हिसाबले
12: गर्दाखेरि
7: हेरेर भिडियो कल गर्न सक्थ्यो। त्यो अनुसार हामीले चाहिँ परामर्श सेवाहरू पनि दिइरहेका छौँ र विशेषज्ञ सेवा पनि हामी चाहिँ त्यो उहाँको केस हेरेर त्यसले सम्बोधन गर्न सक्नुभएन भने अर्को डाक्टरलाई चाहिँ ऊ गरेर टाइम लिएर त्यसरी पनि गरिरहेछौँ। भने अहिले चाहिँ हाम्रो यहाँ अफिस टाइममा 10-5 नै छ होइन, त्यसपछि चाहिँ त्यति ऊ छैन। अब आगामी दिनमा हामीले यो पनि 24/7 गर्यो भने र यसमा चाहिँ साइको सोसल काउन्सिललाई पनि अलिक बढी जोड्ने मनोसामाजिक भनेर, किन भन्दा अघि हामीले भनिसक्यो नि त सुसाइड लगायतका चाहिँ घटनाहरू धेरै घटे। मान्छे कसैलाई त्यस्तो घटना घटाउँ भन्ने आफूलाई लाग्छ भने पनि पख भनेर काउन्सिलिङ गरेर फकाएर यसो चाहिँ हामफाल नै लागेकोलाई पनि फर्काउने त्यो खालको लागि गर्नुपर्छ भनेर 24 आवर नै चाहिँ साइको सोसियल काउन्सिलर पनि थपेर हामीले त्यसलाई अगाडि प्रभावकारी बनाएर लाग्न लागिरहेछौँ। यसले गर्दाखेरि आगामी दिन अझ फलदायी होला र त्यसलाई अझ हामी परिष्कृत बनाएर लाँदैछौँ।
12: अहिले अब वीर अस्पतालसँग मात्रै यहाँहरूको सम्झौता छ, वीर अस्पताल मार्फत मात्रै यो सेवा सुविधा चाहिँ दिइरहेको छ। विशेष गरी कुन कुन देशमा चाहिँ तपाईँहरूले यो सेवा दिइरहनु भएको छ?
7: होइन, देश भन्ने त छैन, तपाईँको सबै जुन देशबाट आए पनि हाम्रो चाहिँ
12: सेवा
7: जुनसुकै देशबाट फोन आउन सक्छ, जुनसुकै देशबाट उहाँहरूले मेसेज लेख्न सक्नुहुन्छ, ऊ गर्नुहुन्छ।
12: श्रमिकहरू मात्रै भन्ने पनि हो अथवा अरूले पनि गर्न सक्छन्?
7: अरूले पनि जसले पनि गर्न सक्नुहुन्छ। अब तपाईँ श्रमिक हो कि होइन, तपाईँको पासपोर्ट के हो, श्रम स्वीकृति के हो भनेर हामी भेरिफाई गर्दैनौँ, जसले पनि गर्न सक्नुहुन्छ। अब यसलाई अझ हामी थप प्रभावकारी बनाउन लागिरहेको छ।
12: भनेपछि जुनसुकै देशबाट जसले पनि विदेशमा रहेका नेपालीले फोन गरेर यो सुविधा
7: लिन सक्नुहुन्छ।
12: अहिले फोनहरू कतिको आउँछन्?
7: होइन, फोनहरू चाहिँ आइरहेछन्, फोनहरूमा भन्दा नि मैले भने नि त्यही वाट्सएप लगायत मेसेन्जर लगायत
12: फोन, मतलब वाट्सएपमा पनि फोनै गर्ने कलै गर्ने त्यही मेसेन्जरमा सबैमा
7: ती खालका कुराहरू चाहिँ छन्।
12: तथ्याङ्क हेर्दाखेरि गत वर्ष 1300 जना जतिले चाहिँ टेलिमेडिसिन सेवा लिएका थिए, यो वर्षको केही तथ्याङ्क आइसकेको छ?
7: आइसकेको छ, अहिले टेलिमेडिसिन सेवा लिने चाहिँ झन्डै 5000 भन्दा बढीले सेवा अहिलेसम्म 5000 भन्दा बढीले सेवा लिनु भएको छ।
12: त्यो संख्या साह्रै न्यून भयो। वैदेशिक रोजगारीमा जाने त अब श्रम स्वीकृति लिने नै यो वर्ष गत वर्ष 8 लाख पुगे, भनेपछि 8 लाखमा 4000-5000 फोन गरेर सेवा लिनु भनेको त एकदमै धेरै न्यून भयो नि त। यसलाई त विस्तार गर्नुपर्ने रहेछ, किनभने सरकारको सोच राम्रो छ, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको स्वास्थ्य सेवा पहुँच सरल होस् भन्ने हिसाबले शुरू गरियो नि त। किन यसलाई आज यो स्थापना भएको त 5 वर्ष पूरा भइसक्यो, विस्तार गर्न किन सकिएको
7: छैन? एउटा चाहिँ अलिक यहाँले भने जस्तै यो एकदम सत्य कुरा हो कि त्यत्रो संख्यामा गइराख्नु भएको छ किन थोरै भयो त भन्ने विषय चाहिँ एउटा चाहिँ एकदम जाहेज विषय हो। अब एउटा कुरा चाहिँ के छ भन्नुहुन्छ भने, पहिलो कुरो हाम्रो अहिले चाहिँ त्यो 10-5 अफिस टाइममा मात्रै भएको हुनाले चाहिँ अब उहाँ चाहिँ टाइम मिल्दैन नि त तपाईँको, यो टाइम अनुसार त धेरैको त मिल्दैन, त्यो कारणले पनि कठिनाई आइरहेछ नि तपाईँको।
12: अब विशेष गरी अमेरिकी अनि अस्ट्रेलिया लगायतको
7: टाइम मिल्दैन, यता राति हुन्छ उता ऊ हुन्छ, त्यो हिसाबले पनि एउटा बाधा भइरहेछ भन्ने हामीले महसुस भएको छ। त्यही भएर यसलाई हामी 24/7 24 आवरै बनाउँदैछौँ। त्यो भयो भने चाहिँ यो अभियसली यो धेरै बढिहाल्छ होइन तपाईँको। अनि अर्को कुरो चाहिँ तपाईँको चाहिँ यहाँ एउटा अर्को पनि कठिनाई छ, हामी त्यसलाई पनि कसरी सल्भ गर्ने भनेर लागिरहेको छौँ। जस्तो यहाँ काउन्सिलिङ त गर्यो होइन, काउन्सिलिङ गरिसकेपछि काउन्सिलिङको पाटो त यसले काम गर्ने भयो, त बिरामी भयो, त औषधोपचारको मेडिकलका कुराहरू भए, अब ठ्याक्कै यहाँको बाट त्यो सिफारिस गरेर डक्टरले यो फलानु औषधि खानु भने त्यो औषधि नि पाइँदैन, पाइएन। अब यहाँको प्रेस्क्रिप्सन त्यहाँ काम पनि गर्दैन कि त्यहाँकै त्यो मेडिकल उसमा चाहिँ रेजिस्टर नभइकन चाहिँ त्यहाँ गर्न पनि पाइएन भनिसकेपछि अब हामीले चाहिँ के पनि सोचिरहेछौँ भने यो महत्वपूर्ण जुन हुन्छ नि ठूल्ठूला चाहिँ सहरहरू धेरै चाहिँ हाम्रो वैदेशिक रोजगारमा गएका धेरै साउदी अरेबिया युएई खाडी मुलुकहरूमा त्यहाँको कुनै त्यहाँको प्रपर डक्टरहरूलाई हाम्रो कन्ट्याक्टमा राख्ने, हामी दूतावास मार्फत तिनीहरूलाई त्यो ठूल्ठूलो सहरमा हामी चाहिँ कन्ट्याक्टमा राख्छौँ। अनि त्यो गरिसकेपछि चाहिँ यहाँबाट चाहिँ हाम्रो टेलिमेडिसिनवाला डक्टरले रिफर गरे अनुसार उहाँले सहजीकरण गरेर प्रेस्क्रिप्सन दिनुभयो भने त त्यो पनि समाधान भयो भने त्यो खालको पनि मेकानिजममा जोड्न सकिन्छ कि भन्ने, त्यो कारणले पनि एउटा घट्नुको कारण थियो के तपाईँको
12: अब कुरा मात्रै चलेको हो, तर तपाईँहरू प्रक्रियामै गइसक्नु भएको छ डाक्टरको विषयमा,
7: डाक्टरको विषयमा पनि अब त्यहाँ सम्पर्क गरेर को हुन्छ त्यसमा पनि गर्नुपर्छ भनेर हामी लागिरहेकै अवस्था। त्यस कारण कम्युनको जस्तो सल्लाह सुझावको हिसाबले चाहिँ यसो गर उसो गर यसो गर डाक्टर देखाऊ भन्ने त भयो, डाक्टरै देखाउने भाषामै समस्या छ, त्यहाँ जान सक्ने पनि समस्या छैन नि त, त्यस कारण त्यो विषयमा पनि हामी लागिरहेछौँ। त्यो भयो भने यो संख्या पनि बढ्छ, अझ थप प्रभावकारी पनि हुन्छ भन्ने छ।
12: टेलिमेडिसिनको बारेमा चाहिँ विदेशमा रहेका नेपालीहरूलाई थाहा नभएर यस्तो सुविधा चाहिँ नेपाल सरकारले उपलब्ध गराइरहेको छ भन्ने कुरा थाहा नभएर पनि जोडिन नसकेको हो कि भन्ने एउटा प्रश्न त छँदैछ नि त,
7: कतिपय त्यो पनि हुन सक्छ तपाईँको जुन लेभलमा हाम्रो चाहिँ प्रचार प्रसार
12: धेरै भरभरे आयो भने हामीले थाहा सक्दैनौ कि भन्ने पनि होला तपाईँहरूलाई
7: हुनुपर्ने हो, त्यो हिसाबले चाहिँ नभएको हुनसक्छ। अब हामी आगामी दिनमा चाहिँ 24/7 गर्छौँ र त्यसपछि यो प्रचार प्रसारलाई व्यापक रूपमा गरेपछि यो प्रभावकारी हुन्छ होला।
2: प्रमुख विपक्षी दलहरूको निरन्तर अवरोधपछि प्रतिनिधि सभाको बैठक पुनः प्रभावित भएको छ। विपक्षी दलहरूले आर्थिक विधेयकमा रहेका करका दर हेरफेर गरेर अर्थमन्त्री डाक्टर सोनी मोहगलेले संघीय संसद सचिवालयमा दर्ता गरेको पत्र अस्वीकार्य रहेको बताएका छन्। छानबिन समितिले तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरूङको सम्पत्ति अस्वाभाविक नरहेको र स्रोत खुलेको निष्कर्ष निकालेको छ। राष्ट्रिय सभा संहिता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुराको सीमा विवादमा उब्जिएको समस्या समाधान गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण 32 भन्दा बढ़ीको मृत्यु भएको छ र नेपालले एसियन गेम्स छनौट जितेको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य विदा हुन्छु। नमस्कार, शुभरात्री।
13: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
14: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
13: नारायणी टेलर्स छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
14: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
13: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
15: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
16: सम्पर्क मोबाइल नम्बर 9822964264।
17: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
18: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम चाङ च्याक यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार, थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा दिनेश जोशीसँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: अर्थमन्त्रीमाथि संसदीय समिति गठनको माग, प्रधानमन्त्रीको जवाफ बटम लाइन। संसद सञ्चालनमा प्रधानमन्त्री र सभामुखले चासो नदिएपछि रविको अग्रसरता।
0: सुदूरपश्चिम र लुम्बिनी प्रदेशको मन्त्री परिषद पुनर्गठन। सुदूरमा कंग्रेसका 5, लुम्बिनीमा एमालेका 4 र जसपाका 1 मन्त्रीको इन्ट्री।
1: आइतबार विदा हटाउने बहस सतहमा आउँदा प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण। अझै भरि सिलिण्डर ग्यास दिन सकिने अवस्थामा रहेको आयल निगमको जवाब।
0: इरान इजरायल युद्ध विरामको 2 महिनापछि फेरि युद्ध शुरू। दुई देश बीचको तनाव चर्किदा तेलको मूल्य बढ़्यो।
1: र एसियन गेम्स छनौटको उपाधि नेपाललाई, फाइनलमा हङकङ 19 रनले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकार एकपछि अर्को विवादमा परेको छ। नेपालले पनि भारतको भूमि मिचेको प्रधानमन्त्रीको अभिव्यक्तिपछि संसद अवरोध जारी राखेका विपक्षी दलले अर्थमन्त्रीमाथि संसदीय समिति गठनको अर्को माग अघि सारेका छन्। संसदमा दर्ता भइसकेको आर्थिक विधेयकका 16 पेज हटाएर अर्थ मन्त्रालयले विधेयक संशोधन गरेपछि विपक्षी दलले आर्थिक अपराधको संज्ञा दिएका छन्। करका दर हेरफेर गरिएको भन्दै विपक्षी दलले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्देमाथि संसदीय छानबिनको माग गरेका हुन्। प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसदले करको दर हेरफेर गरेर बीयूआईडी गाड़ी मार्फत ठूलो घोटाला गरेको भन्दै अर्थमन्त्रीमाथि छानबिनको माग गरेका छन्। यसअघि जनार्दन शर्मा अर्थमन्त्री हुँदा भएको समिति गठनको सन्दर्भ उल्लेख गर्दै विपक्षले अहिले पनि सही प्रकृतिको समिति बनाउनु पर्नेमा जोड़ दिएका छन्। संसद बैठकपछि नेकपा एमाले संसदीय दलको उपनेता पद्मा अर्यालले संसदको क्षेत्राधिकार भित्र रहेको विधेयकमा अनधिकृत रूपमा परिवर्तन गरिनु आर्थिक अनुशासनको गम्भीर उल्लंघन भएको बताउनु भएको छ। संसद छलेर करका दर हेरफेर गर्नुलाई आर्थिक अपराध भन्दै उहाँले अर्थमन्त्रीमाथि संसदीय छानबिन हुनुपर्ने माग गर्नुभयो।
3: आर्थिक वर्ष 79-80 बजेटमा पनि यस्तो विवाद भएको थियो। करको दर हेरफेर भएको सन्दर्भ अनाधिकृत मान्छेलाई प्रवेश गराएको सन्दर्भसित जोडेर भएको थियो र त्यतिखेर संसदीय विशेष समिति पनि बनेको थियो। यसपटक पनि जे प्रश्न आर्थिक विधेयकसित जोडेर आएको छ त्यो विषयमा निरूपण गर्नको निम्ति, सत्य तथ्य पत्ता लगाउनको निम्ति एउटा संसदीय समिति गठन गर्नुपर्छ भन्ने माग छ।
0: विशेष गरी चिनिया विद्युतीय सवारी साधन बीयूआईडीको कर हेरफेरमा चरम घोटाला भएको दावी गर्दै उहाँले यसलाई नीतिगत नभई नियतगत भ्रष्टाचार भन्नुभएको छ।
3: जहाँसम्म चाइनिज यो बीआईडी गरेको गाड़ीको सन्दर्भसित जोडिएर भएको घोटाला हो त्यहाँ चरम घोटाला भएको छ। यसको सत्य तथ्य बाहिर ल्याउनुपर्छ। यो नीतिगत भ्रष्टाचार होइन, नियतगत भ्रष्टाचार हो भन्ने कुरा हामीले ठोकेर भनेका छौँ।
0: आज बसेको प्रतिनिधि सभाको बैठकमा राप्रपा सांसद ज्ञानेन्द्र साईले करका दर हेरफेर गरेर बीआईडी गाड़ी भित्राउनेको कन्फ्लिक्ट एण्ड इन्ट्रेस्ट हो कि होइन भनेर सोध्नुभयो।
4: सूचना लिक भएर 753 गाड़ी केरला नागाबाट भित्रिन्छ, 14 गते भन्सार पास गरिन्छ, 20 गते गाड़ी आउँछन्, अनि यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नभएर यो चुवाहट चाहिँ कसले गर्यो? अनि सरकारले छानबिन समिति बनाउँछ, बडा गजबको, आफै छानबिन समिति बनाउने अनि कर्मचारीलाई दाम्नेतिर जान्छ। हामीलाई थाहा छैन, बजेट बन्दाखेरि बजेटका करका दरको हेरफेर गर्ने र दर कति हुन्छन् भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन. यदि त्यस्तो अपराध गरेको ठहरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानूनी व्यवस्था छ सम्माननीय सभामुख महोदय. आज कसको आधारमा यो गरियो यसको जवाब अर्थमन्त्रीले संसदमा दिनपर्छ.
1: एमाले र रापरपाले अर्थमन्त्रीबारे संसदीय समिति गठनको माग गर्दा कंग्रेस भने प्रधानमन्त्रीकै अभिव्यक्ति सच्याउनेमा केन्द्रित देखिएको छ. संसद अधिवेशन शुरूदेखि प्रधानमन्त्री खोजेका विपक्षीलाई सभामुखले प्रधानमन्त्रीको उपस्थितिका लागि रूलिङ गर्न सक्नु भएको छैन. कंग्रेस सांसद सन्तोष सुब्बाले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउने अवसर दिएको भन्दै सभामुखको ध्यान आकर्षण गराउनुभयो.
5: संसदप्रति उत्तरदायी भएर प्रधानमन्त्रीज्यूले यहाँ आफ्नो प्रस्तुतिकरण दिनुपर्छ. संसदलाई कहाँ कहाँ नेपालले भारतको भूभाग मिचेको छ त्यो कुरा प्रष्टताका साथ भन्नुपर्छ. नेपाली कांग्रेसको तर्क यही नै हो र नेपाली कांग्रेस मर्यादित भएर संसदलाई अझै परिष्कृत बनाएर तपाईँलाई नै शक्तिशाली बनाएर सभामुखज्यूलाई नै मानेर अगाडि बढ्न सदैव तयार छ.
1: त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सम्मले प्रधानमन्त्रीले सदनमा आएर जवाब नदिएसम्म अवरोध नहट्ने बताउनु भएको थियो. त्यसपछि 15 मिनटका लागि स्थगित भएको बैठक चलाउन सहमति नभएपछि सूचना टाँस गरी भोलिसम्मका लागि धकिलिएको छ. बिहान 11 बजे बोलाइएको बैठक सभामुख छलफलमा जुटेपछि 2 घण्टा ढिलो गरी शुरू भएको थियो.
0: प्रधानमन्त्रीले सदनमा बोलेपछि पनि विपक्षीले अवरोध कायम राखेका छन्. राष्ट्रपा सभापति रवि लामिछाने 5 दिने भारत भ्रमणमा गएपछि संसद बैठक करिब 1 साता स्थगित गरियो. यसबीचमा सभामुख र प्रधानमन्त्रीले सदन सञ्चालनका लागि कुनै पहल नगरेको विपक्षीको आरोप छ. आज बिहान राष्ट्रपा सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएर सदन सञ्चालनका लागि पहल थालेपछि नेकपाका सांसद एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले सकारात्मक कदम भन्नुभएको छ. आजको प्रतिनिधि सभाको बैठकमा उहाँले पछिल्लो 1 साता संसद स्थगित गरेर सरकारले डेडलकको अवस्था सिर्जना गरेको भन्दै सत्तारूढ दलका सभापतिले भए पनि संवाद शुरू गर्नु सकारात्मक शुरूआत हो भन्नुभयो.
6: आज सत्तारूढ पार्टी राष्ट्रपाका सभापतिज्यूले सर्वदलीय बैठक आयोजना गर्नुभयो. राम्रो छलफल पनि भयो, सकारात्मक शुरूआत पनि भएको छ. र हामीलाई के विश्वास छ भने प्रतिपक्षी दलहरूको तर्फ त म स्वयं आफ्नो दल तर्फ त भन्नुपर्दा संसद नियमित रूपले चलोस्, बजेटका विनियोजनहरूमाथि छलफल गर्नुपर्नेछ. अरू अरू विषयहरू छन् त्यसै गरी मन्त्रालयगत विनियोजनहरूमा छलफल गर्नुपर्छ, त्यो क्रम नियमित चलोस्.
0: बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभाकामा प्रतिनिधित्व गर्ने राजनैतिक दलबाट पार्टी अध्यक्ष वा सभापति सहित 2-2 जनालाई आमन्त्रण गरिए पनि शीर्ष नेता सहभागी भएनन्. बैठकमा कंग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेकपाबाट सहसंयोजक माधव कुमार नेपाल, राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङदेन, एमालेबाट प्रमुख सचेतक एन महर, जसपाबाट सुरेन्द्र कुमार झा लगायत नेताहरू सहभागी हुनुभयो. हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीले भने बैठकमै बहिष्कार गरिदियो. कंग्रेस सभापति गगन थापा र एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा जानु भएन. नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भने हाल बिरामी हुनुहुन्छ. सर्वदलीय बैठकमा राष्ट्रपालले प्रधानमन्त्रीको अभिव्यक्ति र भारत भ्रमणबारे सभापति लामिछाने र परराष्ट्र मन्त्रीले सदनलाई जानकारी दिने बताए पनि विपक्षी दलले प्रधानमन्त्रीले नबोलेसम्म सदन चल्न नदिने बटम लाइन सुनाएका थिए. लामिछानेले प्रधानमन्त्री संसदमा उपस्थित नहुने बताएपछि विपक्षीले अवरोध कायम रहने जनाए. सत्तारूढ राष्ट्रपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले सदनको अवरोध हटाउने विषयमा विपक्षी दलसँग थप छलफल हुने बताउनु भएको छ.
7: अरू विषयमा त लगभग अगाडि बढेर टुङ्गिसकेको अवस्था छ. भारत भ्रमण समसामयिक राजनीतिको विषयमा चाहिँ छलफल निष्कर्षमा पुगेको छ र अहिले सदनमा जुन अवरोध छ त्यो सदनको अवरोध हटाउने विषयमा चाहिँ छलफल धेरै अगाडि बढिसकेको छ. केही कुराहरू चाहिँ अझै बाँकी हो कि भन्ने जस्तो देखिन्छ.
1: सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्री परिषद पुनर्गठन गर्नुभएको छ. मुख्यमन्त्री शाहले कंग्रेसका तर्फबाट 3 मन्त्री र 2 राज्यमन्त्री नियुक्त गर्नुभएको हो. कंग्रेस संसदीय दलको निर्णय अनुसार आज मुख्यमन्त्री शाहले आर्थिक मामिला मन्त्रीमा विक्रम सिंह धामी, सोही मन्त्रालयको राज्यमन्त्रीमा जुना दानी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर रावल, सामाजिक विकास मन्त्रीमा बेलबहादुर राणा र सो मन्त्रालयको राज्य मन्त्रीमा मधु भारतीलाई नियुक्त गर्नुभएको छ। योसँगै बहादुर सिंह थापा, मेघराज खड्का र शिवराज भट्ट मन्त्रीबाट तथा सरस्वती खड्का र प्रकाश बम राज्य मन्त्रीबाट विदा हुनुभएको छ। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख नजीर मियाले शपथ ग्रहण गराउनु भएको छ। प्रदेश सरकारमा नेकपा एमाले भने आफ्ना मन्त्रीहरूलाई फेरबदल नगर्ने भएको छ। कंग्रेसले मुख्यमन्त्री बाहेक आफ्ना सबै मन्त्री परिवर्तन गर्दा सत्ता साझेदार एमाले भने तत्काल मन्त्री फेरबदल नगर्ने निर्णयमा पुगेको हो। एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बजेटको मुखमा मन्त्री फेर्नु उचित नभएकाले एमाले यसबारे छलफल नै नगरेको बताउनु भयो।
8: यो बजेटको बेलामा यस्तो कुरा गर्नु हुँदैन भन्ने भयो, हामीलाई पनि यो ठिकैको कुरा पनि लाग्यो। संसदीय दलमा कुनै छलफल नै पहिले नगरालाई बाहिर आफै हिजो अस्तिदेखि नै त्यो पेपरबाजी गरेर गर्ने कुले गरे थाहा पनि छैन। हाम्रो कुनै निर्णय त्यसो भएको पनि होइन।
9: लुम्बिनी प्रदेशमा पनि पाँचैजना मन्त्री थपिएका छन्। नवनियुक्त पाँच मन्त्रीले आज शपथ लिए। लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घरतीले बुटोल स्थित प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीलाई शपथ गराउनु भएको हो। एमालेबाट रूपन्देहीका तुलसी प्रसाद चौधरीलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, अर्घा खाँचीका रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, बाँकेका रत्न प्रसाद खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र गुल्मीका डिलीराज भूषाललाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिइएको हो। यस्तै जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। मुख्यमन्त्री चेतनाथ आचार्यले 20 गते सिफारिश गरे पनि मुख्यमन्त्री लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घरती मगर प्रदेश बाहिर रहेकाले नयाँ मन्त्रीको शपथ आज भएको हो।

0: कारणवश तपाईको मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनु पर्दछ। आफ्नो मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै नगराए तपाईको खाता सम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहन्छ। तसर्थ जुनसुकै कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनुहोस् र आफ्ना महत्वपूर्ण वित्तीय विवरणहरू सुरक्षित राख्नुहोस्। मोबाइल मार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिम कार्ड र आधिकारिक एप्लिकेशन मात्र प्रयोग गरौं। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
1: गुणस्तरीय प्लम्बिङको
2: मार्बलका सीपीपीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड। साथै मार्बलका यूपीपीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको साथ जीवन भरको।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
4: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
5: सातामा दुई दिन सार्वजनिक विदाको उपयोगिताबारे बहस शुरू भएको छ। सरकारले गत चैत 22 गते इन्धन खपत घटाउने भन्दै आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो। विशेष गरी पश्चिम एशियामा देखिएको तनावका कारण इन्धन अभाव हुन नदिन यस्तो व्यवस्था लागू गरिएको हो। तर दुई दिन विदा प्रणाली प्रभावकारी नभएको भन्दै अहिले विभिन्न तहबाट प्रश्न उठ्न थालेका छन्। माधव तिमल सिन्हाको एक सामग्री।
6: आइतबार पनि विदा दिने संघीय सरकारको निर्णय कार्यान्वयन गर्न विद्यालयदेखि निजी क्षेत्रले आनाकानी गरिरहेका छन्। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नै आइतबार विदा दिन उपयुक्त छ त भनेर सुझाव मागेपछि प्रदेश नै विदा दिन तयार नरहेको बुझिएको छ। केही स्थानीय तहका विद्यालयमा आइतबार पठन पाठन जारी रहेको पाइएको छ। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल एनपेप्सनका महासचिव प्रकाश खड्काले संघीय र स्थानीय सरकार बीचको द्वन्दको मारमा निजी विद्यालय परेको टिप्पणी गर्नुभयो। उहाँले निजी विद्यालयले आफू खुशी नियम बनाउन नसक्ने भन्दै आफूहरूले सरकारले तय गरेका नीतिको कार्यान्वयन मात्रै गर्न सक्ने बताउनुभयो।
7: एउटा स्थानीय सरकार र अर्को चाहिँ तपाईँको संघीय सरकार बीचको द्वन्दको मारमा चाहिँ अहिले निजी विद्यालयहरू पर्या हो। यसमा हाम्रो चाहिँ भूमिका केही पनि हुन्न। हामी एकदमै त्यो इम्प्लिमेन्ट गर्ने निकाय मात्रै हो। हामीले नियम बनाउन सक्दैनौँ, हामीले बनेको नियमलाई इम्प्लिमेन्ट गराउने हो। त्यसैले अहिले हामी कन्फ्युजनमा छौँ।
6: निजी क्षेत्रका प्रतिनिधि तथा उद्योगी व्यवसायी विनोद सेडाईले सरकारी कार्यालयको कार्य समय प्रभावकारी रूपमा कार्यान्वयन नभएसम्म दुई दिने विदाको उद्देश्य पूरा नहुने बताउनु भएको छ। उहाँले बैंकिङ बाहेक अरू निजी क्षेत्र आइतबार पनि अधिकांश समय नियमित सञ्चालन भइरहेकाले व्यवहारमा अपेक्षित परिवर्तन नदेखिएको धारणा राख्नुभयो।
8: कानुन त कसैले बन्द गर्ने लागि रोकेका छैनन् कि बन्द गर्नुपर्छ। त्यसले गर्दाखेरि सबै किनकि या त अफिस आवर्स सरकारी जस्तो एक्सटेन्ड गर्नु पर्यो। एक्सटेन्ड नगरेपछि अन्दाजी 10-6 जुन काम गर्छ त्यो त सबैले गरिराख्यो हो। त्यो 10 त नो गरेका छैन मान्छेले यी क्षेत्रमा प्राय जस्तोले।
6: केही दिनदेखि सामाजिक सञ्जाल र केही संचार माध्यममा आइतबारको विदा हटाउन लागि भन्दै चर्चा भइरहेको छ। सरकार भने हालका लागि आइतबारको सार्वजनिक विदा यथावत रहने बताउँछ। प्रधानमन्त्री कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले संचार माध्यममा आएका समाचार भ्रामक रहेको बताउनुभयो। उहाँले दुई दिने विदाले इन्धन खपत घटाउन सहयोग पुगेको दावी गर्दै तत्काल निर्णय पुनरावलोकन गर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो।
9: दुई दिन विदा हुने बित्तिकै स्वाभाविक रूपले इन्धन त कटौती भएकै छ। विगतको तुलनामा चाहिँ कटौती भएको देखियो। खास यो इन्धनको मूल्य बढेको चरम रूपमा बढेको अवस्थामा आएको हो नि त यो दिन है। त्यसले गर्दाखेरि ठिकै छ।
4: पश्चिम एशियामा जारी तनावका कारण नेपाली बजारमा शुरू गरिएको आधा सिलिण्डर ग्यास बिक्री व्यवस्था अझै कायम छ। हाल बजारमा आधा सिलिण्डर ग्यासको मूल्य 1,080 रूपियाँ र भरि सिलिण्डरको मूल्य 1,160 रूपियाँ तोकिएको छ। दैनिक करिब 1,00,000 सिलिण्डर बजारमा जाने भएकाले 7.1 केजी अर्थात आधा सिलिण्डर व्यवस्थाले ठूलो अतिरिक्त लागत थपिएको व्यवसायहरूको गुनासो छ। आधा सिलिण्डर ग्यास बिक्री गर्दा आयल निगमलाई मासिक 68 करोड़ घाटा परेको जनाइएको छ, तर आयल निगम भने तत्काल भरि सिलिण्डर दिन नसकिने अवस्थामा रहेको बताउँछ।

0: एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
1: भारतबाट ग्यास आयात प्रभावित हुने सम्भावना देखिएको भन्दै नेपाल आयल निगमले गत फागुन अन्तिम सातादेखि खाना पकाउने ग्यास आधा सिलिण्डरमा बिक्री गर्न थालेको थियो। इण्डियन आयल कर्पोरेशनबाट नियमित आपूर्ति भइरहेको अवस्थामा पनि भरि सिलिण्डर ग्यास बिक्री खुल्ला नहुँदा लागत अनावश्यक रूपमा बढ़िरहेको उपभोक्ता अधिकार कर्मीहरूले बताउने गरेका छन्। अहिलेको व्यवस्थाले उपभोक्तामाथि अतिरिक्त आर्थिक भार थपेको उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधव तिमिल सिन्हाको भनाइ छ।
2: बिक्रीको अवस्थामा विशेष गरी उपभोक्ता केसा कुरा हुन्छ भने नै एउटा अधिकार कर्मीको रूपमा मका 14.1 केजीको सिलिन्डर एकपल्ट बोकेर आउँदै गर्दा र घर नजिकको डिलरले मलाई 100 रुपियाँ ल्याइदिन्थ्यो भने 7.1 केजीको सिलिन्डर ल्याउँदै गर्दा पनि उसले पनि 100 रुपियाँ लिन्छ भनिसकेपछि मैले महिनामा 2 सिलिन्डर परेको गर्दा यस पैसा तिर्न परेको अवस्था छ।
1: अध्यक्ष तिमिल सिन्हाले भरि सिलिण्डर वितरण गर्दा उद्योगी व्यवसाय र उपभोक्तालाई फाइदा नै पुग्ने भन्दै भरि ग्यास वितरण गर्नुपर्ने बताउनुभयो।
2: अहिले चाहिँ तत्कालीन अवस्थामा यस्ता पैसा तिर्न परेको छ, एक्स्ट्रा बढाउनु भइरहेको कारणले गर्दा फेरि तत्कालै 14.2 केजीकै ग्यास सिलिन्डर खासै कुनै किसिमको समस्या पर्दैन। त्यसले अल्टिमेटली सरकारलाई उद्योगी ल्याएर स्वयं उपभोक्तालाई फाइदा गर्छ भन्ने कुरा सरकारका विभिन्न निकायलाई जानकारी हामीले गरिरहेका छौँ।
1: नेपाल आयल निगम भने मध्य पूर्वको द्वन्द्वका कारण प्रभावित बनेको आयात अहिले पनि कायमै रहेकाले तत्काल पुनर्विचार गर्न नसकिने बताउँछ। नेपाल आयल निगमको एलपीजी विभागका प्रवक्ता मनोज ठाकुरले अहिले पनि बजारमा ग्यास अभाव कायमै रहेकाले आयातमा सहजता सुनिश्चित नहुँदासम्म भरि सिलिण्डर ग्यास वितरण गर्न नसकिने बताउनुहुन्छ।
3: हामीले 100% आयात गरेर ल्याउँछौ, हामी जुन मुलुकबाट ल्याउँछौ उसले पनि 60% आयातै गर्ने हो। यहाँलाई पनि जानकारी नै छ, अब न्युजमा चाहिँ इरान र इजरायलको फेरि हिजो अवस्था छ र हामीले चाहिँ पहिला चाहिँ सप्लाईको सुनिश्चितता नभइकन एकचोटि 14 जाँदाखेरि त्यसले बजारमा चाहिँ बजारलाई चाहिँ बिगार्छ भन्ने चाहिँ पहिला चाहिँ बुझ्नु जरुरी छ।
1: उपभोक्ता र व्यवसायीहरूको यो गुनासो स्वाभाविक रहेको बताउँदै त्यसको समाधानका उपाय बारे पनि निगमले आवश्यक छलफल गरिरहेको प्रवक्ता ठाकुरले बताउनुभयो।
3: 7.1 ले हामीलाई समस्या सहज भइरहेछ भने कसैलाई यसमा कुनै उद्योगीले अथवा व्यवसायले अप्ठ्यारो परेको छ भने त्यो विषयमा छलफल भइरहेछ। मुख्य कुरा त हामीले सप्लाई हेर्नु पर्यो।
4: पर्साको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित 7 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा उनीहरू विरूद्ध आरोप पत्र दायर गरेको हो। अरूकी छोरीलाई आफ्नो छोरी दावी गरी झुटो विवरणका आधारमा नेपाली नागरिकता दिलाएको आरोपमा उनीहरू विरूद्ध आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ। मेयर सिंहले सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वड़ा नम्बर 10 की रीता भट्टराईकी छोरी रूबिना श्रेष्ठलाई आफ्नै छोरी बनाएर नागरिकता दिलाउनु भएको थियो। यस कार्यका लागि उहाँले स्थानीय जनप्रतिनिधि र कर्मचारीसँग मिलोमत गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। 2071 साल कार्तिक 20 गते वीरगंज महानगरपालिका वड़ा नम्बर 3 को कार्यालयमा रूबिना श्रेष्ठको झुटो विवरण राखी जन्मदर्ता प्रमाणपत्र बनाइएको थियो। सोही जन्मदर्ता प्रमाणपत्रका आधारमा वड़ाबाट सिफारिश गराई जिल्ला प्रशासन कार्यालय पर्साबाट 2075 साल साउन 13 गते रूबिनाको नाममा नागरिकता जारी गरिएको थियो। अख्तियारले मेयर सिंह र बालिकाकी आमालाई यो अवैध काम गराउन मुख्य सहयोगी मतियार बनेको आरोप लगाएको छ। त्यसै गरी तत्कालीन ओडा सचिव भिखारी राय र तत्कालीन ओडा सदस्य तथा कार्यवाहक ओडा अध्यक्ष तैफुल अख्तर ठकुराईमाथि जानी जानी गलत सरकारी कागजात जन्मदर्ता र नागरिकता सिफारिश तयार पारेको आरोप छ। गलत विवरणका आधारमा नागरिकता जारी गर्ने प्रक्रियामा संलग्न रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत शरद कुमार पोखरेललाई पनि प्रतिवादी बनाइएको छ।
0: नेपाली कंग्रेस केन्द्रीय अनुशासन समितिले पूर्व मन्त्री एवं पूर्व आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्कासहित संघका सभाका 3 नेतालाई अनुशासन उल्लंघनको आरोपमा स्पष्टीकरण सोधेको छ। समितिले पूर्व आमन्त्रित केन्द्रीय सदस्य खड्का, संघका सभा जिल्ला कार्य समितिका सचिव कुमार बाबु अधिकारी र अर्का महाधिवेशन प्रतिनिधि थल कुमार लिंखालाई पार्टी विधान विपरीत कार्य गरेको भन्दै पत्र प्राप्त भएको 5 दिनभित्र लिखित जवाब पेश गर्न भनिएको छ। केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापा मगरद्वारा हस्ताक्षरित छुट्टा छुट्टै पत्र मार्फत उनीहरूमाथि कार्यवाही प्रक्रिया अघि बढ़ाउँदै स्पष्टीकरण सोधिएको हो। उनीहरूमाथि पार्टी उम्मेद्वार विरूद्ध अन्तर्गत गरेको र विपक्षी दलका उम्मेद्वारलाई चुनावमा विजयी गराउन भूमिका खेलेको आरोप छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: वाउ राज।

0: कस्तो राम्रो जुत्ता लगाएको।
1: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 082-563-775।
1: सम्पर्क नम्बर 98-478-26-873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
7: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
8: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने नवीनतम प्रविधि र स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98-453-0653-23।
9: सरकार समितिले हुम्ला र बाजुराको सीमा विवादका कारण उब्जिएको समस्या समाधानका दीर्घकालीन उपाय निकाल्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको आजको बैठकमा सभापति जयन्ती देवी राईले सीमा विवादको दीर्घकालीन समाधान गर्न स्थानीय जनता, प्रशासनलाई सम्बन्धित निकायबीच वृहत छलफल गरी दीर्घकालीन उपाय अपनाउन भन्नुभएको हो। छलफलमा गृह सचिव राजकुमार श्रेष्ठले हुम्ला र बाजुराको सिमानामा पर्ने लामपाटा च्याचौर क्षेत्र रानी सैन मा चर्किएको विवाद अहिले सामान्य भएको जानकारी गराउनु भएको थियो।
10: प्रहरी महानिरीक्षक आईजीपी दान बहादुर कार्कीले बजेट अभावमा देशभरका 263 स्थायी प्रहरी चौकी पुननिर्माण गर्न नसकेको बताउनु भएको छ। राष्ट्रिय सेवा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा कार्कीले जीर्ण रहेका प्रहरी चौकीको पुननिर्माणका लागि बजेट नभएको बताउनु भएको हो। उहाँले सीमावर्ती तथा संवेदनशील क्षेत्रका कतिपय प्रहरी चौकी भत्किने अवस्थामा पुगेको भन्दै प्रहरी कर्मचारीहरू जोखिमपूर्ण संरचनामा काम गर्न बाध्य रहेको बताउनुभयो।
9: साताको पहिलो कारोबार दिन आज शेयर बजारमा नेप्से परिसूचक 20.27 अंकले घटेको छ। यससँगै नेप्से 2735 बिन्दुमा कायम भएको छ। शुक्रबार पनि नेप्से 11.37 अंकले घटेको थियो। आज गत शुक्रबारको तुलनामा कारोबार रकम पनि घट्यो। शुक्रबार 5.61 अरब करोड़को कारोबार भएको बजारमा आज 4.08 अरब करोड़को मात्रै शेयर किनबेच भयो। आज 41 कम्पनीको शेयर मूल्य बढ्दा 223 कम्पनीको शेयर मूल्य घट्यो भने 6 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
10: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। युद्ध विरामको दुई महिनापछि इरान र इजरायल बीच फेरि युद्ध शुरू भएको छ। इरान समर्थित हिजबुल्ला लक्षित गरी इजरायलले लेबनानको राजधानी बेरूतमा हमला गरेपछि इरानले इजरायलको तेल अबिबमाथि ब्यालिस्टिक मिसाइल प्रहार गरेको हो। इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोप्स आईआरजीसीको एरो स्पेस फोर्सले अपरेशन नसर शुरू गरेको भन्दै इजरायलका दुई प्रमुख राजनीतिक सैन्य अखड़ाहरू नेभा टीम र तेल नोफलाई निशाना बनाएको बताएको छ। त्यसको जवाफमा इजरायलले आज दक्षिण पश्चिम इरान स्थित महसहर मेट्रोकेमिकल कम्प्लेक्स तथा अन्य सैन्य संरचनामा आक्रमण गरेको जनाएको छ। इरानी हमलाको डरका कारण इजरायली नागरिकहरू बंकरमा लुक्न बाध्य बनेका छन् भने इजरायलले एयर लन्च ब्यालिस्टिक मिसाइल प्रहार गरेसँगै

0: ईरानले राजधानी तेहरान स्थित इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थल सहित देशको हवाई क्षेत्र बन्द गरेको छ। इजरायलले ईरान र लेबनानमा नयाँ आक्रमण गरेपछि मध्यपूर्वमा युद्ध थप सर्किने चिन्तासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य 4% भन्दा बढ़ीले बढ़ेको छ। आज ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल 4.02 डलर अर्थात 4.3% बढ़ेर 97.11 डलर पुगेको छ। त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट डब्ल्यूटीआई कच्चा तेलको मूल्य 3.90 अर्थात 4.3% बढ़ेर प्रति ब्यारेल 94.44 डलर पुगेको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार। एसियन गेम्स पुरूष क्रिकेट छनौटको उपाधि नेपालले जितेको छ। आज भएको फाइनलमा हङकङलाई डीएसएल पद्धतिका आधारमा 19 रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो। हङकङले दिएको 189 रनको लक्ष्य पछाएको नेपालले 11.3 ओभरमा 2 विकेटको क्षतिमा 114 रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। वर्षाले प्रभावित खेलमा नेपालले डीएलएस पद्धतिका आधारमा जित दर्ता गरेको हो। नेपालका लागि रोहित पौडेल 35 र कप्तान दिपेन्द्र सिंहैरी 9 रनमा अभिजित रहे। कुशल भुर्तेलले 65 रनको योगदान दिए। सिंगापुर नेशनल क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको अंकनले निर्धारित 20 ओभरमा 7 विकेटको क्षतिमा 188 रन बनाएको थियो। अंकनका लागि अंशुमन रथले 80 रन बनाए। साहित्य बासिसले 55 रन थपे। शिवा माथुरले 26 रन बनाए। नेपालका लागि शेर मल्लले 4 विकेट लिए। करण केसीले 2 र सन्दीप लामिछानेले 1 विकेट लिएका थिए। यस प्रतियोगिताबाट नेपालसँगै हङकङ मलेसिया र ओमान यसअघि नै जापानमा हुने 20 एसियन गेम्सका लागि छनौट भइसकेका छन्।
0: र अफगानिस्तान विरूद्धको एकमात्र टेस्ट क्रिकेटमा भारत फराकिलो अन्तरले विजयी भएको छ। न्यू चण्डीगढमा फलो अनमा परेको अफगानिस्तान दोस्रो इनिङ्समा पनि 112 रनमा अल आउट भएपछि भारत 1 इनिङ्स र 300 रनको फराकिलो अन्तरमा विजयी भएको हो। अफगानिस्तान दोस्रो इनिङ्समा मात्र 35.5 ओभरमा 112 रनमा अल आउट भएको हो। उसका लागि सदिकुल्लाह अतलले सर्वाधिक 42 रन बनाए। भारतका लागि वाशिङटन सुन्दरले 4 र कुलदीप यादवले 3 विकेट लिएका थिए। यसअघि पहिलो इनिङ्समा अफगानिस्तान 152 रनमा अल आउट भएको थियो। अफगानिस्तानका राहत शाहले 60 रन बनाए। भारतका लागि भानव सुथारले डेब्यू टेस्टमा 6 विकेट लिएका थिए। प्रसिद्ध कृष्णाले 3 विकेट हात पारे। भारतले भने पहिलो इनिङ्स 8 विकेटको क्षतिमा 564 रन हुँदा डिक्लेयर गरेको थियो। कप्तान शुभमन गिलले 126 र केएल राहुलले शतक बनाएको इनिङ्समा साई सुदर्शन र ऋषभ पन्तले समान 81 रन जोड्दा वाशिङटन सुन्दरले 52 रन बनाएका थिए।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: अर्थमन्त्रीमाथि संसदीय समिति गठनको माग, प्रधानमन्त्रीको जवाफ बटमलाइन। संसद सञ्चालनमा प्रधानमन्त्री र सभामुखले चासो नदिएपछि रविको अग्रसरता।
1: सुदूरपश्चिम र लुम्बिनी प्रदेशको मन्त्री परिषद पुनर्गठन। सुदूरमा कंग्रेसका 5 र लुम्बिनीमा एमालेका 4 र जसपाका 1 मन्त्रीको इन्ट्री।
0: आइतबार विदा हटाउने बहस सतहमा आउँदा प्रधानमन्त्री कार्यालयको प्रष्टीकरण। अझै भरि सिलिण्डर ग्यास दिन सकिने अवस्थामा नरहेको आयल निगमको जवाफ।
1: इरान इजरायल युद्ध विरामको 2 महिनापछि फेरि युद्ध शुरू। दुई देश बीचको तनाव चर्किदा तेलको मूल्य बढ़्यो।
0: र एसियन गेम्स छनौटको उपाधि नेपाललाई, फाइनलमा हङकङ 19 रनले पराजित।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। दिनेश र जगत विदा।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियो

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ। फोन नम्बर टिप्नुहोस् 082-5364-14।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल छरीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदाङ। फोन नम्बर 082-5164-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ
5: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
4: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालन नआछ त? त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
6: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिचौक खोराइदाङ सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-23-572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
12: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
13: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू:
14: कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
13: मुटु रोग विशेषज्ञ डाक्टर
14: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा।
15: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98-4-79-25-700।
16: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
18: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
19: हार जोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
0: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
9: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
20: इन्डोस्कोपी सेवा
9: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
18: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदाङ। फोन नम्बर 082-5164-734 र 082-5164-138।
21: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
20: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई पन्ध्र सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
22: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
21: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
22: पाछेघरमा समस्या, पाछेघर खस्नेको समस्या,
21: पाठेघरमा मासु पलाउने,
22: निसन्तान महिलाको चेक जाँच,
21: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
23: बिरामी जाँच निमिति यही जेष्ठ 29 गते शुक्रबार
21: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-5410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
24: एक हप्तादेखि यो दाँत दुखेको दुखेछ, फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
25: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
21: डाक्टरद्वारा दिने सेवाहरू:
26: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
21: बाङ्गा टिङ्गा दाँत मिलाउने,
26: शल्यक्रिया गरेर दाँत निकाल्ने,
21: खाली ठाउँमा दाँत भर्ने,
26: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
21: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
26: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-5903-50 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
27: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङ।
18: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
27: अन्य सेवाहरू:
25: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
28: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
25: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
29: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
26: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-5161-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
30: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
31: खुसीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
31: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5908-47, 082-5908-47।
32: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
27: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल, एमबीबीएस, एमएस, र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
32: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: सेवाको साझापखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीको विवादित अभिव्यक्ति बारे सहमति नजुट्दा सदनको अवरोध कायम, विपक्षीलाई मनाउने सभापति लामिछानेको प्रयास बारे रासोपाका एक नेता भन्छन्,
2: गतिरोधको अन्त्य हुने समाधान के हो भन्ने पिसामा आजदेखि संवाद शुरू भएको छ, थप छलफलले नै सोलुसन के हो भन्ने कुरा निकाल्छ।
1: सत्ता पक्षको प्रस्तीकरण प्रति विपक्षीहरू किन अझै असन्तुष्ट?
3: प्रधानमन्त्रीले गल्ती गरेपछि प्रधानमन्त्रीले सच्याउनु पर्छ, अरूले सच्याएर त भएन र त्यही कुरामा मिलेन।
1: र अन्तर्राष्ट्रिय प्रसंगमा इजरायल माथिको हमला रोक्ने इरानको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। दुई पक्ष बीच दुई महिना यता पहिलो पटक भएको प्रत्यक्ष लड़ाईपछि इरानको सेनाले आफूले इजरायल विरूद्धको सैनिक कार्यवाही स्थगित गरेको बताएको छ। उसले इजरायलमाथि पीड़ादायी प्रकृतिको जवाब दिएको भन्दै दक्षिण लेबनन सहितमा थप आक्रमण नगर्न चेतावनी दिएको छ। सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानले तत्कालै युद्धविराम गर्न लागेको बताएका थिए। बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट भन्छन्, सामाजिक सञ्जालमा आफ्नो पहिलो प्रतिक्रियामा राष्ट्रपति ट्रम्पले दुवै पक्षलाई आक्रमण रोक्न आह्वान गरेका थिए। उनले शान्तिका लागि अन्तिम चरणका वार्ताहरू भइरहेको र बीचमा देखा पर्ने अज्ञानता र मूर्खताले त्यसलाई प्रभावित पार्न सक्ने बताएका थिए। बीबीसीकी अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट, इरानले आफूले इजरायलको हाइफा स्थित एउटा पेट्रोकेमिकल प्लान्ट सहितका स्थानलाई निशाना बनाएको बताएको छ। इजरायलले मध्य र पश्चिम इरानमा आक्रमण गरेको जनाएको थियो। यमनका हुथीहरूले पनि इजरायलमा क्षेप्यास्त्र हमला गरेका छन्। युरोपेली नेताहरूले आइतबारको संसदीय निर्वाचनमा स्पष्ट विजय हासिल गरेकोमा आर्मेनियाका प्रधानमन्त्री निकोल पासिनियानलाई बधाई दिएका छन्। उनको यू पक्षधर सिभिल कन्ट्राक्ट पार्टीले 50% भन्दा थोरै कम मत ल्याएको थियो। युरोपियन काउन्सिलका प्रमुख एन्टोनियो कोस्टाले आर्मेनियाका नागरिकहरूले शान्ति, स्थिरता र छिमेकीहरूसँग बलियो सहकार्यको पक्षमा मत हालेको बताए। युक्रेनका राष्ट्रपतिले पासिनियानको विजयलाई आर्मेनियाको सार्वभौम सत्ताको जीत भनेका छन्। रूसले चुनावमा उसकै शब्दमा पश्चिमा हस्तक्षेप भएको भन्दै आलोचना गरेको छ। ब्रिटेनको सरकारले एप्पल र गुगल सहितका प्रविधि कम्पनीहरूलाई स्मार्टफोन र अन्य उपकरणहरू मार्फत नग्न तस्वीरहरूमा बालबालिकाको पहुँचलाई प्रतिबन्ध लगाउन 3 महिनाको समय दिएको छ। प्रधानमन्त्री कियर स्टार्मरले कम्पनीहरूले या त ती उपकरणहरू बनाउँदै नयाँ फिचरहरू ल्याउनुपर्ने या अपरेटिङ सिस्टमलाई अपडेट गरेर 18 वर्षभन्दा मुनिका बालबालिकालाई नग्न सामग्री खिच्न, पठाउन र हेर्न रोक लगाउनुपर्ने बताए। यदि कम्पनीहरूले त्यस्तो नगरेको खण्डमा नयाँ कानून ल्याएर उनीहरूलाई बाध्य बनाइने जनाइएको छ। सामाजिक सञ्जालमा बालबालिकाको पहुँच नियमनबारे ब्रिटेन सरकारले केही दिनमै घोषणा गर्ने ठानिएको छ। दक्षिणी फिलिपिन्सका अधिकारीहरूले मिन्डाओ टापुमा गएको एउटा भूकम्पमा कम्तीमा 32 जनाले ज्यान गुमाएको पुष्टि भएको जनाएका छन्। गैर सैनिक रक्षा अधिकारीहरूले 100 भन्दा बढी घाइते भएको उल्लेख गरेका छन्। 7.8 म्याग्निच्युडको उक्त भूकम्पपछि सो क्षेत्रका कैयौं देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए। र चिनिया राष्ट्रपति शी जिनपिङले आफ्ना उत्तर कोरियाली समकक्षीलाई आफूले दुई देश बीचको सम्बन्धलाई उनकै शब्दमा नयाँ उचाइमा पुर्याउन चाहेको बताएका छन्। 7 वर्षपछि उनी 2 दिने भ्रमणका लागि उत्तर कोरिया पुगेका हुन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सदनको गतिरोध सहितका विषयबारे छलफल गर्न सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेद्वारा आज आयोजित सर्वदलीय छलफल कुनै निष्कर्षमा नपुगे पनि त्यसले संवादको वातावरण सिर्जना गरेको भन्दै सत्तापक्ष र प्रतिपक्ष दुवैले त्यसलाई सकारात्मक भनेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह बालेनको सीमा सम्बन्धी अभिव्यक्तिपछि उत्पन्न विवादका कारण विपक्षीहरूले स्पष्टीकरणको माग गर्दै विगत एक सातादेखि सदन सञ्चालन हुन दिएका छैनन्। सदनको अवरोध आज पनि जारी रह्यो। एक रिपोर्ट। प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै विपक्षी दलहरूले केही दिन यता संसदका दुवै सदनमा अवरोध गरेपछि आज रासोपा सभापति लामिछानेले सर्वदलीय छलफलको आह्वान गरेका थिए। उक्त बैठकमा आफूहरूले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे उनले सदनमै आएर जवाफ दिनुपर्ने अडान व्यक्त गरेको नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले बताए।
5: सत्तापक्ष राष्ट्रको सभापति माननीय रवि लामिछानेज्यूले त्यही भन्नुभयो, परराष्ट्र मन्त्रीले दिनुहुन्छ सरकारका तर्फबाट, उहाँले बोल्नुहुन्छ सदनमा, बरु पछि प्रधानमन्त्री पनि पछि आउनुहुन्छ, कहीँ अझै केही नपुगेका कुराहरू छन् भने, अब होइन भने म पनि अलिकति केही विषयहरू छन् भने म पनि बोल्न तयार छु भन्दै हुनुहुन्थ्यो। अनि हामीले के भन्यौँ भने प्रधानमन्त्री स्वयं उपस्थित भएर रोस्टममा त्यसरी बोलिसकेका कुरा चाहिँ अरूले सच्याउने कुरा, अरूबाट आउने कुरा त्यो राम्रो हुँदैन, स्वयं प्रधानमन्त्रीले नै त्यसलाई करेक्सन गर्नुपर्छ भन्ने कुरा हामीले राख्यौं।
1: सत्ता पक्षले भने कुनै मन्त्रीले सरकारका तर्फबाट भनाइराख्दा त्यसले सिङ्गो सरकारकै प्रतिनिधित्व हुने बताउँदै आएको छ। सांसद समेत रहेका रासोपा नेता विपिन आचार्य आजको बैठकले संवादहीनता तोडेको बताउँछन्।
2: आज छलफलमा उठेका कुराहरू अथवा हाम्रो तर्फबाट चाहिँ गतिरोध अन्त्य गर्नका लागि हामीले राखेका कुराहरूलाई चाहिँ आफ्नो पार्टीमा पनि छलफल गरेर हामी फेरि विल गेट ब्याक टु यु भन्ने खालको कुराहरू गर्दै गर्दाखेरि त्यसले कहीँ न कहीँ संवादहीनताको यात्रालाई त टुङ्गाएको छ नि त। जति पनि इस्युजहरू छन् त्यो रिजल्भ गर्ने भनेको त अल्टिमेटली फेरि छलफलै गरेर निकाल्ने हो नि त निचोड त।
1: विपक्षीहरूले भने प्रधानमन्त्रीले जवाफ दिनु नै सबैभन्दा उचित हुने तर्क गर्दै आएका छन्। रासोपा नेता आचार्यले सदनको गतिरोध हटाउने उपाय खोज्न विपक्षीहरूसँग निरन्तर संवाद गरिने बताए।
2: सबैजनालाई चाहिँ सहज हुने र संसदको गतिरोधको अन्त्य हुने समाधान के हो भन्ने पाठ पनि सत्ता पक्ष र प्रतिपक्षका साथीहरू बसेर नै फिगर आउट गर्ने हो, थप छलफलले नै त्यो सोल्युसन के हो भन्ने कुरा निकाल्छ।
1: हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले भने आजको सर्वदलीय बैठकमा भाग लिएको थिएन। उक्त बैठक लगत्तै बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राख्दा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन। यसै सन्दर्भमा हामीले आजको सर्वदलीय बैठकमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनलाई टेलिफोन सम्पर्क गरी शुरूमा सत्ता पक्षको प्रस्तीकरण प्रति तपाईहरू किन अझै असन्तुष्ट भनेर सोधेका छौं।
6: कमसेकम संवाद शुरू भयो, खुसीको कुरा हो। तर चाहिँ जो राष्ट्रिय स्वाधीनता त्यसै गरी सीमाका विषय जो विवादित विषय उहाँले राख्नुभयो यो गलत हो। गलत विषयलाई सच्याउनु पर्छ, संसदको रेकर्डबाट हटाउनु पर्छ, स्वयं प्रधानमन्त्रीले यसलाई स्पष्ट गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो र त्यो अहिले पनि जारी छ र त्यसको लागि चाहिँ प्रधानमन्त्रीज्यूको जिम्मेवारी हो यसलाई स्पष्ट गर्ने। किनभने एकजनाले बोल्ने अर्कोले स्पष्ट भन्ने त हुँदैन। आज यद्यपि छलफल राम्रो भयो, केही डेडलक खुल्दै गएको जस्तो देखियो, संवाद शुरू भयो, परराष्ट्र मन्त्री या यस्तै प्रधानमन्त्रीले कुनै मन्त्रीलाई खटाएर प्रष्टीकरण गर्ने भन्ने कुराहरू पनि आए। हाम्रो भनाइ के रह्यो भने प्रधानमन्त्रीले गल्ती गरेपछि प्रधानमन्त्रीले सच्याउनु पर्छ, अरूले सच्याएर त भएन। उहाँले बोलिसकेपछि उहाँकै मुखबाट चाहिँ के भन्न खोज्यो भन्ने सुन्न चाहन्छौ भन्ने कुरा भयो र त्यही कुरामा मिलेन। यद्यपि छलफल संवाद शुरू भएको छ, सकारात्मक मान्नुपर्छ यसलाई।
1: तर उहाँहरूको कुरा चाहिँ के छ भने सम्बन्धित मन्त्रीले नै सिङ्गो सरकारको प्रतिनिधित्व गरेर बोल्ने भनेको प्रधानमन्त्री सरकार वा सरकारको नेतृत्व गर्ने राजनीतिक दलकै जवाफ हो नि त त्यो भन्ने कुरा छ नि त।
6: अहिलेसम्म हामीले त्यसरी बुझेका छैनौ, किनभने संसदमा प्रत्यक्ष प्रश्न उत्तर गर्ने प्रधानमन्त्रीले हो, त्यो प्रश्न उत्तरको क्रममा उहाँले व्यक्त गर्नुभएको हो र त्यो कुरा प्रधानमन्त्रीको प्रश्न उत्तरमा आएका कुरालाई विदेश मन्त्री अथवा परराष्ट्र मन्त्री वा अरू कसैले करेक्सन गर्ने स्पष्ट गर्ने भन्ने कुरा त्यति सान्दर्भिक विषय होइन।
1: अब यो आर्थिक विधेयकमाथिको छलफलको कुरा छ, अरू छलफलका कतिपय विषयवस्तुहरू पनि छन्, कहिलेसम्म तपाईँहरू सदन अवरोध गरिरहनुहुन्छ त त्यसो भए?
6: हामी प्रतिपक्षी दलहरूको तर्फबाट एक दिन पनि एक घण्टा पनि अवरोध गर्न चाहँदैनौ, नियमित चलोस्। नीति कार्यक्रम छलफल भयो पास भयो, बजेटका सिद्धान्त प्राथमिकताहरू छलफल भयो पास भयो, त्यसै गरी विनियोजित विधेयक र मन्त्रालयगत विनियोजनहरू समयमै छलफल होस् पास होस् हाम्रो अपेक्षा यो, सदन नियमित चलोस् हाम्रो अपेक्षा हो, किनभने हामीले बन्द गरेका त होइन। प्रधानमन्त्रीजी जवाफ दिन आउनुभयो, आफै समय मागेर आकस्मिक बोल्नुभयो, अनि त्यसमा राष्ट्रियताको विषय यति कमजोर कुरा जिम्मेवार मान्छेले राखिसकेपछि, सीमा सम्बन्धी हुँदै नभएका विवादको राखिसकेपछि त्यो बारे त संसद स्वतः जवाफ दिए बन्नुपर्छ प्रधानमन्त्री भन्ने कुरा हो। त्यसैले हामी कुनै रहरले चाहनाले नियोजित यो बन्द या अवरोध गरेको विषय नै होइन नि त।
1: भनेपछि जहिलेसम्म प्रधानमन्त्रीजी आउनुहुन्न तपाईँहरू संसद चल्न दिनुहुन्न?
6: निश्चय पनि, निश्चय पनि।
1: उनी थिए नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुन। अब अर्को प्रसंग, सगरमाथाको कठोर वातावरणमा हराएका दावा शेर्पा हालै झण्डै एक सातापछि जीवित भेटिन धेरैले त्यसलाई चमत्कार जस्तै माने। ओखलढुङ्गा घर भएका पथ प्रदर्शक शेर्पा यतिखेर काठमाडौँमा उपचाररत छन्। परिवारले समेत आशा मारिसकेको अवस्थामा उनी जीवितै भेटिएका थिए। बीबीसीसँग कुरा गर्दै शेर्पाले हिउँ र चकलेटको भरमा आफूले ज्यान जोगाएको बताएका छन्। सगरमाथामा बिताएका ती चुनौतीपूर्ण क्षणबारे हाम्रा साथी कमल परियारले अस्पतालमै पुगेर उनीसँग कुराकानी गरेका छन्।
7: हराएको होइन, म अक्सिजन सिधेर पसिरहेको, अक्सिजन सिध्यो, अब अक्सिजन सिधै हिँड्नु सकेन, रड बन्यो, अब खाने खाने खाली खाने पेटमा खाना हुँदैन, त्यसमा त्यो खाने मात्र हो अक्सिजन भन्ने, दुई दिनसम्म केही पनि खाएन। अनि त्यो म त्यो आइस भन्ने चाहिँ बडा बरफ चपाउँदै बसेँ, अब यता बरफ चपाउँदाखेरि दाँत पनि दुख्यो, बरफ चपाउनु त्यो बरफ त्यो अनि त्यो त ऊ हुन्छ, बरफ चाहिँ पुरा चपाएँ। खानेकुरा त त्यही त्यही चक्लेटहरू थियो, अब गुजी गुजीमा आफ्नो, अनि त्यही त्यो अलिकति भिजाउँदै अनि पानी भिजाउँदै खाएँ। त्यहाँबाट उता पछाडि हेरेको अनि यस्तो यस्तो अब यस्तो यस्तो खाप खाप खप त्यो राति दुम त गर्दै थियो, अनि खापखाहरू चाहिँ त्यसमा आउँछ, खापखापमा त्यहाँबाट फेरि अब हाम्रो त्यो हिउँमा टेक्ने त्यो यस्तो हुन्छ, हातमा त केही पनि छैन, अनि अब हिउँमा टेक्ने त्यो त्यसले गरेर खरपत्र कुरो चढेर अलिक माथि चढेर निस्केर हेरेको त आउनलाई माथि बाहिर निस्किन सक्ल सक्लो जस्तो लाग्यो कि, अनि त्यहाँबाट चाहिँ फेरि ल सक्दो रहेछ भने त त्यति त्यतै नि डोरी खोजेर गएँ, डोरी डोरी हुन्छ खाल्टो खोलेहरू डाँडेर काटेर कता कता डाँडेर काटेर अनि त्यहाँबाट तल आएँ। त्यो उँधो बाहिर निस्केपछि रातभरि हिँड्यो, त्यो दिन बोरी पनि हिँड्यो, रातभरि पनि हिँड्यो, अनि ठ्याक्कै रातभरि हिँडेपछि त्यहाँ बिसिएम भन्ने ठाउँमा आइपुग्यो। यो एसबिसी चाहिँ भन्ने एउटा कम्पनी हुन्छ, उनीहरूको केटाहरू माथि सामान फोहोर ऊ गर्नुलाई जाँदो रहेछ, त्यहाँबाट भेट्यो अनि उनीहरूले गलत गरेर बोकेर ल्यायो। बाँदैन भने लकडाउन थियो, म यतिकै सिधै
1: दावा शेर्पा बीबीसी नेपालीसँग कुरा गर्दै। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी पौने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौ। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अप्रेल यता पहिलो पटक दुई पक्षबीच भएको लडाईपछि इरानले इजरायलमाथि हमला रोक्ने बताएको छ, तर देशको सैनिक कमाण्डको मुख्यालयले इजरायलले दक्षिणी लेबननमा हमला गरेको खण्डमा थप चरम प्रतिक्रिया जनाउने उल्लेख गरेको छ। यसअघि राष्ट्रपति ट्रम्पले दुई देशले युद्ध विराम गर्न लागेको बताएका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणीन्द्र दाहालबाट।
8: इरानको प्रमुख सैन्य कमाण्डको मुख्यालयले इजरायलमाथिको पछिल्लो आक्रमण अन्त्य भएको घोषणा गरेको हो। उसले इजरायलले दक्षिण लेबनानमा हमला गरेको खण्डमा इरानले पहिला भन्दा चरम र शक्तिशाली प्रतिकार गर्ने बताएको छ। इरानी राष्ट्रपति मेसुद पेजिस्क्यानले आफ्नो मुलुकले युद्धको मैदान वा वार्ताको टेबल दुवै नछाडेको बताएका छन्। एक्समा राखिएको एउटा पोस्टमा उनले आफ्नो देशको प्राथमिकता राष्ट्रिय सुरक्षा र नागरिकको शान्ति रहेको बताए। उनले कुनै पनि धम्कीबाट पछि नहट्ने पनि उल्लेख गरेका छन्। त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायललाई गोलाबारी रोक्न भनेका थिए। उनले दुई देशले तत्कालै युद्ध विराम गर्न खोजेको पनि उल्लेख गरेका थिए। यसैबीच इजरायलको च्यानल 12 राष्ट्रपति ट्रम्पको अनुरोधमा इजरायलले इरानमाथि हमला रोकेको जनाएको छ। उक्त रिपोर्टमा हिजबुल्लाले आक्रमण गरेको खण्डमा दक्षिण लेबनानमा इजरायली आक्रमण जारी रहने भनिएको छ। इजरायली र अमेरिकी संचार माध्यमहरूले राष्ट्रपति ट्रम्प र इजरायलका प्रधानमन्त्री नेतान्याहू बीच टेलिफोनमा कुराकानी भएको जनाएका छन्, तर उनीहरूबीच के छलफल भयो त्यो प्रश्न छैन। यसअघि बेरूतमा इजरायलले गरेको हमलाको जवाफमा इरानले सैन्य कार्यवाही गरेको बताएको थियो। इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले पश्चिम र मध्य इरानमा हवाई हमला गरेको थियो।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

स्वाति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। दाङको दंगीसरण गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्रका कृषि समूह तथा कृषि फर्ममा आबद्ध किसानहरूलाई 50% अनुदानमा आधुनिक कृषि यन्त्रिकीकरण सामग्री वितरण गरेको छ। सोमबार आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले किसानहरूलाई विभिन्न कृषि यन्त्र तथा उपकरण हस्तान्तरण गर्नुभयो। गाउँपालिकाले हरेक वर्ष किसानलाई आधुनिक खेती प्रणालीतर्फ आकर्षित गर्ने उद्देश्यले कृषि यान्त्रिकीकरण सामग्री वितरण आएको सुनाइएको छ। आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि शाखाबाट 6 लाख रूपियाँ र हेफर परियोजनाबाट 10 लाख रूपियाँ गरी 16 लाख रूपियाँ विनियोजन गरिएको थियो। किसानहरूको तर्फबाट थप 16 लाख रूपियाँ लागत सहायता जुटाइएकाले कुल 32 लाख रूपियाँको कार्यक्रम सञ्चालन गरिएको हो। टेन्डर प्रक्रिया मार्फत खरिद गरिएका सामग्री मध्ये 26,22,14 रूपियाँ बराबरका कृषि उपकरण वितरण गरिएको गाउँपालिकाले सुनाएको छ। वितरण गरिएका सामग्रीहरूमा 20 वटा मिनी टिलर, 5 वटा रिफर, 11 वटा चाप कटर, 11 वटा 2 इन्च मोटर डुबाउने पम्प तथा 7 वटा 3 इन्च पानी बाहिर निकाल्ने मोटर रहेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष गिरीले किसानहरूको बहुल्यता रहेको दंगेश्वरनमा आधुनिक खेती प्रणालीलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो। उहाँले वितरण गरिएका सामग्रीहरूको सही सदुपयोग गर्न किसानहरूलाई आग्रह समेत गर्नुभयो। गाउँपालिकाका कृषि शाखा प्रमुख स्वरूप सालका अनुसार सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेपछि प्रक्रिया शुरू गरेका कृषि समूह तथा कृषि फर्महरू छनौट गरी सामग्री वितरण गरिएको हो। उहाँले गत वर्ष छनौटमा पर्न नसकेका समूह तथा फर्महरूलाई यस वर्ष प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। सामग्री वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपाली, साझेदारी परियोजना महिला सामुदायिक सेवा केन्द्रकी अध्यक्ष कल्पना निपानी, संस्थापक अध्यक्ष विमला योगी, साझेदारी परियोजनाका कार्यक्रम अधिकृत शरद पोखरेल, कृषि शाखा प्रमुख स्वरूप साल तथा हेफोर परियोजनाका गाउँपालिका संयोजक गोमा फटराई लगायतको उपस्थिति रहेको थियो। वितरण कार्यक्रमको सहजीकरण गाउँपालिकाका कृषि सहायक अधिकृत मान बहादुर डाकीले गर्नुभएको थियो। कोराही उपमा नगरपालिका 13 डुमुरगाउँका महिला लोप उन्मुख नौमती बाजा संरक्षणसँगै आमदामी खर्दै आएका छन्। युनिट नौमती बाजा संरक्षण संस्था दर्ता गरेर दमहा, छ्याली, ट्याम्पो, ढोलक, सुनाई, कर्नाल, नरसिंहा बाजा बजाउँदै मौलिक संस्कृति जोगाउने अभियानमा छुटेका महिलाले बाजा बजाएर आमदामी समेत गर्दै आएका छन्। युनिक नौमती बाजा संरक्षण संस्थाकी अध्यक्ष दिलकुमारी खर्ती मगरले नौमती बाजा बजाएर परम्परागत कला संस्कृतिको संरक्षणसँगै आर्थिक रूपमा आमदामी समेत भइरहेको बताउनुभयो। अध्यक्ष खर्ती मगरका अनुसार गाउँपालिकासँगै खोराहीका विभिन्न क्षेत्रमा हुने मेला, महोत्सव, धार्मिक कार्यक्रम, विवाह, व्रतबन्ध लगायतका शुभ कार्यमा संस्था मार्फत विगत 4 वर्षदेखि नौमती तथा पञ्चे बाजा बजाउँदै आएका छन्। उहाँले बाजा बजाउन भएर हिँड्दा शुरूमा थोरै लाज लागे पनि अहिले लाज लाग्ने, अप्ठ्यारो हुने जस्ता समस्या नभएको बताउनुभयो। विवाह तथा अन्य शुभ कार्यमा बाजा बजाउनका लागि दाङका विभिन्न ठाउँसँगै रोल्पा र प्युठानसम्म जाने गरेका छन्। मेला, महोत्सव, विवाह लगायतका कार्यमा बाजा बजाउन जाँदा 20-25 हजार रूपियाँ लिने गरे पनि सामाजिक कार्यसँग सम्बन्धित धार्मिक कार्यक्रमबाट पनि तोकेर पैसा नलिने गरेको उहाँको भनाइ छ। युनिक नौमती बाजा संरक्षण संस्थाकी सदस्य पिम्सरा पोहराले संस्थामा आबद्ध 26 जना महिलाले नौमती तथा पञ्ची बाजा बजाउनेदेखि नयाँ सिक्न चाहनेलाई तालिम समेत दिने गरेको बताउनुभयो। उहाँका अनुसार बाजा बजाएर प्राप्त गरेको आमदामीको 10% रकम संस्थाको कोषमा जम्मा गर्ने र बाँकी रकम कार्यक्रममा सहभागी सदस्यबीच बाँडफाँड गर्ने गरेका छन्। संस्थाका सदस्य खुमा रुकाका अनुसार मौसम अनुसार महिनामा 15-16 हजार रूपियाँ प्रत्येक सदस्यले आमदामी गर्ने गरेका छन्।
र तुलसीपुर उपमहानगरपालिका भित्रका बालबालिकामा क्षयरोग देखिएको छ। उपमहानगरपालिका अनुसार 355 जना बिरामी मध्ये 15 वर्ष मुनिका बालबालिका 34 जना र 15 वर्ष भन्दा माथिका 321 जनामा क्षयरोग देखिएको छ। तुलसीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबन्धन शाखाका क्षयरोग स्रोत व्यक्ति शिव प्रसाद तिवारीका अनुसार सरकारी तथा केही निजी स्वास्थ्य संस्था मार्फत सञ्चालित 13 टेस्ट केन्द्रबाट क्षयरोगको निशुल्क निदान केन्द्रबाट क्षयरोगको निशुल्क निदान उपचार तथा व्यवस्थापन सेवा प्रदान भइरहेको छ। तिवारीका अनुसार पालिकाभित्र रोग निको हुनेको दर 97% रहेको छ भने क्षयरोगकै कारण 3% मृत्यु हुने गरेको छ। नेपाल सरकारले सन् 2035 सम्ममा देशलाई क्षयरोग मुक्त बनाउने राष्ट्रिय लक्ष्य लिएको छ। जनस्वास्थ्य प्रबन्धन शाखाका प्रमुख ओम्पी निपानीले तुलसीपुर उपमहा नगरपालिकाले आगामी 3 वर्षभित्रै पालिकालाई क्षयरोग मुक्त घोषणा गर्ने गरी निदान उपचार तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएको बताउनुभयो। उहाँले क्षयरोग नियन्त्रणमा अझै केही गम्भीर चुनौती बाँकी रहेको अवलाउनुभयो। हौस् त अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
3: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
4: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
6: प्रोप्रेटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478927977
7: र 98578369।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोर्नीमा तातो महसुस हुने भराइ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोर्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-65-509 र मोबाइल 98453-065-23।
7: सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
8: बिमा गराउन जाँदैछु।
7: बिमा किन गर्नु पर्यो सर? बिमा
8: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
7: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
8: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
7: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
8: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने। बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने। कसैले भनेको कुरालाई मात्र आधार नलिने। आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने। सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
7: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
8: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरण

0: भगवान कति छोटो फेरबार
1: कति जोडी फेरबार भनिन था छैन लुवाटेले
2: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1
1: अर्को वर्ष यसलाई कष्ट बनाएर तपाईकै हातबाट छात्र पित्री लिन आउँछु
2: लाली बजार र मिज्जू
3: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है म
1: के टेन्सन लिएर
4: तपाईँहरू जानिनको के रहेछ भागिएको
5: मिजु पनि कसरी फेरि पठाएको छ

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: यो दाँत दुखेर मर्नुभयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने, दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
7: 98-41-68-47-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
8: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। दाङको राप्ती गाउँपालिकामा पढ्दै कमाउँदै शिक्षा कार्यक्रम बारे आज अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरूलाई अध्ययनसँगै सिप, उद्यमशीलता र आय आर्जनका अवसरसँग जोड्दै विद्यालय शिक्षालाई व्यावहारिक, सिपमूलक तथा उत्पादनमुखी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिनुभयो। कार्यक्रममा डिफर नेपालका अध्यक्ष नारायण सिद्देलले पढ्दै कमाउँदै कार्यक्रमको अवधारणा, आवश्यकता र सम्भावना बारे सहजीकरण गर्नुभएको थियो। उहाँले वर्तमान समयमा केवल औपचारिक शिक्षाले मात्र पर्याप्त नहुने उल्लेख गर्दै विद्यार्थीहरूले अध्ययनकै क्रममा विभिन्न सिप तथा प्रविधिको परियोजना मार्फत आय आर्जनका अवसर सिर्जना गर्न सक्ने बताउनुभयो। कार्यक्रममा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले शिक्षालाई व्यावहारिक, सिपमूलक र उत्पादनसँग जोड्नुपर्ने आवश्यकता औलाउनुभयो। उहाँले विद्यार्थीहरूलाई सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर नागरिकका रूपमा विकास गर्न पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी माध्यम बन्न सक्ने बताउनुभयो। अध्ययनसँगै सिप र श्रमप्रतिको सम्मानको भावना विकास गर्न सके समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँको भनाइ थियो। कार्यक्रममा सहभागी शिक्षक तथा विद्यार्थीहरूले पढ्दै कमाउँदै कार्यक्रमले शिक्षालाई जीवन उपयोगी बनाउने, आत्मविश्वास अभिवृद्धि गर्ने र स्वरोजगारका सम्भावना पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए। सहभागीहरूले विद्यार्थीमा उद्यमशील सोच विकास र आत्मनिर्भरता अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा समेत राखेका थिए। कार्यक्रममा गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयका प्रधान अध्यापक, प्राविधिक थारमा अध्यापन गराउने शिक्षक र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। जिल्ला प्रहरी कार्यालय दाङले लागू अवस्थित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर 5 पञ्चिया बस्ने 42 वर्षीय साकिर खान रहेका छन्। प्रहरीका अनुसार खानलाई खानतलासी गर्दा लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ 6 ग्राम 770 मिलिग्राम फेला परेको हो। इलाका प्रहरी कार्यालय फालुबाङबाट खटिएको विशेष प्रहरी टोलीले राप्ती गाउँपालिका वडा नम्बर 1 फालुबाङबाट उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय दाङ अनुसार खानले उक्त लागू औषध बिक्री वितरण गर्ने उद्देश्यले फालुबाङतर्फ लैजाँदै गरेको भन्ने विशेष सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा स्वीप अपरेशनमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका खानलाई फेला पारेको थियो। शंका लागेर खानको शरीर तथा सरसामान खानतलासी गर्दा उनको साथबाट उक्त परिणामको लागू औषध बरामद भएको प्रहरीले सुनाएको छ। बरामद पदार्थ सहित खानलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको र उनीमाथि लागू औषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायक उपरीक्षक डाक्टर हेम बहादुर केसीले जानकारी दिनुभएको छ। र स्रोतको अभाव जस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बीमा भुक्तानी केही सस हुन थालेको छ। पछिल्लो हप्ता मात्रै सरकारले स्वास्थ्य बीमा मार्फत 1 अर्ब 3 करोड़ रूपियाँ सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ। यसबाट 155 सरकारी, 25 सामुदायिक तथा 37 निजी अस्पतालले बीमा बापतको रकम प्राप्त गरेका छन्। सरकारले अघिल्लो वर्षको बकेउता बीमा रकम समेत भुक्तानी हुने गरी देशका विभिन्न स्वास्थ्य संस्थाहरूमा पटक पटक गरी 1 अर्ब 3 करोड़ रूपियाँ पठाएपछि स्वास्थ्य बीमाको रकम सम्बन्धी समस्या क्रमशः हल हुने बाटोमा लागेको हो। स्वास्थ्य बीमा बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर पवन शाहले केही समय अघि सरकारी अस्पतालमा उपचार गराउनेलाई मात्र बीमा बापतको रकम भुक्तानी गर्ने गरिएकोमा यसपटक निजी स्वास्थ्य संस्थामा उपचार गराउनेलाई पनि भुक्तानी दिएको जानकारी दिनुभयो। भुक्तानी स्रोतको अभावका कारण स्वास्थ्य बीमा कार्यक्रमको भविष्यमा अन्यल छाउने अवस्था आउन नदिन सरकारले यसपटक 15 अर्ब रूपियाँ रकम छुट्याएको छ। यसका साथै स्रोतको परिषदभित्र आउने गरी बीमा गराउने, अस्पतालको स्वास्थ्य परीक्षण र सामान खरिदमा कड़ा अनुगमन गर्ने जस्ता उपाय अप्नाउने सरकारले सुनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमा जस्तो कल्याणकारी कार्यक्रम
कर्मचारीलाई अन्यलमा पार नदिन सरकारले अहिलेसम्मका बकेउता रकम भुक्तानी गर्दै जाने बताउनुभयो। समस्या दोहोरिन नदिन अबको स्वास्थ्य बीमालाई कडाईका साथ निगरानी र नियमन गरिने उहाँको भनाइ छ। हौस् त अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी हाइलाइट सँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिया लागि दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाण्डुबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई सिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

प्रश्न छ, नकारात्मक व्यक्तिहरूबाट कसरी बच्ने? सुन्दर प्रश्न छ, नकारात्मक व्यक्तिहरूबाट कसरी बच्ने? नकारात्मक कोही भए पो बच्ने? यो जगतमा कोही पनि नकारात्मक छैन, परिस्थितिको कारणले व्यक्ति नकारात्मक हुन्छ। मलाई अहिले जो काम लाग्दैन त्यो नकारात्मक, जो अहिलेको परिस्थितिमा मलाई काम लाग्छ सकारात्मक, र परिस्थिति निरन्तर परिवर्तन भइरहन्छ, सारा जगत परिवर्तनशील छ। आज जुन व्यक्ति काम लाग्दैन भन्यो, भोलि कुनै कालखण्डमा त्यही मानिस नभई हुँदैन। परिस्थिति अनुसार कोही काम लाग्ने कोही काम नलाग्ने हुन्छन्। आज काम लागेको व्यक्ति भोलि काम लाग्दैन, एउटा विषयलाई काम लागेको व्यक्ति अर्को विषयलाई काम लाग्दैन। अब बिरामी हुनुभयो भने डाक्टर काम लाग्छ, इन्जिनियर काम लाग्दैन। घर बनाउनु पर्यो, नक्सा बनाउनु पर्यो भने इन्जिनियर काम लाग्ला, डाक्टर काम लाग्दैन। म कुन परिस्थितिमा छु, मेरो आवश्यकता के हो, त्यो जान्न जरुरी छ। अहिले मलाई जे कुराको आवश्यकता छ, त्यो आवश्यकता पूर्ति गर्ने व्यक्ति या शक्ति ऊर्जालाई हामी सकारात्मक भन्छौ। अनि अहिले म जुन परिस्थितिमा छु, त्यसलाई अरू बाधा पुर्याउने, काम नलाग्ने, यतिखेर उपयोगमा नआउने शक्ति ऊर्जालाई म नकारात्मक भन्छु। तर अहिलेको परिस्थितिमा काम आएन, तर भोलि अर्को परिस्थितिमा आउँछ। म अचार बनाउँदैछु भने खुर्सानी काममा आउँछ, तर म खीर बनाउँदैछु भने खुर्सानी फेरि नकारात्मक भयो, त्यहाँ काम लाग्दैन। त्यसैले कसैलाई पनि नकारात्मक भनेर हेला गर्नु अथवा सदाको लागि हटाउन खोज्नु बुद्धिमानी हुँदैन। परिस्थिति अनुसार उपयोगमा आउँछ भनेर त्यही अनुकूलको सम्मान गर्नु बुद्धिमानी हुन्छ। हाम्रा पूर्वजहरूले गजब विधिहरू प्रयोग गर्दै आए यस विषयमा। यहाँलाई थाहा छ, खाना खाँदाखेरि पहिला औसानी हाल्ने भनेर अलिकति खानेकुरालाई बाहिर राख्ने प्रचलन थियो, किनभने बाहिरबाट आउने किराहरू, जीवहरू, ब्याक्टेरियाहरू बाहिर नै बस्छन्, भित्र खानामा नपरुन् भनेर उनीहरूलाई उनीहरूको खाना बाहिरै राखिदियो, उतै खान पाए नि, अब तपाईँलाई बाधा पुर्याएनन् उनीहरूले। त्यसै गरी कुनै पनि ठूलो काम गर्नुभन्दा पहिला बाहिर मन्छाउने अथवा पन्छाउने या थोरै कुराहरू बाहिर सबैलाई बाँड्ने प्रचलन थियो, अनि मात्रै मूल कार्य सुरु हुन्थ्यो। यसको अर्थ के हो भने, यतिखेर काम नलाग्ने शक्तिहरूलाई पनि सन्तुलनमा राखेको हो। अहिले जे काम लाग्दैन त्यसलाई हामीले नकारात्मक शक्ति भन्यौं, तर भोलि काम लाग्न सक्छ नि त, त्यसकारण त्यसलाई हटाउनेतिर हाम्रा पूर्वजले, ऋषिहरूले सोचेनन्। उनीहरूले त्यस्ता शक्तिहरूलाई पनि सन्तुलनमा राखौं, यसका उपायहरूको खोजी गरे। यही उपाय अन्तर्गत यो मन्छाउने पन्छाउने इत्यादि विधिहरू भने, होइन भने त्यसले बाधा पुर्याउँछ। यदि खाना बनाएको ठाउँमा, खीर बनाएको ठाउँमा खुर्सानी पर्यो भने त बाधा हुन्छ, अमिलो पर्यो भने बाधा हुन्छ, त्यो परिस्थितिमा त्यो उपयोगी छैन। त्यसका लागि त्यस्ता सामग्रीहरू यथास्थानमा राखिदिने, नपरौँ। यही हो पन्छाउने मन्छाउने इत्यादि विधि भनेको। कुनै विराट काम गर्दै हुनुहुन्छ, ठूलो काम गर्दै हुनुहुन्छ, ठूलो लक्ष्य लिनुभएको छ भने सबै मानिसले तपाईँको लक्ष्यमा सहयोग गर्छन् जरुरी छैन। कति मानिसहरूलाई त जलन हुन्छ, भित्र पोल्न थाल्छ, ए त्यसले यति ठूलो काम गर्ने, हामीले चाहिँ गर्न नपाउने, अथवा उस्तै उस्तै काम गर्ने व्यक्तिहरू बीचमा त एक प्रकारको प्रतिस्पर्धा हुन्छ। त्यो प्रतिस्पर्धाको क्रममा तपाईँको खुट्टा तान्न सक्छन्, तपाईँलाई अघि बढ्नबाट रोक्न सक्छन्, त्यस्तो स्थिति बन्छ। यो व्यवहारिक कुरा हो, तपाईँ हामीले भोगेकै कुरा हो, तर यसबाट कसरी बस्ने त? त्यस्ता शक्तिहरूलाई पनि सन्तुलनमा राख्ने, तपाईँ जानुभयो उसको साथमा त्यस्ता व्यक्तिहरू भए अथवा संस्थाहरू भए, त्यहाँ आफै गएर ल मैले यस्तो विराट काम मैले गर्दैछु, यस्तो आयोजन म गर्दैछु, यहाँहरूको सहयोग बिना म माथि उठ्न सक्दिनँ,
त्यसकारण यहाँहरूले मदत गर्नु पर्यो, एउटा त मदत, अर्को कुरा के भने त्यो कामबाट आउने प्रतिफल, त्यो जस पनि उहाँहरूलाई पनि दिने, त्यो जसको भागीदार अलिअलि मात्रै पनि बनाउनु उहाँहरूलाई दिनुभयो भने अब त्यस्ता शक्तिहरूको पनि सहयोग पाइन्छ। यतिखेर काम लाग्दैन थियो, उहाँहरू प्रतिस्पर्धामा हुनुहुन्थ्यो, त्यो यतिखेर त्यो प्रतिस्पर्धाले बाधा पुग्न सक्थ्यो, खुट्टा तान्न सक्थे मानिसले, तर तपाईँले के गरिदिनु भयो, उसैलाई सहभागी गराइदिनु भयो, कहीँ न कहीँबाट थोरै हिस्सा उसलाई पनि दिनुभयो। अब तपाईँको आयोजन हो, तपाईँले गर्नुभएको ठूलो काम हो, त्यसका लागि सबभन्दा बढी भागीदारी त तपाईँ नै हुनुहुन्छ, सबभन्दा बढी फाइदा त तपाईँलाई नै हुन्छ, तर सबै भाग आफैले खोज्नु हुँदैन, त्यसमध्येको केही हिस्सा चाहे त्यो जस होस् अथवा सम्मान होस् अथवा त्यसका उपलब्धिहरू हुन्, त्यसका केही हिस्सा अरूलाई दिनुपर्छ। यही हो पन्छाउने मन्छाउने इत्यादि भनेको। हाम्रा ऋषिहरूले यो बाहिर अक्षता मात्रै पन्छाउने कुरा गरेनन्, त्यो त प्रतीकात्मक थियो। वास्तविकता के थियो भने, बाबु तिमी जे सुकै काम गर, अहिले सहयोग गर्न सक्ने शक्तिहरूको सहयोग ल्याऊ, जसले अहिले सहयोग गर्न सक्दैनन्, असहयोग गर्ने सम्भावना छ, त्यस्ता व्यक्तिहरूलाई पनि तिमीले समेट्नुपर्छ, त्यस्ता व्यक्तिहरूलाई पनि केही न केही हिस्सा दिएर आफ्नो अभियानमा साथ लिनुपर्छ भन्ने यो गुह्य रहस्य, यो अक्षता इत्यादि बाहिर फाल्ने इत्यादि साना साना प्रतीकात्मक कार्यहरूबाट हामीलाई यो ज्ञान दिएका छन् ऋषिहरूले, यसलाई बुझौं। त्यसकारण कुनै पनि काम गर्दाखेरि एक्लै अगाडि बढेर हुँदैन, सकारात्मक शक्तिको पनि त्यति नै आवश्यकता छ जति नकारात्मक शक्तिको छ, नकारात्मक शक्तिको पनि त्यति नै आवश्यकता छ जति सकारात्मक शक्तिको छ। शक्ति त शक्ति हो, ऊर्जा चाहिन्छ, भनिन्छ नि आगो पनि अगुल्टो पनि नठोसिकन बल्दैन, ठोस्नु नकारात्मक होला तर बाल्नको लागि ठोस्नै पर्छ। ठोस्नु भनेको के हो, नकारात्मक हो। त्यसैले यो नकारात्मक सकारात्मक दुवै शक्तिलाई जसले साथमा लिएर हिँड्ने कला सिक्यो, त्यो व्यक्ति त उचाइमा पुग्यो, धेरै माथि पुग्छ त्यो व्यक्ति, जसले राम्रो कुरालाई मात्रै समाउने, नराम्रोबाट डराएर भाग्ने, नराम्रोलाई सन्तुलनमा राख्न नसक्ने व्यक्तिहरू अथवा जसले यस्ता कर्महरू गरे ती धेरै पछाडि पर्छन्। त्यसकारण बुझौं, या काम नलाग्ने कोही छैन, कुनै वस्तु छैन, कुनै व्यक्ति छैन जो तपाईँको अभियानमा काम नलागोस्। मात्रै लिने तरिका, सहयोग लिने तरिका, काम लिने तरिका जान्नुपर्छ, र त्यसरी काम लिनको लागि एक्लै सबै मैलै पाउनुपर्छ भन्ने मनस्थितिबाट हटेर यो मैले गरेको कामको, यो अभियानको उपलब्धि अरू सबैले पनि पाउनुपर्छ है भन्ने सर्वकल्याण सबैको हित गर्ने भाव तपाईँको कर्ममा आयो भने सारा जगत समेटिन्छ, सबै आफ्ना बन्दछन् र तपाईँलाई खुट्टा तान्ने नकारात्मक शक्ति कोही पनि हुँदैन। अब तपाईँले यो प्रश्न गर्न पनि त्यतिखेर तपाईँलाई अर्थहीन लाग्छ कि कोही नकारात्मक शक्ति हुन्छ अथवा नकारात्मक शक्तिलाई कसरी हटाउने भन्ने आफ्नो प्रश्न पनि बिस्तारै गौण भएको यहाँले अनुभव गर्नुहुन्छ। मात्रै सबैको लागि काम गरौं। हेर्नुहोस्, पहिलो कुरा त मैले सुरुमै भने, कोही नकारात्मक हुँदैन आजको परिस्थितिमा, आजको कर्ममा मात्रै हो। एउटा काममा एउटाले सहयोग गर्छ भने अर्को

0: दाँत गिजत्ता मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू
2: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
0: अनुहारका हड्डी भाँचिएको जोड्ने,
2: दाँतको एक्सरे सेवा,
0: सामान्य तथा जटिल दाँत निकाल्ने,
2: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
0: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
2: मेसिनबाट जरेदेखि दाँत फरिने,
0: दाँतको पोस्ट तथा कोल प्रविधि द्वारा उपचार,
2: किराले खाएको दाँतको विभिन्न पद्धति द्वारा उपचार,
0: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
2: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
2: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
4: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: हिराले खाएको दाँत निकाल्ने,
6: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
5: खाली ठाउँमा दाँत राख्ने,
6: दाँतको जरैदेखि उपचार गर्ने,
5: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा,
6: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि। सम्पर्क फोन नम्बर 082590466, 98291850553।
7: खुशीको खबर।
8: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिटिभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
7: हाम्रा विशेषताहरू:
9: आधुनिक प्रयोगशाला,
7: अत्याधुनिक सर्वेक्षण उपकरण,
9: अनुभवी प्रशिक्षक,
7: व्यवहारिक तथा परियोजना आधारित सिकाई,
9: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
7: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
9: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
7: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
7: सम्पर्क फोन नम्बर 082562204।
8: सम्पर्क मोबाइल नम्बर 98578306072 र 98699964848।
10: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
7: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
8: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स कोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
8: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गराउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
7: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
8: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टङ्सिल आइरहने,
7: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।

0: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला। बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: नोट: सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धित सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
1: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128 9028।

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी।
2: अब जस्तो आगो, आगो कति कामको छ भन्नुहोस् त, त्यो आगो तापेर हामी जाडो भगाउन सक्छौँ, जाडोमा बाँच्न सक्छौँ आगोको भरमा। त्यसै गरी आगोमा खानेकुराहरू पकाएर खान सक्छौँ। आगो हाम्रो जीवनको अभिन्न अङ्ग हो, आगो बिना त बाँच्न सकिँदैन। आज संसारको कुनै पनि मानिस, चाहे जंगलमा बसोस् या सहरमा बसोस्, बिना आगो कोही पनि बाँच्न सक्दैन, बसेको छैन। कुनै न कुनै रूपमा आगोको प्रयोग गरेको त छ। यसको अर्थ आगो हाम्रो लागि सकारात्मक शक्ति। तर त्यही आगोलाई समाउन जानुभयो भने पोल्छ, डढाउँछ, बालिदिन्छ, मारिदिन्छ नकारात्मक शक्ति। त्यही आगोमा हाम फालेर मर्न पनि सकिन्छ नि त, आगोले मारिदिन्छ नकारात्मक शक्ति हो। अब त्यही आगोले जीवन बचाएको छ, सकारात्मक शक्ति हो। यसको अर्थ के भने, कुनै पनि कुरालाई प्रयोग गर्न जान्नु पर्दोरहेछ। जान्यो भने नकारात्मक केही पनि छैन, जानेन भने सबै नकारात्मक हुन्छ। हेर्नुहोस् त, पानी नभए हामी बाँच्न सक्दैनौँ, पानीले हाम्रो जीवन बचाएको छ। तर त्यही पानीमा गएर डुब्यो भने मर्न पनि सकिन्छ। यसको अर्थ के भने, सन्तुलन, असन्तुलित व्यवहार कसैप्रति पनि गर्छौं हामी भने त्यो नकारात्मक बन्दछ, सन्तुलित व्यवहार गर्यौं भने सकारात्मक बन्दछ। कसलाई कसरी प्रयोग गर्ने यो सन्तुलन जान्नुपर्छ। अब आफू चाहिँ प्रयोग गर्ने सन्तुलन नसिक्ने, नजान्ने, अनि त्यसपछि फलानु नकारात्मक, यो मान्छे नराम्रो भनेर हुन्छ र? केही पनि यो संसारमा नराम्रो छैन। प्रयोग गर्न जाने सबै राम्रो, प्रयोग गर्न नजाने आगो पनि नराम्रो, पानी पनि नराम्रो, हावा पनि नराम्रो, प्रकाश पनि नराम्रो। प्रयोग गर्न जानेन भने राम्रो केही पनि छैन, प्रयोग गर्न जान्यो भने यो संसारमा नराम्रो केही पनि छैन। यही प्रयोग गर्ने कलालाई अध्यात्म पनि भनिन्छ। अध्यात्म भनेको हर एक विषयलाई आफू अनुकूल प्रयोग गर्ने कला, आफ्नो मनलाई आफू अनुकूल कसरी व्यवस्थित गर्ने। हेर्नुहोस् त, यही मन हो अत्यन्तै खुसी, सुख पनि यही मनले दिन सक्छ। अनि यही मन हो जसले अति अति दुःख दिएर मान्छेलाई आत्महत्यासम्म पुर्याउन पनि सक्छ। अब मन त मन हो, त्यो मन सन्तुलनमा रह्यो भने प्रगति प्रगति, त्यही मन असन्तुलनमा गयो भने दुर्गति। त्यही मन धेरै सुखी भयो, खुसी भयो भने फेरि त्यसले काम गर्दैन। त्यही मन अति दुखी भयो भने त्यो पनि काम गर्दैन। त्यहाँ अलिकति दुःख, अलिकति सुख, सुख र दुःखको सन्तुलन भयो भने मानिसले गति लिन्छ। त्यो गतिको लागि दुइटै कुरा साथमा चाहिन्छ। सबै कुरा पुगिसरी आएको छ, केही चाहिएको छैन, सब कुरा उपलब्ध छ भने मानिस अगाडि बढ्छ र के काम गर्छ? गर्दैन नि, अकर्मण्य हुन्छ। केही भाव केही अभाव अनि व्यक्ति अगाडि बढ्छ। यसको अर्थ सबैभन्दा महत्वपूर्ण सन्तुलन, मनको सन्तुलन, भावनाको सन्तुलन, विचारको सन्तुलन, शारीरिक शक्तिको सन्तुलन। यो सन्तुलन नै जीवनलाई स्वर्गमय बनाउन काफी छ। त्यसकारण कुनै पनि चिजलाई हटाउने, अब बिगार्ने, मार्ने इत्यादि भनिन्छ, नराम्रोलाई त मार्नै पर्छ, हटाउनै पर्छ, यस्तो होइन। प्रयोग गर्ने कला सिकौँ, यहाँ नराम्रो केही केही केही छैन, सबै राम्रो छ। अब यो प्रयोग गर्ने कला कसरी सिक्न सकिन्छ त, चाहे बाहिरका व्यक्तिहरू हुन्, आफूभन्दा बाहिर रहेका शक्तिहरू हुन्, ऊर्जाहरू हुन्, या आफूभित्र रहेका ऊर्जा, आफ्नो भावना, आफ्नो चेतना, आफ्नो मन, विचार, आफ्नो शरीर, आफूभित्र रहेको शक्ति या बाहिर रहेको शक्ति, भित्री ऊर्जा या बाहिरी ऊर्जा, दुईटैलाई सन्तुलनमा राख्नको लागि हामी भित्र रहेका सात चक्रमा काम गर्नुपर्छ। जबसम्म सात चक्रको ज्ञान हुँदैन र चक्रको ज्ञान मात्रै नभएर त्यो चक्रलाई कसरी प्रयोग गर्ने, कुन ढंगले प्रयोग गर्नुपर्छ भन्ने त्यो प्रयोगात्मक ज्ञान हामीलाई हुँदैन, तबसम्म हामी शक्ति सन्तुलन गर्न सक्दैनौं। तबसम्म हामी त नकारात्मक शक्तिलाई हटाउनतिरै लाग्छौं। नकारात्मक या सकारात्मक कसैलाई पनि हटाउने होइन, प्रयोग गर्ने। अब दुई प्रकारका मानिस रहे कि, पहिला भने नि मानिसहरूले, अहिले पनि धेरै मानिसहरू भन्ने गर्छन्, आफूभित्र रहेका काम, क्रोध, लोभ, मोह, ईर्ष्या, द्वेष, मद, मात्सर्य जस्ता नकारात्मक प्रवृत्तिलाई त्याग अनि मात्रै तिम्रो जीवन शुद्ध हुन्छ, राम्रो हुन्छ, वैकुण्ठ तुल्य हुन्छ। तिमीले यी अवगुणलाई फाल्नुपर्छ, हटाउनुपर्छ भन्ने मत एक थरीको रह्यो। तर असली कुरा त्यसलाई हटाउनु पर्दैन, प्रयोग गर्न जान्नुपर्छ। तपाईँले रिसलाई पनि क्रोधलाई पनि प्रयोग गर्न जान्नुपर्छ। अलिकति रिस भएन भने तपाईँको गति रोकिन्छ, फेरि रिसले पनि गति दिन्छ, लोभले पनि गति दिन्छ, ईर्ष्याले पनि गति दिन्छ। गति नदिने यहाँ केही पनि छैन, सबै शक्ति हो, हामीलाई अगाडि बढ्न धकेल्छ त्यसले, सबै ऊर्जा हो। कहीँ राम्रो कहीँ नराम्रो दुइटै चाहिन्छ। सधैँ माया गरेर मात्रै कसैले काम गर्छ र कहिलेकाहीँ त घुर्की पनि देखाउनुपर्छ, डर पनि देखाउनुपर्छ, लोभ पनि देखाउनुपर्छ। परिस्थिति अनुसार कहाँ कसलाई प्रयोग गर्ने कला जान्नु पर्यो नि। हटाउने चिज भइदिएको भए नि, यो काम क्रोध इत्यादिलाई हटाउनै पर्ने भए हामीलाई प्रकृतिले किन दिन्थ्यो, ईश्वरले किन दिन्थ्यो होला नि। जे काम लाग्दैन भगवानले हामीलाई त्यस्तो कुनै चिजै दिएनन्, काम लाग्ने कुरा मात्रै दिएका छन्। त्यसकारण सदुपयोग गरौं, त्यसको सन्तुलन खोजौं, त्यसलाई कसरी राम्रो बनाउन सकिन्छ त्यो हेरौं, सातवटा चक्रमा काम गरौं। वाह, जीवन कस्तो बन्छ, आफै चमत्कृत भइन्छ मात्रै सात चक्रमा काम गरौं। तर यहाँ धेरै मानिसहरू रहे, यो पनि म बताऊ, चक्रमा काम गर्यो अथवा आयो, चक्र विज्ञान गर्ने मानिसहरूको पनि जुन मात्रामा गति लिनुपर्ने हो, प्रगति हुनुपर्ने हो, सारा नकारात्मकता सकारात्मकतामा रूपान्तरण हुनुपर्ने हो, केही व्यक्तिहरूको नभएको पाइन्छ। कारण के हो भन्नुहोला भने, जानेर मात्रै हुँदैन नि, प्रयोग त गर्नु पर्यो नि। यो बिमारीको लागि यो औषधि रहेछ भनेर औषधिको ज्ञान मात्रै भएर भएर नि औषधि खानु पर्यो कि परेन। यहाँ सिकायो सिकायो छोडिदिन्छ मान्छे, अनि के गर्ने, नगरेपछि के गर्ने। चक्र विज्ञानमा दिएका सूत्रहरू प्रयोग गर्न सकिँदैन भने त्यतिखेरै सोधिन्छ, भन सकिँदैन भन है, अरूले सके पनि मैले सक्दिनँ, यो कारणले सक्दिनँ, त्यहीँ भन्नु पर्यो, त्यहीँ सजिलो सकिने सूत्र पाइन्छ। अब त्यहाँ यो सूत्र ठिक छ, म प्रयोग गर्न सक्छु, म भोलिदेखि नै व्यवहारमा ल्याउन सक्छु, आजैदेखि भनेर वचनबद्ध हुने अनि बाहिर आएर पटक्कै प्रयोग नगर्ने, अब त्यस्तो भयो भने त के लाग्छ र हेर्नुहोस्, औषधि दियो खाँदैन, नखाएपछि त काम लाग्दैन, फेरि यदि औषधि खायो भने बिमारी निको नहोस् त्यस्तो हुँदैन, र हाम्रा जीवनका सम्पूर्ण असन्तुलनहरूलाई सन्तुलनमा लिएर आउने, सबै प्रकारका नकारात्मक सकारात्मक दुवै ऊर्जाहरूलाई आफू अनुकूल प्रयोग गर्ने, आफ्नो प्रगतिमा लगानी गर्ने, यो शक्ति चक्र विज्ञानले दिन्छ। चक्र विज्ञान कार्यक्रम साँचो अर्थमा मानवताकै लागि वरदान हो, बस यसलाई प्रयोग गरौं, सारा असन्तुलनहरू नकारात्मकताहरूलाई समग्रमा हटाऊ, चक्र विज्ञानको को उपयोग पछाड़ी कुनै पनि व्यक्ति नकारात्मक देखिदैन, काम नलाग्ने कोही पनि देखिदैन। त्यसपछि त नकारात्मक व्यक्ति कसरी हटाउने भन्ने प्रश्नै आएन।
3: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
4: स्वर्गद्वारी ड्रिंकिंग वाटर
3: हाम्रा सेवाहरू
4: 1 लिटर र 20 लिटर जारको व्यवस्था
3: अर्डर अनुसार खाली बोतलको उत्पादन
4: 20 लिटर जारमा होम डेलिभरी सेवा
3: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल दाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
4: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
5: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
7: युनिचियामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
9: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25-76
12: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
13: विशेषज्ञ डाक्टरी सेवाहरू
12: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
13: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
14: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
13: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
13: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
12: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
15: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
16: भर्ना खुल्यो
17: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
16: हाम्रा विशेषताहरू
17: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
16: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
17: शान्त तथा पारिवारिक वातावरण भएको
16: जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
17: राम्रो व्यवस्था भएको
16: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
17: घरको जस्तै माया पाउने
18: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
19: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
18: सम्पर्क फोन नम्बर 082-563-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-25-183
20: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
21: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
20: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
21: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
20: तालिममा दिइने विषयहरू:
21: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
20: स्पेशल सेफ तालिम,
21: जापानिज सुशी तालिम,
20: वेटरेस,
21: टुरिस्ट गाइड।
20: हाम्रा विशेषताहरू:
21: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
20: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
21: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
20: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
21: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
20: सम्पर्क मोबाइल 98410170 98410170।
21: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
22: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
23: ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
22: कार्यक्रमहरू:
23: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
22: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
24: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
25: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684, 98-512-32-328
23: र 98-578-37-255।
26: शारीरिक अशक्तता कमजोरी र विचारको द्वन्द हो कि वा अन्य केही कारणले हुन सक्छ, गए रातभरि निदाउन सकिन, समाधानको उपाय पाउन पाए अहोभाग्य हुने थिए। पहिलो कुरा त जो व्यक्तिले सजगतालाई तालिम दिँदैछ, सजगताको पाठमा आएको छ, उसले त्यो व्यक्ति कस्तो हुन्छ भने नि, सुख आयो भने ओहो यो सुखले त मलाई बिगार्छ कि भनेर सजग हुन थाल्छ। अब सुखले हामीलाई यति बिगार्छन् भनेर साध्य छैन। जन्मेदेखि सुखै सुखमा हुर्केको व्यक्तिसँग तपाईँ विवाह नै गर्न सक्नुहुन्न, सानो दुःख पनि झेल्न सक्दैन। सानो अलिकति उसको सामान अलिकति तलमाथि राखिदिनु भयो भने ऊ मर्न मार्न तयार हुन्छ। सुख मात्रै पाएको व्यक्ति काम नलाग्ने व्यक्ति हो। दुःखलाई स्वागत गर्नुपर्ने, किनभने जीवनमा दुःख र सुख दुवै छन्, दुवै आउँछन्। तर हाम्रो मन कस्तो भएको छ भने सुखलाई स्वागत गर्ने अनि दुःखबाट बच्न खोज्ने। अब दुःखले के गर्छ भने नि, तपाईलाई विनम्र बनाउँछ। आजसम्म यत्रो उमेर भयो मेरो, निद्रा कसरी ल्याउने त्यो पनि सिकेको रहन्छु, हरे मैले बाफ्रे। अब तपाईलाई विनम्र बनायो कि बनाएन? बनायो। र तपाईलाई सिक्न सक्ने क्षमताको व्यक्ति बनाएर झारदिन्छन् दुःखले। दुःखले व्यक्तिलाई ठिक ठाउँमा ल्याउँछन्। त्यस कारणले दुःखलाई धन्यवाद दिनुहोस्। होइन भने हरेक व्यक्ति हिटलरको गोजी अवतार पकेट एडिसन हुनेछ। यदि दुःख यहाँ नहुने हो भने नि यहाँ रातारात मारकाट भएर सबै सकिन्थे। दुःखले व्यक्तिलाई विनम्र बनाएको छ, अरूको दुःख पनि देख्ने बनाएको छ। जसले यो प्रश्न सोध्नुभयो, जो मित्रले, अब उहाँलाई के हुन्छ भने अरूसँग नि अरूले नमिठो बोल्यो, कसैले गाली गर्यो, अपमान गर्यो भने तत्काल उहाँले उसको कुरा फिर्ता गर्नुहुन्न। के भन्नुहुन्छ, ओहो मलाई पनि त रातभरि निन्द्र नलाग्दा भोलिपल्ट बडो झिझो लागेको थियो, म इरिटेटेड भएको थिएँ, उद्विग्न भएको थिएँ। भने यो व्यक्तिलाई पनि यस्तै भएको हो कि बिचारा, यसले मलाई गाली गर्न खोजेको होइन, अपमान गर्न खोजेको होइन, जबरजस्ती त्यस्तो भएको हो कि, लौ न मैले पनि ओखती यसलाई पनि दिन सक्छु कि भन्ने करुणा जन्मिन्छ। आफ्नो दुःखको बोधले करुणा जन्मिन्छ। अब दुःख खोज्न कहीँ जानु पर्दैन, घर छोडेर जंगलमा गएर एउटा हात यसरी उठाएर बसिराख्नु पर्दैन दुःख खोज्न। यही जीवनमा दुःख पर्याप्त छन्, सजग हुनुहोस्। तपाईंलाई जगाउन चाहिने दुःख जीवनले आफै निर्माण गरिरहेको छ, त्यो दुःखप्रति संवेदनशील हुनुहोस् र दुःखले तपाईँको हृदयमा दया र करुणा जन्माउँछ। दुःखलाई धन्यवाद दिनुहोस्। सुखले दया र करुणा जन्माउँदैन, यति मातिन्छ सुख मात्रै पाएको व्यक्ति। सुखी व्यक्ति भन्दा बढी मातिने व्यक्ति को भेट्नुहुन्छ? यो समस्याका दुईटा समाधान छन्। पहिलो हो अनिद्रालाई धन्यवाद, दुःखलाई धन्यवाद, तिमीले मेरो मन चिनाइदियो। आहा, मैले आजसम्म नसिकेको कुरा थाहा पाएँ नि त। ओहो, अनिद्रा पनि रहेछ। आजसम्म त जतिखेर मन लाग्थ्यो त्यतिखेर भुसुक्क निदाउँथे, निद्रा त केही पनि होइन भन् ठान्थे। यी निद्रा त एउटी देवी नै छन्। या देवी सर्वभूतेषु निद्रा रूपेण संस्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः। यी त निद्रा देवी भन्ने देवी पनि रहेछन्। यिनलाई त मैले ध्यानै दिएन छु भन्ने अब देवी प्रति पनि सजगता जन्माउन थाल्छ। यसले यो पहिलो पाठ हो। दोस्रो, अब तपाईँ हामी जुन ध्यानको अभ्यास गरिरहेछौ यही अभ्यास गरिराख्नुहोस्, आरामसँग तपाईँलाई निद्रा लाग्ने छ। ध्यानमा त्यो क्षमता छ कि तपाईँको गुमेको निद्रा फिर्ता ल्याओस्। हजारौं भन्दैछु, एक होइन, दुई होइन, सय होइन, हजारौं मित्रहरू जो जीवन विज्ञानमा आउनुभयो, पहिले अनिद्राको शिकार हुनुहुन्थ्यो, उहाँहरू पहिलो रातबाटै घुरेर सुत्न थाल्नुभयो। तपाईलाई पनि यही हुनेछ, मजाले ध्यान गर्नुहोस्। ध्यान के हो त भन्दा जीवन विज्ञानमा हामीले जुन ध्यान गर्छौं जसलाई हामी ऊर्जा ध्यान भन्छौं, यो सामान्य ध्यान जस्तो छैन, यो एकदम गहिरो र विशेष ध्यान पद्धति हो। ऊर्जा ध्यान चाहिँ यो अमृत हो, सबै समस्याहरूको समाधान हो। यो कुरा हृदयमा लेखेर राख्नु होला। आज तपाईसँग भएका समस्याको सूची बनाउनुहोस्, ध्यान लाग्दाको दिन समाधान भएन भने मलाई भेटेर भन्नुहोस्। कुनै पनि समस्या बाँकी रहने, समस्या बाँकी रहन्जेल ध्यान लागेन भन्ने बुझ्नुहोस्। ध्यान लागेको दिन समस्या जलेर सिद्धिने छन्। तर त्योभन्दा पहिले तपाईँले जुन दुःख पाउनु भएको छ नि, त्यसले तपाईँलाई विनम्रता ल्याउनेछ। तपाईँ दुःख नपाइकन ध्यान लाग्ने हो भने त तपाईँ त मलाई त पहिले त सुखै सुख थियो, खुसी नै खुसी थिए, त्यही माथि ध्यान पनि लाग्यो। यी सारा संसारका मान्छे, यी अधार्मिक मान्छे, यी चाहिँ किरा फटेङ्ग्रा जस्ता, हेर मलाई ध्यान लाग्यो भनेर तपाईँ अहंकारी हुनुहुन्थ्यो। त्यही भएर प्रकृतिले तपाईँलाई अङ्ग्रेजीमा भन्छ नि कट टु साइज, कट टु दि साइज, तपाईँलाई दुःख पठाउँछ अनि बल्ल ध्यान सिक्ने चेतना पठाउँछ। ठिक छ, ध्यान गर्नुहोस्, समस्याको समाधान भेटिहाल्नुहुन्छ।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल।